0: सबैको रेडियो, सामुदायिक रेडियो रोल्पा 93.8 मेगाहर्ज।
1: स्टुडियो टाइम
2: अहिले बिहानको 6 बज्यो।
3: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
4: Where do we begin?
3: With international news you can trust, BBC News.
4: Journeys into the heart of global events.
3: And voices from around the globe.
5: The whole region is in the grip of a severe water crisis, and I am here to find out why.
3: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
6: किसान
7: अ कम्प्लिट पाइपिङ सोलुसन्स
6: काया कैरन सुरु गरौं मुख्य खबरका शीर्षकहरूबाट।
8: नेपाल संघको सीमा विवादमा भारतद्वारा तेस्रो पक्षको संलग्नता अस्वीकार, राष्ट्रपा सभापति लामिछाने र भारतीय गृहमन्त्री शाह बीच भेटवार्ता।
6: आर्थिक विधेयक तेस्रो पटक संशोधन, करमा कतै राहत र कतै भार, सूचना प्रविधि र डिजिटल सुशासन प्रधानमन्त्रीको कमाण्डमा।
8: मधेसका जिल्लामा पानीको संकट जटिल बन्दै, पानीको अभावले खेतीपाती माछा पालन लगायतमा प्रभाव पर्दा जीवनयापन नै जोखिममा।
9: पानी खानको लागि जब समस्या छ भने कृषि क्षेत्रमा कति प्रभाव पर्यो होला, जीव जन्तुहरूमा कति प्रभाव पर्यो होला, त्यता असर पर्यो भने आर्थिकमा के असर पर्यो होला।
6: ब्लु ओरिजिनको प्रक्षेपण स्थल विस्फोटपछि नासाको चन्द्र अभियान प्रभावित हुने चिन्ता, प्रक्षेपण स्थल फेरि सञ्चालनमा आउन 2 वर्ष लाग्न सक्ने।
8: र 16 केन्द्रीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिता आजदेखि काठमाडौँमा, एसिसी महिला प्रिमियर कपको आफ्नो पहिलो खेलमा नेपालले आज कतारसँग खेल्दै।
10: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छुटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौँ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: काया कहिरनमा अब खबरको सिलसिला। आजका सबै जसो पत्रिकाले नेपालसँगको सीमा विवादमा भारतले तेस्रो पक्षको संलग्नता अस्वीकार गरेको खबर छापेका छन्। सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी राजसभाका सभापति रवि लामिछाने भारत भ्रमणमा रहेका बेला नेपाल भारत सीमा विवाद द्विपक्षीय मामिला भएको भारतले स्पष्ट पारेको छ। भारतीय सत्तारूढ दल भारतीय जनता पार्टी भाजपाको निमन्त्रणामा लामिछाने भारत भ्रमणमा रहेकै बेला भारतीय विदेश मन्त्रालयले दुई देश बीचको सीमा सम्बन्धी मामिलामा तेस्रो पक्षको कुनै भूमिका नरहने उल्लेख गरेको हो। अस्ति आइतबार प्रतिनिधि सभा बैठकमा बोल्दै प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल भारत सीमा विवाद समाधानमा बेलायतको पनि भूमिका हुन सक्ने अभिव्यक्ति दिनुभएको थियो। प्रधानमन्त्री शाहको अभिव्यक्तिप्रति लक्षित गर्दै भारतले नेपाल भारतको द्विपक्षीय विषय भएकोमा जोड दिँदै तेस्रो पक्षको भूमिकालाई अस्वीकार गरेको हो। भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले भन्नुभएको छ, भारत नेपाल सीमाको लगभग 98% हिस्साको सीमाङ्कन निर्धारित भइसकेको छ, तर पनि केही क्षेत्रहरूमा केही समस्याहरू छन् जसको समाधान हुन बाँकी छ। गण्डक नदीमा बहाव परिवर्तन हुनाले यो स्थिति उत्पन्न भएको हो। यसका अतिरिक्त सीमाको निर्धारित हिस्सामा सीमापार कब्जा र 10 गजा क्षेत्रमा अतिक्रमणको मामिला समेत रहेको उहाँले बताउनु भएको छ, जसको संयुक्त रूपमा मानचित्रण भइरहेको जयसवालले बताउनुभयो। सीमा सम्बन्धी सबै समस्याहरूलाई सम्बोधन गर्न द्विपक्षीय संयन्त्रहरू स्थापना गरिएका छन्। सबै सम्बन्धित पक्षहरू स्पष्ट हुनुपर्छ कि भारत र नेपाल बीच जे जति द्विपक्षीय मामिलाहरू छन् त्यसमा तेस्रो पक्षको भूमिका छैन। प्रवक्ता जयसवालले भन्नुभयो, प्रधानमन्त्री शाहले नेपाल र भारत बीचको सीमा विवादमा इङ्ल्यान्ड अर्थात् बेलायतले पनि सरोकार राख्नुपर्ने मान्यता रहेको बताउनु भएको थियो। भारत भ्रमणमा रहेका सत्तारूढ दल रासोपाका सभापति रवि लामिछानेले हिजो भारतीय गृहमन्त्री अमित शाहसँग भेटवार्ता गर्नुभएको छ। गृहमन्त्री शाहसँग सभापति लामिछानेले नयाँ दिल्लीमा भेट गर्नुभएको हो। भेटमा दुवै पक्षले भारत र नेपाल बीचको विशेष सम्बन्धलाई अझ सुदृढ बनाउन मिलेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेको शाहको सचिवालयले सामाजिक सञ्जाल एक्समा उल्लेख गरेको छ। यस्तै लामिछानेले हिजो नै भारतका विदेश मन्त्री एस जयशंकर र सत्तारूढ भारतीय जनता पार्टी भाजपाका राष्ट्रिय अध्यक्ष नितिन नवीन लगायतसँग पनि भेटवार्ता गर्नुभयो। जयशंकरसँगको भेटमा भारतीय विदेश सचिव विक्रम मिश्री पनि सहभागी हुनुहुन्थ्यो। भेटवार्ताको क्रममा नेपाल भारत सम्बन्धका विभिन्न आयाम, राजनैतिक सहकार्य लगायतका विषयमा छलफल भएको थियो।
2: सरकारले जेठ 15 अर्थ मन्त्रालयको वेबसाइटमा अपलोड गरेको आर्थिक विधेयक भोलिपल्ट जेठ 16 त्यहाँबाट हटायो। त्यसको 2-4 घण्टापछि फेरि राखियो, जसमा करका दर र व्यवस्थाहरूमा केही घटबड गरिएको छ। अहिले अर्थ मन्त्रालयको वेबसाइटमा रहेको आर्थिक विधेयक तेस्रो संशोधन हो। जेठ 15 अर्थमन्त्री स्वर्णिम वाग्लेले संसदमा आउँदो आर्थिक वर्षको बजेट प्रस्तुत गरेसँगै पेश भएको आर्थिक विधेयक हिजोसम्म 4 पटक परिवर्तन गरिसकिएको छ। हरेक परिवर्तनमा केही करका दर घटाइएको छ भने केही थपिएको छ, केहीलाई राहत दिएको छ भने केहीलाई भारी कर लगाइएको छ। बजेट सार्वजनिक भएकै भोलिपल्टदेखि यसरी मनपरी रूपमा करका दर हेरफेर हुनुलाई धेरैले चासो र आशंका रूपमा लिएका छन्। विधेयकमा अर्थमन्त्रीले करका दर हेरफेर गर्न पाउने व्यवस्था रहे पनि त्यसको आफ्नै विधि र प्रक्रिया रहेकाले त्यस विपरीत गएर परिवर्तन गर्न नपाइने पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डे बताउनुहुन्छ। यस्तै सांसद एवं पूर्व अर्थमन्त्री वर्षमान पुनले पनि सरकारले मनपरी ढङ्गले आर्थिक विधेयकमा करका दरहरू परिवर्तन गरेर चलखेल गर्न खोजेको बताउनुभयो। आर्थिक विधेयक तेस्रो पटक संशोधन, करमा कतै राहत र कतै भार, आजको कान्तिपुर दैनिकमा खबर छ।
1: सूचना प्रविधि र डिजिटल सुशासन सम्बन्धी सम्पूर्ण काम प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालय अन्तर्गत रहने वृहत सूचना प्रविधि तथा विद्युतीय शासन कार्यालय मार्फत गर्ने गरी सरकारले तयारी अगाडि बढाएको छ। अहिलेसम्म सूचना प्रविधि विभाग, एकीकृत डेटा व्यवस्थापन केन्द्र, राष्ट्रिय साइबर सुरक्षा केन्द्र गरी 3 प्रमुख निकाय खारेज गरी प्रधानमन्त्री कार्यालय मातहत ल्याइएको छ। नयाँ कार्यालयको विस्तृत संरचना, दरबन्दी र कार्यविवरण तय गर्न संगठन तथा व्यवस्थापन ONM समिति गठन गरिएको प्रधानमन्त्री कार्यालयले जनाएको छ। गएको 30 वैशाखमा राजपत्रमा प्रकाशित नेपाल सरकार कार्यविभाजन नियमावली 2073 मार्फत सरकारले प्रधानमन्त्री कार्यालयको कार्यक्षेत्रभित्र सूचना प्रविधि सम्बन्धी विस्तृत जिम्मेवारीहरू थप गरेको छ। समितिले 2 महिना लगाएर प्रतिवेदन बनाइसकेको र त्यो अहिले अन्तिम चरणमा पुगेको प्रधानमन्त्री कार्यालयका प्रवक्ता हिमराज अर्यालले बताउनुभयो। यही प्रतिवेदनको आधारमा अबको 1 महिनाभित्र नयाँ कार्यालयको विस्तृत स्वरूप टुङ्गो लगाइनेछ। चैत 13 मन्त्री परिषद बैठकले स्वीकृत गरेको 100 बुँदे सरकारको कार्यसूचीको बुदा 39मा 3 महिनाभित्र सूचना प्रविधि तथा विद्युतीय शासन कार्यालय स्थापना गरिसक्ने उल्लेख थियो। सूचना प्रविधि सम्बन्धी सबै सार्वजनिक निकायलाई यो कार्यालय अन्तर्गत सञ्चालन गर्न व्यवस्था मिलाइने बुदामा भनिएको थियो। सूचना प्रविधि र डिजिटल सुशासन प्रधानमन्त्रीको कमान्डमा शीर्षकको खबर कान्तिपुरले छापेको छ।
2: कोशी प्रदेशका लाइफलाइन मानिएका मुख्य तथा सहायक राजमार्गमध्ये धेरैजसो बर्खामा पानी पर्दा हिलामे हुने अवस्थामा छन्। पहिरोको पनि त्यत्तिकै त्रास र जोखिम छ। पहिरोले सडक अवरुद्ध भइरहन्छन् भने कतिपय अवस्थामा पहिरोसँगै गाडी पनि बग्ने गरेका छन्। मेची राजमार्ग अन्तर्गत इलामको माइखोला राजदवाडी खण्ड पनि उच्च जोखिममा छ। ठुलो वर्षा हुनासाथ त्यो खण्ड अवरुद्ध हुने गर्दछ। इलामकै रोम गाउँपालिकाको कोलबुङ क्षेत्र पनि पहिरोको उच्च जोखिममा छ। यसैबीच विस्तारको अन्तिम क्रममा रहेको पृथ्वी राजमार्गको मुगलिन पोखरा खण्डमा यात्रा सहज बनेको छ। पोखराबाट मुगलिङसम्मको 90 किलोमिटर अहिले 2 घन्टामा पार गर्न सकिन्छ। निजी गाडीहरूको यात्रा अवधि भने अझै कम समयमा पार गर्न सकिन्छ। बर्खा नजिकिँदै जोखिममा राजमार्ग आजको नागरिक दैनिकमा खबर छ।
1: काया कहिरनमा मधेसमा पानीको संकट जटिल बारेको सामग्रीसँगै खबरको सिलसिला बाँकी नै छ। सुन्दै गर्नुहोला।
3: जहाँ फेरिन्छ सुखको सास, त्यही हो घर, जहाँ हुन्छ खुसीको बास, जहाँ बालापन उमेरले छेक्दैन, मनको कलाकारिता कसैले रोक्दैन, जहाँ पहिलो आवास हुन्छ, आखिर किन आफ्नो घर आफ्नै हुन्छ। योजना बदलिए पनि उमङ्ग उभि, प्लान ए नभए प्लान बी त बनिहाल्छ नि। मास्टर सेफ बनाउँछन् केही खास, भित्ताले नै लिन्छन् स्वादको मिठास, जहाँ हुन्छन् आत्मीयता र उल्लास, त्यही हो घर, जहाँ हुन्छ खुसीको बास। एसियन पेन्ट्स रोयल, घर जहाँ हुन्छ खुसीको बास।
4: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधासहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौँ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौँ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
5: बेटर अप्लायन्सेस का एसी, कूलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुस्, तपाईँ पनि भन्नुहुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेटर अप्लायन्सेस, बेचरको बानी लाग्छ।
1: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले नेपालसँगको सीमा विवादमा भारतद्वारा तेस्रो पक्षको संलग्नता स्वीकार, राजसपा सभापति लामिछाने र भारतीय गृहमन्त्री शाहबीच भेटवार्ता, आर्थिक विधेयक तेस्रो पटक संशोधन, करमा कतै राहत र कतै भार, सूचना प्रविधि र डिजिटल सुशासन प्रधानमन्त्रीको कमान्डमा बर्खा नजिकिँदै जोखिममा राजमार्ग लगायतका खबर प्रस्तुत गर्यौं।
2: अब बाँकी प्रसंग। मधेसका जिल्लाहरूमा चापाकलमा पानी सुक्ने वा कम हुने समस्या सुरु भएको छ। यस वर्ष नेपालमा प्री मनसुनमा औसतभन्दा बढी वर्षा हुँदा नदी तथा खोलाहरूमा पानीको सतह तुलनात्मक रूपमा बढिरहेको भए पनि मधेसमा भने जेठ लागेसँगै चापाकलमा पानी घटेको हो। झन्डै एक दशकदेखि सुरु भएर भयावह बन्न थालेको पानीको अभावबाट यसपालि पनि मधेसका बासिन्दा पीडित भएका छन्। यस वर्ष मनसुनमा कम वर्षा हुने अनुमानले मधेसमा पानीको सङ्कट अझ बढ्ने चिन्ता छ। मधेसमा पानीको सङ्कट बढ्नुको कारण नदीको जथाभावी दोहन र चुरे विनाश रहेको विज्ञहरू बताउँछन्। चुरे संरक्षणका लागि आवाज उठाइरहेका अभियन्ताहरू समस्या झन्झन

0: त्यो डिप बोरिङ मासे पछाडि कृषकहरू आफैले अझ तल लेयर पाएको ठाउँमा गाड्दै गयो, त्यो पनि मासियो। कारणले अहिले सरकारद्वारा हालिराखेको डिप बोरिङ तपाईँको 700, 800, 1000 फिटमा गएर तपाईँको लेयर पाइराखेको छ। अब त्यो आज 1000मा हामीहरू तान्दैछु पानी, के 1000 फिटभन्दा तल पानी छ?
1: पहाडी क्षेत्रमा मुहानको पानी धेरै प्रयोग हुन्छ, तर तराई मधेसमा घरायसी प्रयोग गर्ने सबैजसो पानी भूमिगत हो। नहरको सुविधा भएको सीमित ठाउँमा बाहेक धेरै जसो ठाउँमा खेतीपातीमा पनि भूमिगत पानीकै प्रयोग हुन्छ। तर भूमिगत पानी सुक्दै जाँदा खेतबारीमा सिँचाइ गर्न पनि समस्या परेको छ।
0: पहिला हामीहरू गर्मीधार खेल्थ्यौँ, एकचोटि पानी लगाइदिँदाखेरि कम्तीमा 15 दिन जति जान्थ्यो, 3 या 4 चोटि पानी हाल्दाखेरि गर्मी धान हामीहरूले काट्थे। तर आज तपाईँको 24 घन्टामा हेर्छु मटर चलेको चलेको चलेको गरिहाल्छ 24 घन्टा। यदि त्यसले एक दिन बन्द गरिदियो भने पानी खत्तम।
1: जमिनको सतहबाट धेरै तलसम्म पानी नहुँदा सतहमा लगाएको पानी चाँडै सुक्ने भएकोले धान खेतमा पानी लगाइरहनु परेको हो। यस्तै एक दशक अघिसम्म माछा पालनका पोखरीमा आकाशीय पानीले धान्ने भए पनि अहिले मोटर चलाएर पानी लगाइरहनु पर्छ।
0: पहिला हामीहरू केटाकेटी हुँदाखेरि यो वैशाख ज्येष्ठ महिनामा मोटर लगाएर पोखरीको पानी सुकाएर अनि माछा मार्थ्यो मान्छेहरू। जोसुकै पोखरीमा पानी सुकाए पछाडि मात्रै सुक्थ्यो, पोखरीका पानी सुकाएर पुरै माछा निकालेर आफ्नो हिसाबले फेरि अर्को माछा राख्ने गर्थ्यो मान्छे। 10 वर्ष पहिला तपाईँको मधेसमा पोखरीहरूमा पानी हाल्नको लागि मोटर प्रयोग हुँदैन थियो, बर्खाको पानीले नै पुग्थ्यो। तर आजकल यदि 24 घन्टा पानी हालिएन भने सबै माछा मर्छ।
1: खाने तथा घरायसी कामको लागि पानीको हाहाकार छ। खेतीपाती, माछा पालन लगायतमा पनि समस्या बढेकाले जीविका नै समस्या पूर्ण बन्दै गएको चुरे तथा वन जङ्गल संरक्षण अभियान नेपालका संयोजक सुनिल यादव बताउनुहुन्छ।
0: पानी जब खानको लागि जब समस्या छ भने अब कृषि क्षेत्रमा कति प्रभाव पर्यो होला, जीव जन्तुहरूमा कति प्रभाव पर्यो होला। गाउँमा तपाईँ तराईमा प्रत्येक घरमा तपाईँको बाख्रादेखि लिएर गाई भैँसीसम्म पनि पाल्ने गर्छन् त, त्यो त के असर पर्यो होला। त्यस्तै त्यता असर पर्यो भने आर्थिकमा के असर पर्यो होला, अब आर्थिकमा असर पर्यो भने त्यो परिवारको हालत के होला।
1: एकातिर जमिन मुनिबाट अत्यधिक पानी निकालिएको छ अनि अर्कोतिर नदी र चुरेमा भइरहेको दोहनले पुनर्भरण हुन सकेको छैन। बर्खामा परेको पानीले भूमिगत स्रोत रिचार्ज हुँदा समस्या केही कम भए पनि केही वर्षदेखि मधेसले खेपिरहेको सुक्खापनका कारण अवस्था भयावह बनेको छ। यो जटिल समस्या कम गर्न सरकारले चुरेको संरक्षण, नदीजन्य उत्खननको व्यवस्थापन र जमिन पुनर्भरणका लागि उपयुक्त काम गर्न ढिलाइ गर्नुहुन्न।
2: चुरे तथा वन जङ्गल संरक्षण अभियान नेपालका संयोजक सुनिल यादवसँगको विस्तृत कुराकानी अहिले बिहान 8 बजेको कार्यक्रम बदलिदो नेपालमा सुन्न सक्नुहुन्छ। अब मधेस सहित देशको मौसम सम्बन्धी खबर। आज पनि मधेस र कोशी प्रदेशको तराई क्षेत्रमा तातो दिनको प्रभाव कायमै रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। केही ठाउँमा अधिकतम तापक्रम 40 डिग्री सेल्सियस पुग्ने अनुमान छ। दिउँसोको समयमा विशेष गरी तराई क्षेत्रमा आकाश खुला रहने, घाम चर्किने र हावाको आर्द्रता बढ्ने अत्याधिक गर्मी हुने अनुमान गरिएको हो। मधेसका सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा तथा कोशी प्रदेशको झापा, मोरङ र सुनसरी आसपास क्षेत्रमा गर्मी अत्याधिक हुने अनुमान छ। पहाडी तथा हिमाली भागमा हल्कादेखि मध्यम वर्षा तथा हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना रहेको छ। अत्याधिक गर्मीको बेला लामो समय घाममा बस्दा पानीको कमी, थकान, टाउको दुख्ने, चक्कर र हिट स्ट्रोकको जोखिम बढ्न सक्ने भएकोले सावधानी अपनाउन डाक्टरको सल्लाह छ। विशेष गरी दिउँसो 11 बजेदेखि 4 बजेसम्म घाममा ननिस्कन, प्रशस्त पानी पिउन, हलुका सुतीका कपडा लगाउन तथा बाल बालिका, ज्येष्ठ नागरिक र बिरामीको विशेष हेरचाह गर्न स्वास्थ्य कर्मीले सुझाव दिएका छन्।
3: सरकारले भूमि समस्या समाधानका लागि भन्दै आयोगकै हैसियतको समिति गठन गरेको छ। हिजो बसेको मन्त्री परिषद बैठकले गठन गरेको भूमि समस्या समाधान समितिको अध्यक्षमा कास्कीका बलभद्र बास्तोला नियुक्त हुनुभएको छ। सरकारका प्रवक्ता सस्मित पोखरेलका अनुसार समितिका सदस्यहरूमा काठमाडौँका अमीर प्रसाद नेउपाने, लम्जुङकी पद्मनिधि सोती र काठमाडौँकी डाक्टर रोशना श्रेष्ठ रहनु भएको छ। भूमि सम्बन्धी समस्या समाधान गर्ने भन्दै 2046 सालको प्रजातन्त्र पुनस्थापना यताको 36 वर्षमा 16 आयोग र 1 समिति गठन भइसकेका छन्। बालेन्द्र शाह नेतृत्वको सरकारले आयोगको 60 समिति बनाएपछि यो संख्या 17 पुगेको छ। तर न सुकुम्बासीको समस्या हल भएको छ, न त अव्यवस्थित बसोबासको समस्या नै सुल्झिएको छ। पछिल्लो तथ्याङ्क अनुसार नेपालमा भूमिहीन सुकुम्बासी, भूमिहीन दलित र अव्यवस्थित बसोबासी गरेर झन्डै 12 लाख परिवार छन्,

0: सँग 50 लाख भन्दा बढी जनसङ्ख्या प्रत्यक्ष जोडिएको खबर आजको अन्नपूर्ण पोस्टमा छ।
1: नवयुवा आन्दोलनको बेला सरकारी कार्यालयसँगै जलेका राष्ट्रिय परिचय पत्र पुनः बनाउन सरकारले सेवाग्राहीलाई जरिवाना तिराएको छ। आफ्नो सम्पत्तिको सुरक्षा गर्न नसकेको सरकारको कारण सर्वसाधारणले प्रशासनिक झन्झट मात्रै बेहोर्नु परेको छैन, उल्टो 500 रुपियाँ जरिमाना पनि बुझाउनु परेको हो। भदौ 24 मोरङ जिल्ला प्रशासन कार्यालयमा आगजनी भएपछि राष्ट्रिय परिचय पत्रका कार्ड र डिजिटल विवरण नष्ट भएका थिए। प्रशासनले अहिले कार्ड लिन आउने नागरिकसँग फेरि नयाँ फोटो खिचाउने र 500 रुपियाँ असुल गर्ने गरेको छ, जबकि नागरिकको आफ्नै गल्तीका कारण पुनः कार्ड बनाउनु पर्दा मात्रै जरिवाना शुल्क लिने गरिन्थ्यो। नवयुवा आन्दोलनमा आगजनीको बेला क्षति भएपछि राष्ट्रिय परिचय पत्र पुनः बनाउँदा सेवागराहीलाई 500 रुपियाँ शुल्क लागेको खबर नयाँ पत्रिका दैनिकले छापेको छ। काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल बानेश्वर जमल र ओम अस्पतालमा
3: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेसन अपरेसन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स ड्राई आँखाको थेरापी आँखाको पर्दा तथा जलबिन्दुको उपचार नाक कान घाँटीको उपचार सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा वेबसाइट drishtieye.org फोन नम्बर 01-5224-352-5224-353 के तपाईँ ढाड कम्मर घुँडा गर्दन दुख्ने समस्या युरिक एसिड बाथ रोग नसा सम्बन्धी समस्या वा अन्य कुनै दीर्घ रोगबाट पीडित हुनुहुन्छ?
4: यस्ता समस्याको आयुर्वेदिक पद्धतिबाट सर्वसुलभ उपचारका लागि बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय मार्फतको आयुर्वेद तथा वैकल्पिक चिकित्सालयलाई आजै सम्झनुहोस्।
3: हाम्रा सेवाहरू
4: ओपिडी सेवा
3: विशेषज्ञ ओपिडी सेवा
4: निशुल्क औषधि वितरण
3: सशुल्क फार्मेसी सेवा
4: फिजियोथेरापी सेवा
3: अकुपंचर सेवा
4: योग परामर्श सेवा
3: क्रियाकल्प सेवा
4: पूर्वकर्म पञ्चकर्म सेवा
3: छार सूत्र सेवा
4: जलौका सेवा
3: अग्निकर्म लगायत अन्य विभिन्न सेवाहरू
4: प्रयोगशाला सेवा बिहान 8 बजेदेखि 3 बजेसम्म
3: विस्तृत जानकारीका लागि
4: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय बागमती करिडोर गैरी गाउँ काठमाडौँ फोन नम्बर 01-4110-6-96-98-514-24-063
5: हर घर हुनेछ अयोध्या हर घरमा प्रकट हुनेछन् राम बन्नुहोस् साक्षी गाथा रामायणको नेपाली भाषामा हरेक बिहिबार र शुक्रबार राति 8 बजे मात्र विश्वको रमाइलो टिभीमा
1: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ।
0: अब बाँकी खबर। प्रहरी हिरासतमा ज्यान जानुलाई कानुनी मानवाधिकार र नैतिक सबै रूपमा गम्भीर मानिन्छ। नेपालको संविधान र विभिन्न कानुन तथा मानवाधिकार सम्बन्धी अन्तर्राष्ट्रिय कानुनले समेत हिरासतमा रहेका व्यक्तिको जीवन स्वास्थ्य र सम्मानको अधिकार ग्यारेन्टी गरेका छन्। पक्राउ परेको वा थुनामा रहेका व्यक्तिलाई शारीरिक वा मानसिक यातना दिइने वा उसँग निर्मम अमानवीय वा अपमानजनक व्यवहार गरिने छैन भनेर नेपालको संविधानमा मौलिक हक अन्तर्गत नै राखिएको छ। तर हिरासतमा र कारागारमा प्रत्येक वर्ष ज्यान गुमाउने त्रासीपूर्ण तथ्याङ्कले नेपालका बन्दी गृहको सुरक्षामाथि गम्भीर प्रश्न जन्माएको छ। अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकको तथ्याङ्क अनुसार सन् 2021 2025 पाँच वर्षमा हिरासतभित्र मात्रै 21 थुनुवाको ज्यान गएको छ। यस्तै कारागारभित्र 275 कैदीबन्दीको ज्यान गएको छ। यो तथ्याङ्कले हिरासतमा वर्षमा औसत 4 र कारागारमा 55 बढीको ज्यान जाने गरेको देखाउँछ। हिरासतमा ज्यान जानु गम्भीर विषय हो, सामान्य ढङ्गले बुझ्नु हुँदैन, इन्सेकका सूचना अधिकारी कृष्ण गौतम भन्नुहुन्छ। त्यसै गरी एडभोकेसी फोरमका कार्यक्रम संयोजक कुमार थपलियाले ज्यान गुमाउने अधिकांश सीमान्तकृत समुदायका व्यक्ति रहेका बताउनुभयो। आजको नयाँ पत्रिका दैनिकले खबर छापेको छ।
1: अब विदेशको खबर। अमेरिकी अन्तरिक्ष संस्था नासाले ब्लु ओरिजिनको विस्फोटबाट क्षतिग्रस्त प्रक्षेपण स्थल फेरि सञ्चालनमा आउन सन् 2028 लाग्न सक्ने जनाएको छ। यसले कम्पनीको आउँदो अन्तरिक्ष अभियानसँगै नासाको चन्द्रमा अन्वेषण कार्यक्रमको समय तालिकामा समेत असर पार्न सक्ने चिन्ता बढेको छ। न्यू ग्लेन ब्लु ओरिजिनको महत्वाकांक्षी ठूलो क्षमताको रकेट परियोजना हो। यसलाई व्यावसायिक उपग्रह प्रक्षेपण, चन्द्रमा अभियान तथा गहिरो अन्तरिक्ष अनुसन्धानका लागि प्रयोग गर्ने लक्ष्य राखिएको छ। त्यसैले प्रक्षेपण स्थल लामो समय बन्द हुँदा कम्पनीका व्यावसायिक योजना र प्रतिस्पर्धात्मक क्षमतामा असर पार्ने अनुमान गरिएको हो। गएको बिहिबार अमेरिकाको फ्लोरिडामा रहेको केप क्याराभेरल अन्तरिक्ष केन्द्रमा ब्लु ओरिजिनको न्यू ग्लेन रकेटको इन्जिन परीक्षणको क्रममा शक्तिशाली विस्फोट भएको थियो। उडान अघि गरिने स्थिर इन्जिन परीक्षणका बेला भएको यो दुर्घटनाले प्रक्षेपण स्थलमा ठूलो क्षति पुगेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्। यो केन्द्र अहिले न्यू ग्लेन रकेट प्रक्षेपण गर्न प्रयोग हुने ब्लु ओरिजिनको एकमात्र सक्रिय प्रक्षेपण स्थल भएकोले दुर्घटनाले कम्पनीको आउँदो योजनामा असर पार्ने देखिएको छ। नासाका प्रशासक जारेड आइज्याकम्याले क्षतिग्रस्त संरचनाको मर्मत र पुननिर्माण जटिल हुने बताउँदै पुनर्स्थापनाको लागि सन् 2028 अर्थात् 2 वर्षसम्म लाग्न सक्ने सङ्केत गर्नुभएको समाचार संस्था एपीले जनाएको छ।
0: अब केही खेल खबर। राष्ट्रिय खेलकुद परिषद राखेपको आयोजनामा 16 केन्द्रीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिता आजदेखि काठमाडौँमा सुरु हुँदैछ। प्रतियोगितामा 7 प्रदेशका 686 खेलाडी सहभागी हुँदैछन्। एथलेटिक्स, भलिबल, कबड्डी, कराते, तेक्वान्दो र उसु गरी 6 खेल विधामा प्रतिस्पर्धा हुँदैछ। प्रतियोगितामा कुल 66 स्वर्ण पदकका लागि खेलाडीहरूबीच प्रतिस्पर्धा हुनेछ। एथलेटिक्समा 26 तथा कराते, तेक्वान्दो र उसुमा समान 12-12 स्वर्ण पदकका लागि खेल हुनेछन्। भलिबल र कबड्डीमा समान 2-2 स्वर्ण पदक समावेश छन्। एथलेटिक्सका खेल त्रिपुरेश्वरको दशरथ रङ्गशालामा हुनेछन्।
1: खेलकै अर्को खबरमा एसिसी महिला प्रिमियर कप क्रिकेट प्रतियोगितामा नेपालले आज आफ्नो पहिलो खेलमा कतारसँग खेल्दैछ। मलेसियामा चलिरहेको प्रतियोगिता अन्तर्गत समूह डीमा रहेको नेपाल र कतार बीचको खेल नेपाली समयअनुसार अहिले बिहान 7:15 सुरु हुनेछ। महिला टी20 एसिया कपको छनौट प्रतियोगिता समेत रहेको एसिसी महिला प्रिमियर कपमा कुल 18 टोली सहभागी छन्। सहभागी टोलीलाई 4 समूहमा विभाजन गरिएको छ। नेपाल रहेको समूह डीमा कतार, भुटान र हङकङ छन्। नेपालले आफ्नो दोस्रो खेल भोलि भुटानसँग खेल्नेछ भने समूह चरणको अन्तिम खेल आउँदो जेठ 23 गते हङकङसँग खेल्ने तालिका छ। प्रतियोगिताको हरेक समूहबाट शीर्ष 2 टोली क्वार्टर फाइनलमा प्रवेश गर्नेछन्। 4 क्वार्टर फाइनल खेल जेठ 27 हुनेछ। त्यसपछि 29 सेमी फाइनलका खेल तथा जेठ 30 तेस्रो स्थानका लागि र फाइनल खेल हुनेछ। यो प्रतियोगिताबाट उत्कृष्ट 4 टोली आउँदो महिला एसिया कपका लागि छनौट हुनेछन्। अब केही खबर संक्षेपमा। प्रहरीले पक्राउ गरेका वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंह प्रसाद जिल्ला अदालतमा 4,15,000 रुपियाँ धरौटी बुझाएर रिहा हुनुभएको छ। नागरिकता लिखत कृत्य सम्बन्धी कसुरमा अनुसन्धानका लागि पर्सा जिल्ला अदालतबाट पक्राउ पूर्जी जारी भएपछि प्रहरीले हिजो उहाँलाई पक्राउ गरी अदालतको आदेशअनुसार धरौटी रकम बुझाएर हिजो साँझ नै रिहा हुनुभएको हो। पर्साको ठोरी गाउँपालिका 2 ठोरी जङ्गलबाट सिंहलाई प्रहरीले हिजो बिहान पक्राउ गरेको थियो।
0: राष्ट्रिय गौरवको सुनकोशी मरिन डाइभर्सन बहुद्देशीय आयोजनामा बाँध, विद्युत गृह लगायत सिभिल संरचना निर्माणको ठेक्का तोडिएको पटेल रमणजीवीको 1,20,00,000,000 बैङ्क जमानत राज्य कोषमा तानिएको छ। निर्माण कम्पनीले काम नगरेपछि तोडिएको ठेक्का प्रकरणमा कार्यसम्पादन जमानतसहित कुल 3,60,00,000,000 जफत गर्नुपर्नेछ। पहिलो चरणमा पेस्की भुक्तानको 1,20,00,000,000 बैङ्क जमानत सरकारी ढुकुटीमा ल्याइएको छ। सिंचाई विभागका महानिर्देशक मित्र बरालले कार्यसम्पादन जमानत पनि जफत गर्ने प्रक्रियामा रहेको बताउनुभयो। आजको नयाँ पत्रिकामा खबर छ।
1: विपक्षी राजनैतिक दलहरूले प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधि सभामा दिएको अभिव्यक्तिलाई लिएर हिजो पनि प्रतिनिधि सभाको बैठक अवरुद्ध गरेका छन्। विपक्षीहरूको निरन्तरको अवरोधपछि सभामुखले हिजोका लागि तय गरिएका सबै कार्यसूचीलाई हटाएर अर्को बैठक 25 गते बस्ने गरी स्थगित गर्नुभएको छ।
0: सन् 2026 मेमा नेपाल भ्रमण गर्ने विदेशी पर्यटकको संख्या उल्लेखनीय वृद्धि भएको छ। नेपाल पर्यटन बोर्डका अनुसार मे महिनामा मात्र 1,02,626 विदेशी पर्यटक हवाई माध्यमबाट नेपाल भित्रिएका छन्। यो संख्या सन् 2025 मेको तुलनामा 19% बढी हो।
1: काया कैरनमा अब पालो उखानको।
0: घोडा चम्केको र हात्ती लम्केको।
1: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौँ। आजका मुख्य खबर फेरि एकपटक।
0: नेपालसँगको सीमा विवादमा भारतद्वारा तेस्रो पक्षको संलग्नता अस्वीकार। राष्ट्रपा सभापति लामिछाने र भारतीय गृहमन्त्री शाहबीच भेटवार्ता।
1: आर्थिक विधेयक तेस्रो पटक संशोधन। करमा कतै राहत र कतै भार। सूचना प्रविधि र डिजिटल सुशासन प्रधानमन्त्रीको कमाण्डमा।
0: मधेसका जिल्लामा पानीको संकट जटिल बन्दै पानीको अभावले खेतीपाती माछा पालन लगायतमा प्रभाव पर्दा जीवनयापन नै जोखिममा।
1: ब्लु ओरिजिनको प्रक्षेपण स्थल विस्फोटपछि नासाको चन्द्र अभियान प्रभावित हुने चिन्ता। प्रक्षेपण स्थल फेरि सञ्चालनमा आउन 2 वर्ष लाग्न सक्ने।
0: र 16 केन्द्रीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिता आजदेखि काठमाडौँमा। एसिसी महिला प्रिमियर कपको आफ्नो पहिलो खेलमा नेपालले आज कतारसँग खेल्दै।
1: र अन्त्यमा आजको कार्टुन। दीपक गौतमले बनाउनु भएको पुरानो कार्टुन लिएका छौँ। कार्टुन काम नगर्ने तर उत्कृष्ट हुने कर्मचारीसँग सम्बन्धित छ। यहाँ उत्कृष्ट कर्मचारीको पदक छ। एकजनाले पदक बोकेका छन् अनि पदक पाउने कर्मचारी कार्यालयमा भने मस्त निद्रामा छन्। उनलाई उठाउँदै पदक समातेकाले भन्दैछन्, उत्कृष्ट कार्य सम्पादनको अवार्ड ग्रहण गर्न उठ्नु सर। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि बिदा माग्छौँ। उमालेको या शुद्धिकरण गरेको पानी मात्रै पिउने गरौँ। नमस्कार।

0: तपाईं यति बेला सामुदायिक रेडियो रोल्पा सुन्दै हुनुहुन्छ।
1: बाबु, एउटा राम्रो घरको नक्सा बनाउनु पर्यो।
2: राम्रो सँगसँगै बलियो, बस्न योग्य र किफायती घर पनि बनाउनु पर्छ नि काकी।
1: बस्न योग्य र किफायती भन्या चाहिँ के हो बाबु?
2: हेर्नुस् काकी, हाम्रा पूर्वजहरूले हिमाल, पहाड र तराईमा हावापानी अनुकूल घर बनाउँथे। तर अचेल सबैतिर हावापानी अनुकूल नभएका एकै खाले घर बन्न थालेपछि गर्मीमा तातो र जाडोमा असाध्यै चिसो हुने गरेको छ, जसले अनेकौँ स्वास्थ्य समस्या निम्तने। पङ्खा, एसी र हिटरहरूको बढी प्रयोग गर्दा बिजुलीको खपत बढी हुन गई बिल धेरै तिर्नुपर्ने भइरहेको हुनाले आर्थिक भार बढिरहेको छ।
1: तिमीले त बडो गम्भीर कुरा पो गर्यौ बाबु।
2: हो काकी, बस्न योग्य घरमा स्वास्थ्य राम्रो हुन्छ, आर्थिक भार कम पर्छ र यस्तो घर बनाउन बैंकबाट सहुलियत दरमा कर्जा पनि पाइन्छ। थप जानकारी चाहिएमा आफ्नो पालिका वा पिन परियोजनाको फोन नम्बर 01-5421-760 सम्पर्क गर्नुहोस्।
3: अब बन्ने घर बस्न योग्य घर युरोपियन युनियनको आर्थिक सहयोगमा पिन परियोजना तथा रोल्पा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
4: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर। हजुर, रोल्पा तथा प्युठान क्षेत्रमा बसोबास गर्ने सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूका लागि सिपमूलक तालिमको सुनौलो अवसर आएको छ। वैशाख 16 गतेदेखि रोल्पाको लिबाङमा तथा जेठ महिनामा सुलिचौर र प्युठानको बिजुवारमा हातैले बनाइने चप्पल तथा जुत्ता ह्यान्डमेड बनाउने 10 दिने तालिम सञ्चालन हुँदैछ। तालिमका विशेषताहरू: तालिममा सहभागी भई तपाईँले आफ्नै हातले चप्पल जुत्ता बनाउन सिक्न सक्नुहुनेछ। सिप सिकेर आफ्नै व्यवसाय सुरु गर्न सक्नुहुनेछ। स्वरोजगार बन्ने उत्कृष्ट अवसर प्राप्त गर्नुहुनेछ। साथै प्युठानको भिमरी स्थित प्राची चप्पल पसलमा हातैले बनाइएका चप्पल जुत्ता तथा आवश्यक सम्पूर्ण सामग्रीहरू पनि उपलब्ध रहेको जानकारी गराइन्छ। तालिममा सहभागी हुन इच्छुक महानुभावले आजै सम्पर्क गर्नुहोस्। थप जानकारीका लागि सम्पर्क व्यक्ति चित्रा घरती मगर, सम्पर्क मोबाइल 97625-28990।
5: महिला रोग विशेषज्ञ डाक्टर आउने बारे जीवन अनुमोल मेडिकल हल सुलिचौर रोल्पाको सूचना। हजुर, नेपालगञ्ज मेडिकल कलेजमा कार्यरत महिला रोग विशेषज्ञ डाक्टर गोमा रिमाल MBBS MD
6: मिति 2083 जेठ महिनाको 8 गते शुक्रबारका दिन
5: सुनिल स्मृति गाउँपालिका सुलिचौरमा अवस्थित जीवन अनमोल मेडिकल हलमा आउनु हुने भएको हुँदा निम्न समस्या भएका बिरामीहरूले मौकाको फाइदा उठाउनु हुन हार्दिक अनुरोध गरिन्छ। डाक्टरद्वारा दिइने सेवाहरू: तल्लो पेट दुख्ने, पिसाब पोल्ने, बारम्बार बच्चा खेर गइरहने, लामो समयसम्म बच्चा नरहने, यौन सम्पर्क गर्दा पोल्ने गाह्रो हुने, यौन अङ्ग चिलाउने, सेतो पानी बग्ने, महिनावारीको समयमा अत्याधिक पेट दुख्ने, ढाड कम्मर दुख्ने, पाठे घर खसे जस्तो हुने, पाठे घर खसेको, कोखा दुख्ने, स्तनमा गाँठा गुठी पलाएको, स्तन दुख्ने आदि महिला सम्बन्धी सम्पूर्ण समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। जीवन अनमोल मेडिकल हल सुलिचौर रोल्पा। हाम्रा दैनिक सेवाहरू: भिडियो एक्सरे, डिजिटल एक्सरे, रगत सम्बन्धी सम्पूर्ण चेक जाँच गरिन्छ। थप जानकारीका लागि सम्पर्क मोबाइल 98511-83987।

0: सानिमा रिलायंस लाइफ इंश्योरेंस खुले राजियों।
1: यो मीठो सुगन्धले मेरो मन एकदमै शान्त हुन्छ प्रभु।
2: हप्ताको सात दिन सात छुट्टै सुगन्धले हरेक दिनको एउटा शुभ सुरुवात हुन्छ। मंगलदीप अर्पण 7-in-1 अगरबत्ती अब मात्र 30 रुपियाँमा।
3: के तपाईँ चलचित्र मिज्यो रोल्पामा हेर्न चाहनुहुन्छ?

0: नमस्कार तथा शुभ प्रभात। रेडियो पत्रिका आजको परिवेशमा सहकर्मी प्रेम कुमारी मगरसँगै म चेतन ओलीको तपाईँलाई हार्दिक स्वागत छ। आज विक्रम सम्बत 2083 साल जेठ 20 गते, तदनुसार सन् 2026 जुन 3 तारिक बुधबार।
1: दाङको रेडियो प्रकृतिले उत्पादन गरेको यो कार्यक्रम पश्चिम दाङको रेडियो हापुरे, सल्यानको रेडियो राप्ती, रेडियो कपुरकोट, रोल्पाको रेडियो होलेरी, प्युठानको रेडियो झुलेनी, रेडियो महिला आवाज र रुकुम पश्चिमको रेडियो नयाँ नेपालबाट एकैसाथ प्रसारण भइरहेको छ। खबर शुरू गरौं प्रमुख खबर शीर्षकहरूबाट।
0: लुम्बिनी प्रदेशमा रोपाईको मुखमा मल अभाव हुँदा किसान चिन्तित। प्रदेश सरकारले अघि सारेका नीति कार्यक्रम र बजेट कार्यान्वयनमा कमजोरी। दाङको तुलसीपुरमा थारू भाषाको विद्यालय सञ्चालन हुने।
1: दाङको तरिगाउँ एयरपोर्ट विस्तारका लागि 25 करोड बजेट विनियोजन। स्थानीय कृषि उत्पादनलाई प्राथमिकता दिनुपर्नेमा जोड। अदुवा र हलेदोमा निर्भरहरूद्वारा बजारीकरण र कच्चा पदार्थको अभाव रहेको गुनासो।
0: र सल्यानमा एकजना फरार प्रतिवादी 8 वर्षपछि पक्राउ। एक हप्तामा 8 थान भरुवा बन्दुक बरामद। कर्णाली प्रदेशमा बाल विवाह अन्त्य, रणनीति कार्यान्वयनको तयारी।
2: अत्याधुनिक सिटी स्क्यान सेवा अब तुलसीपुरको सुलभ सिटी स्क्यान सेन्टरमा।
3: हजुर, वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठ तथा दक्ष अनुभवी रेडियो टेक्नोलोजिस्टहरूबाट शरीरका विभिन्न भागमा भएका ट्युमर, क्यान्सर, नाक कान घाँटी, एपेन्डिक्स, मृगौला, अधिक टाउको दुखाई लगायत सिटी स्क्यानको माध्यमबाट यकिन र अवस्थाको पहिचान सहित उपचार गरी ढुक्क रहनुहोस्।
4: पैसा र समयको बचत सँगै सिटी स्क्यान सेवाका लागि सुलभ सिटी स्क्यान सेन्टर तुलसीपुर छ, घोराई रोड हात्ती खुम्बा चोकदेखि 20 मिटर उत्तरतर्फ तुलसीपुर दाङ।
3: जुनसुकै बेला सम्पर्कका लागि फोन नम्बर 082-590-401, मोबाइल नम्बर 97-487-060-11 र 98-578-40-601।
1: आज हामीसँग दाङबाट प्रकाशित नयाँबुद्ध राष्ट्रिय दैनिक र गोरक्षी राष्ट्रिय दैनिक पत्रिका प्राप्त भएका छन्। यी पत्र पत्रिकाले फरक फरक खबर प्रकाशित गरेका छन्।
0: लुम्बिनी प्रदेश सरकारले अघि सारेका नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनमा गम्भीर कमजोरी देखिएको छ। आर्थिक वर्ष 2081-82 लागि प्रदेश सरकारले समृद्ध लुम्बिनी, खुसी नागरिकको दीर्घकालीन सोच सहित पूर्वाधार, कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य, सूचना प्रविधि, सामाजिक सुरक्षा, सिंचाई, खानेपानी र वन क्षेत्रका महत्वाकांक्षी कार्यक्रम घोषणा गरे पनि तीमध्ये ठूलो हिस्सा बजेटमै समावेश नभएको तथा बजेटमा समावेश भएका योजना समेत कार्यान्वयन नभएको महालेखा परीक्षणको प्रतिवेदनले औल्याएको छ। प्रतिवेदन अनुसार श्रम तथा रोजगार नीति निर्माण, श्रमिकलाई सामाजिक सुरक्षामा आबद्ध गर्ने कार्यक्रम, सवारी सेवा, डिजिटलीकरण, जितगढ़ी र शिवगढ़ी किल्लाको संरक्षण, मायादेवी पदमार्गको सम्भाव्यता अध्ययन, प्रादेशिक भू उपयोग योजना, आर्टिफिसियल इन्टेलिजेन्स एआई र मेसिन लर्निङ क्षमता विकास, सिंचाई गुरु योजना, सामाजिक समावेशीकरण कार्यक्रम, शिशु स्याहार केन्द्र स्थापना र वन व्यवस्थापन जस्ता कार्यक्रम नीति तथा कार्यक्रममा समेटिए पनि बजेटमा समावेश नगरिएको पाइएको छ। यसै गरी बजेट वक्तव्यमा समावेश 197 बुधामध्ये रुकुम पूर्वका 7 वडामा सड़क ट्र्याक खोल्ने, 20 पर्यटन स्थल स्तर उन्नति गर्ने, कपिल वस्तुमा भौतिक पूर्वाधार गुणस्तर परीक्षण प्रयोगशाला सञ्चालन गर्ने, बर्दियामा सिग्नेचर पुल निर्माण गर्ने, उद्योग तथा वाणिज्य सम्बन्धी कानून निर्माण, स्टार्टअप प्रवर्धन, असंगठित श्रमिकको तथ्याङ्क संकलन, किसान पहिचान र वर्गीकरण, प्रत्येक स्थानीय तहमा हेलिप्याड निर्माण, द्वन्द पीड़ितको परिपूरण एआई, साइबर सुरक्षा, डिजिटल साक्षरता, बहुआयामिक अनुसन्धान केन्द्र स्थापना तथा युथ करियर काउन्सिलिङ कार्यक्रम कार्यान्वयन हुन सकेका छैनन्। मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालय अन्तर्गत कृषिको आधुनिकीकरण, यान्त्रिकीकरण र व्यवसायीकरण मार्फत उत्पादन र उत्पादकत्व वृद्धि गर्ने, स्थानीय स्तरमा उत्पादित कृषि उपजको डिजिटल मार्केट प्रविधिको प्रयोग गरी किसानदेखि बजारसम्मको अवधारणा लागू गर्ने, बाँझो जमिनलाई उपयोगमा ल्याई उत्पादन र उत्पादकत्व बढाई, करार खेती कार्यक्रमलाई समावेशी गर्ने लगायतका कार्यक्रममा खर्च मितिभेदता अप्नाई अनुपादक खर्च कटौती गर्ने जस्ता कार्यक्रम समेटिएको छ। प्रदेश सरकारको आर्थिक वर्ष 2081-82 नीति तथा कार्यक्रममा समेटिएको कार्यक्रम कार्यान्वयनको प्रगति समीक्षा गर्नुपर्ने महालेखाले जनाएको छ। कार्यालय अन्तर्गत प्रदेश समन्वय समिति बैठक, सुशासन संवाद, वास्तुकला लेखा परीक्षण, सूचना प्रविधि शिक्षा र ई गभर्नेन्स जस्ता 12 कार्यक्रमका लागि विनियोजित 1,20,00,000 रुपियाँ खर्च हुन नसकेको पनि महालेखाले जनाएको छ। आन्तरिक मामिला तथा कानून मन्त्रालयले आत्महत्या न्यूनीकरण कार्यक्रमका लागि बजेट व्यवस्था नगरेको पाइएको छ। बजेट वक्तव्यमा उल्लेख भएका कार्यक्रमहरूमध्ये विपद पुनर्संरचना प्रणालीलाई व्यवस्थित गर्दै जोखिम क्षेत्रको नक्साङ्कन र उद्धार सामग्री व्यवस्थापन गर्ने, प्रदेशका दुर्गम इलाकामा विपद उद्धार सहयोग गर्न एक स्थानीय तह एक हेलिप्याड निर्माण गर्ने, प्रदेशका 12 जिल्लामा पीड़ितहरूको परिपूरण सम्बन्धी कार्यक्रम सञ्चालन गर्ने लगायतका कार्यक्रम पनि कार्यान्वयन नभएको महालेखाले औल्याएको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयले पनि प्रदेश गौरवका सिंचाई आयोजना, सिंचाई गुरू योजना, भूमिगत जल अध्ययन अनुसन्धान इकाई स्थापना र आवश्यक कानून निर्माण लगायतमा बजेटमै समावेश नगरेको उल्लेख गरिएको छ। सामाजिक विकास मन्त्रालयले समेत प्रमुख शैक्षिक सुधार कार्यक्रममा बजेट विनियोजन नगरेको र बजेट वक्तव्यमा समावेश बहुआयामिक अनुसन्धान केन्द्र स्थापना, औद्योगिक क्षेत्रमा काम गर्ने कामदारको शिशु हेरचाहका लागि शिशु स्याहार केन्द्रको सम्भाव्यता अध्ययन लगायतका क्षेत्रमा पनि बजेट विनियोजन नगरेको पाइएको छ। घोषणाको चाङ, कार्यान्वयनको अभाव, दर्जनौ योजनामा बजेट नै परेन, परेकाहरू पनि कार्यान्वयन भएनन्, सन्तोष खनालले लेखेको खबर आजको नयाँ एकबोध राष्ट्रिय दैनिकमा छापिएको छ।
1: स्थापना भएको झण्डै 70 वर्षपछि दाङको टरिगाउँ विमानस्थल विस्तारका लागि सरकारले आर्थिक वर्ष 2083-84 बजेटमा 25 करोड़ रूपियाँ विनियोजन गरेको छ। बजेट विनियोजनसँगै विमानस्थलको धावनमार्ग विस्तार हुने र भविष्यमा 72 सिटसम्मका विमान अवतरण गर्न सक्ने अपेक्षा गरिएको छ। टरिगाउँ विमानस्थल नेपालकै दोस्रो पुरानो विमानस्थल हो। दाङमा नियमित र स्तरीय हवाई सेवा सञ्चालन हुन सके दाङ मात्र नभई समग्र राप्ती क्षेत्र अन्तर्गत दाङ, सल्यान, रोल्पा, रूकुम र प्युठानका नागरिक प्रत्यक्ष रूपमा लाभान्वित हुने तथा यस क्षेत्रको समग्र विकास र समृद्धिमा ठूलो फटको मार्ने विश्वास व्यक्त गरिएको छ। 2011 सालदेखि सञ्चालनमा आएको टरिगाउँ विमानस्थल नेपालका पुराना विमानस्थल मध्ये एक हो। हाल विमानस्थलको धावनमार्ग 750 मिटर मात्रै कालोपत्री भएकाले 19 सिटसम्मका साना विमान मात्रै अवतरण गर्न सक्ने अवस्था रहेको छ। नयाँ बजेट मार्फत धावनमार्गलाई 1,500 मिटर पुर्याउने लक्ष्य राखिएको छ। प्रतिनिधि सभा सदस्य कमल सुवेदीका अनुसार धावनमार्ग विस्तार सम्पन्न भएपछि तुलसीपुरबाट ठूला विमान सञ्चालनको सम्भावना बढ्ने र जसले दाङको आर्थिक, सामाजिक तथा पर्यटन विकासमा महत्वपूर्ण योगदान पुर्याउने देखिन्छ। लुम्बिनी प्रदेशको राजधानीका रूपमा रहेको दाङमा नियमित हवाई सेवा सञ्चालन हुन सके समग्र राप्ती क्षेत्रका बासिन्दाको जीवनशैली, व्यापार, व्यवसाय तथा आर्थिक गतिविधिमा उल्लेखनीय वृद्धि हुने अपेक्षा समेत गरिएको छ। संघीय राजधानी काठमाडौँसँग सहज हवाई पहुँच स्थापित हुँदा लगानी, रोजगारी, पर्यटन तथा सेवा क्षेत्रको विस्तारमा समेत सकारात्मक प्रभाव पर्ने विश्वास गरिएको छ। स्थानीयले वर्षौंदेखि टरिगाउँ विमानस्थलको विस्तारको माग गर्दै आएका छन्।
0: धान रोपाईको मुख्य सिजन शुरू भएसँगै लुम्बिनी प्रदेशमा रासायनिक मलको माग ह्वात्तै बढेको छ। किसानको आवश्यकता अनुसार मल उपलब्ध हुन नसक्दा प्रदेशभरका किसान चिन्तित बनेका छन्। सरकारी तथ्याङ्कले नै मलको माग र आपूर्ति बीच ठूलो अन्तर देखाएको छ। कृषि सामग्री कम्पनी लिमिटेडको प्रदेश कार्यालयका अनुसार आर्थिक वर्ष 2082-83 अहिलेसम्म प्रदेशका 11 जिल्लामा 52,903 मेट्रिक टन युरिया र 23,696 मेट्रिक टन डीएपी मल आपूर्ति गरिएको छ। पोटास मल भने सहकारी र स्थानीय मागका आधारमा वितरण भइरहेको कार्यालयले जनाएको छ। जिल्लागत रूपमा हेर्दा रूपन्देहीमा सबैभन्दा बढी 18,522 मेट्रिक टन मल पठाइएको छ। यसै गरी त्यसपछि दाङमा 13,892, कपिल वस्तुमा 13,287, बर्दियामा 9,905 र पश्चिम नवलप्रासीमा 7,848 मेट्रिक टन मल आपूर्ति गरिएको छ। पाल्पामा भने सबैभन्दा कम 1,806 मेट्रिक टन मल पुगेको छ। कृषि सामग्री कम्पनी प्रदेश प्रमुख सुमन पन्थीले खेतीको मुख्य सिजनमा मलको माग अत्याधिक अत्याधिक रूपमा बढे पनि आपूर्ति सोही अनुपातमा हुन नसक्दा समस्या दोहोरिने गरेको बताउनु भएको छ। उहाँले अहिले कार्यालयमा करिब 5,000 मेट्रिक टन मल मौजदात रहे पनि त्यो किसानको आवश्यकताका आधारमा निकै कम रहेको पाइएको छ। प्रदेश सरकारले संघीय सरकारसँग थप मल उपलब्ध गराउन पटक पटक आग्रह गरे पनि माग अनुसारको मल आपूर्ति हुन नसकेको जनाएको छ। गत आर्थिक वर्ष 2081-82 का लागि प्रदेशले 1,00,000 मेट्रिक टन डीएपी, 1,07,500 मेट्रिक टन युरिया र 4,500 मेट्रिक टन पोटासको माग गरेको थियो। वितरण भने युरिया 43,666 मेट्रिक टन, डीएपी 27,276 मेट्रिक टन र पोटास 2,541 मेट्रिक टनमा सीमित भएको थियो। रुकुम पूर्व बाहेक लुम्बिनी प्रदेशका सबै जिल्लामा रासायनिक मल वितरण गरिदिए आएको छ। रुकुम पूर्वलाई भने प्रदेश सरकारले अर्ग्यानिक जिल्ला घोषणा गरेकाले त्यहाँ रासायनिक मल आपूर्ति गर्न छोडिएको छ।
1: ऐरावती गाउँपालिका प्युठानका रेवत प्रसाद खनालले अदुवा तथा हलेदो खेती गर्न थालेको 30 वर्ष भयो। उहाँ लगायत यस क्षेत्रका किसानहरू मिलेर ऐरावती बहुद्देश्य साना किसान सहकारी सञ्चालनमा ल्याउनु भएको छ र सोही सहकारी मार्फत अदुवा तथा हलेदोको चखलाबन्दी खेती प्रवर्धन कार्यक्रममा जोडिनु भएको छ। अहिले सहकारीले अदुवा तथा हलेदोको उत्पादनसँगै अन्य किसानहरूले गरेको उत्पादन खरिद गरेर थोकमा बिक्री पनि गर्दै आएको सहकारीको व्यवस्थापक समेत रहनुभएका खनालले अहिले प्युठान जिल्लामा वर्षेनी 300 टन अदुवा तथा हलेदो उत्पादन हुने गरेको बताउनुभयो। त्यो मध्ये 225 टन जिल्ला बाहिर जाने र 75 टन अदुवा तथा हलेदो बिउ तथा मसलाको रूपमा जिल्लामै खपत हुने गरेको समेत उहाँको भनाइ छ। यद्यपि अदुवा तथा हरेदो उत्पादन तथा संकलन गरेर बिक्री गर्दा अनेकौं समस्या भएको र उक्त समस्या समाधानका लागि सरकारको तर्फबाट उचित व्यवस्था नहुँदा कृषकहरू उत्साहित नभएको तथा बिक्रीमा समस्या हुँदा व्यवसायहरू पलायन हुने गरेको पनि उहाँको भनाइ छ। अदुवा तथा हलेदो उत्पादनमा सबैभन्दा मुख्य समस्या किरा तथा रोगको प्रकोप हुने गरेको छ भने आधुनिक प्रविधिको पहुँच कृषकसम्म पुग्न सकेको छैन। त्यस्तै चक्लाबन्दी खेती गर्नका लागि जग्गाको समस्या हुने गरेको उहाँले बताउनुभयो। यस्ता समस्याले अन्य व्यवसायमा जस्तो लामो समयसम्म अदुवा तथा हलेदो बिक्री गर्दै आएका व्यवसायीहरू यो व्यवसायमा टिक्न नसक्ने अवस्था रहेको समेत उहाँले बताउनुभयो। यसै गरी सल्यानको शारदा नगरपालिका 14 मालनेटाका 48 वर्षीय ज्ञानदेव घरतीले पनि अदुवा र हलेदोको खेती आफू जान्ने भएदेखि नै गर्दै आएको बताउनुभयो। यो खेती सल्यानका शारदा नगरपालिकाका 200 घर परिवारको पुर्ख्यौली पेसा हो। 7 रोपनी जमिनमा खेती गर्दै आउनुभएका उहाँले केही वर्ष अघिदेखि स्थानीय स्तरमा उत्पादन हुने अदुवा तथा हलेदो खरिद गरेर बिक्री पनि गर्दै आउनु भएको छ। भदौ र असोजमा 1 लट, मंसिर र पुषमा 1 लट, चैत्र र वैशाखमा 1 लट गरी 3 लटसम्म अदुवा तथा बेसारको उत्पादन लिने गरेको उहाँको भनाइ छ। यद्यपि उत्पादनमा हुने समस्या त छँदैछ, उत्पादन भएपछि पनि बिक्री गर्दा बिचौलियाको हालीमुहालीका कारण किसान मर्कामा परेको उहाँको गुनासो छ। अदुवा बाली अनुसन्धान कार्यक्रम कपुरकोट सल्यानले कार्यक्रम प्रदेश तथा स्थानीय तहसँगको सहकार्यमा अदुवा तथा हरेदोको बिउ उत्पादक व्यवसायी उद्योगी र सरकारवाला निकायहरूबीच आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा लुम्बिनी कर्णाली बागमती सुदूरपश्चिमका 14 जिल्लाबाट 50 जनाको सहभागी भएको किसान व्यवसायी र उद्योगीहरूले आफ्नो क्षेत्रको गुनासो सुनाएका थिए। कार्यक्रममा कृषि विकास निर्देशनालय कर्णाली प्रदेशका निर्देशक चित्र बहादुर लोकायले अब किसानले उत्पादन गरेर मात्र नहुने त्यसलाई विशिष्ट किसिमको पहिचान दिएपछि मात्रै त्यसले उचित मूल्य पाउने बताउनुभयो। क्वालिटीयुक्त ल्याब नहुँदा किसानको उत्पादन बाह्य देशमा जान नसकेको भन्दै सरकारले यसतर्फ ध्यान दिनुपर्ने धारणा राख्नुभयो। त्यसै गरी कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख टीकाराम खड्गाले भारतबाट अत्याधिक विषादी प्रयोग भएको तरकारी तथा खाद्यान्न भित्रिरहेको भन्दै स्थानीय उत्पादन प्रयोग गर्ने संस्कारको विकास गरेमा मात्रै किसान व्यवसायी र उद्योगी सबैको हित हुने बताउनु भएको छ। अदुवा उत्पादनमा नेपाल विश्वको 4 देश हो तर यहाँका किसानले मूल्य नपाउने, व्यवसायीले संकलन गर्न नसक्ने तथा उद्योगीले कच्चा पदार्थ नपाउने अवस्था देखिएपछि तीनवटै पक्षलाई सहज हुने वातावरण बनाउने समेत कार्यक्रमका वक्ताहरूले जोड़ दिएका छन्। अदुवा र हलेदोमा निर्भरहरूको गुनासो, कृषकले मूल्य, व्यवसायले बजार र उद्योगीले कच्चा पदार्थ पाउँदैनन्। एकराज भण्डारीले लेखेको खबर आजको नयाँ पत्र राष्ट्रिय दैनिकमा तस्विर सहित प्रकाशित भएको छ।
0: आजको परिवेशमा अब छोटो विश्राम।
5: किसानहरूका लागि खुशीको खबर।
3: नेपालमै पहिलो पटक कोरल पोषक सप्लिमेन्टको आधिकारिक डिस्ट्रिब्युटर भएको यस नन्दन फिटप्राले तुलसीपुरमा गाई, भैँसी, बाख्रा, कुखुरा, बङ्गुरका लागि आवश्यक कोरल पोषक सप्लिमेन्ट उपलब्ध छ। साथै जापानिज टेक्नोलोजीको माछाको दाना, युरोपियन टेक्नोलोजीको गाई, भैँसी, बाख्राको दाना पनि पाइन्छ। एकपटक प्रयोग गरेर त हेर्नुहोस्, सोचे भन्दा राम्रो नतिजा पाउनुहुनेछ।
5: नन्दन फिट प्रणाली तुलसीपुर 9 दोघरे दाङ, फोन नम्बर 082-416-002 र मोबाइल नम्बर 98-578-23-971।
0: विश्रामपछि तपाईँलाई फेरि स्वागत छ। अब बाँकी खबर।
1: दाङको तुलसीपुरबाट प्रहरीले लागु औषध, ब्राउन सुगर सहित चारजनालाई पक्राउ गरेको छ। लागु औषध नियन्त्रण तथा रोकथाम अभियान अन्तर्गत इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरी टोलीले सोमबार राति तुलसीपुर उपमहानगरपालिका छ झुमरे क्षेत्रमा छापा मारेर चारजनालाई नियन्त्रणमा लिएको हो। लागु औषध खरिद बिक्री भइरहेको भन्ने विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले झुमरे स्थित एक घरको कोठामा खानतलासी गर्दा लागु औषध सहित चारजनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी एवं प्रहरी नायब प्रेक्षक रेशम बोहराले जानकारी दिनुभएको छ। उहाँका अनुसार पक्राउ पर्नेमा तुलसीपुर छका 25 वर्षीय पवित्र डाँगी, सोइठाउँका 26 वर्षीय गोविन्द बुढा, तुलसीपुरकै वडा नम्बर 7 का 30 वर्षीय कमल केसी र 27 वर्षीय रिगल महतरा क्षेत्री रहेका छन्। उनीहरूको साथबाट प्रहरीले 10 ग्राम, 190 मिलिग्राम ब्राउन सुगर, 8 थान मोबाइल फोन र नगद 3,845 रूपियाँ समेत बरामद गरेको छ। पक्राउ परेका चारैजनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
0: सल्यानमा 8 थान भरुवा बन्दुक बरामद गरेको जिल्ला प्रहरीले सल्यानले जानकारी दिएको छ। एक हप्ताको अवधिमा विभिन्न स्थानबाट 8 थान भरुवा बन्दुक प्रहरीले बरामद गरेको हो। जसअनुसार बनगाड खुपुन्जे नगरपालिका 12 चौर स्थित सिद्ध गुफा सामुदायिक वनबाट 3, बस्नेउरा सामुदायिक वनबाट 3 र त्रिवेणी गाउँपालिका 5 को डाँडासल्ले सामुदायिक वनबाट 2 गरी प्रहरीले 8 थान भरुवा बन्दुक बरामद गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी समेत रहेका इन्सपेक्टर देवराज भट्टराईले जानकारी दिनुभएको छ।
1: यसैबीच चोरी मुद्दामा अदालतबाट कैद सजाय तोकिएपछि लामो समयदेखि फरार रहेका एक प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार जाजरकोट जिल्ला अदालतको 2074 मंसिर 23 गतेको फैसला आदेशले 9 महिना 4 दिन कैद सजाय तोकिएका चोरी मुद्दामा फरार प्रतिवादी सल्यानको कुमार गाउँपालिका 2 सुर्खेत निवासी 36 वर्षीय मान बहादुर कुमारलाई प्रहरीले पक्राउ गरेको हो। अदालतको लगत नम्बर 106 कायम भई हालसम्म फरार रहेका कुमारलाई अस्थायी प्रहरी पोस्ट नेटा सल्यानबाट खटिएको प्रहरी टोलीले जेठ 19 गते पक्राउ गरेको हो। पक्राउ परेका कुमारलाई आवश्यक कानूनी कार्यवाहीका लागि जिल्ला अदालत सल्यानमा पेश गरिएको प्रहरीले जनाएको छ।
0: कर्णाली प्रदेशमा 10 जिल्लामा व्याप्त रहेको बाल विवाहलाई न्यूनीकरण गर्न कर्णाली प्रदेश सरकारले निर्माण गरेको कर्णाली प्रदेशको बाल विवाह अन्त्य सम्बन्धी रणनीति 2082 कार्यान्वयनमा लैजाने तयारी गरिएको छ। कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले नेपालको संविधान, राष्ट्रिय कानून तथा अन्तर्राष्ट्रिय दायित्व अनुसार तयार गरिएको कर्णाली प्रदेशको बाल विवाह अन्त्य सम्बन्धी रणनीति 2082 समुदाय स्तरसम्म पुर्याएर कार्यान्वयन गर्न प्रदेश सरकार तयार रहेको जानकारी दिनुभएको छ।
1: तुलसीपुर उपमहानगरपालिकामा थारू भाषाको विद्यालय सञ्चालन हुने भएको छ। उपमहानगरपालिकाले तुलसीपुरको वडा नम्बर 15 को दक्षिण कुररियामा थारू भाषाको विद्यालय सञ्चालनका लागि अनुमति प्रदान गरिएको हो। दाङ थारू समुदायको बाहुल्यता भएको जिल्ला रहेको भन्दै थारू भाषामा पठन पाठनका लागि विद्यालय सञ्चालनको अनुमति प्रदान गरिएको तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख टीकाराम खड्गाले बताउनुभयो। गुठीका रूपमा सञ्चालन गर्न दिने गरी अनुमति प्रदान गरिएको उहाँको भनाइ छ। स्थानीयले 3 वर्ष अघि थारू भाषाको विद्यालय सञ्चालनका लागि माग गरेका थिए। सोही निवेदनमाथि उपमहानगरपालिकाको 47औं कार्यपालिका बैठकले निर्णय गरेको हो। अहिलेसम्म दाङमा थारू समुदायका लागि गुठी अन्तर्गत छुट्टै विद्यालय भने सञ्चालनमा छैन। उक्त विद्यालयलाई थारू भाषाबाट पढाउनका लागि उपमहानगरपालिकाले स्वयंसेवक शिक्षक पनि उपलब्ध गराउने नगर प्रमुख खड्गाले बताउनुभयो। सबै थारू समुदायका विद्यार्थी पढ्न चाहेमा आवासीय समेत बनाउन सकिने उहाँको भनाइ छ।
0: नारायण हिटी दरबार हत्याकाण्ड भएको हिजो 25 वर्ष पूरा भएको छ। 2058 साल जेठ 19 गते अर्थात हिजकै दिन तत्कालीन राजा वीरेन्द्र शाहको वंश नाश हुने गरी मध्यरातमा गोली चलेको थियो। गोली काण्ड घटनामा तत्कालीन राजा वीरेन्द्र शाह सहित रानी ऐश्वर्य, युवराज दिपेन्द्र, अधिराज कुमार निराजन, राजकुमारी श्रुति शान्ति, राज्यलक्ष्मी सिंह शारदा, राज्यलक्ष्मी शाह, राज्य शाह ज्यादी जयन्ती, राज्य लक्ष्मी शाह, कुमार खड्ग विक्रम शाह र धीरेन्द्र शाह गरी 10 जनाको हत्या भएको थियो। उक्त घटनामा कोमल शाह, शोभा शाही, कुमार गोरख शमशेर र केतकी चेस्टर घाइते भएका थिए। तर घटना अहिले पनि रहस्यमय रहेको छ। यद्यपि तत्कालीन उच्च स्तरीय छानबिन समितिले उक्त घटनामा तत्कालीन युवराज दिपेन्द्रले नै परिवारका सदस्यहरूलाई गोली हानेर पछि आफैले आफैलाई गोली हानेको भन्ने प्रतिवेदन सार्वजनिक गरिएको थियो। तर उक्त प्रतिवेदनमाथि आम नागरिकले विश्वास गर्न सकेका छैनन्। यस घटनाबारे पटक पटक सत्य तथ्य विवरण सार्वजनिक गर्न माग हुने गरे तापनि सरकार र सुरक्षा निकायले अहिलेसम्म वास्तविक रिपोर्ट सार्वजनिक गरेको छैन, जसले गर्दा यो दरबार हत्याकाण्ड थप सशंकित र रहस्यमय बन्दै गएको छ। नारायण हिटी दरबारलाई अहिले संग्रहालय बनाइएको छ।
1: र आज पनि मधेस र कोशी प्रदेशका तराई क्षेत्रमा तातो दिनको प्रभाव कायमै रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। केही ठाउँमा अधिकतम तापक्रम 40 डिग्री सेल्सियस पुग्ने पनि अनुमान गरिएको छ। दिउँसोको समयमा विशेष गरी तराई क्षेत्रका आकाश खुल्ला रहने, घाम चर्किने र हावाको आर्द्रता बढ्नाले अत्याधिक गर्मी हुने अनुमान गरिएको छ। मधेसका 70 सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा तथा कोशी प्रदेशका झापा, मोरङ र सुनसरी आसपासका क्षेत्रमा अत्याधिक गर्मी बढ्ने अनुमान गरिएको छ। पहाड़ी तथा हिमाली भूभागमा हल्कादेखि मध्यम वर्षा तथा हिमाली क्षेत्रमा हल्का हिमपातको पनि सम्भावना रहेको छ। विशेष गरी दिउँसो 11 बजेदेखि 4 बजेसम्म घाममा ननिस्कन, प्रशस्त पानी पिउन, हलुका सुतीको कपड़ा लगाउन तथा बालबालिका, ज्येष्ठ नागरिक र बिरामीको विशेष हेरचाह गर्न पनि स्वास्थ्य कर्मीहरूले आग्रह गरेका छन्।
0: यिनै खबरसँगै आजको परिवेशको समय सकिएको छ। सम्पूर्ण रेडियोका प्राविधिक सहकर्मी र तपाईँ श्रोतालाई धन्यवाद दिँदै सहकर्मी प्रेम कुमारी मगरसँगै म चेतन ओली पनि विदा हुन्छौ।
1: नमस्कार।

0: कक्षा 11 भर्ना खुल्यो।
1: यस जनकल्याण माध्यमिक विद्यालय तुलसीपुर 18 दुधरा सदाङमा कक्षा 11 लागि एजुकेशन म्यानेजमेन्ट कम्प्युटर साइन्स र ल संकाय तर्फ नयाँ भर्ना खुला गरिएको सहर्ष जानकारी गराउँदछौ। थप जानकारीका लागि

0: सबैको रेडियो, सामुदायिक रेडियो रोल्पा 93.8 MHz।
1: स्टुडियो टाइम
2: अहिले बिहानको 7 बज्यो।
3: थप जानकारीका लागि 1498 सम्पर्क गर्नुहोस्।
4: नेपाल टेलिकम, राष्ट्रको संचार।
5: अब समाचार विस्तारमा। सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले नेपाल भारत सीमा समस्या कूटनीतिक वार्ताबाट समाधान खोज्न सरकारले काम गरिरहेको बताउनु भएको छ। मन्त्री परिषदको हिजो बसेको बैठकका निर्णयहरू सार्वजनिक गर्ने क्रममा प्रधानमन्त्रीले संसदमा दिनुभएको अभिव्यक्तिबारे सञ्चारकर्मीको जिज्ञासामा शिक्षा मन्त्री पोखरेलले वार्ताको माध्यमबाट सीमा विवाद समाधान गर्नुपर्नेमा नै प्रधानमन्त्री बालेन्द्र शाहले जोड दिनुभएको बताउनुभयो। विभिन्न समयका सीमा अध्ययन सम्बन्धी संयन्त्रहरूको प्रतिवेदनमा नेपालको भूभाग भारतले उपभोग गरेको हुन सक्ने र भारतको भूभाग नेपालले उपभोग गरेको हुन सक्ने देख्दा प्रधानमन्त्री समेत असम्मित परेको कुरा मात्रै संसदमा राख्नु भएको मन्त्री पोखरेलले स्पष्ट पार्नुभयो।
6: अर्को पक्षबाट नेपालले पनि सीमा मिचेको छ भन्ने कुरा आउँदाखेरि प्रधानमन्त्रीले म अचम्मित परेको भनेर भन्नुभयो। भारतले उपभोग गरिरहेको सीमा नेपालमा पर्न सक्ने, कति नेपालले उपभोग गरेको पनि भारतमा पर्न सक्ने भन्ने कुरा चाहिँ त्यो संयन्त्रहरूबाट आएको हुँदाखेरि दुई देशहरू बसेर टेबल टक गरेर जति पनि सीमा विवादहरू छ त्यो चाहिँ मिलाउने भन्ने कुरा प्रधानमन्त्रीज्यूले नै भनिसक्नु भएको छ।
5: सरकारले संयुक्त राष्ट्रसङ्घीय वातावरण कार्यक्रम युएनइपीबाट ओजोन तहलाई हानि पुर्याउने पदार्थहरूको व्यवस्थापन तथा न्यूनीकरण सम्बन्धी मोन्ट्रियल प्रोटोकलको कार्यान्वयन सम्बन्धी सम्झौता स्वीकृत गरेको पनि मन्त्री पोखरेलले जानकारी दिनुभयो। उहाँले भूमि समस्या समाधान समितिको अध्यक्ष पदमा बलभद्र बास्तोला तथा सदस्य पदमा अमीर प्रसाद न्यौपाने, पद्मिनी सोथी र डाक्टर रेहाना श्रेष्ठलाई नियुक्ति गरिएको जानकारी दिनुभयो।
6: सशस्त्र प्रहरी बल नेपालको सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पदमा सशस्त्र प्रहरी नायब निरीक्षक श्री अञ्जनी कुमार पोखरेललाई बढुवा गर्ने, भूमि समस्या समाधान समितिको अध्यक्ष पदमा श्री बलभद्र बास्तोला तथा सदस्य पदमा श्री अमीर प्रसाद नेउपाने, डाक्टर रोहना श्रेष्ठ र पद्मनीति सोतीलाई नियुक्ति गर्ने।
5: मन्त्री पोखरेलले भदौ 23 र 24 गतेको प्रदर्शनका क्रममा भएका घटनाको जाँचबुझ गर्न गठित आयोगले पेश गरेको प्रतिवेदनमा उल्लेखित सुरक्षा संयन्त्रको हकमा अध्ययन गरी सिफारिस गर्न गठित अध्ययन समितिको कार्यावधि 45 दिन थप गर्ने निर्णय गरेको बताउनुभयो। मन्त्री परिषद बैठकमा सरकारले सशस्त्र प्रहरी नायब महानिरीक्षक अञ्जनी कुमार पोखरेललाई सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवा गर्ने निर्णय गरेको पनि मन्त्री पोखरेलले जानकारी दिनुभयो। भारत भ्रमणमा रहनुभएका राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछाने र भारतका गृहमन्त्री अमित शाहबीच भेटवार्ता भएको छ। हिजो भएको भेटमा नेपाल भारत सम्बन्ध, आपसी हित, लोकतान्त्रिक अभ्यास, सुरक्षा सहकार्य तथा दुई देशका राजनीतिक दलहरूबीचको संवाद र सहकार्यका विषयमा विचार विमर्श भएको रासोपाले जनाएको छ। हिजै सभापति रवि लामिछाने र भारतीय जनता पार्टी भाजपाका राष्ट्रिय अध्यक्ष नितिन नवीन बीच भेटवार्ता भएको छ। भाजपा मुख्यालय नयाँ दिल्लीमा हिजो भएको भेटवार्तामा लोकतान्त्रिक सहभागिता, सार्वजनिक बहस तथा भावी नेतृत्व निर्माणमा युवा पुस्ताले खेल्न सक्ने भूमिकाबारे विचार आदान प्रदान भएको छ। प्रतिनिधिमण्डललाई स्वागत गर्दै अध्यक्ष नवीनले साझा सभ्यतागत विरासत, सांस्कृतिक सम्बन्ध तथा जनस्तरका सुदृढ सम्बन्धमा आधारित भारत नेपाल बीचको घनिष्ठ र ऐतिहासिक सम्बन्धबारे प्रकाश पार्नुभएको थियो। उहाँले भाजपा पार्टीको यात्रा, विचारधारा, संगठनात्मक संरचना तथा जनमुखी राजनैतिक सहभागिता सम्बन्धी दृष्टिकोणबारे जानकारी गराउनु भएको थियो। यस्तै सभापति लामिछाने र भारतीय विदेश मन्त्री एस जयशंकर बीच हिजै भएको भेटवार्तामा नेपाल भारत विकास साझेदारी तथा जनस्तरका सम्बन्धहरूबारे छलफल भएको छ। भारतको विदेश मन्त्रालयले नेपाल र भारतबीचको सीमा विवादलाई स्थापित द्विपक्षीय संयन्त्र मार्फत नै समाधान गरिने स्पष्ट पारेको छ। मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले नयाँ दिल्लीमा आयोजित नियमित पत्रकार सम्मेलनमा दुई देशबीचको सीमाङ्कनको कार्य करिब 98% सम्पन्न भइसकेको जानकारी दिनुभयो। नेपालका प्रधानमन्त्री र परराष्ट्र मन्त्रालयका तर्फबाट सीमाका विषयमा आएका पछिल्ला टिप्पणीबारे सोधिएको प्रश्नमा प्रवक्ता जयसवालले नेपाल र भारतबीचको सीमा मामिला पूर्णत द्विपक्षीय विषय भएकाले यो मामिलामा कुनै पनि तेस्रो पक्षको भूमिका नरहने बताउनुभयो। दुई देशबीचको सम्बन्धका विविध आयामबारे चर्चा गर्नुहुँदै प्रवक्ता जयसवालले नेपाल र भारतबीच जनस्तरका साथै राजनैतिक दलबीच पनि गहिरो र पुरानो सम्बन्ध रहेको उल्लेख गर्नुभयो। प्रतिनिधि सभाको हिजोको बैठकमा प्रतिपक्षी दलहरूले लगातार विरोध जनाएपछि बैठक जेठ 25 गतेसम्मका लागि स्थगित भएको छ। बैठकमा प्रमुख प्रतिपक्षी लगायतका विपक्षी दलले राष्ट्रियता, सार्वभौम सत्ता र अखण्डताका विषयमा कुनै पनि सम्झौता हुन नसक्ने उल्लेख गर्दै प्रधानमन्त्री बालेन्द्र शाहले आफ्नो धारणा फिर्ता लिनुपर्ने माग राख्नुभएको थियो। सभामुख डोलप्रसाद अर्यालले विपक्षी दलहरूलाई कार्यसूचीमा प्रवेश गरेर सहयोग गर्न पटक पटक आग्रह गर्नुभएको थियो। बजेट लगायतका महत्त्वपूर्ण विषयमा छलफल गर्नुपर्ने भएकाले आसन ग्रहण गरी बैठक सञ्चालनमा सहयोग गर्न उहाँले अनुरोध गर्नुभयो। विपक्षी दलका सांसदहरूले सभामुखको आग्रहलाई अस्वीकार गर्दै निरन्तर विरोध गरेपछि बैठक जेठ 25 गते सोमबार बिहान 11 बजे बस्ने गरी स्थगित भएको छ। राष्ट्रिय सभाको हिजोको बैठकमा सांसदहरूले प्रतिनिधि सभामा प्रधानमन्त्री बालेन्द्र शाहले भारतसँगको बहुआयामिक सम्बन्ध विपरीत दिनुभएको अभिव्यक्ति नसच्याएसम्म बैठकको काम कारवाही अघि बढ्न नदिने अडान लिएपछि बैठक स्थगित भएको छ। बैठक सुरु हुनासाथ आकस्मिक समयमा सांसदहरूले नेपालले पनि थुप्रै ठाउँमा भारतको जमिन मिचेको छ भनी मुलुकको कार्यकारी प्रमुखले संसदको रोस्टममा उभिएर बोल्नु कूटनीतिक मर्यादा विपरीत भएको भन्दै तत्काल सदनमा आएर माफी माग्नुपर्नेमा जोड दिनुभयो। राष्ट्रसभाको अर्को बैठक आज दिउँसो 12:15 बजे बस्दैछ। प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्माले अदालतको जनविश्वास बढाउन कार्ययोजना नै बनाएर अघि बढ्ने बताउनु भएको छ। संवैधानिक तथा न्यायिक पत्रकार मञ्चका पदाधिकारीहरूसँगको भेटमा प्रधान न्यायाधीश डाक्टर शर्माले जनताले महसुस गर्ने गरी न्यायालय सुधारका लागि कार्ययोजना बनाएरै लाग्ने बताउनुभयो। उहाँले आफू बोलेर होइन कामबाट नै न्याय क्षेत्रको सुधार गर्न निर्मम ढङ्गले लागेको बताउँदै सर्वोच्चका न्यायाधीशहरूलाई क्षेत्र तोकेरै अघि बढ्न चाहेको जानकारी दिनुभयो। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री एवं नेपाली काङ्ग्रेस संसदीय दलका नेता कमल बहादुर शाहलाई दलको नेताबाट हटाउने निर्णयमा हस्ताक्षर गरेका एक सदस्यले आफ्नो निर्णय फिर्ता लिनु भएको छ। यो सँगै पार्टीको संसदीय दलभित्र देखिएको संकट तत्काललाई टरेको छ। प्रस्ताव फिर्ता लिनुभएकी प्रदेशसभा सदस्य डम्मरी महराले पार्टी एकता र बजेट कार्यक्रम निर्माणलाई प्राथमिकता दिनुपर्ने अवस्था आएकाले आफूले निर्णय फिर्ता लिएको जानकारी गराउनुभयो। कैलालीको कर्णाली नदी किनारका सामुदायिक वनहरू नदी कटानको चपेटामा पर्दा वन जोगाउन ठूलो चुनौती देखिएको छ। सामुदायिक वनको संरक्षणका लागि स्थानीय उपभोक्ता समूहहरूका साथै तीनै तहको सरकारले विशेष ध्यान दिनुपर्नेमा उपभोक्ताहरूले जोड दिएका छन्। कैलालीबाट संवाददाता ईश्वर साउदको रिपोर्ट।
7: कर्णाली नदीमा आउने बाढीले वर्षेनी कटान गर्दै जाँदा त्यहाँका सामुदायिक वनहरू नदी कटानको चपेटामा परेका हुन्। टिकापुर नगरपालिका वडा नम्बर 7 सत्ती स्थित सत्ती कर्णाली सामुदायिक वनका अध्यक्ष जितराम चौधरी,
8: मुख्यतः हाम्रो कर्णाली नदीको कटानले गर्दाखेरि सामुदायिक वन लगभग यो 6-7 वर्षको दौरानमा करिब 50 हेक्टर जति हाम्रो कटान भइसकेको छ। हाम्रो अब वर्षेनी सामुदायिक वनको अगुवाईमा केन्द्रसम्म गएर विभिन्न मन्त्रालय विभिन्न विभागमा गएर डेलिगेसन बुझाउँदै गरिरहेका छौँ।
7: सत्ती कर्णाली सामुदायिक वन जस्तै टिकापुर नगरपालिका वडा नम्बर 2 स्थित खोटेना पुराखानी सामुदायिक वन पनि नदी कटानको चपेटामा परिरहेको छ। कर्णालीको एउटा भंगालो नै सामुदायिक वनतर्फ फर्किएपछि वन क्षेत्र बढी कटान भइरहेको बताउनुहुन्छ खोटेना पुराखानी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष भूपेन्द्र साउद।
9: हाम्रो यतातिर खोटेना सामुदायिक वनतिर जोडिएको कर्णालीको एउटा हाँगाले 25 हेक्टर जति जमिन चाहिँ कर्णालीले चाहिँ कटान गरिसकेको कुराहरू जानकारी गराउँछौँ र त्यो कटानीले भविष्यमा गएर टिकापुर पार्कलाई र नक्लीपुर क्षेत्रलाई ठुलो नोक्सान गर्ने कुराहरू पनि जानकारी गराउँछौँ।
7: जगतपुर सामुदायिक वनलाई पनि कर्णाली नदीको कटानबाट जोगाउन ठुलो चुनौती रहेको छ। जानकी गाउँपालिका वडा नम्बर 6 स्थित जगतपुर सामुदायिक वनलाई कर्णाली नदीको भंगालोले नै दुई भागमा विभाजन गरेको र प्रत्येक वर्ष हेक्टरका हेक्टर वन क्षेत्र नदीले कटान गर्दै गइरहेको छ। यसरी नदीले कटान गरिरहेको वनलाई जोगाउन सामुदायिक वनको स्रोतले नसकिने भएकाले सरकारले नदी कटान रोक्नमा तटबन्ध लगायतका कामहरू गरेको भए राम्रो हुने थियो भन्नुहुन्छ जगतपुर सामुदायिक वनका अध्यक्ष निरबहादुर शाह।
10: यसमा अब सामुदायिक वनको आफ्नो स्रोत छैन, स्रोत भए पनि त्यत्रो गर्ने क्षमता छैन, त्यसो भएको कारणले गर्दाखेरि अब राज्यले गरिदियो भने अलि केही सम्भव हुन्थ्यो।
7: कैलालीको टिकापुर र लम्कीचुवा नगरपालिका तथा जानकी गाउँपालिकाको क्षेत्रमा मात्र कर्णाली नदी किनारमा दर्जन बढी सामुदायिक वनहरू रहेका छन्। ईश्वर साउद, रेडियो नेपाल, टिकापुर, कैलाली।
11: नारायणी अस्पतालको सूचना।
12: नारायणी अस्पताल परिसर बिरगंजमा यही मिति 2083 जेठ 12 गतेदेखि एक महिनासम्म हरेक हप्ताको सोमबारदेखि शुक्रबारसम्म बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म नसर्ने रोग पहिचान अभियान तथा निशुल्क एनसीडी स्क्रिनिङ क्याम्प सञ्चालन हुँदैछ। नसर्ने रोगका सुरुवाती चरणमा धेरैजसो अवस्थामा कुनै पनि लक्षण देखिँदैन। उच्च रक्तचाप, मधुमेह, मुटु रोग तथा मोटोपना जस्ता नसर्ने रोगहरू बढिरहेका हुन सक्छन्। समयमा नै जाँच गर्नु सबैभन्दा ठूलो सुरक्षा हो। त्यसैले नारायणी अस्पतालद्वारा आयोजित निशुल्क एनसीडी स्क्रिनिङ क्याम्पमा सहभागी बनौ। यस अवसरमा रक्तचाप, सुगर तथा तौल जाँच र स्वास्थ्य परामर्श समेत दिइन्छ।
13: समयमै जाँच गरौ, गम्भीर रोगबाट बचौ। नारायणी अस्पताल बिरगंज पर्सा।
5: सूचना तथा सन्देश अघि सुन्नुभयो। सामुदायिक वन नदी कटानको चपेटामा परेको सम्बन्धी कैलालीबाट संवाददाता ईश्वर साउदको रिपोर्ट। अब बाँकी समाचार। नेपाली काङ्ग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक भोलि बस्ने भएको छ। समितिका सचिव दिनेश थापा मगरले विज्ञप्ति जारी गर्दै भोलिका लागि बैठक आह्वान गरिएको जानकारी दिनुभएको छ। अदालतले गरेको आदेश फैसला यथाशीघ्र कार्यान्वयन गर्नुपर्ने विषयमा ध्यान दिनुपर्नेमा सरोकारवाला पक्षले जोड दिएका छन्। सर्वोच्च अदालत फैसला कार्यान्वयन निर्देशनालयले हिजो आयोजना गरेको छलफलका वक्ताहरूले अदालतको आदेश फैसला तत्काल कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभएको हो। सर्वोच्च अदालतका रजिस्ट्रार मानबहादुर कार्कीले फैसला कार्यान्वयनमा सम्बन्धित निकायले ध्यान दिनुपर्ने बताउनुभयो। राष्ट्रिय सतर्कता केन्द्रले मुलुकको सार्वजनिक प्रशासनलाई चुस्त दुरुस्त, प्रभावकारी र जवाफदेही बनाउने उद्देश्यले अनुगमन टोलीलाई थप सक्रिय बनाएको छ। सार्वजनिक संस्थाहरूमा हुने अनियमितता र भ्रष्टाचार जन्य कार्यको रोकथामका लागि आवश्यक छानबिन, अनुगमन, निगरानी, छड्के जाँच र अन्वेषण गर्ने जिम्मेवारी पूरा गर्ने क्रममा केन्द्रले आफ्नो अनुगमन टोलीलाई थप सक्रिय बनाएको जनाएको छ।

0: प्रतिशत पुगेको छ।
1: औषध बजारदेखि लिएर चाहिँ 17 किलोमिटरको प्याकेजमा काम हुँदैछ र अर्को प्याकेज चाहिँ 3 लाखसम्मको चाहिँ लगभग 16 किलोमिटरको प्याकेज। पहिलो प्याकेजमा अहिले चाहिँ हामी यहाँ कालोपत्रीको काम चाहिँ अहिले सुरु गरेका छौँ।
0: पहिलो खण्डको निर्माणको काम कोशी प्रदेश सरकारको करिब 62 करोड लगानीमा भइरहेको छ। दोस्रो खण्ड अन्तर्गत 3 तले दिङला करिब 16.5 किलोमिटर सड़क खण्डको पनि निर्माणको काम भइरहेको छ। वर्षातमा हिलो र हिउँदामा अत्याधिक धुलोको कारण सहरी आवाजमा कठिनाई हुँदा बिरामी ओसार पसार कृषि उपजको ढुवानी तथा दैनिक जीवन प्रभावित हुने गरेको थियो। सड़क कालो पत्रे बनेपछि कृषि पर्यटन तथा सेवा क्षेत्रको विकासमा समेत सकारात्मक प्रभाव पर्ने स्थानीय भीमप्रसाद राईले बताउनु भयो।
2: रोकेर यहाँ ठोक गरेर भसेर भाँसेर कस्तो राम्रो भइरहेको छ अहिले त ढिलो उठेर घाम लाग्दा पानी पर्दाखेरि भनेको ढिलो भएर भित्र पस्ने एकदम राम्रो खुसी छ।
0: निर्माण कम्पनी मासेली निर्माण सेवाका प्रमुख श्याम श्रेष्ठले कालो पत्रको कामलाई तीव्र गतिमा अघि बढाइएको बताउनु भयो।
3: हाल अहिले पनि 3-4 महिनादेखि नियमित दैनिक पानी परेकोले सडक निर्माण कार्य सम्पन्न गर्न चाहिँ अत्यन्तै बाधा अवरोध परेका छ र पनि म निरन्तरता जति जति टाइम मौसम सुधार हुन्छ त्यो अवस्थामा काम गर्ने कोसिस चाहिँ गरिरहेको छु। मौसमले साथ दिने भने अहिले पनि यो आर्थिक वर्षको 18-19 महिनासम्म मैले सम्पन्न गर्दछु।
0: निर्माणको काम 2080 मङ्सिर महिनाबाट सुरु गरिएको हो। सम्झौता अनुसार आगामी फागुन महिनासम्ममा सम्पूर्ण कार्य सम्पन्न गर्नुपर्ने कार्यालयको भनाइ छ। गणेश विष्ट, रेडियो नेपाल, भोजपुर।
4: रिपोर्टपछि अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी सेनाले इरानको कस्म टापुमा आत्मरक्षात्मक कारवाही गरेको जनाएको छ। अमेरिकी सेनाको केन्द्रीय कमाण्डले सामाजिक सञ्जाल एक्स मार्फत जारी गरेको विज्ञप्तिमा उक्त आक्रमण गरिएको दावी गरिएको हो। अमेरिकी केन्द्रीय कमाण्डका अनुसार इरानले खाडी क्षेत्रका छिमेकी मुलुकतर्फ ब्यालिस्टिक मिसाइल र ड्रोन प्रक्षेपण गरेपछि जवाफी कारवाही गरिएको हो। विज्ञप्तिमा अमेरिकी र क्षेत्रीय सहयोगी सेनाले धेरै मिसाइल र ड्रोनलाई निस्तेज पारेको उल्लेख गरिएको छ। केन्द्रीय कमाण्डले कुवेततर्फ प्रक्षेपित 2 इरानी मिसाइल लक्ष्यमा नपुगी आकाशमै खसेको र टुक्रिएको जनाएको छ। यस्तै बहराइनतर्फ प्रक्षेपित 3 मिसाइललाई अमेरिकी र बहराइनको वायु प्रतिरक्षा प्रणालीले तत्कालै अवरोध गरेको दावी गरिएको छ। यसैबीच बहराइन र कुवेतमा केही समयका लागि हवाई आक्रमणको चेतावनी साइरन बजेको स्थानीय अधिकारीहरूले जनाएका छन्। अब आर्थिक समाचार।
5: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
6: सन् 2026 मे महिनामा मात्रै 1,00,000 भन्दा बढी विदेशी पर्यटकले नेपालको भ्रमण गरेका छन्। मे महिनामा 1,02,626 विदेशी पर्यटक नेपाल भित्रिएको र उक्त संख्या गत वर्षको तुलनामा 19% बढी रहेको नेपाल पर्यटन बोर्डले जनाएको छ। गत वर्षको मे महिनामा 86,216 पर्यटक नेपाल घुम्न आएका थिए। कोरोना महामारी अगाडि सन् 2019 मे महिनामा 78,329 विदेशी पर्यटक नेपाल घुम्न आएका थिए। मे महिनामा नेपाल आउने पर्यटक मध्ये सबैभन्दा बढी भारतका पर्यटक रहेका छन्। उक्त महिनामा भारतबाट मात्र 40,782 पर्यटक नेपाल घुम्न आएका छन्। त्यस्तै दोस्रोमा चीनबाट 11,514, तेस्रोमा संयुक्त राज्य अमेरिकाबाट 9,001, चौथोमा बङ्गलादेशबाट 5,298 र पाँचौंमा संयुक्त अधिराज्य बेलायतबाट 3,375 पर्यटक नेपाल घुम्न आएका छन्। चालु आर्थिक वर्षको 10 महिनामा मृगजनाका हुँदै 7,97,00,000,000 रुपियाँ बराबरको दालजन्य वस्तु आयात भएको छ। त्यहाँबाट विभिन्न 7 प्रकारका दलहन नेपाल आयात भएका हुन्। गत आर्थिक वर्षको 10 महिनाको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा बिरगंज नाकाबाट आयात भएको मूल्यको आधारमा आयात 2,24,00,000,000 अर्थात 22% घटेको छ। गत आर्थिक वर्षको 10 महिनामा उक्त नाकाबाट 10,21,00,000,000 मूल्यको दालजन्य वस्तु आयात भएको थियो। बिरगंज भन्सार कार्यालयका सूचना अधिकारी उदय सिंह विष्टले चालु आर्थिक वर्षको 10 महिनामा मूल्यको आधारमा दालजन्य वस्तुको आयात 22% कमी आएको बताउनुभयो। नेपालबाट अन्तर्राष्ट्रिय उडान गरिरहेको निजी क्षेत्रको वायुसेवा कम्पनी हिमालयन एयरलाइन्सले चीनको आर्थिक तथा प्रविधि केन्द्रका रूपमा परिचित सेन्जेन सहरसँग राजधानी काठमाडौँलाई प्रत्यक्ष हवाई उडान मार्फत जोड्ने भएको छ। कम्पनीले जेठ 21 गतेदेखि काठमाडौँ सेन्जेन काठमाडौँ सिधा उडान सेवा सञ्चालन गर्न लागेको जनाएको छ। नयाँ उडान सेवा अन्तर्गत काठमाडौँ स्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र चीनको सेन्जेन बाओआन अन्तर्राष्ट्रिय विमानस्थल बीच सातामा 2 उडान सञ्चालन हुनेछन्। हिमालय एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठ उद्देश्यले नयाँ गन्तव्य थपिनु हिमालय एयरलाइन्सको अन्तर्राष्ट्रिय सञ्जाल विस्तारको रणनीतिक उपलब्धि भएको बताउनु भयो। चीनको सिलिकन भ्यालीका रूपमा परिचित सेन्जेन विश्वका प्रमुख प्रविधि उत्पादन तथा नव

0: सम्मेलन केन्द्र मध्ये एक मानिन्छ। नेपाल चेम्बर अफ कमर्सले आगामी आर्थिक वर्षको बजेट नयाँ युग प्रवेश गर्ने शुरूआत बिन्दुको रूप आएको बताएको छ। काठमाडौँमा आयोजित छलफल कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले बजेट नेपालको नियतिलाई नयाँ आयाम दिई आर्थिक समृद्धिको नयाँ युगको प्रवेश गर्ने शुरूआत बिन्दुको रूपमा आएको बताउनु भयो। उहाँले आर्थिक वर्ष 2083-84 बजेट महत्वाकांक्षी भए पनि त्यसको सफल कार्यान्वयन हुन सके निजी क्षेत्रको आत्मविश्वास वृद्धि हुने विश्वास व्यक्त गर्नुभयो। पूर्व अर्थमन्त्री डाक्टर युवराज खत्रीवडाले उपभोगमुखी बजेटले रोजगार सृजना गर्न नसक्ने बताउनु भएको छ। मंगलबार काठमाडौँमा आयोजित एक कार्यक्रममा पूर्व अर्थमन्त्री खत्रीवडाले अहिलेको सरकारले ल्याएको बजेट उपभोगमुखी रहेको बताउनु भयो। सरकारले आगामी बजेटमा 7% आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य राखेको तर त्यो प्राप्त गर्न कम्तीमा 22-24% आयात वृद्धि गर्नुपर्ने आवश्यकता रहेको औल्याउनु भयो।
1: भुवन आचार्य, अब खेल समाचार।
2: चीनले लगातार दोस्रो हार बिहोरीसँगै नेपाल पुरुष क्रिकेट टोली एसियन गेम्सका लागि छनौट भएको छ। सिङ्गापुरमा भइरहेको छनौटमा चीन लगातार दुई हारका साथ प्रतियोगिताबाट बाहिरिए पश्चात नेपाल एक खेल अगावै प्रतियोगितामा सेमी फाइनल पुग्नका साथै एसियन गेम्सका लागि छनौट भएको हो। पहिलो खेलमा नेपालसँग 221 रनको फराकिलो अन्तरले पराजित चीन दोस्रो खेलमा मलेसियासँग 9 विकेटले पराजित भयो। मलेसिया पनि नेपालसँगै एक खेल अगावै सेमी फाइनल पुग्दै एसियन गेम्सका लागि छनौट भएको छ। चीनले दिएको 85 रनको लक्ष्य मलेसिया 7.5 ओभरमा 1 विकेट गुमाएर पूरा गर्यो। सोमो चरणको अन्तिम खेलमा बिहिबार नेपाल र मलेसिया खेल्दैछन्। बुधबारबाट मलेसियामा एसिसी प्रिमियर कपको शुरूआत हुँदैछ। प्रतियोगिताको पहिलो खेलमा बुधबार नै नेपालले कतारको सामना गर्दैछ। कतार र नेपाल बीचको खेल मलेसियाको कोल्जे टुङ्गुर जाफर ओभलमा बुधबार बिहान 7:15 शुरू हुँदैछ। महिला टी20 अन्तर्राष्ट्रियमा 4 कतारसँग खेलेको नेपालले 100% जितको नतिजा हात पारेको छ। कतारसँग नेपाल 119-61 रनले तथा 9 विकेटले विजयी भएको छ। बुधबार कतारसँग 4 पटक नेपाली महिला टोलीले खेल्दैछ। एसिया कपको छनौटको रूपमा रहेको प्रतियोगितामा नेपाल सहित 18 देशको सहभागिता रहेको छ। सहभागी 18 राष्ट्रलाई 4 समूहमा विभाजन गरिएको छ। एसिसीका अनुसार नेपाल समूह डीमा रहेको छ। नेपाल रहेको समूहमा कतार, हङकङ तथा भुटान रहँदा समूह एमा थाइल्यान्ड, म्यानमार, जापान, बहराइन, मंगोलिया छन्। समूह बीमा युएई, ओमन, चीन, फिलिपिन्स र साउदी अरब तथा समूह सीमा इन्डोनेसिया, मलेसिया, कुवेत र सिङ्गापुर रहेका छन्। एसिसीका अनुसार नेपालले दोस्रो खेलमा जेठ 21 भुटानसँग तथा समूह चरणको अन्तिम खेलमा जेठ 23 गते हङकङसँग खेल्नेछ। हरेक समूहको शीर्ष दुईमा रहने टोलीका बीचमा जेठ 27 गते क्वार्टर फाइनल खेल हुनेछन्। 4 क्वार्टर फाइनल खेलका विजेताले यसै वर्षमा आयोजना हुने एसिसी एसिया कप स्थान बनाउनेछन्। जेठ 29 सेमी फाइनल हुने प्रतियोगिताको फाइनल जेठ 30 हुनेछ।
1: अझ एवं अब मौसम सम्बन्धी जानकारी। आज देशका हिमाली र पहाडी भूभागका थोरै स्थानहरूमा तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका 1-2 स्थानमा पानी पर्ने सम्भावना छ। मधेस तथा कोशी, बागमती र गण्डकी प्रदेशमा को तराईमा तातो दिन हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 29.7 र न्यूनतम तापक्रम 19 डिग्री सेल्सियस रहेको छ। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 29-31 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:02 भयो भने सूर्यास्त भरे साँझ 7:03 हुनेछ। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार एकपटक फेरि। नेपाल भारत सीमा समस्या कूटनीतिक वार्ताबाट समाधान खोज्न सरकारले काम गरिरहेको सरकारका प्रवक्ता शिक्षा मन्त्री सस्मित पोखरेलको भनाई। द्विपक्षीय संयन्त्र मार्फत नै समाधान गरिने भारतीय विदेश मन्त्रालयद्वारा स्पष्ट। भारत भ्रमणमा रहनुभएका राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछाने उच्च स्तरीय भेटवार्तामा व्यस्त। प्रतिपक्षी दलहरूको विरोधका कारण प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक हिजो पनि अवरुद्ध। इरानको कस्म टापुमा आत्मरक्षात्मक कारवाही गरेको अमेरिकाको दावी। कुवेत र बहराइनतर्फ प्रक्षेपित मिसाइल निस्तेज। र नेपाली पुरुष क्रिकेट टोली एसियन गेम्सका लागि छनौट। रेडियो नेपालबाट बिहान 7 समाचार सकियो। हाम्रो अर्को समाचार 8 अङ्ग्रेजी भाषामा प्रसारण हुनेछ। हवस् त, नमस्कार।
3: फोर जी एलटीई मोबाइल सेट सम्बन्धी नेपाल टेलिकमको सूचना। नेपाल टेलिकमले देशभर VoLTE सहितको अत्याधुनिक 4G LTE नेटवर्क विस्तार गरिरहेको हुनाले 4G गुणस्तरीय इन्टरनेट तथा कल सुविधा प्राप्त गर्नका लागि नयाँ मोबाइल सेट खरिद गर्दा सेटले LTE ब्यान्ड 20 800 मेगाहर्ज र VoLTE सपोर्ट गर्ने यकिन गर्नुहुन अनुरोध गरिन्छ। नेपाल टेलिकम, राष्ट्रको संचार।
4: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल, नेपालको समावेशी आवाज।

0: नमस्कार, कानून का कुरा रेडियो कार्यक्रममा यहाँलाई स्वागत छ। यो कार्यक्रम रेडियो नेपाल र नेपाल सरकार कानून न्याय तथा संसदीय मामिला मन्त्रालयको सहकार्यमा तयार पारिएको हो।
1: कार्यक्रम बुधबार बिहान 7 बजेको समाचारपछि प्रसारण हुन्छ।
0: आगामी शुक्रबार विश्वले वातावरण दिवस मनाउँदैछ। वातावरण संरक्षण, प्रदूषण नियन्त्रण, प्राकृतिक स्रोतको दिगो व्यवस्थापन तथा जलवायुमा नकारात्मक प्रभाव पार्ने क्रियाकलाप विरुद्ध जनचेतना जगाउने, तत्सम्बन्धमा उचित व्यवहार गर्ने, विद्यमान कानूनहरूको समीक्षा गर्दै आवश्यक कानूनी प्रबन्ध र कार्यान्वयनतर्फ ध्यान आकर्षण गर्ने दिवसको मूल उद्देश्यका रूपमा रहेको छ। जुन 5 अर्थात् विश्व वातावरण दिवसलाई केन्द्रित गरी आजको कार्यक्रममा वातावरण सम्बन्धी नेपालको कानूनी व्यवस्था, अन्तर्राष्ट्रिय अभ्यास, थप आवश्यकता लगायतका विषयमा केन्द्रित हुनेछौ। हाम्रा साथी सन्तोष रेग्मीले त्यस बारेमा वातावरणीय कानूनका जानकार एवं प्राध्यापक विजय सिंह सिजापतिसँग कुराकानी गर्नु भएको छ।
2: वातावरण भनेको समग्र चाहिँ नै यो पृथ्वी, जल, वायु र ब्रह्माण्डको सम्पूर्ण एउटा एकीकृत संयोगलाई चाहिँ नि इन्भाइरोमेन्ट अथवा वातावरण भनिन्छ।
3: समय क्रमसँगै यी विषयहरूलाई नियमन गर्नका लागि अथवा यी विषयहरूको सही सदुपयोग प्रयोग गर्नका सन्दर्भमा कानुनी व्यवस्थाहरू गर्न थालेको पाइन्छ। वातावरणसँग सम्बन्धित कानुनका अवधारणाहरू पछिल्लो कानुनी व्यवस्था के छन्?
2: अब हेर्नुहोस्, अहिले विश्वव्यापी रूपमै वातावरणलाई संरक्षण सम्वर्धन गर्नको लागि अन्तर्राष्ट्रिय र विभिन्न राष्ट्रका मुलुकहरूले आफ्नो मुलुकमा चाहिँ नि विभिन्न कानुन र नियमहरू निर्माण गरेका छन्। त्यसै गरी नेपालमा पनि विभिन्न ऐन कानुनहरू निर्मित भएको देखिन्छ, जस्तो वातावरण संरक्षण ऐन 2053 नियमावली 54 लिएर विभिन्न ऐन नियमहरू छ। तर हामी कहाँ जति छ, एकातिर चाहिँ नि अझ कानुन बनाउन बाँकी नै छ, त्यसमा राज्यको ध्यान पुगेकै छैन। किनभने वातावरण संरक्षण ऐन बाहेक तपाईँको जल प्रदूषण, वायु प्रदूषण सम्बन्धी यो कम्प्रिहेन्सिभ लेजिस्लेसनहरू नेपालमा बन्न सकेका छैन। इन्डाइरेक्ट लेजिस्लेसनहरू धेरै छन्, तर त्यसको पनि चाहिँ नि उपयुक्त चाहिने कार्यान्वयन पक्ष कमजोर देखिन्छ। त्यसमा भन्यो भने छोटोमा राज्यको चाहिने ध्यान नै पुगेको छैन, म यति भन्न चाहन्छु। भएका कानुनहरूको पनि परिपालना भइरहेको छैन।
3: हजुर, संविधानले नै यसपालि वातावरणसँग सम्बन्धित विषयहरूमा ध्यान दिएको पाइएको छ। हाम्रो संविधानले स्वच्छ वातावरणको हक भनेको छ र त्यसको प्रदूषकबाट क्षतिपूर्ति पाउने चाहिँ सन्दर्भ छ। हाम्रो राज्यको नीतिमा पनि त्यो कुराहरू उल्लेख गरिएको छ। त्यसै गरी ती सबै कुराहरूलाई व्यवस्थित गर्न विभिन्न चाहिँ ऐन र नियमावलीहरू पनि बनाइएका छन्। यहाँले अघि उल्लेख गरेको वातावरण संरक्षण ऐनको सन्दर्भ त्यो हो, त्यसै गरी नियमावलीहरू पनि छन्। अन्तर्राष्ट्रिय अवस्थामा चाहिँ अहिले कस्ता खालका कानुनी व्यवस्थाहरू गरिएका छन्? हाम्रो बाहेक अन्य मुलुकहरूले गरेका कानुनी व्यवस्थाहरू,
2: अन्य मुलुकहरूले पनि जस्तै इन्डियाको लिने हो भने अब उनीहरूले पनि इन्भाइरोमेन्ट प्रोटेक्सन एक्ट, वाटर पोल्युसन प्रिभेन्सन एन्ड कन्ट्रोल एक्ट, एयर प्रिभेन्सन एन्ड कन्ट्रोल एक्ट, विभिन्न चाहिने ऐन कानुनहरू उनीहरूले हामीभन्दा पनि बढी रूपमा चाहिने कम्प्रिहेन्सिभ रूपमा चाहिने बनाएका छन्। त्यस्तै के किसिमले चाहिने भन्ने भने अब बेलायत र अमेरिकाले पनि विभिन्न ऐन कानुनहरू यसमा निर्माण गरेका छन्। तर यसमा मैले के देख्छु भने मेरो विचारमा जति रूपमा चाहिने कानुनी व्यवस्था हुँदा हुँदै पनि नेपाल लगायत चाहिने जति पनि मुलुकहरू छन्, चाहे त्यो ठुला राष्ट्र हुन् चाहे साना राष्ट्र हुन्, उनीहरूको त्यसको कार्यान्वयनको पक्षमा अथवा नागरिकको स्वच्छ र स्वस्थ वातावरणलाई चाहिने हुने किसिमले चाहिँ जो संवैधानिक अथवा कानुनी व्यवस्था व्यवस्थित गरिएको छ, त्यस अनुरूप चाहिने अझ कार्यान्वयन पक्ष ज्यादै कमजोर भएको देखिन्छ। फर इक्जाम्पल भनौँ न, अहिले इरान र चाहिने अमेरिकाकै युद्ध भयो नि। अब यो युद्धले के गर्छ, यसले त पोल्युसन निर्माण गर्ने काम त गर्यो नि। त्यसो भएको हुनाले कानुन संविधान जे भए पनि हामीले आफ्नो आचरण र व्यवहारद्वारा पनि वातावरण संरक्षण र सम्वर्धनमा योगदान पुर्याउन सक्नुपर्छ। किनभने स्वच्छ वातावरण कहिले हुन्छ भने हामीले नै स्वच्छ वातावरणको निर्माणमा चाहिँ योगदान पुर्याउन सके भने मात्रै। अब इरान र अमेरिकाको युद्धले कति चाहिने स्वास्थ्य र चाहिने स्वच्छ वातावरणमा एउटा नकारात्मक प्रभाव पारे भन्ने कुरा चाहिँ ज्वलन्त उदाहरण छ। त्यसो भएको हुनाले कानुनी व्यवस्थाको सँगसँगै हाम्रा आचरण र व्यवहार पनि हुन जरुरी छ। जस्तो उदाहरणको लागि अब सुरुमा हाम्रो हिन्दू विधि शास्त्रका कुरा गर्ने हो भने हाम्रो हामीले शुद्ध नुहाई धुवाई गरेर एउटा लुङ्गी अथवा सानो वस्त्र लगाएर चाहिने शुद्ध भएर चाहिने खानपिन गर्ने, भान्सा चाहिने स्वच्छ राख्ने, बोट बिरुवाहरू तयार पार्ने जस्तो पिपलको बोटहरू यी इत्यादि के हुन् भन्दाखेरि यसले पनि चाहिने इन्भाइरोमेन्ट प्रोटेक्सनमा चाहिने एउटा सुरुदेखि नै चाहिने सकारात्मक प्रभाव चाहिने देखिएको थियो। तर अहिलेको बेलामा जति हदसम्म चाहिने हामीले विकास निर्माणहरूतिर गइरहेछौँ पोल्युसन पनि त्यत्तिकै निर्मित भइरहेको छ। त्यसो भएको हुनाले संवैधानिक व्यवस्था कानुनी व्यवस्था यी पर्याप्त मात्रामा हुँदा हुँदै पनि त्यसको कार्यान्वयन पक्ष नै कमजोर भएको हुनाले नेपाल मात्र होइन कि विश्वकै राष्ट्रहरूले चाहिँ नै यसतर्फ अरू विषयमा जति ध्यान दिइराखेका छन् वातावरण संरक्षणमा ध्यान नदिएको जस्तो मलाई लाग्छ।
3: अब आजको दिनमा हामीले कुरा गरिरहँदा वातावरण संरक्षणको सन्दर्भमा हाम्रा सामाजिक व्यवहार र कानुनी व्यवस्था, हाम्रा सामाजिक व्यवहारमा बढोत्तरी गर्नुपर्ने देखियो या कानुनी व्यवस्थाले ती व्यवहारहरूलाई नियमन गर्नुपर्ने देखियो?
2: पक्का त्यही नै हो मुख्य कुरा। हाम्रो परम्परा, हाम्रा सामाजिक परम्पराका कुराहरू, प्र्याक्टिसहरू र हाम्रो भएका कानुनहरूलाई चाहिँ नि हामीले परिपालना र कानुन गर्ने हो भने स्वच्छ वातावरणको चाहिँ निर्माण हुन्छ। र यो जुन फाइभको जुन एउटा अन्तर्राष्ट्रिय लेभलमा चाहिँ नि वातावरण संरक्षणको अभियान विश्वव्यापी रूपमा हामी लागिरहेछौँ त्यो सफल हुन्छ।
3: हाम्रा व्यवहारहरू चाहिँ कतातिर निर्देशित हुनुपर्छ त? अब
2: हाम्रा व्यवहारहरू भनेको एक त हाम्रो हिन्दू संस्कारमा भएका ती परम्परागत व्यवहारलाई चाहिँ नि हामीले लागू गरिराख्नु पर्यो र अर्कोतिर चाहिँ नि भएका कानुनी र संवैधानिक व्यवस्थाहरूलाई कागजमा मात्र सीमित नराखेर समाज, नागरिक, सङ्घ संस्थाहरू र राज्य समेतले चाहिँ नि त्यसलाई ध्यानमा राखेर कार्यान्वयन पक्षमा जान सक्नुपर्छ अनि मात्र चाहिँ नि वातावरण संरक्षणको उद्देश्य प्राप्ति हुन सक्छ जस्तो मलाई लाग्छ।
3: हाम्रा विद्यमान कानुनहरू कतिको पर्याप्त छन् यसमा?
2: हाम्रा कानुनहरू पर्याप्त मात्रामा त छैनन् किनभने एउटा कम्प्रिहेन्सिभ लेजिस्लेसनको रूपमा इन्भाइरोमेन्ट प्रोटेक्सन एक्ट जस्तो मैले भनिसकेँ संरक्षण ऐन 53 र नियमावली 54 छ। तर मैले भने नि कि वाटर, एयर र विभिन्न विधामा पनि कम्प्रिहेन्सिभ लेजिस्लेसन बन्नुपर्ने थियो तर राज्यले चाहिँ त्यसतर्फ ध्यान दिएको छैन भने भएकै इन्डाइरेक्ट लेजिस्लेसन जस्तो वन ऐन त्यस्तै विभिन्न औद्योगिक कल कारखाना सम्बन्धी ऐनहरू यी विभिन्न इन्डाइरेक्ट लेजिस्लेसनहरू लगभग विभिन्न छन् तर त्यसको पनि चाहिने इन्फोर्समेन्ट चाहिने एकदम कमजोर देखिएको छ। त्यसमा ध्यानै छैन राज्यलाई अथवा समाज र नागरिक समेतलाई ध्यानमा दिएको अवस्था त के हो? पोल्युसन कसरी हुन्छ, इन्भाइरोमेन्ट प्रोटेक्सन कसरी हुन सक्छ भन्ने कुरा त्यस्तै जुन 5 जस्तो चाहिने एउटा भनौँ न अभियान आएको बेलामा मात्रै हामी कुरा गर्छौँ अरू बेला त वातावरण संरक्षणको विषयमा हामी ख्यालै गर्दैनौँ जस्तो मलाई लाग्छ। त्यसो भएको हुनाले यो सधैँभरि हामी चाहिने यसमा सचेत हुनुपर्छ, जागरुक हुनुपर्छ र त्यसलाई चाहिने हामीले एउटा सिटिजनको ड्युटी सरह मानेर चाहिने अगाडि बढ्न सक्यो भने मात्रै चाहिने यसको यो उद्देश्य चाहिँ परिपूर्ति हुन सक्छ जस्तो मलाई लाग्छ।
3: वातावरण संरक्षणका चाहिँ यन्त्रहरू, संयन्त्रहरू या टुलहरू भनौँ न हाम्रो सन्दर्भ के हो?
2: हजुर,
3: जस्तो उदाहरणको लागि पानीको सदुपयोग एउटा हुन सक्ला है। अब यस्ता चाहिँ के कस्ता यन्त्रहरू, संयन्त्रहरू हामीले प्रयोग गरेर वातावरणलाई संरक्षण गर्न सक्छौँ?
2: यसो छ, म कानुनको विद्यार्थी भएको नाताले म के भन्छु भने वातावरण संरक्षण ऐन र नियमावलीमा एउटा इआइए र आइई वातावरण प्रभाव मूल्याङ्कन र प्रारम्भिक वातावरण सम्बन्धी चाहिँ व्यवस्था भएको छ। अर्थात् कुनै पनि औद्योगिक कल कारखाना या कुनै विकास निर्माणका कामहरू तपाईँ गर्नुहुन्छ भने त्यो गर्नुभन्दा पूर्व त्यसले वातावरणमा कति नकारात्मक प्रभाव पार्छ त्यसको राम्रोसँग चाहिने त्यो परियोजनाहरू ती कुराहरूको बारेमा चाहिने राम्रोसँग चाहिने अनुगमन अनुसन्धान गरेर त्यसमा कति हामी चाहिने सकारात्मक कुराहरू राख्न सक्छौँ त्यसलाई ध्यानमा राखेर चाहिँ हामी अगाडि बढ्यो भने चाहे त्यो पानीको विषय होस्, चाहे वायुको विषय होस्, चाहे अन्य कुनै विकास निर्माणका कुराहरू हुन् त्यसमा किनभने विकासका कुरा गर्ने बित्तिकै अथवा पानीको प्रयोग गर्ने बित्तिकै अथवा अन्य कुनै कुराको प्रयोग गर्ने बित्तिकै त त्यसमा वातावरणमा नकारात्मक प्रभाव त पर्छ नै तर त्यसलाई हामीले कसरी मिनिमाइज गर्ने त्यसतर्फ ध्यान दिनको लागि यो टुल्सहरू छ, इन्भाइरोमेन्ट प्रोटेक्सन एक्ट र रेगुलेसन अन्तर्गत इन्भाइरोमेन्ट इम्प्याक्ट असेसमेन्ट र इनिसियल इन्भाइरोमेन्ट इक्जामिनेसन जस्ता चाहिने टुल्सहरूको चाहिने त्यहाँ व्यवस्था गरिरहेको छ, र त्यो टुल्सको आधारमा चाहिने हामी अगाडि बढ्न सक्यो भने पक्कै पनि वातावरण यथास्थितिमा संरक्षित भएर बस्न सक्छ, होइन भने यसले विकराल रूप लिन सक्छ भन्ने मलाई लाग्छ।
3: तर अब हाम्रा प्रयासहरूले वातावरण संरक्षणका सन्दर्भमा विश्वव्यापी रूपमै कतिपय विषयले त प्रशंसा पाएकै छ।
2: अहिले नेपालमा हेर्ने हो भने म त इन्भाइरोमेन्ट लको एउटा प्रोफेसर पनि हुँ, यो यहाँले यसले त ठुलो अहिले चाहिने विश्वव्यापी रूपमा इन्भाइरोमेन्ट इस्युजहरूको राम्रो भइराखेको अवस्था, तर अरू विषयको तुलनामा यसको चाहिने न्यून अवस्था चाहिने मैले देखिरहेको छु। त्यसो भएको हुनाले राज्यले वा सरकारले यसतर्फ चाहिने ज्यादै गम्भीर भएर चाहिने जुन पाँच जस्तो या अन्य कुनै कार्यक्रमको बेलामा मात्रै यस्ता कुराहरू नगरेर बेला मौकामा चाहिने यसतर्फ चाहिने गम्भीर भएर चाहिने वातावरण संरक्षणलाई चाहिँ अगाडि बढाउन अरू के उपाय गर्न सकिन्छ? एनजिओ एनजिओहरू थुप्रा छन्, तर खै तिनीहरूले चाहिने भएका चाहिने विज्ञहरूकै प्रयोग चाहिने गर्न सकिराखेको जस्तो मलाई लाग्दैन। त्यसो भएको हुनाले जति हुनुपर्ने हो त्यो मात्रामा चाहिँ हुन सकेको छैन। प्रयास भएका थिए हिजोका दिनमा, तर लामो समयदेखि यसतर्फ चाहिने प्रयास नभएको जस्तो मलाई अनुभव भइरहेछ। त्यसो भएको हुनाले यहाँले प्रश्न जुन गर्नुभयो त्यस अनुरूप मलाई त लाग्दैन इन्भाइरोमेन्ट प्रोटेक्सनका इस्युजहरूमा चाहिँ हामी ज्यादै चनाखो भएर चाहिँ अगाडि बढेका छौँ। आजको दिनमा चाहिँ हामी घट्दो अवस्थामा गइरहेको छौँ जस्तो मलाई लाग्छ।
3: अब यहाँले आफूलाई कानुनको विद्यार्थीका रूपमा परिचित गराउनु भयो, यहाँ कानुनको विद्यार्थी पनि र कानुनको प्राध्यापक पनि,
2: हजुर,
3: प्राज्ञिक क्षेत्रबाट चाहिँ कानुनको अपर्याप्ततालाई चाहिँ खोतल्ने प्रयास, कानुनलाई पूर्णता दिने सन्दर्भ र ती पूर्ण बनाइएका या अहिले विद्यमान रहेका कानुनको कार्यान्वयनका सन्दर्भमा के भूमिका हुनसक्छ प्राज्ञिक क्षेत्रको या यहाँहरू जस्ता विज्ञहरूको?
2: अब हामीले यदि राज्यले हामीलाई हामी या प्राज्ञिक क्षेत्रलाई प्रयोग गर्ने हो भने विभिन्न वातावरण संरक्षणका विधामा आवश्यक ऐन कानुनहरू निर्माण गर्नेमा, त्यसका ड्राफ्टिङ गर्नेमा, अन्तर्राष्ट्रिय स्तरमा भएका अरू ऐन कानुनहरूको अध्ययन गरेर एउटा राम्रो फिडब्याक चाहिने प्रोफेसरहरूले दिन सक्छन्, विद्यार्थीहरूले दिन सक्छन्। किनभने हामीले एलएलबीमा या एलएलएममा या बिएलएलबीमा जुन वातावरण कानुनको अध्ययन अध्यापन गर्ने गर्छौँ ती सिलेबस पाठ्यांशका आधारमा पनि धेरै ऐन नियमहरूमा चाहिने हामीले चाहिने निर्माण गर्ने, त्यसमा सुधार गर्ने र संशोधन गर्ने कामहरूमा चाहिने प्राज्ञिक क्षेत्रले चाहिने ठुलो योगदान दिन सक्छ मलाई लाग्छ। तर अब अहिले चाहिने अरू विषयहरूभन्दा हामी के देख्छौँ भने कि इन्भाइरोमेन्टल लको विषयहरू पढ्नेतिर विद्यार्थीहरू शून्य भइसकेछन्। किन भएका छन्? हामीले पनि त्यसतर्फ बडो चाहिने गम्भीर भएर ध्यान दिइरहेको छौँ। जस्तो अरू विषयहरू कन्स्टिट्युसनल लको विषय भयो, कमर्सियल लको विषयहरू भयो, इन्टरनेसनल लको विषयहरू भयो, त्यतातिर विद्यार्थीको संख्या बढ्दै गएको अवस्था छ भने इन्भाइरोमेन्टल लकमा एलएलएम गर्ने विद्यार्थीहरूको संख्या न्यून भइसकेको अवस्था छ। यसले के देखाउँछ भने म अरू मुलुकभन्दा पनि नेपालको सन्दर्भमा के भन्न चाहन्छु भने वातावरण विषय या वातावरण कानुन का विषयहरू अध्ययन अध्यापन किन भइराखेको छैन? त्यसतर्फ चाहिने विद्यार्थीहरूको या अन्य सम्बन्धित व्यक्ति वा निकायहरूको चासो किन बढेको छैन? किन न्यून घट्दै गएको अवस्था छ? किन भन्दाखेरि त्यसले प्रतिफल पाउने सम्भावना चाहिने राज्यले दिन सकेको छैन। त्यसो भएको हुनाले दुर्भाग्य के छ भने राज्यले या सम्बन्धित निकायले हामी प्राज्ञिक क्षेत्रका व्यक्तिहरूलाई चाहिने प्रयोग गर्नै सकिरहेको छैन। त्यो एउटा ठुलो दुर्भाग्य मलाई लाग्छ।
3: अब आजको दिनमा यो विद्यमान अवस्थालाई सुधार गर्ने सन्दर्भमा यहाँले चाहिँ विद्यमान कानुनका कमजोरीहरूका सन्दर्भहरू उठाउनुभयो, होइन, यसलाई सम्बोधन कसरी गर्ने, के कुराहरू गरियो भने यो कानुनका अपर्याप्तताहरूमा पूर्णतातर्फ हाम्रो यात्रा अघि बढ्न सक्ला?
2: यसमा दुई तिनवटा कुरा भएका ऐन कानुनहरूलाई संशोधन र परिमार्जित गर्नु पर्यो। त्यहाँ धेरै कमी कमजोरीहरू छ, अहिले चाहिने यो अन्तर्वार्तामा म डिटेलमा दिन सकिरहेको छैन। पहिले त संशोधन परिमार्जन गर्नु पर्यो भइरहेका कानुनहरूमा, ऐन कानुन नियमहरूमा। दोस्रो कुरा के छ भने त्यसको उपयुक्त र मनासिब चाहिँ नि कार्यान्वयन पक्ष लागू गर्नु पर्यो, कार्यान्वयनतिर चाहिँ अगाडि राज्य बढ्नु पर्यो। तेस्रो, नागरिक र समाजमा रहेका अरू व्यक्तिहरू जसलाई वातावरणले पनि हाम्रा व्यवहार र क्रियाकलापले चाहिँ वातावरणलाई नकारात्मक प्रभाव पार्न सक्छ भन्ने कुराको एउटा ट्रेनिङ अथवा नलेजहरू दिने कार्यक्रमहरू सिर्जना गर्नु पर्यो। त्यस्तै बन्नुपर्ने, बनाउनै पर्ने ऐन कानुनहरू जस्तो वाटर ल, एयर र यसै विभिन्न विधामा चाहिँ नि जसले वातावरण संरक्षण र सम्वर्धनमा ठुलो योगदान दिन सक्छ, यस्तो कम्प्रिहेन्सिभ लेजिस्लेसनहरूको जुन अभाव छ बनेकै छैन नेपालमा, ती ऐन कानुनहरूको निर्माण गर्नु पर्यो र संविधान प्रदत्त जुन यहाँले कुरा गर्नुभयो मौलिक अन्तर्गत स्वच्छ र स्वस्थ वातावरणको, त्यो सन्दर्भमा सर्वोच्च अदालत र मातहतका अदालतहरूले बेला मौकामा गरेका फैसलाहरूको पनि उचित कार्यान्वयन राज्यबाट हुनु पर्यो। गोदावरी मार्बल इन्डस्ट्रिजदेखि लिएर कति त कार्यान्वयन पक्ष भएको छ, तर कतिपय मुद्दाहरू सर्वोच्चले फैसला गरेको कार्यान्वयन हालसम्म राज्यले गर्न नसकेको अवस्था छ। यी तमाम कुराहरू यदि हुन सके भने पक्कै पनि चाहिँ नि वातावरण क्षेत्र संरक्षण क्षेत्रमा चाहिँ ठुलो सुधार हुन सक्छ भन्ने मलाई लाग्छ।
0: उहाँ हुनुहुन्थ्यो वातावरणीय कानूनका जानकार एवं प्राध्यापक विजय सिंह सिजापति, हाम्रा साथी सन्तोष रेग्मीसँग कुराकानी गर्नुहुँदै।
1: कार्यक्रम कानूनका कुरा आजलाई यति नै, हामी सबैलाई बिदा दिनुहोस्, नमस्कार।

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल वेब पोर्टल मा radionepal.gov र radionepalonline.com का अतिरिक्त मीडियम वेब का विभिन्न फ्रिक्वेन्सी सहित एफएम ब्यान्ड का 98, 100 र 103 MHz मा देश का विभिन्न स्थान बाट सुन्न सक्नुहुन्छ।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुन्न सकिने एफएम रिले प्रसारण केन्द्रहरू
0: कोशी प्रदेशमा
1: भेडेटार धनकुटा
0: आइतबारे इलाम
1: पत्ताले डाँडा सोलुखुम्बु
0: र सिलौटी डाँडा पाँच थर
1: मधेस प्रदेशमा
0: जितपुर बारा
1: र गौरी डाँडा महोत्तरी
0: बागमती प्रदेशमा
1: खुमलटार ललितपुर
0: सिमभन्ज्याङ मकवानपुर
1: र चरीकोट दोलखा
0: गण्डकी प्रदेशमा
1: दाउन्ने नवलपरासी बर्दघाट सुस्ता पूर्व
0: दुर्लुङकोट पर्वत
1: पोखरा कास्की
0: जोमसोम मुस्ताङ
1: र बन्दीपुर तनहु
0: लुम्बिनी प्रदेशमा
1: सातदो बाटो रोल्पा
0: बगनास काली पाल्पा
1: रेसुङ्गा गुल्मी
0: अनि हेमन्तपुर र चौपट्टा दाङ
1: कर्णाली प्रदेशमा
0: सिमीकोट हुम्ला
1: खलङ्गा जुम्ला
0: मानमा कालीकोट
1: मुर्माटप मुगु
0: जुफाल डोल्पा
1: मुसीकोट जन्ती बस्ने लेक रुकुम पश्चिम
0: अनि हर्रे र वीरेन्द्रनगर सुर्खेत
1: सुदूरपश्चिम प्रदेशमा
0: बुढीतोला कैलाली
1: खोडपे बैतडी
0: छापरी दार्चुला
1: हेमन्तबाडा बझाङ
0: उडीतोला डोटी
1: र काला जाग्रा पोरखेगढी बाजुरा।
0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल नेपालको समावेशी आवाज।

नेपाल अब पालो हाम्रा चेलीहरूको साफ महिला च्याम्पियनसिपको हरेक गोल हरेक रोमाञ्चक पल अब सिधै तपाईँहरूको मोबाइलमा मात्र डिगो एपमा आज नै एप स्टोर वा प्ले स्टोरबाट डिगो एप डाउनलोड गर्नुहोस् र नेपाली महिला फुटबललाई साथ दिनुहोस् समय छ जोश छ अब समर्थन गर्ने पालो तपाईँको डिगो राष्ट्रको खेल तपाईँको हातमा आज नै डाउनलोड गर्नुहोस्।

0: गोबरलाई गुइठा नबनाऊ, खेती गरिएको जमिनमा प्रयोग गरेर माटोलाई उर्वर र उत्पादनशील बनाऊ।
1: नेपाल सरकार, कृषि तथा पशुपन्छी विकास मन्त्रालय, कृषि सूचना तथा प्रशिक्षण केन्द्र, हरियर भवन।
2: ए रमेश दाई, अघिदेखि देख्दैछु तपाईँ आफ्नो पसलको दर्ता कागज पत्र र पुराना हिसाब किताब के पल्टाएर बस्नु भएको नि? के को लागि यत्रो तयारी हो?
3: ए लक्ष्मी बहिनी, 2083 वैशाख 2 असार 7 गतेसम्म देशभर राष्ट्रिय आर्थिक गणना हुँदैछ नि त, त्यसैको लागि विवरण तयार गरेको। यो त हाम्रो देशको लागि साह्रै महत्त्वपूर्ण काम पो हो त।
2: के हो र यो आर्थिक गणना भनेको? अनि हामी जस्तो साना व्यापारीलाई के फाइदा हुन्छ र यसले?
3: फाइदा छ नि बहिनी, यो गणना त देशैभर सञ्चालनमा रहेका उद्योग, व्यापार, व्यवसाय, स्कुल, अस्पताल, संघ संस्था आदिको यथार्थ विवरण सङ्कलन गर्ने ठुलो अभियान हो बहिनी। गणनामा विवरण दिन छुटाउँदा वा डरले सही कुरा नभन्दा हामीलाई चाहिने सही नीति, योजना तथा कार्यक्रम बनाउन बाधा पुग्दछ। यसो भएमा त हामी व्यवसायलाई नै ठुलो घाटा पुग्दछ नि।
2: ए, एउटा सानो विवरणले पनि त्यत्रो फरक पार्छ है?
3: पार्छ नि। हामी व्यवसायीले जति सही विवरण दियौँ, सरकारलाई हाम्रै सेवा सुविधा, व्यवसायिक पूर्वाधार र नयाँ नीति योजनाहरू बनाउन सहयोग पुग्छ। यो त हाम्रो हक अधिकारसँग जोडिने कुरा पो हो त।
2: कुरा त ठिक रहेछ दाई, तर यो विवरण अरूले थाहा पाएर पछि झमेला त गर्दैनन् नि? हामी साना व्यापारीलाई त डर लाग्छ नि।
3: त्यो त सोच्दै नसोच्नुहोस् न बहिनी, यो विवरण एकदमै गोप्य रहन्छ। तथ्याङ्क ऐन 2079 नै यसलाई सुरक्षित राख्ने ग्यारेन्टी दिएको छ। हामीलाई फाइदा नै हुन्छ र यसले कुनै झमेला गर्ने कुरै छैन नि। ढुक्क भएर विवरण दिए हुन्छ, सही विवरण उपलब्ध गराउनु हाम्रो कर्तव्य पनि हो।
2: ए, त्यसो भए त म पनि ढुक्क भए दाई। म त अब आफ्नो सबै व्यवसाय साथीहरूलाई पनि आर्थिक गणनाको गणकाउँदा सही विवरण दिनु भन्छु।
3: हो, त्यसरी नै सबैलाई भन्नुपर्छ। हाम्रो सानो सहयोगले नै राष्ट्र निर्माणमा ठुलो मद्दत पुग्छ।
4: राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनको लागि आर्थिक गणना, नेपाल सरकार राष्ट्रिय तथ्याङ्क कार्यालय।
5: सार्वजनिक सेवा प्रसारण रेडी नेपालको अनुरोध।
6: सरकारी खर्चमा मितव्ययता कायम गर्न, विज्ञापन तथा सूचना प्रकाशन र प्रसारणमा एकरूपता र पारदर्शिता ल्याउन तथा सरकारी स्वामित्वका सञ्चार माध्यमहरूको प्रवर्धन गर्न सार्वजनिक निकायबाट प्रवाह हुने सूचनाहरू नेपाल टेलिभिजन र रेडियो नेपाल लगायत सरकारी स्वामित्वका सञ्चार माध्यमहरूबाट मात्र प्रसारण गर्नुपर्ने नेपाल सरकारको 2082 चैत्र 18 गतिको निर्णय सबैलाई अवगत नै छ। अत संघ, प्रदेश र स्थानीय तहका सबै निकाय तथा कार्यालयका सबै प्रकारका सूचना प्रसारण सामग्री तथा रेडियो टेलिभिजन कार्यक्रमहरू रेडियो नेपाल र नेपाल टेलिभिजनले एवं यसका प्रादेशिक कार्यालयहरू मार्फत सम्प्रेषणका लागि देहाय बमोजिम सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
5: रेडियो नेपालको विज्ञापन दरेटका लागि www.radionepal.gov.np भिजिट गर्नुहुन वा कार्यालयको इमेल radionepalbusiness@gmail.com वा कार्यालयमा सम्पर्क गर्नुहुन अनुरोध छ।
6: सम्पर्क नम्बर रेडियो नेपाल व्यापार महाशाखा, फोन नम्बर 01-4211921 तथा मोबाइल नम्बर 97-6-85-40-744 र 97-6-85-40-745।
5: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल।
7: अब सुनाउँछौ शिव परियारको स्वरमा रहेको यो स्वदेश गान, निर्भीमको रचना अनि संगीत हो भूपेन्द्र राय बाजेको।

स्वदेशगान सुनाउने क्रममा अब सुनाउँछौ रचना रिमालको सुर, टंक खनालको रचना अनि संगीत हो कीर्ति न्यौपानेको। यसपछि केही सूचना र सन्देश सुन्नुहुनेछ भने ठिक 8 बजे बिहान अंग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला।

0: वैदेशिक रोजगारीसँग सम्बन्धित कुनै पनि जिज्ञासा भएमा वा
1: सरकारले श्रमिकलाई दिने सेवाहरूको बारेमा बुझ्न र कुनै पनि प्रकारका समस्या परेमा समाधानका लागि पैसा नलाग्ने श्रमाधान कल सेन्टरको नम्बर 1141 सम्पर्क गरौँ।
0: वैदेशिक रोजगार बोर्डको सचिवालय।
2: सवारी चालकको लापरवाहीले सडक संरचनामा क्षति पुगेमा क्षतिको भरपाई पनि तपाईँबाटै हुन्छ, तसर्थ सदैव ट्राफिक नियम पालना गरेर सवारी साधन चलाऊ।
3: नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग।

0: सबैको रेडियो, सामुदायिक रेडियो रोल्पा 93.8 MHz।
1: स्टुडियो टाइम
2: अहिले बिहानको 8 बज्यो।
3: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
4: Where do we begin?
3: With international news you can trust, BBC News.
4: Journeys into the heart of global events.
3: And voices from around the globe.
5: The whole region is in the grip of a severe water crisis, and I am here to find out why.
3: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
6: कञ्चनपुरको महाकाली पुलसम्म पुगेर काठमाडौँ आई सम्पन्न भएको हो। काठमाडौँको माइती घरमा समेत सङ्कलन भएको हस्ताक्षर अभियन्ताहरूले कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीलाई बुझाएका छन्। चुरे तथा वन जङ्गल संरक्षण अभियान नेपालले यसअघि पनि यस्ता अभियानहरू सञ्चालन गर्दै आएको थियो। यसपटकको अभियानमा चाहिँ के नयाँ कुरा छ त? अभियानका संयोजक सुनिल यादवसँगको कुराकानी यही प्रश्नबाट सुरु गरौँ।
7: विगतमा मधेस केन्द्रित चुरे वन जङ्गल खोला नदी नालालाई संरक्षणका निम्ति हामीहरूले आवाज उठाउँदै आए, तर पहिलाको मधेसदेखि काठमाडौँसम्म केन्द्रित रह्यो। तर यो जुन हामीहरूले यो चुरे तथा वन जङ्गल संरक्षण अभियान नेपालको आयोजनामा मेची महाकाली जनजागरण एवं हस्ताक्षर अभियान जुन थाले, यो मेचीदेखि महाकालीसम्मको सर्वप्रथम त तपाईँको वन र चुरे क्षेत्रलाई बुझ्न पाए, पढ्न पाए हामीहरूले, र त्यहाँको आम नागरिकले पनि बुझ्न र पढ्न पाए। त्यही भएर पहिलाभन्दा धेरै फरक देखेँ म। पहिला हामीहरूले के लाग्थ्यो भने मधेस मात्र बढी चाहिँ दोहन छ, बढी वन विनाश जस्ता क्रियाकलाप छ, तर अरू ठाउँमा मधेसभन्दा पनि व्यवस्थित। जस्तो यदि कोशी प्रदेशको झापाको कुरा गर्नुहुन्छ भने झापाका राष्ट्रिय वन अब कागतमा सीमित छ। झापाका राष्ट्रिय वन सकेर पनि झापाका 2-3 नाका छ, जस्तो तपाईँको दमक सब डिभिजन, कन्काई सब डिभिजन र माई खोला छ। त्यो 3 नाका भएर अब झापाको राष्ट्रिय वन सकेको कारणले अब इलामका वन क्षेत्रबाट तस्करी भएर तल पृथ्वीनगरसम्म पुग्ने गर्छ। पृथ्वीनगर भनेको भित्री मधेसमा पर्छ, त्यहाँसम्म पुग्छ र त्यहाँबाट भारतसम्म पनि गएको कुरा हामीहरूले बुझ्न पाए। त्यस्तै बढ्दै बढ्दै अगाडि आउँदाखेरि दाङको स्थिति त्यही छ, राजमार्ग छेउछाउमा त्यस्तै उत्खनन भ्याव भइराखेको छ। पूर्वी नवलपरासी, पश्चिमी नवलपरासीको पनि चुरेको फेदका स्थिति त्यही छ। विगतमा चुरेको फेदमा अतिक्रमण भयो भयो, अहिले पनि त्यो बस्ती विस्तार हुँदै तपाईँको चुरेको डाँडासम्म जाँदैछ। त्यस्तै कैलाली कञ्चनपुरको कुरा गर्नुहुन्छ भने कैलाली कञ्चनपुरको त चुरेको डाँडा सबै मासिएको छ, अब वन बाहिरबाट हेर्छ भित्र बस्ती छ।
6: तपाईँहरूले यसभन्दा अगाडि मधेस प्रदेश अलिकति बढी केन्द्रित गरेर चुरे मासिएको र सुक्खातर्फ चाहिँ मधेस जाँदै गरेको छ भन्दै गर्दा अझ त्योभन्दा पूर्व र अझ त्योभन्दा पश्चिम सबैतिर चाहिँ समस्या बढ्दै गएको छ।
7: यदि प्राकृतिक विनाशको कुरा गर्नु, जस्तो डाँडा काँडा मास्ने कुरा, अवैध उत्खननको कुरा, वन विनाशको कुरा, चुरे अतिक्रमण या डाँडा काँडा मास्ने जुन कुरा छ नि, यो देशव्यापी छ। यो मात्र मधेसमा छैन, यो देशव्यापी छ। मधेसमा अब यसको छिटै प्रभाव किन पर्यो भन्दाखेरि यो ठुलो प्रश्न हो। जब देशभरि नै मासिरहेको छौँ भने मधेसमा किन टङ्करले पानी बाँड्नु परिरहेको छ भन्दाखेरि, केलाउँदै जाँदाखेरि यो यात्राले मैले के बुझेँ भने अरू प्रदेशमा प्राकृतिक संसाधन धेरै छ, मधेसमा पहिलादेखि नै प्राकृतिक संसाधन सम्पदाहरू थोरै छ, र जनसङ्ख्या धेरै भएको हुनाले त्यहाँको प्राकृतिक सम्पदाहरू बढी दोहनको र विनाशको चपेटामा परेको कारणले त्यहाँ सबभन्दा पहिला प्रत्यक्ष रूपमा देख्दैछ। पानीको यदि विषयवस्तु गर्न हो भने, तर गर्मीको यदि तापक्रमको वृद्धिको कुरा गर्नु हो भने मधेस प्रदेशमा मैले हेरेँ, झापामा जति गर्मी छ त्यतिकै मधेस प्रदेशमा छ। उता अगाडि बढ्दाखेरि कपिलवस्तु, रूपन्देही, नेपालगञ्ज, कैलाली, कञ्चनपुर त्यतिकै गर्मी छ। मधेस प्रदेशभन्दा बढी गर्मी त मैले कैलाली, कञ्चनपुर र त नेपालगञ्जतिर मैले हेरेँ।
6: तपाईँहरूले बुझेको कुरा यो भयो। त्यसै गरी सँगसँगै तपाईँहरूले कार्यक्रम गर्ने ठाउँमा अथवा तपाईँहरूको यात्राको क्रममा स्थानीय बासिन्दाहरूले चाहिँ कस्तो प्रतिक्रिया दिएका छन्?
7: सपोर्ट प्रतिक्रिया पोजिटिभ प्रतिक्रिया गर्यो। अब उहाँहरूको एउटा कुरा के थियो भने, अब हामीहरूले बोलेर के हुन्छ, यो राज्य जहिले पनि जति कराए पनि राम्रो बाटोमा हिँड्दै हिँड्दैन। पहिला त हामीहरूले कति ठाउँमा भन्ने गर्थ्यो क्या स्थानीयहरूले, आम नागरिकले पहिला आठ क्लास फेल भन्थे हामीहरू, अहिले तपाईँको पिएचडी डक्टर इन्जिनियरले भरिएको सरकार पनि अब भन्छ भर्खर त बनेको छ भर्खर बनेको छ, तर यो उत्खननको सवालमा केही महिना अगाडि पत्रचार पनि गृह मन्त्रालयबाट भएको, जिल्ला प्रशासन कार्यालयमा अवैध उत्खनन अवैध क्रोसर तत्काल बन्द गर्नुपर्ने, तर यहाँ किन बन्द गरिएन? जब गृह मन्त्रालयले पत्रचार गरिसक्दा पछाडि जिल्ला प्रशासनले त्यसलाई त कार्यान्वयन गर्नुपर्छ नि, यदि जुन जिल्ला प्रशासन कार्यालयका प्रमुख अनि कि सिडिओ साहबले यदि कार्यान्वयन गर्नुभएको छैन म उहाँलाई तत्काल गृह मन्त्रालयमा झिकाउनु पर्थ्यो, तर यो कार्यान्वयन भएन। विगतका सरकार जस्तै उहाँहरू पनि ढाड्ने स्थितिमा हामीहरूले हेरेर आम नागरिकले पनि हेर्दैछ यही कुरा। तर यो अभियानको समर्थनमा भन्नुहुन्छ भने आम नागरिकको राम्रो सपोर्ट पाए, आम नागरिकको मात्रै नभएर तपाईँको वन क्षेत्रका कर्मचारीहरूको पनि सपोर्ट हामीहरूले थुप्रै पाए। वन क्षेत्रमा पनि सबै बदमास कर्मचारी होइन, म त तपाईँको चुरे विनाश र यो वन विनाश हेरेर रुने वनका कर्मचारीहरूलाई पनि मैले हेरेको छु, म हेरेको छु मधेस प्रदेशमा या अरू प्रदेशका पनि वन कर्मचारीहरूसँग मेरो कुरा अब पहिला त हुँदैन थियो, तर बिस्तारै अभियानको जब यो एउटा ठुलो रूप लिँदै गइरहेको छ त्यही अनुसारले देशभरिका लगभग लगभग प्रत्येक जिल्लाका वन कर्मचारीहरूसँग बिस्तारै कुरा हाम्रो संवाद भइरहेको छ। मलाई लाग्छ कि मभन्दा बढी वन क्षेत्रमा नेपाल सरकारको तर्फबाट जुन जागिर खाइराख्नु भएको छ उहाँहरू चिन्तित छ।
8: लामो समयदेखि दशकदेखि नै यो विषय उठाइरहनु भएको छ, व्यक्तिगत समस्या भोग्दै गर्दा पनि तपाईँले आवाज उठाइरहनु भयो। अहिले पछिल्लो समयमा तपाईँहरूको यात्राको क्रममा चाहिँ नयाँ जनादेश चाहिँको भनौँ आम मान्छेले चाहेको एउटा सरकार बनेको अवस्था छ, यस्तो अवस्थामा अलिकति तपाईँको मागलाई पनि कतै सुनवाई हुन्छ कि भन्ने फरक आशा पनि हुनसक्छ। यो आन्दोलन गर्दै जाँदा अथवा यात्रा गर्दै काठमाडौँ आइपुगेर मागपत्र बुझाउँदासम्म कस्तो अनुभूति गर्नुभयो यसपालि चाहिँ?
7: यो सरकार झन्डै दुई तिहाईको सरकार पढे लेखेको सबैजना यहाँ जति जनप्रतिनिधि जितेर आउनुभयो, हामीहरूले आशा थियो, तर अब आशा बिस्तारै मर्दै गइराखेको छ। किन मर्दै गइराखेको छ भने विगतका सरकार त ठिक छ, आम नागरिकले पनि नकारेको कारणले आज चुनावको रिजल्ट त्यस्तो आयो, तर उहाँहरूले पनि अब त्यत्रो सबै पढे लेखेको सबैलाई थाहा छ, यतिसम्म कि तपाईँको चुरे संरक्षणका लागि बोलेको हाम्रै मित्रहरू कतिजना सांसद बनेर अहिले छिर्नु भएको हो, तर हामी मेची महाकाली यत्रो लगभग 200 भन्दा बढी चौकमा हामीहरू जनजागरण र तपाईँको हस्ताक्षर सङ्कलन गरे, 1,00,000 हामीहरूले पर्चा छाप्न लगाएको थियो, त्यसमध्ये लगभग 80-85,000 जति हामीहरू मेची महाकालीमा सकाए, यो 10-15,000 जति बाँकी थियो त्यो हामीहरू माइतीघर मण्डलामा हिँड्दाखेरि पनि हामीहरू मधेस घर फर्कदासम्म बाटोमा जहाँ हामीहरू रुक्छौँ त्यहाँ पनि बाँड्ने काम गर्छ। यति गर्दा पनि उहाँहरूले यथार्थ कुरा थाहा हुँदा पनि यो विषयवस्तु लिएर उहाँहरूले विगतमा विभिन्न ठाउँमा आन्दोलन गरेको मान्छे पनि आज सदनमा छिर्दाखेरि अहिलेसम्म उहाँहरूले आवाज उठाउन नसक्नु भनेको यो धेरै दुःखद हो। र अर्को तपाईँको जुन यो केही दिन अगाडि जुन बजेट आयो, विगतका सरकारले त ठिक छ हामीहरूले विश्वास विगतका सरकारमा थिएन, त्यत्रो आन्दोलन गर्दाखेरि उहाँहरूले नसुनेको कारणले हामीहरूले विश्वास भएन, तर उहाँहरू झन् त्यो विगतका सरकारभन्दा पनि यदि प्राकृतिक संरक्षणको सवालमा त्यस्तै चुरे संरक्षणको सवालमा तपाईँको यदि कुरा गर्ने हो भने हामीहरू विगतका सरकारभन्दा पनि उहाँहरूको नजरिया बेग्लै मिलेर, किनकि विगतका सरकारले जुन चुरे संरक्षणका लागि जुन जति बजेट विनियोजन गर्नुभएको थियो त्यसभन्दा पनि घटाएर उहाँले 1 अरबमा ल्याइदिनु।
8: बजेट व्यवस्थापनको विषयमा अलिकति चर्चा गर्छु फेरि, तर योभन्दा अगाडि चाहिँ पूर्वदेखि पश्चिमसम्म यात्रा गरेर काठमाडौँ आइपुग्नु भयो र माइतीघर मण्डलामा 3-4 दिन बसेर त्यहाँ गर्नुभयो। त्यहाँ आइसकेपछि चाहिँ सरकार उसका प्रतिनिधि अथवा सांसदहरूको व्यवहार भेटघाट अथवा आश्वासन त्यस्तो केही कुराहरू भयो कि भन्न चुरेको चिन्तालाई लिएर चाहिँ
7: 3 दिनदेखि म सचिवालयसँग उहाँको टेलिफोन मार्फत सम्पर्क गर्दै आएँ। माइतीघर मण्डलामा सुरक्षामा खटिएका डिएसपी साहेबले पनि आफूले धेरै प्रयास गर्नुभयो, तर त्यहाँबाट एउटै कुरा के आउँछ, पहिला त कुरा आयो इमेल मार्फत हालिदिनु रे, जब इमेल मार्फत नै तपाईँको ध्यान आकर्षण बुझाउने यदि हाम्रो ऊ हुन्थ्यो भने किन मेची महाकाली हामीले घुम्नु पर्थ्यो, एउटा कुरा। पछि म पनि प्रयास गरेँ, त्यहाँ चिनेको साथीहरू पनि जुन अहिले सचिवालयमा बस्नुभएको छ विगतका मिडियाकर्मी पनि हुनुहुन्थ्यो, उहाँहरूले पनि मैले धेरै गुहार गरेँ, हेर्नुहोस् तपाईँहरूले अरूले ठिक छ मन्त्रीजी नआ आउनुभएको छ उहाँले न थाहा हुन सक्ला होइन, यो चुरे तथा वनजङ्गल संरक्षण अभियान कतिसम्मको प्राकृतिक संरक्षणप्रति चिन्तित छ भने उहाँ न थाहा हुन सक्ला, तर तपाईँले त थाहा छ, तपाईँले पटक पटक 100 पटक तपाईँले न्युज कभर गर्नुभएको छ, हाम्रो व्यथा हेर्नुभयो, हाम्रो पीडा हेर्नुभएको छ, हाम्रो सङ्घर्ष हेर्नुभएको छ, तपाईँले ऊ गर्नु भनेर दाखेरि होइन मन्त्रीजी अहिले धेरै व्यस्त हुनुहुन्छ। अब म यहाँ के सोच्न बाध्य भयो, राति पनि म सोच्दै थिएँ, अब हेर्नुहोस् यदि हामीहरू प्रधानमन्त्रीको कुरा गरेको भए अरू मन्त्रालयको कुरा गरेको भए त्यस्तो प्रतिक्रिया आए पछाडि एउटा स्वाभाविक कुरा हुन्थ्यो, तर वन मन्त्रालयको मन्त्रीको तपाईँको मुख्य दायित्व त वन संरक्षणको कुरा हो, चुरे संरक्षणको कुरा हो, अनि के समग्र रूपमा भन्दाखेरि देशका सम्पूर्ण प्राकृतिक संसाधन सम्पदाको संरक्षणको जिम्मा उहाँमाथि नै हो। त्यो जिम्मा हुँदाहुँदै कुनै समूहले, कुनै अभियानले, कुनै संस्थाले यदि त्यत्रो सङ्घर्ष गरेर 11 दिन जनजागरणमा हस्ताक्षर सङ्कलन गरेर आउँदा मात्र त्यसले 10 मिनट टाइम माग्दाखेरि यदि उहाँले टाइम दिन सक्नु भएन भने फेरि उहाँको मन्त्रालयमै यो माइती घरमा पनि हामीहरूले बोलाउन खोजेको छैनौँ। यहाँको राजनीतिक स्थिति हेरेर मन्त्रालयमै गरेर दुवैजनालाई होस् एकैजनालाई होस् बुलाएर तपाईँले त्यो गर्नु भन्दाखेरि उहाँले टाइम नमिलाउनु भनेको धेरै यो दुःखद हो क्या। यो हिसाबले प्रष्टै हुन्छ कि उहाँको प्राकृतिक संरक्षणप्रति चिन्ता छैन। यदि चिन्ता भएको भए एउटा सिम्पल सरल तरिकाले पनि उहाँले ल उहाँहरू मेचीदेखि महाकालीसम्म घुमेर आउनुभएको छ, तपाईँको केही न केही उहाँहरूले नयाँ अनुभव पाउनुभयो होला, उहाँको अनुभव पनि बुझाउन भनेर यो हिसाबले पनि बुलाउन सक्नुहुन्थ्यो, तर उहाँले कुनै वास्ता गर्नुभएको छैन। आज हामीहरू लचार भएर तपाईँको उहाँको सचिवालयमा हाम्रो टिमका राजेश भण्डारीज्यूको अब चुरे तथा बन्जङ संरक्षण अभियानका राष्ट्रिय उपाध्यक्ष एवं त्यस्तै बागमती प्रदेशका संयोजक तपाईँको बुद्धिनाथ उप्रेतीज्यू, महासचिव बासु डुलाकोटीज्यूको लगायतका 5 जनाको टिम त्यहाँ आज एउटा ध्यानकर्षण पत्र मैले भने जानु अब बुझाइदिनु उहाँहरूको नियत त्यस्तै छ भने बुझाइदिनु ठिकै छ, अब हामीहरू जनतामा फर्कौँला, जनतालाई यो यथार्थ कुरा भनौँला, अब उहाँहरूले यो अभियान हेरेर उहाँहरूले टेर्नु भएन, अब उहाँहरूले विगतकै आन्दोलन खोज्नु भएको छ भने ठिकै छ, हामीहरूले गर्न नसके पछाडि पनि यो जब चुरे विनाश हुन्छ भने मधेसका एक एक घर घरबाट बच्चा बच्चाले निस्किन्छ अनि त्यो बेला उहाँहरूले आफै सोध्छ।
8: यसपालि चाहिँ तपाईँहरूको मुख्य माग अथवा सरकारलाई सुझाव के थियो, मुख्य मुख्य कुराहरू चाहिँ के हो?
7: मुख्य माग त हाम्रो त्यही हो कि अब सर्वप्रथम अवैध उत्खनन रोक्नु पर्यो, अवैध क्रसर उद्योग जति छ त्यसलाई कानुनी मापदण्डमा ल्याउनु पर्यो, त्यस्तै तपाईँको खुला चरिचरण बन्द हुनु पर्यो, डडेलो नियन्त्रण हुनु पर्यो, र तराई चुरे क्षेत्रबाट जति बग्ने नदी छ त्यो अध्ययन गरेर अध्ययनका आधारमा तपाईँको स्टेप बाई तपाईँको चेक ड्याम निर्माण गर्नु पर्यो कि त्यो पानी रुके पछाडि त्यो पूर्ण भरण त्यो अनि कि जमिन मुनि त्यो पानी छिराउने एउटा माध्यम हो, त्यो भएर त्यो गर्नु पर्यो। त्यस्तै तपाईँको देशभरि तपाईँको जुन नदीहरू अतिक्रमित भएको छ, कुनै पूर्ण रूपले प्रदूषित भएको छ, जस्तै बाराईको तपाईँको 12 पर्सामा बग्ने सिरिसिया नदी त्यो पनि पूर्ण रूपले अतिक्रमित र नालाको रूपमा परिणत गरिदिएको छ उद्योगपतिहरूले र प्रदूषित भएको छ, त्यो नदीलाई अतिक्रमण र प्रदूषण मुक्त गर्नु पर्यो। त्यस्तै देशका सम्पूर्ण नदीले प्रदूषण र अतिक्रमण मुक्त गर्नु पर्यो भने लगायतका हाम्रोमा
8: आम चासोका मागहरू पनि यदि बुझ्नै चाहिँदैन, बुझेपछि पनि सम्बन्धित निकायले छिटो प्रतिक्रिया दिँदैन भनेदेखि कस्तो लाग्छ तपाईँहरू एकजना अभियानको लामो समयदेखि अभियान चलाइरहनु भएको छ?
7: यसमा तपाईँको तिनै तहका सरकार दोषी हुन् र आम नागरिक पनि दोषी हुन्, म त के भन्छु आम नागरिक पनि दोषी हुन्। यदि म एक्लै निस्केँ आज यो अभियान यतिसम्म 10 वर्ष लगभग एक दशकसम्म दामी होइन, यत्रो सङ्घर्ष गरेँ, पटक पटक पैदल यात्रा लगभग 1400 किलोमिटर मैले पैदल यात्रा गरेँ, यस्तो अहिले दुर्घटना परेको स्थितिमा पहिले मैले गाडीमा मेची महाकाली घुमेँ, लगभग 10 लाख जति मान्छेलाई यो कुरा मैले हेरिया होला के, कसैले बाइनर हेरेर कोही न्युजबाट कोही केबाट हेरे होला, तर आम नागरिकले पनि जाग्न सकेन, विभिन्न दलका झन्डा बोक्न तयार छ, विभिन्न दलका कार्यक्रममा गएर ताली पड्काउन तयार छ, तर जुन आफ्नै जग्गा जन्मभूमि मरभूमि भइराखेको विषयप्रति उहाँहरूले नबोल्नु पनि दुःखद हो, र सोसल मिडियामा जुडेका साथीहरूले पनि म भन्न चाहन्छु उहाँहरू पनि दोषी हुनुहुन्छ। विभिन्न किसिमका सोसल मिडियामा टिक्का टिप्पणी गर्न फुर्सद छ, विभिन्न किसिमका पोस्ट गर्न फुर्सद छ, विभिन्न किसिमका न्युज सेयर गर्न फुर्सद छ, तर आफ्नै गाउँ समाज आफ्नै जन्मभूमि मरभूमि हुँदाखेरि त्यो विषयवस्तुमा नबोल्नु भनेको आम नागरिक पनि दोषी हो। त्यस्तै तपाईँको स्थानीय सरकार पनि दोषी हो, अहिले उत्खननको सवालमा मुख्य दोषी भनेको स्थानीय सरकार हो। त्यस्तै तपाईँ ठेक्का लगाउँछ भने अनुगमन त उहाँको जिम्मा हो नि, उहाँको नगरपालिकाभित्र यदि अवैध उत्खनन हुन्छ भने पहिला त त्यसको वातावरणीय कुनै प्रभाव त पहिला उहाँले पर्ने हो, उहाँको जनतालाई पर्ने हो, उहाँहरू पनि तपाईँको त्यसमै मिलोमतमा

0: जस्तै तपाईँको लगभग एक दशक हुन थाल्यो यो प्रदेश संरचना निर्माण भएको, तपाईँको जुनसुकै क्षेत्रमा सुशासन कायम गर्नका निम्ति तपाईँको सरुवा प्रक्रिया ठुलो डन्डाको रूपमा र हतियारको रूपमा हुन्छ, तर अहिलेसम्म वन रक्षकलाई चलाउन सकेको छैन। कतिपय क्रम अधिकृतहरू पनि 5 वर्ष 10 वर्षदेखि एकै ठाउँमा छ। वन रक्षकको कुरा गर्नुहुन्छ भने तपाईँको जुन ठाउँमा जागिर खाएको छ त्यही ठाउँमा अब रिटायर हुने बेला भइसक्यो। यतिसम्म कुनै कुनै जिल्लामा वन रक्षक छ भने डेफोलाई टेर्दैन। अब कल्पना गर्नु यदि वन रक्षकले डेफोलाई टेर्दैन भने कतिसम्मको व्यथिति छ त्यो ठाउँमा। तर यो सातै प्रदेशका तपाईँको वन रक्षकलाई चलाउने जिम्मेवारी तपाईँको वन निर्देशनालयको हुन्छ, तर कसैले सरुवा गर्न सकेको छैन। न सरुवा गर्नुको कारण म केलाउँदा जाँदाखेरि यो सबैजनाले त्यहाँबाट प्रत्येक साल वर्षेनी जब यो अब आर्थिकमा शान्त सक्छ अनि त्यस पछाडि सरुवाको समय हुन्छ, त्यो सरुवाको समयमा अरू अरूलाई यताबाट इच्छा अनुसार जसले बढी तिर्यो त्यसलाई राम्रो ठाउँ वन भएको ठाउँ। म भन्छु यदि वन संरक्षण गर्ने मेरो नियत छ भने वन भएको ठाउँमा किन जानु पर्यो? वनको जुन खाली ठाउँ छ त्यसलाई वनमा फर्काउन अनि बुझ्छु कि हो, तर त्यसरी गर्दैन। सबै राम्रै ठाउँमा जान खोज्छ जहाँ बढी वन छ। यसले के प्रश्न हुन्छ भने राम्रो ठाउँमा यदि पैसा तिरेर कुनै लोभ लालच मन्त्री सचिवलाई दिएर यदि कुनै गइरहेको छ भने त्यो मास्न गइरहेको छ, त्यो वन जङ्गललाई संरक्षण गर्न गएको छैन। र यो मुख्य तपाईँको जुन अघि भने मैले तपाईँले त्यो वन रक्षकको कुरा, वन रक्षक सातै प्रदेशमा यो प्रदेश संरचना भए पछाडि कसैको सरुवा कति भएको छैन। एकै ठाउँमा 25 वर्ष 30 वर्ष त्यस्तै तपाईँको झापामा त्यस्तै वन रक्षकहरूले टाण्डव गरेको छ, मध्य प्रदेशमा त्यस्तै गरेको छ, सुदूरपश्चिममा त्यस्तै गरेका छ।
1: यी सबै कुराहरू, यी समस्याहरू बारम्बार उठ्दै आएका, लामो समयदेखि रहँदै आएका हुन्। तपाईँहरू लगायत अन्यहरूले पनि कम्तीमा चुरे संरक्षण र त्यसबाट चुरे दोहन हुँदा अथवा चुरेमा चाहिँ अतिक्रमण हुँदाखेरि मधेसमा पर्ने, तराईमा पर्ने समस्याको बारेमा चर्चा हुन थालेको छ। स्थानीय बासिन्दाहरूले त्यहाँको समस्यालाई बुझ्न र आवाज उठाउन थालेको छ कि छैन, कस्तो छ? तपाईँ अहिले तपाईँले भन्नुभयो स्थानीय बासिन्दा पनि दोषी छन् भनेर, तर उनीहरूले केही न केही बुझेर आवाज उठाउने क्रम चाहिँ सुरु भएको छ?
0: होइन, बोल्न चाहिँ अब त्यही त छुट्टा छुट्टै बोल्न चाहिँ बोल्छ। हाम्रो देशमा प्राकृतिक संरक्षणको लागि तपाईँले पनि थाहा होला, लगभग मलाई लाग्छ कि 1 लाखभन्दा बढी सङ्गठनहरूलाई यदि त्यो सङ्गठन एक दिन इमान्दार प्राकृतिकको लागि भएर तपाईँको उभिहाल्यो भने सरकार तिनै तहका सरकार सुध्रिन सक्छ, तर उभिँदैन। सबै प्राकृतिक संरक्षणको नाममा आफ्नो ऊ गर्ने गर्छ। त्यस्तै आम नागरिकको कुरा गर्नुहुन्छ भने आम नागरिक त्यही हो, आम नागरिक छुट्टाछुट्टी सबैले आक्रोश त्यही पोख्ने हो, तर एक ठाउँमा
1: जुटेर आउन सक्छ,
0: जुटेर बोल्ने आँट।
1: त्यसरी नजुटिन्जेल त आवाज कमजोर नै भइरहन्छ,
0: कमजोरै छ।
1: तपाईँ स्वयं अहिले दुर्घटना पर्नु भएको छ, शारीरिक रूपमा समस्या छ,
0: अपाङ छु नि त, डक्टरसँग हेराउँदाखेरि त्यसले भन्दैछ के हो तपाईँको औषधि खानुहुन्न क्या हो, अहिलेसम्म पनि तपाईँको रिकभरी भइरहेको।
1: यस्तै अवस्थामा पनि मेची महाकाली यात्रा यही समयमा किन गर्नु पर्यो? तपाईँले
0: होइन, म हेर्नु, म तपाईँले

एउटा माटो र एउटा उसले बनेको पहाड माने होला, तर म मान्दिनँ, म उहाँले आमा मान्छु। किन मान्छु भन्दाखेरि म जन्म मधेसका म मात्र होइन, मधेसमा त तपाईँको चुरेकोदेखि भारतको सिमानासम्म बस्ने सबैले आमा मान्नै पर्छ, त्यो चाहेर होस् या नचाहेर होस्। किन मान्नुपर्छ भन्दाखेरि हामीलाई हाम्रो आमाले जन्म दिँदाखेरि उहाँले दुध खुवाउनु हो, तर पानी कहाँबाट हामीहरूले खायो? त्यही चुरेबाट, चुरेको काखबाट, चुरेको छातीबाट बगेको पानी त हामीहरू खाएको हो नि त। आज यो माइती त्यो तपाईँको यो मकवानपुरको त्यो मकवानपुर बाह्रको सिमानामा रहेका चुरिया माईको मन्दिर जुन छ, सबै अहिले तपाईँको दोहन गर्नेदेखि लिएर दोहन गर्नेलाई संरक्षणदेखि लिएर सबै देशका मन्त्री सचिव निर्देशक सिडिओ एसपी सबै निकाय चाहिँ त्यहाँ जाँदाखेरि चुरिया माईले ढोक्छ। तर वास्तवमा चुरिया माई भनेको त्यो एउटा मन्दिर होइन नि, चुरिया माई भनेको मेची महाकालीसम्म फैलिएका चुरे क्षेत्र हो। त्यहाँबाट त्यहाँ चुरियामा त्यहाँबाट बगेको पानी खाने सबैको आमा चुरियामा हो, त्यसरी म आफूले समर्पित गरेका छु। विगतमा पनि म जुन यो लगभग 4-5 वर्ष अगाडि मेरो पनि एक्सिडेन्ट भएको छ, मेरो फेस सर्जरी भएको, 3 ठाउँमा अहिले पनि प्लेट छ। त्यो बेला पनि म 3 दिन भेन्टिलेटरमा रहेर म बाँचेको मान्छे। फेरि अब बाइक चलाउन छोडेँ, अब बसमा गएँ, बस अब ट्रक ठोकियो त्यहाँ

0: अब यो बाँच्नु भनेको म आफूलाई एउटा सौभाग्य पनि ठान्छु र अर्को यो चुरियामाई र सम्पूर्ण देवी देवता र प्राकृतिकको आशीर्वाद म ठान्छु। म आफूलाई पूर्ण रूपले आज त केही न अभियान जब थाले त्यही बेला म समर्पित गरिदिएँ। न जुन किसिमले मेरो एक्सिडेन्ट भएको थियो कसैले डक्टरलाई स्वयं आश थिएन कि यो बच्छ, पहिला पनि आश थिएन यसपालि पनि आश थिएन।
1: तपाईँले जस्तो आफूले समर्पित गरेर चुरिएको संरक्षणको अभियानमा लाग्दै गर्दा एक दशक बितिसक्दाखेरि पछिल्लो समयमा समस्याहरू त झन्झन बढ्दै
0: बढ्दै गइरहन्छ,
1: उठाउँदा पनि नसुन्दाखेरि कुनै कुनै बेला दिक्क लाग्दैन?
0: दिक्क लाग्छ, दिक्क लाग्छ। कुनै कुनै बेलामा तपाईँको गत साल जुन हामीहरू 102 दिन आन्दोलन गरेँ, यहाँबाट गए पछाडि म पनि अब यस्तो खालि टाइममा अब के म पाएँ, के परिवर्तन गर्न सकेँ, के ऊ गरेँ, लास्ट दिक लाग्दा लाग्दै लाग्दा लाग्दै मैले अन्तमा के स्वीकारेँ भने ल मेरो कारण त एउटा पनि त रुख बाँच्यो होला नि त, मेरो कारण कुनै ठाउँको तत्कर्मण रुक्या होला नि त। जस्तै अस्ति नै तपाईँको गत साल रौतहट जिल्लामा 5-6 हेक्टर जग्गा अतिक्रमणमा परिसकेको थियो, त्यहाँ सैकडौँ सिसोको रुख तपाईँको काटिएको थियो, त्यहाँ मकैको बिरुवा तपाईँको एक एक बिताको उम्रिया थियो। त्यो कुरा मैले डेपोलाई भन्दा भन्दै उसले नरोके पछाडि मैले गएर भिडियो बनाएर उ गर्दाखेरि पछि लास्ट डेपो र मध्य प्रदेशका तत्कालीन सचिव गएर के घिम्रे भन्ने त्यो उहाँहरू गएर पुनः अतिक्रमण फिर्ता गराउनुभयो, त्यो त सफल भएन। त्यस्ता कति गरेँ कति गरेँ, त्यो भएर अन्तमा मैले भने ल मेरो अहिलेसम्मको गरेको सङ्घर्षको प्रतिफल यही छ, एउटा बिरुवा पनि जोगायो भने हामी म बुझ्छु कि म मेरो सङ्घर्ष सफल भयो भनेर म लाग्यो।
1: तपाईँको परिवार, तपाईँको आफन्त छरछिमेकीहरूले चाहिँ के भन्छन्?
0: पुरै मेन्टल भन्छ, सिधा रूपमा भन्दाखेरि मेन्टल भन्छ, यसले आफ्नो चाहिँ जीवन बर्बाद पार्दैछ भन्छ, यो अब हुन्छ नि यसले काम गर्न नसकेर यसले घुमी घुमी खाएर जीवन बाँचिराखेको छ भन्छ।
1: तपाईँ आफूलाई चाहिँ के लाग्छ? त्यस्तै त होइन,
0: म होइन, म आफूले समर्पित गरिसकेको मान्छेलाई कसैले जेसुकै भनोस् मलाई अब केही फर्कै पर्दैन, किनकि हुन्छ नि कसैसँग माया पर्दाखेरि कसैको भर्खरको युवाहरूको कुनै केटीसँग माया पर्दाखेरि अब कसैले जे भए पनि आफूले समर्पित गरिसकेका हुन्छ, सुसाइड गर्नसम्म पनि तयार छ। म त सुसाइड गर्नसम्म, यदि चुरे संरक्षणको यदि कुरा वास्तवमै गर्नुहुन्छ भने म सुसाइड गर्नसम्म पनि म कहिलेकाहीँ आँटिदिन्छु।
1: जस्तो एकदमै तपाईँले मनदेखि चुरेमा चाहनुभएको अथवा मधेसमा चाहनुभएको त्यो चाहिँ के हो? एकदम तपाईँले यो चाहिँ होस् भन्ने तपाईँलाई लागेको छ?
0: अब कस्तो हुन्छ हेर्नु, एक दिन सबैलाई एक दिन यो संसार छोडेर जानैपर्छ, सबैलाई, हाम्रो पुर्खा पनि संसार छोडेर गएको। तर त्यहाँ हेर्दाखेरि अब को कुन तरिकाले गएको हो, के गरेर गएको हो, त्यो ठुलो इम्पोर्टेन्ट हो। कोही यस्तो जीवनमा एउटै काम यस्तो गरेर गएको हुन्छ नि, राम्रो होस् या नराम्रो होस्, राम्रो गरेर गएकोलाई पनि सम्झिन्छ संसारले, राम्रो गरेर गएकोलाई पनि सम्झिन्छ, नराम्रो गरेर गएकोलाई पनि सम्झिन्छ। त्यही भएर मैले भने कि अब ल यो यो यो कुराप्रति राजनीतिक दलहरूले पनि राजनीतिक आफ्नो रोटी सेक्ने काम गरेको छ, मधेसका अगुवाहरू पनि चुरे जोगिएन भने मधेस मरुभूमि हुन्छ भन्ने गरेका छन्, तर वास्तविक हटली कसैले पनि लागेको छैन। वास्तवमा यो तपाईँको चुरे यदि विनाश भयो भने मधेसका त तपाईँको अब ठिक छ, कसैसँग त्यो त्यस्तो सम्पत्ति होला भने त्यो अरू देशमा पनि गएर बाँच्न सक्छ, तर यहाँ त सबै कृषिमा आधारित व्यक्ति त्यही आफ्नै जन्मभूमिमा कमाउने, खोज्ने, जोत्ने अनि त्यहीँबाट जीवनयापन गर्ने, छोराछोरी पढाउने समुदायहरू छ। त्यत्रो हुँदाहुँदै कसैले बोलिरहेको छैन ल म पनि एउटा जीवनको अब यो चुरे भने अब बुझ्दै गएँ, अनि ल लास्टमा मैले बुझिनँ यो आमा हो, हाम्रो जन्म दिने आमाले दुध खुवाउनु भयो, उहाँ चाहिँ हामीले पानी खुवाएर हामीले यत्रो गर्नुभएको छ भने हामीले पनि गर्नुपर्छ भने जीवनमा आखिर के नै लिएर जानु छ? भात तरकारी खाए पनि त्यतिकै बाँच्ने हो, दुध दही खाए पनि त्यतिकै बाँच्ने हो, मासु खाए पनि त्यतिकै बाँच्ने हो, ल यसरी नै एकचोटि लडौँ न भनेर लडेको। अब जति दिनसम्म सकिने हो, जबसम्म सास रहिरहन्छ, यदि जिउ अहिलेसम्म अब वाकरलाई हिँड्न सकेका छु यहाँसम्म आएँ, यदि हिँड्न सकेन भने सोसल मिडियाको अहिले ऊ छ, सोसल मिडियामा पनि बोलिरहेको।
1: पानी र पर्वत विशेष बद्रिदो नेपालमा अहिले हामी मधेसमा बढ्दो पानी सङ्कट र पानी सङ्कटको मुख्य कारणका रूपमा रहेको नदी दोहन तथा चुरे विनाशका बारेमा उठिरहेका आवाजबारे चुरे तथा वनजङ्गल संरक्षण अभियान नेपालका संयोजक सुनिल यादवसँग कुराकानी गरिरहेका छौँ। कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला।
2: Michelin, Michelin, Michelin. Dear consumer, this is me, and I work for Michelin. World worldwide franchise, India to Michigan, and I'm here to tell you what I have to offer. Light truck passenger tires, they're awesome, super, wonderful, excellent, amazing. Number one rule, though, we're all about safety. When I go in transit, I'm safe there and safe back. Spread out the word from the roads to the racetrack. Michelin, Michelin, Michelin,
3: safety!
2: Michelin, Michelin, Michelin.
4: World's number one tire brand.
5: Classic Tech 16th anniversary offer. Jati ma chahiyo, teti ma payo. Budget ra package tapai ke rozai ko. Aba internet TV ra Wi-Fi 6 router pani teti mai paincha. Classic Tech ko kunai pani plan kharid ma harek hafta 3 jana lai 3 mahina internet bonus ra masik 1 jana lai ru 12000 ko internet bonus. Samparka 9801004477. Classic Tech.
6: के तपाईँ ढाड, कम्मर, घुँडा, गर्दन दुख्ने समस्या, युरिक एसिड, बाथ रोग, नसा सम्बन्धी समस्या वा अन्य कुनै दीर्घ रोगबाट पीडित हुनुहुन्छ?
7: यस्ता समस्याको आयुर्वेदिक पद्धतिबाट सर्वसुलभ उपचारका लागि बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय मातहतको आयुर्वेद तथा वैकल्पिक चिकित्सालयलाई आजै सम्झनुहोस्।
6: हाम्रा सेवाहरू:
7: ओपिडी सेवा,
6: विशेषज्ञ ओपिडी सेवा,
7: निशुल्क औषधि वितरण,
6: सशुल्क फार्मेसी सेवा,
7: फिजियोथेरापी सेवा,
6: अकुपंचर सेवा,
7: योग परामर्श सेवा,
6: क्रियाकल्प सेवा,
7: पूर्वकर्म पञ्चकर्म सेवा,
6: छार सूत्र सेवा,
7: जलौका सेवा,
6: अग्निकर्म लगायत अन्य विभिन्न सेवाहरू,
7: प्रयोगशाला सेवा बिहान 8 बजेदेखि 3 बजेसम्म।
6: विस्तृत जानकारीका लागि
7: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, बागमती करिडोर, गैरीगाउँ, काठमाडौँ। फोन नम्बर 01-4110-6690, 98514-2463।

0: सीधा कुरा प्रश्न विचार
1: उजालो रेडियो नेटवर्क।
2: उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरका विभिन्न रेडियो स्टेशन उज्यालो अनलाइन र उज्यालोको मोबाइल एप्लिकेशनमा तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम बदलिदो नेपाल। पानी र पर्वत विशेष बदलिदो नेपालमा अहिले हामी मधेसमा बढ्दो पानी सङ्कट र पानी सङ्कटको मुख्य कारणका रूपमा रहेको नदी दोहन तथा चुरी विनाशका बारेमा उठिरहेका आवाजबारे चुरे तथा वनजङ्गल संरक्षण अभियान नेपालका संयोजक सुनिल यादवसँग कुराकानी गरिरहेका छौँ। कार्यक्रममा अब बारम्बार चर्चा भइरहने चुरे विनाश र मधेसमा नदी दोहनबाट परेको सबैभन्दा ठुलो असर के हो भन्ने प्रश्नबाट यादवसँगको कुराकानीलाई जोडौँ।
3: एक नम्बरमा तपाईँको पानीको समस्या, भूमिगत जलको समस्या हो। विगतका 4-5 सालदेखि पानी टङ्करले बाँड्दै आयो। यो साल 1-2 पटक पानी परेको कारणले थामिएको हो, तर यसपालि पनि पानी बाँड्नै पर्छ। यदि अझ 15-20 दिन तपाईँ यो रेकर्ड गरेर राख्नु, अझ 15-20 दिन यदि पानी परेन भने मधेसमा फेरि पानी बाँड्नै पर्छ। यो मुख्य समस्या हो। अर्को तपाईँको तापक्रमको वृद्धि हुँदै गइरहेको छ। यो त हुन त संसारकै कुरा हो। जलवायु परिवर्तनको कारणले संसारभरि नै तापक्रम वृद्धि हुँदै गइरहेको छ, तर विशेष गरी मधेसमा यसको असर पर्दै गइरहेको छ। अर्को तपाईँको आँपहरूको कुरा गर्नुहुन्छ भने फलफुलहरूको कुरा गर्दाखेरि पहिला आँप औषधि नछर्दा पनि तपाईँको मजाले जे जति हुन्थ्यो हुन्थ्यो, तर यदि आजकल औषधि यदि छर्नु भएन भने यदि त्यो बाँच्दैन, बाँच्यो भने पछि गएर किरा लाग्न सबै आँप
2: औषधि अनिवार्य भइसक्यो।
3: एकचोटि फेरि होइन, मोजर भन्छ क्या भोजपुरीमा हाम्रो, फुल फुल्ने बेलामा पनि औषधि छर्नु पर्छ, फुल सके पछाडि फेरि फल हुने बेलामा पनि औषधि छर्नु पर्छ, फल अलि ठुलो भए पछाडि पनि औषधि छर्नु पर्छ, फेरि पाक्ने बेलामा पनि औषधि छ, अनि गएर त्यो आँप जोगिन्छ। यो त ठुलो असर हो नि त। त्यस्तै तपाईँको पहिला हामीहरू धान खेतमा गर्मी धान खेल्थ्यो क्या, होली खेलिसके पछाडि गर्मी धान भन्थ्यो क्या, त्यो रोप्ने गर्थे। त्यसमा एकचोटि पानी लगाइदिँदाखेरि कम्तीमा 15 दिन जति जान्थ्यो, लेकिन 3 या 4 चोटि पानी हाल्दाखेरि गर्मी धान हामीहरूले
2: चैते धान हामीहरूले काट्थे।
3: तर आज तपाईँको 24 घन्टामा हेर्छु मोटर चलेको गरिहाल्छ 24 घन्टा। यदि त्यसले एक दिन बन्द गरिदियो भने पानी खत्तम। भूमिगत जल त अब छैन नि, पुरै तल गइसक्यो, माथि छ तापक्रम त्यस्तै बढेको छ। मधेसको भूमि पुरै पानी परेको बेलामा एकछिन उहुने, नत्र फेरि ज्वरो तपाईँको अब मान्छेकै जीव जस्तै पानीपट्टि गरे पछाडि एकछिन चिसो हुने, अलि टेम्परेचर घट्ने, पानीपट्टि गर्न छोडिदिए पछाडि फेरि
2: तातेको लागत निकै बढाइदियो होइन,
3: बढाइदियो धानकै या गहुँकै अरू अन्य तपाईँको बालीहरूको कुरा गर्नुहुन्छ भने, खाद्यान्न बालीहरूको कुरा गर्नुहुन्छ भने, तेलहनको कुरा गर्नुहुन्छ भने, यदि औषधि छर्नु भएन भने, एक दिन ढिलो भयो भने, यदि तपाईँको र मेरो खेत छ होइन, एक ठाउँमा छ जग्गा, दुवैजना धान बाली लगाएको छु, अब तपाईँले आफ्नो बालीमा धान बालीमा त्यो किराको औषधि छर्नुभयो, मैले एक दिन ढिलो गरिदिएँ भने तपाईँको जग्गाको किराहरू आएर मेरो खेतको पुरै खाइदिन्छ।
2: भनेको एउटा पानीमा पनि भयो, तापक्रम वृद्धि भयो, फुल फुल्ने समयदेखि लिएर विभिन्न
3: किसिमको तपाईँको आर्थिकसम्म पनि परिरहेको छ नि त। अब तपाईँको यो 2-3 महिना लेबरमा काम गर्ने मान्छेहरूलाई खेतमा

0: अब यो 2-3 महिना जब गर्मी त्यहाँ हुन्छ नि, अनि त्यो के गर्छ भन्दाखेरि बेलुका नाइटमा अब भौतिक संरचनाहरू यति परिवर्तन भयो,
1: काम गर्ने शैली पनि फेर्नु पर्ने बाध्यता नै आयो। यी सबै समस्याहरूमा एकदमै धेरै चर्चा हुने गरेको, सञ्चार माध्यमहरू उठ्ने गरेको र स्थानीय बासिन्दाहरूले पटक पटक गुनासो गर्ने गरेको पानीको कुरालाई एकदमै धेरै गुनासो गरेको पाए, किनकि त्यो त हुन त प्रत्यक्ष जनजीवनसँग जोडियो। पानीको बारेमा चाहिँ अलिकति विस्तृतमा चर्चा गरौँ न, कस्तो हातले चलाउने पम्पहरूमा मात्रै पानी सुकेको अथवा गहिरो ट्युबवेलहरूमा पनि पानी सुकेको कस्तो अवस्था छ?
0: फर्स्ट चरणमा त तपाईँको यो ह्यान्डपम्प जुन हुन्छ त्यसको पानी सुक्यो, बिस्तारै डिप बोरिङहरू, पहिला नै डिप बोरिङहरू, अब सरकार अहिले डिप बोरिङको कुरा गर्छ तर आजदेखि यो डिप बोरिङ होइन नि, तपाईँको जमानादेखि हो डिप बोरिङ, जसमा तपाईँको दमकलहरू मोटरहरू बाँधेर मान्छेहरू आफ्नो कृषि सिँचाइ गर्थ्यो, त्यो डिप बोरिङहरू पनि मास्दैन। त्यो डिप बोरिङ मासे पछाडि कृषकहरू आफैले अझ तल लेयर पाएको ठाउँमा गाड्दै गयो, त्यो पनि मासियो। कारणले अब तपाईँको अहिले हालिराखेको सरकारद्वारा हालिराखेको डिप बोरिङ तपाईँको 700, 800, 1000 फिटमा गएर तपाईँको लेयर पाइराखेको छ। पहिलाको सरकारमा त ठिक छ, बुढापाका थियो, पढे लेखेको त्यति थिएन होइन, टेक्निकल त्यति ऊ थिएन, तर अहिलेको त सबैले छ नि त, डक्टर इन्जिनियर विभिन्न क्षेत्रमा काम गरेको अनुभव प्राप्त गरेका व्यक्तिहरू छ, उहाँहरूले त यति त कम्तीमा सरल तरिकाले बुझिदिनु पऱ्यो नि त, पानी त यहाँ त उत्पादन हुने कुरा होइन नि त, त्यही बर्खा भए पछाडि बारिस भए पछाडि त्यही पानी त पूर्ण भरण हुने नि त त्यो जमिन हुने। अब त्यो आज 1000 हामीहरू तान्दैछौँ पानी, के 1000 फिटभन्दा तल पानी छ त्यसको ग्यारेन्टी सरकारले दिन सक्छ? दिन सक्दैन नि त। यदि त्यो ठाउँमा, यदि मेरै गाउँको कुरा गर्नुहुन्छ भने, बारा सिमरनगढ नगरपालिका वार्ड नम्बर 2 मवाईको गाउँ कुरा गर्नुहुन्छ भने, यदि मेरै गाउँमा अब डिप बोरिङ गर्दैछ 1000, भोलि 1000 फिट मुनि पानी छ त्यसको सरकार पहिला ग्यारेन्टी गरोस् न। तर आम नागरिक बुझेको छैन यो कुरा, र जसले बुझेको छ त्यसले पनि बुझाउने प्रयास गरिराखेको छैन। हामीसित त्यति साधन स्रोत पनि छैन, हामी त्यति ठुलो चाहिँ ठुलो बुवाको छोरा पनि होइन, हामी म पनि सामान्य किसान कृषक परिवारको छोरा हो, तर जोसँग साधन स्रोत छ, जसले यो देशका सबै नुन खाइराखेको छ, राज्यका ढुकुटीका तलबबाट खाइरहेको छ, त्यो मान्छेहरूले पनि बुझाउनु पर्ने हो नि त। तर आज यो बुझाउने नाममा तपाईँको प्रत्येक साल वर्षेनी अर्बौँ रुपियाँ होटलमा सघाउँछ, होटलमा कार्यक्रम गर्दाखेरि, अन्तर्क्रिया गोष्ठी गर्दाखेरि तपाईँको त्यहाँ त्यहाँको गार्डलाई थाहा हुँदैन के को कार्यक्रम हुँदैछ, त्यसलाई यति थाहा मात्रै हुन्छ फलानु अफिसको कार्यक्रम हुँदैछ, तर के को लागि हुँदैछ थाहा हुँदैन। अब फेरि त्यहाँ हामीहरू विद्रोह गर्छौँ, हामी भन्छौँ यो कार्यक्रम कम्युनिटी लेभलमा लग न, लाँदैन तिनीहरू।
1: पानी नै सुक्नुमा मधेस प्रदेशमा चाहिँ पछिल्लो समय एकदमै धेरै उठेको कुरा, यो वैशाख जेठपछि साउन भदौसम्म नै इनार ट्युबवेलहरू पानी नआउने भन्ने कुरा बारम्बार उठिरहेका छन्। त्यसमा चाहिँ यो नदीहरूको अत्यधिक दोहन अथवा चुरे क्षेत्रमा अतिक्रमण अथवा वन मासिनु नै हो भन्ने कुरा चाहिँ कुनै अध्ययनहरूले देखाएका छन् अथवा हाम्रो परम्परागत ज्ञानले भन्छ?
0: होइन, विभिन्न अध्ययनले विभिन्न सोसल मिडियामा आइराखेको कुरा हो। अब यति भइसक्दा पनि लगभग मलाई लाग्छ कि पढे लेखेको वातावरण क्षेत्रका मान्छे सबैले थाहा छ, सबैले थाहा छ कि यही मासेको कारणले तपाईँको एउटा त जलवायु परिवर्तनको देशव्यापी नै असर हो, तर बढी जुन मधेसमा हेरिएको छ, तराई क्षेत्रमा हेरिएको छ, पहाडका पानीका मूलहरू जुन सुक्दैछ यो मासिएको कारणले, र वन यो डाँडाकाँडा चुरे क्षेत्र र तपाईँको खोला नाला र वन जङ्गल मासिएको कारणले हो भनेर यसलाई अब बढी प्रमाणित मलाई लाग्दैन कि गर्नुपर्छ। यो गाउँको कृषकलाई पनि थाहा छ यो कुरा होइन, त्यो भएर अब सरकारले जुन अघि बजेटमा डिप बोरिङ कुरा गर्नुभयो त्यो ठिक छ, राम्रो हो, तत्कालीन व्यवस्थापनको लागि त्यो राम्रो हो, तर जुन कारणले त्यो समस्या भएको छ आज सिर्जना देशव्यापी, अब मधेसको कुरा तराईको कुरा मात्रै रहेन, पहाडमा पनि पानीका मूलहरू सुक्दै गइरहेको छ, यो देशव्यापी जुन समस्या छ त्यो समस्या कुन कारणले आयो, त्यो कारणमा त त्यो घाउमा त मलम लगाइदिनु पर्यो नि त। त्यो घाउमा मलम नलगाएर तपाईँको पानीपट्टि गर्नको लागि, जब घाउ ठुलो भइसकेको बेलामा पानीपट्टि गर्नको लागि बजेट 1 अरब छुट्यायो, अब कल्पना गर्नु त 1 अरबमा तपाईँको मेचीदेखि महाकालीसम्म चुरेले के गर्छ त? केही गर्दैन नि, त्यही हुन्छ, 10 लाख यो कार्यकर्ताले पार्दे, 10 लाख त्यो कार्यकर्ताले पार्दे, त्यो पनि 1 अरब सक्छ।
1: पुरानोमा जे हुन्थ्यो त्यस्तै हुने,
0: त्यस्तै हुन्, त्यस्तै हुन्।
1: त्यस्तो मधेसकै घरहरूको कुरा गर्दाखेरि चाहिँ अहिले चाहिँ सामान्यतया कुन कुन महिनामा तपाईँ मधेसबाट प्रतिनिधित्व गर्ने भएर मैले अलिकति मधेसको जोड गरेँ, किनकि तपाईँको कार्यक्रम अलिक बढीतिर केन्द्रित भएको हुन त, अहिले त पूर्व पश्चिम नै कार्यक्रम सञ्चालन गर्नुभएको छ, तर मधेसलाई अलिकति केन्द्रित गर्दा कुन कुन क्षेत्रमा अलिकति बढी पानीको चाहिँ पछिल्ला वर्षहरूमा दुःख हुन थालेको छ?
0: पर्सा हो, बारा बाह्रका पर्साका विशेष

धेरै लगभग 5-7 वटा पालिकामा तपाईँको असर परेको छ। त्यस्तै रौतहटमा अलिक कम असर छ। त्यहाँ कम असर हुनुको कारण के छ भने त्यहाँको भौगोलिक बनोट जुन छ माथि चुरे र भावर क्षेत्र र दुवैतिरबाट नदी छ। त्यो नदी भनेको ठुल्ठुला नदीहरू हुन्, एकातिर बागमती नदी छ, एकातिर लाल बकैया नदी छ। त्यो नदीको कारणले तपाईँको त्यहाँ पानीको समस्या त्यति छैन। त्यस्तै सलाहीमा फेरि जानु

0: 20 वर्ष पहिला इनारमा पानी हुन्थ्यो, इनारबाट पानी मान्छे खान्थ्यो, तर आज सबैमा सुक्यो।
1: ती घरहरूमा चाहिँ पिउने पानी अथवा खाने पानी भनौँ त्यो मात्रै अलिकति बढी अभाव हो कि कुनै किसिमको पानीहरू पनि सुक्दै गएको छ, कस्तो छ?
0: होइन, सबै किसिमको पानी सुक्दै गएको छ। तपाईँको अहिले जुन पोखरी, माछा पालनको लागि पोखरी जुन छ नि,

0: 24 घण्टा मटर चलेको चले गरेछ अनि त्यो माछा पालन गर्न सकेछ। पहिला हामीहरू केटाकेटी हुँदाखेरि तपाईँको लगभग 12-14 वर्ष 15 वर्षको हुँदाखेरि हेर्दाखेरि पोखरीलाई सुखाउनु पर्थ्यो। यो वैशाख ज्येष्ठ महिनामा मोटर लगाएर दमकल लगाएर पोखरीको पानी सुखाएर अनि माछा मार्थ्यो मान्छेहरू।
1: भनेको ठुल्ठुलो धेरै पानी भएको थियो,
0: जोसुकै पोखरीमा पानी सुखाए पछाडि मात्रै सुक्थ्यो, नत्र केही न केही पानी रहिरहन्थ्यो। तर माछा निकाल्नको लागि पोखरीका पानी सुखाएर पुरै माछा निकालेर आफ्नो हिसाबले फेरि अर्को माछा राख्ने गर्थ्यो मान्छेहरू। पानी हाल्ने स्थिति थिएन। 10 वर्ष पहिला, तपाईँको 12 वर्ष पहिला मधेसमा पोखरीहरूमा पानी हाल्नको लागि मोटर प्रयोग हुँदैन थियो, बर्खाको पानीले नै पुग्थ्यो। तर आजकल यदि 24 घन्टा पानी हालिएन भने सबै माछा मर्छ।
1: धाराहरूमा पनि त्यस्तै हो, पहिले माथि माथि नै पानी आउँछ,
0: माथि 25 फिट। म त तपाईँको यो भर्खर यो 5-6 वर्ष अगाडिसम्म मेरो घरको चपाकल 25 फिटमा थियो, पानी आउँथ्यो। त्यो कम भए पछाडि हामी लगभग 250 फिट जतिकोमा उयो गरेँ।
1: त्यस्तै अवस्था त तपाईँलाई भन्नुभएको प्रभावी क्षेत्र
0: सबैतिर त्यस्तै छ। अब त्यो कारणले अब हेर्नु, यो पानी मान्छे के बुझ्छ कि पानी, अब यसले सिधा तरिकाले सरल तरिकाले के बुझ्न सकिन्छ भने मानव जीवनमा खानको लागि जुन कुराको पानी मात्रै जुनसुकै कुराको यदि खानको लागि जस्तो सुन छ होइन, सुन त महँगो भयो नि त। अब पानी जब खानको लागि जब

0: भैँसीसम्म पनि पाल्ने गर्छ नि त, त्यता के असर पर्या होला? त्यस्तै त्यता असर पर्यो भने आर्थिकमा के असर पर्या होला? अब आर्थिकमा असर पर्यो भने त्यो परिवारको हालत के होला, यो बुझ्दैन के मान्छे? यो सरकारले पनि बुझेको छैन, आम नागरिकले पनि बुझेको छैन।
1: आम नागरिकहरूले अथवा घर घरमा चाहिँ पानीको व्यवस्थापन अहिले कसरी गरिरहेका छन्, उनीहरूले कस्तो समस्या?
0: अब गाउँ गाउँमा तपाईँको डिप बोरिङ गरिरहेको छ, कतै पालिकाको लगानीमा भएको छ, कतै प्रदेश सरकारको लगानीमा भएको छ, कतै सङ्घ सरकारको लगानीमा भएको छ। तर आज त डिप बोरिङ गरेर अब एउटै धाराबाट दसजना दसवटा परिवारलाई अहिले या एउटा गाउँलाई एउटा टोललाई अहिले धान्ने छ, त्यो पानी सक्यो भने कहाँबाट ल्याउने? त्यही म अघि तपाईँले भने कि 1000 फिटसम्म अहिले जुन राज्यले जुन डिप बोरिङ गर्दैछ त्यो राज्यले ग्यारेन्टी गरिदिनु पर्यो कि भोलिको दिनमा 1500 फिट पनि हाल्यो भने पानी आउँछ भन्ने कुराको ग्यारेन्टी गर्नु पर्यो। 1000 फिट तल पानी छ कि छैन त्यसको ग्यारेन्टी राज्यले गरिदिनु पर्यो।
1: त्यो पनि कति छ, कहिलेसम्म पुग्छ,
0: कहिलेसम्म पुग्छ? नत्र हिजो हामीहरू 25 फिटमा निकाल्दा निकाल्दै त्यहाँको पानी सकेर आज हामीहरू 500-1000 फिटमा गयौँ, भोलि यो पनि सक्यो भने तल पानी छ कि छैन त्यसको त ग्यारेन्टी राज्यले गर्नु पर्यो नि त।
1: पानी मासिँदै जानुमा पुनर्भरण राम्रोसँग हुन नसकेकै कुरा त हामीले भन्नै पर्दैन, विज्ञहरूले मात्रै भनेका होइनन्, दशकौँदेखि बसोबास गर्दै आएका मान्छेले सबैलाई थाहा छ होइन। तर पुनर्भरणमा समस्या हुनुका मुख्य कारणहरू तपाईँले के देख्नु भएको छ त्यसमा, पुनर्भरणमै समस्या हुनुका कारण?
0: त्यही हो, तपाईँको दिन अब बिस्तारै तपाईँको जनसङ्ख्या वृद्धि हुँदै गयो, सहरीकरण हुँदै गयो, गाउँघरमा पनि

त्यो सब मास्नुको कारण नदीहरूमा जुन जमिन मुनि पानी जाने एउटा जुन एउटा च्यानल बनेको हुन्छ, जुन वर्षौँ वर्ष लागेर एउटा च्यानल बनेको हुन्छ, त्यो च्यानल विभिन्न जीव जन्तु जलचरहरूले बनाएको हुन्छ, जलचर पनि मास्दै गयो। अब त्यो च्यानल पनि तपाईँको जेसिबी एक्सकाभेटर प्रयोग गरेर त्यो च्यानल पनि भत्काउँदै गयो मान्छेहरू, जङ्गल पनि जनसङ्ख्या वृद्धिको

0: पूर्ति गर्नको लागि फेरि जङ्गल फाड्नु पर्यो। त्यही फाड्दा फाड्दै अब यो सबै मासियो कारणले यो प्रत्यक्ष।
1: तपाईँहरूले उठाइरहनु भएको कुरामा यो उत्खननलाई पनि अलिकति बढी जोड दिएर उठाउनुहुन्छ, जथा भएको उत्खनन भनौँ न, त्यो कुरालाई अलिक जोड दिनुहुन्छ। त्यसै कि नदीहरूमा साँच्चै अस्वाभाविक ढङ्गले नै उत्खननहरू भइरहेको तपाईँहरूले पाउनुहुन्छ कि अथवा अहिलेकै अवस्थामा रोकौँ भन्ने मात्रै तपाईँहरूको माग हो?
0: अब यो अस्वाभाविक पनि नभन्दा हुन्छ, अपराध भन्दा हुन्छ,
1: भनेको त्यो भन्दा माथि
0: अब तपाईँको

डाइरेक्ट अब सिडिओ र स्थानीय सरकार र सम्बन्धित निकायको आदेशमा भइरहेको छु भन्न सुहाउँछु, सबैको आदेशमा भइरहेको छ। नत्र तपाईँको सिडिओ साहेब यदि प्रत्येक जिल्लाका, यदि मेरै 12 जिल्लाको कुरा गर्छु, 12 का सिडिओ साहेब 1 घन्टाको लागि इमान्दार भइदियो।

0: आउँछ तर छैन, सबैको मिल्नु पर्छ। अब यसले के अब अस्वाभाविक के भन्ने अपराध भन्दा हुन्छ।
1: नदीको बिस्तृत पस्नी अथवा नदीको मुहान, नदीको संरक्षित क्षेत्रहरूतिर पनि गइरहेकै पाउनुहुन्छ तपाईँ?
0: हो, चारैतिर हो। तपाईँको तपाईँको पहाडमा भन्नु तराईमा तपाईँको ग्रेभल महँगो छ, ग्रेभलको अहिले व्यापक सबैको मिलोमतमा उत्खनन भएको छ तराईमा। पहाडमा तपाईँको माटो महँगो छ, गिटी बालुवा ढुङ्गा भन्दा तेब्बर चौगुना महँगो माटो छ। यहाँ तपाईँको जुन वन क्षेत्रमा माटो यदि राम्रो पाइराखेको छ भने त्यो वन क्षेत्रबाट माटोको तस्करी भइरहेको छ। यो मान्छे पत्याउँदैन, आम नागरिक पत्याउँदैन कि नेपालमा माटोको पनि तस्करी हुन्छ भनेर पत्याउँदैन। अब तराईमा पनि बिस्तारै अब माटोको पनि, पहिला यो पहाडमा मात्रै माटोको तस्करी हुन्थ्यो, अब तराईमा पनि बिस्तारै माटोको तस्करी सुरु भयो। किन सुरु भयो भने अब गाउँघरमा पनि तपाईँको भौतिक संरचनाहरू व्यक्तिगत पर्सनल पनि बनेको बने गरिया छ। अब बन्दाखेरि सबैले अब ल उसको घरभन्दा अझ मेरो माथि हुनु पऱ्यो कुर्सी, होइन घरको लेभल माथि हुनु पऱ्यो, त्यहाँ पनि माटो चाहियो। अब माटो चाहियो भने उब्जाउ जग्गा अब त्यो खोनेर आफ्नो हाल्दैन, त्यसले अब माटो किन्न खोज्छ। किन्न खोज्दाखेरि जसको बिक्री हुन्छ त्यसले त जथाभावीबाट चोरी गरेर ल्याएर बेच्छ। त्यो भयो पहाडमा पनि त्यस्तै, पहाडमा माटो नै पाउँदैन, पाउने ठाउँमा छ भने त्यहाँबाट ठुल्ठुला शक्तिहरूको संलग्नतामा तपाईँको माटो चोरी भइरहेको छ, तस्करी भइरहेको छ।
1: अहिले तपाईँले नि भन्नुभयो बजेटमा एक किसिमले अहिले चुरे संरक्षणको लागि बजेट नै कम भयो र सँगसँगै सरकारले कता कता चुरे क्षेत्र लगायतको ठाउँमा चाहिँ उत्खनन गरेर ढुङ्गा गिटी बालुवा लगायतका यी वस्तु निर्माणजन्य वस्तुहरूको प्रयोग बढाउनुपर्छ भन्ने खालको सन्देश दिन खोजेको बजेटमा पाइन्छ। यदि हाम्रो चुरे क्षेत्रहरूमा उत्खनन बढायो भने भोलिका दिनमा त्यसले तराई मधेस लगायतको जनजीवनमा पार्ने एकदमै ठुलो असर के हुन सक्छ?
0: त्यो सिधा सिधी भन्दाखेरि सरकारले उत्खनन गरेर जति पैसा कमाउँदैन नि, राजस्व जति सङ्कलन गर्न सक्दैन नि, त्योभन्दा करोडौँ गुणा बढी पैसा हालेर पनि पानीको पूर्ति गर्न सक्दैन सरकार। त्यो एक रुपियाँ कमाउँछ यदि राजस्व यो ढुङ्गा गिटी चुरेको बेचेर भने, पछि एक करोड हालेर पनि

0: तराई का चार कोसे झाड़ी मासियो आज सरकार ले मलाई लाग्छ कि 10 साल को पनि 10 वर्ष आर्थिक वर्ष को पनि बजेट मात्र त्यो चार कोसे झाड़ी निर्माण में लगाइदियो भने तै पनि चार कोसे झाड़ी हुँदैन फुलवारी हुन सक्छ तर चार कोसे झाड़ी हुँदैन चार कोसे झाड़ी तपाईको एक दिन में या एक साल में 10 साल में बनेको कुरा हैन नि त्यहाँ त कति करोड कति लाख कहिलेको कहिलेको
1: कहिलेको भन्ने थाहा भयो
0: आज त हामीहरुले कतै बिरुवा रोपिराखेका छौ भने मैले त यो बिरुवा जुन यो सेल्फी लिनको लागि मान्छे रोपे आउँछ के आफूले प्राकृतिक प्रेमी बनाउनको लागि सेल्फी लिनको लागि फोकटिया रोपे आउँछ त्यो त्यो भोलि बिरुवालाई पानी कसैले हाल्यो कि हालेन त्योसँग केही मतलब छैन के कति ठाउँमा त म यतिसम्म हेरेँ कि रुखहरूको हाँगा टिपेर अनि माटो बेरेर रोपेर फोटो सेल्फी लिन्छ
1: त्यस्ता
0: मान्छे पनि मैले हेरेँ तर त्यसले चाहिँ प्राकृतिक जोगिएर त्यो पनि चाहिन्छ एउटा हरा भरा एउटा राम्रो एउटा स्वस्थ प्राकृतिक र आफ्नो छेउछाउको वातावरणको लागि त्यो चाहिन्छ तर वास्तविक यो जङ्गल जुन छ जङ्गल हामीहरूले बनाउने
1: जस्तो सरकारले अहिले चाहिँ 46%भन्दा माथि वन क्षेत्र नेपालमा पुग्यो भने चाहिँ वन क्षेत्रहरू जोगाउने एकदमै धेरै राम्रो गरेको हुन्छ तर सूर्यलाई हेर्दा अथवा मधेसको समस्यालाई हेर्दा त वन चाहिने वन त रहेनछ होइन त्यसो भए
0: त्यो भन्नेहरू जति छ नि त्यो किताबमा भन्ने मात्रै हो र भन्नेहरू व्यक्ति कहीँ न कहीँ यदि कोतल्दै जानु त्यो व्यक्ति मास्ने व्यक्ति अवश्य निस्किन्छ या ऊ ननिस्के पनि मास्नेहरूबाट त्यसले केही न केही लाभ लिएको होला त्यही भएर त्यो बोल्छ कतै जङ्ग एउटा सामुदायिक वनले एउटा गाउँ राम्रो गरेर नेपाल राम्रो हुन्छ तपाईँ एउटा सभ्य र या म एउटा जस्तो अहिले नै म चुरे संरक्षणको लागि यति लडिराखेको छु वन संरक्षणको लागि लडिराखेको छु एउटा मेरो मैले लडेर यो पुरै जोगिन्छ जोग्दैन नि त्यस्तै हो क्या कुनै एउटा सामुदायिक मनले राम्रो काम गरिदियो अलि बढाइदियो भने त्यसले पुरै देशकै समग्रमा कुरा गर्न मिल्दैन अहिले तपाईँको ठिक उल्टो छ उहाँहरूले जुन बढेको कुरा गर्नुहुन्छ भने अहिले तपाईँको अब कुन एङ्गलले उहाँहरूले बढेको कुरा गर्नुहुन्छ तपाईँको चुरेमा जताततै बाटो तपाईँको निर्माण भइसकेको छ वन क्षेत्रमा जताततै बाटो निर्माण भयो बस्ती निर्माण भयो भने उहाँहरूले कुन आँखाले हेर्नुहुन्छ जङ्गल विस्तार
1: पहाडमा अहिले तपाईँले भन्नुभयो जस्तो फुलबारी अथवा भनौँ त्यो किसिमले सामान्य रोपेका बिरुवाहरू के भन्नु
0: त्यसैले हेराउने अब त्यसलाई एउटा कमाउने भाँडो बनाउने उहाँहरूको खेल छ
1: हामी अन्तिम चरणमा आएका छौँ अलिकति कार्यक्रमको अब चाहिँ अहिले तपाईँले एकदम जोड दिएर भन्नुभयो चुरीमाई हाम्रो चाहिँ आमा बराबर भनेर तराई मधेसको लागि यो चुरेको जङ्गल चाहिँ सधैँभरि जोगाइरहनु नै पर्ने होइन
0: हो यदि चुरे रेन्जलाई यदि संरक्षित राख्न यदि संरक्षित राख्नु छ भने त्यसका फेदमा रहेका जङ्गललाई जोगाउनु पर्छ जस्तो हाम्रो जीव सुरक्षित राख्नको लागि त लुगा माथिबाट ढाक्नु पर्छ नि त त्यो सिधा रूपमा भन्दाखेरि चुरियामाईको आँचलका रूपमा मेची महाकाली रहेका चुरियामाईका जुन अङ्ग ढाकिएको छ त्यो जङ्गलले ढाकिएको त्यो यदि हामीहरू मास्दैछौँ भने त्यो ठुलो अपराध गर्दैछौँ त्यही माईको कोखबाट काखबाट आएका पानी हामीहरू पिएर आज म एउटा मात्र नभएर चुरेको फेदमा उता भारतको सिमानासम्म बसेका सम्पूर्ण व्यक्ति मानव त्यस्तै नेपालका जसले गएर तराईमा पानी खाएर आएको छ भने उहाँलाई पनि एक दिन खाएको पानीको कर्ज म उतार्न पनि म अनुरोध गर्न चाहन्छु चुरे मैयाको संरक्षणका निम्ति एक दिन बोलेर होस् या पोस्ट गरेर होस् या केही स्टाटस लेखेर होस् पनि त्यो ऋण उतार्न म आग्रह पनि गर्न चाहन्छु
1: चुरे त्यति महत्त्व छ भनेर तराईका बासिन्दाहरूलाई पनि बुझाउनु र राजनीतिक दलहरूलाई पनि बुझाउनु सबैलाई बुझाउनु आवश्यक छ तपाईँले त्यो प्रयास गरिरहनु भएको छ त्यो सँगसँगै गिटी बालुवा लगायत उत्खनन कुरा गर्दा चुरेमा नगर्दा नै राम्रो छ होइन तर तराईका नदीहरूमा पनि एकदम व्यवस्थित रूपमा गरिएन भने त फेरि हाम्रो निर्माण सामग्री लगायत कुरा पनि विकासको कुरा होला व्यवस्थित रूपमा गर्न सकिने कुरा चाहिँ कतिको सम्भावनाका क्षेत्रहरू हुन्
0: व्यवस्थित गर्न सकिन्छ वातावरणमा असर नहुने गरी

0: तपाईं हामीले नि घर बनाउनु पर्यो भने त चाहियो नि त, गिटी बालुवा त चाहियो, तर त्यसलाई चाहिँ व्यवस्थित ढङ्गले उ गर्नु पर्यो। तर यहाँ के भएको छ भने कुनै नदीको लेभल चाहिँ पुल र लेभल दुइटै बिस्तारै जुड्दै गइरहेको छ, माथि गइरहेको छ,
1: अत्यधिक थुप्रिएको छ,
0: थुप्रिएको थुप्रै गरिरहेको छ, कुनै ठाउँमा उत्खनन गरेको गरे गरेको छ। तर त्यहाँ थुपुर्नुको कारण हेर्छु भन्दाखेरि त्यहाँको मैले गएर बालुवा हातमा राखेर हेर्दाखेरि त्यो बालुवा यिनीहरू काम लाग्छ। उत्खनन गर्नेहरूले कुन ठाउँलाई टार्गेट गर्छ, राम्रो बालुवा कुन ठाउँमा हो त्यो ठाउँमा खनेको खने गर्छ, बढी ढुङ्गा कहाँ निस्किन्छ त्यो ठाउँमा खनेको खने गर्छ, बढी राम्रो ग्रेभल कहाँ निस्किन्छ।

0: अब अन्तिममा जाँदै गर्दाखेरि चाहिँ तपाईँ एकजना अभियन्ताको हिसाबले त्यो पनि दशकदेखि एकदमै धेरै प्रयास गरिरहनु भएको हिसाबले तराई मधेसका पालिकाहरू र सङ्घीय सरकारले पनि के गरिदियो हुन्थ्यो भन्ने आशा राख्नुहुन्छ यो समयमा र जसले चाहिँ चुरे संरक्षणसहित तराई मधेसका समस्याहरू कम हुँदै जाउन्।
1: म त तपाईँको स्थानीय सरकारबाट आउँछु।

नभन्नुहोस्। आज जोगाउनुहुन्छ भने त्यो नगरका सम्पूर्ण जनताले मात्रै त्यसका सुख सुविधा भोग्दैन, तपाईँको पनि आउने सन्ततिले त्यही नगरभित्र बस्ने हो। आज पैसा कमाएर तपाईँ जहाँ गएर बसे पनि

आर्थिक या सामाजिक या तपाईँको शारीरिक स्थितिमा केही उभायो भने तपाईँले पुनः त्यहीँ फर्किनुपर्छ, तपाईँको आउने सन्तति पनि त्यहीँ बस्छ। त्यही भएर त्यो प्राकृतिक भनेको आज लुट्ने व्यक्तिलाई संरक्षण गर्नुहुन्छ भने भोलि सबै स्थानीय सरकारका जुन स्थानीय सरकारले आज प्राकृतिक मास्नेहरूलाई संरक्षण गरेर जुन आज लाभ लिएर

त्यसको साथसाथै सम्पूर्ण नगरवासीले पनि भोग्नुपर्छ। त्यो भएर त्यो प्राकृतिक सम्पदालाई जोगाऊ र मापदण्ड व्यवस्थित तरिकाले उत्खनन पनि गर्नु छ भने व्यवस्थित तरिकाले गरौँ। त्यस्तै प्रदेश सरकारले पनि म आग्रह गर्न चाहन्छु

मुभ गर्नुहोस्। त्यस्तै इमान्दार कर्मचारी कार्य र सम्पादनको आधारमा उहाँहरूले प्रोत्साहन गर्ने तपाईँहरू कदम अगाडि बढाउनुहोस्। त्यस्तै सङ्घ सरकारले पनि म के आग्रह गर्न चाहन्छु भने स्थानीय र प्रदेश सरकारको सङ्घ सरकार अभिभावक सम्पूर्ण थोक उहाँहरूसित छ भने उहाँहरूले नसकेको ठाउँमा तपाईँले चाहिँ पुरा सिरियसली हिसाबले त्यसलाई अब चुरेको कुरा गर्दाखेरि चुरेलाई संरक्षण गर्नको लागि

0: अब काठमाडौँ बसेका कसैले लाग्ला कि चुरे विनाश भयो भने मधेस मात्रै मरुभूमि हुन्छ, मधेसको जनता होइन। आज हामी मरुभूमि हुन्छौँ, भोलि पहाड मरुभूमि हुन्छ, पर्सि हिमाल मरुभूमि हुन्छ। त्यो भएर सबैलाई एकअर्कासँग जोडेको विषयवस्तु भएको हुनाले सबैले आफ्नो ठाउँबाट भूमिका खेल्नुपर्छ र आम नागरिकले पनि जाग्नुपर्छ। यदि हाम्रो ठाउँमा प्राकृतिक बाँच्दैछ भने त्यसको असर मैले भोग्छु भने मलाई नै बोल्नुपर्छ पहिला, अनि पछि राज्य बोल्छ। अब म नै बोल्दैन भने राज्य कहाँ, अब राज्य त त्यस्तै
1: हुन्छ। त यहाँलाई उज्यालोतर्फ धेरै धन्यवाद।
0: हजुरलाई पनि धेरै धन्यवाद जुन अहिलेसम्मको यो अभियानको मार्फतबाट अनुभव अहिलेसम्म जुन प्राप्त गरेका थिए आम नागरिकसम्म र सम्बन्धित निकायहरूसम्म पुर्याउने जुन मौका पनि दिनुभयो त्यसको लागि हजुरलाई पनि र उज्यालो नेटवर्कको सम्पूर्ण परिवारलाई पनि म धेरै धेरै धन्यवाद।
1: उहाँ हुनुहुन्थ्यो चुरे तथा वनजङ्गल संरक्षण अभियान नेपालका संयोजक सुनिल यादव। अब भने आजको बदलिदो नेपालको समय सकिने लागेको छ। अर्को बुधबार बिहान 8 बजे अर्को कार्यक्रममा पानी र पर्वतको अर्को विषयमा छलफल गर्छौँ। आजको बदलिदो नेपालबाट प्राविधिक साथी दिनेश निरौलालाई धन्यवाद दिँदै म भोजेन्द्र बस्नेत बिदा हुन्छु। नमस्कार।

0: पिपल्स क्याम्पस काठमाडौँको भर्ना सम्बन्धी सूचना।
1: 45 वर्षको विश्वास बोकेको देशकै अग्रणी सामुदायिक क्याम्पस पिपल्स क्याम्पस काठमाडौँ पकनाजोलमा व्यवस्थापन तर्फ कक्षा 11 भर्ना खुल्यो।
0: अनुभवी शिक्षक शिक्षिका, स्मार्ट पढाई र उज्जवल भविष्य अब सबै एकै ठाउँमा।
1: यहाँ टियु अन्तर्गतका MBS, BBA, BBM र BBS कार्यक्रमहरू पनि सञ्चालनमा छन्।
0: थप जानकारीका लागि फोन नम्बर 01-5351-990 सम्पर्क गर्नुहोला।
2: अब इन्टरनेट ढिलो होइन, छिटो, स्मार्ट र सुरक्षित।
3: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा।
4: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पिड र स्टेबल इन्टरनेट।
3: साथै सुबिसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित।
4: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ।
2: सुबिसु, छिटो पनि सुरक्षित पनि। थप जानकारी तथा बुकिङका लागि
5: 01-42-35-888 98-12-35-888।
0: नेहरूले मिरमिरे लघुवित्त वित्तीय संस्थाको अत्यन्त जरुरी सूचना। यस नेहरूले मिरमिरे लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 पुस मसान्तसम्ममा 365 दिनभन्दा बढी अवधिले भाका नागेका ग्राहक सदस्यहरूलाई 2083 साल असार मसान्तसम्ममा आकर्षक ब्याज र हर्जना छुटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्न वा नियमित गर्न अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहक सदस्यहरूले आफूले कारोबार गरेको यस वित्तीय संस्थाको शाखा कार्यालयमा जानुभई छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौँ। शर्त तथा बन्देजहरू लागू हुनेछ। नेहरूले मिरमिरे लघुवित्त वित्तीय संस्था लिमिटेड।
6: गोदावरी नगरपालिकाको अत्यन्त जरुरी सूचना। यस नगरपालिकाभित्र सञ्चालनमा रहेका पसल, व्यवसाय, फर्म, उद्योग, बैङ्क तथा वित्तीय व्यवसाय र संस्थागत विद्यालय गोदावरी नगरपालिकामा व्यवसाय दर्ता गरेर मात्र सञ्चालन गर्नुहुन हार्दिक अनुरोध छ। यस नगरपालिकामा दर्ता भएका सम्पूर्ण व्यवसाय, पसल, फर्म, उद्योग, बैङ्क तथा वित्तीय व्यवसाय र संस्थागत विद्यालय प्रत्येक नयाँ आर्थिक वर्षमा नवीकरण गर्नुपर्ने व्यवस्था छ। व्यवसाय नवीकरण आर्थिक वर्षको 60 दिनभित्र दर्ता गरी नगरपालिकाबाट प्रदान गरिने छुट प्राप्त गर्नुहुन हार्दिक अनुरोध गरिन्छ। गोदावरी नगरपालिका, ललितपुर।

0: तपाईँको रेडियो सामुदायिक रेडियो रोल्पा 93.8 MHz।
1: स्टुडियो टाइम
2: अहिले बिहानको 9 बज्यो।
3: बाबु, एउटा राम्रो घरको नक्सा बनाउनु पर्यो।
4: राम्रो सँगसँगै बलियो, बस्न योग्य र किफायती घर पनि बनाउनु पर्छ नि काकी।
3: बस्न योग्य र किफायती भन्या चाहिँ के हो बाबु?
4: हेर्नुस् काकी, हाम्रा पूर्वजहरूले हिमाल, पहाड र तराईमा हावापानी अनुकूल घर बनाउँथे। तर अचेल सबैतिर हावापानी अनुकूल नभएका एकै खाले घर बन्न थालेपछि गर्मीमा तातो र जाडोमा असाध्यै चिसो हुने गरेको छ, जसले अनेकौँ स्वास्थ्य समस्या निम्तने। पङ्खा, एसी र हिटरहरूको बढी प्रयोग गर्दा बिजुलीको खपत बढी हुन गई बिल धेरै तिर्नुपर्ने भइरहेको हुनाले आर्थिक भार बढिरहेको छ।
3: तिमीले त बडो गम्भीर कुरा पो गर्यौ बाबु।
4: हो काकी, बस्न योग्य घरमा स्वास्थ्य राम्रो हुन्छ, आर्थिक भार कम पर्छ र यस्तो घर बनाउन बैंकबाट सहुलियत दरमा कर्जा पनि पाइन्छ। थप जानकारी चाहिएमा आफ्नो पालिका वा पिन परियोजनाको फोन नम्बर 01-5421-760 सम्पर्क गर्नुहोस्।
5: अब बन्ने घर बस्न योग्य घर युरोपियन युनियनको आर्थिक सहयोगमा पिन परियोजना तथा रोल्पा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
6: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर। हजुर, रोल्पा तथा प्युठान क्षेत्रमा बसोबास गर्ने सम्पूर्ण दाजुभाइ तथा दिदी बहिनीहरूका लागि सिपमूलक तालिमको सुनौलो अवसर आएको छ। वैशाख 16 गतेदेखि रोल्पाको लिबाङमा तथा जेठ महिनामा सुलिचौर र प्युठानको बिजुवारमा हातैले बनाइने चप्पल तथा जुत्ता ह्यान्डमेड बनाउने 10 दिने तालिम सञ्चालन हुँदैछ। तालिमका विशेषताहरू, तालिममा सहभागी भई तपाईँले आफ्नै हातले चप्पल जुत्ता बनाउन सिक्न सक्नुहुनेछ। सिप सिकेर आफ्नै व्यवसाय सुरु गर्न सक्नुहुनेछ, स्वरोजगार बन्ने उत्कृष्ट अवसर प्राप्त गर्नुहुनेछ। साथै प्युठानको भिमरी स्थित प्राची चप्पल पसलमा हातैले बनाइएका चप्पल जुत्ता तथा आवश्यक सम्पूर्ण सामग्रीहरू पनि उपलब्ध रहेको जानकारी गराइन्छ। तालिममा सहभागी हुन इच्छुक महानुभावले आजै सम्पर्क गर्नुहोस्। थप जानकारीका लागि सम्पर्क व्यक्ति चित्रा घरतीमगर, सम्पर्क मोबाइल 97625-28-990।
7: महिला रोग विशेषज्ञ डाक्टर आउने बारे जीवन अनुमोल मेडिकल हल सुलिचौर रोल्पाको सूचना। हजुर, नेपालगञ्ज मेडिकल कलेजमा कार्यरत महिला रोग विशेषज्ञ डाक्टर गोमा रिमाल MBBS MD,
8: मिति 2083 जेठ महिनाको 8 गते शुक्रबारका दिन
7: सुनिल स्मृति गाउँपालिका सुलिचौरमा अवस्थित जीवन अनमोल मेडिकल हलमा आउनुहुने भएको हुँदा निम्न समस्या भएका बिरामीहरूले मौकाको फाइदा उठाउनु हुन हार्दिक अनुरोध गरिन्छ। डाक्टरद्वारा दिइने सेवाहरू तल्लो पेट दुख्ने, पिसाब पोल्ने, बारम्बार बच्चा खेर गइरहने, लामो समयसम्म बच्चा नरहने, यौन सम्पर्क गर्दा पोल्ने गाह्रो हुने, यौन अङ्ग चिलाउने, सेतो पानी बग्ने, महिनावारीको समयमा अत्याधिक पेट दुख्ने, ढाड कम्मर दुख्ने, पाठे घर खसे जस्तो हुने, पाठे घर खसेको, कोखा दुख्ने, स्तनमा गाठा गुठी पलाएको, स्तन दुख्ने आदि महिला सम्बन्धी सम्पूर्ण समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। जीवन अनमोल मेडिकल हल सुलिचौर रोल्पा। हाम्रा दैनिक सेवाहरू भिडियो एक्सरे, डिजिटल एक्सरे, रगत सम्बन्धी सम्पूर्ण चेक जाँच गरिन्छ। थप जानकारीका लागि सम्पर्क मोबाइल 98511-83-987।

0: के तपाईँ चलचित्र मिज्यु रोल्पामा हेर्न चाहनुहुन्छ? यदि त्यसो हो भने तपाईँ हाम्रो सुन्दर नगरी रोल्पाको लिबाङबाट प्रदर्शन मितिकै दिनदेखि अर्थात् हिजेट 8 गतेबाट सनिस्टार युवा क्लबको समन्वयमा सुरु हुँदैछ। निर्माता जनक घरतीद्वारा निर्मित कथानाक चलचित्र मिज्युका विभिन्न सोहरू प्रोजेक्टर मार्फत हेरेर मजा लिन सक्नुहुनेछ।
1: चलचित्रका पात्रहरू चर्चित नायक दयाहाङ राई र सौगात मल्ल।
2: हामी पो मितमित भयौँ, अलिअलि थाकथुक पर्नु भनेको सामान्य कुरा लिनु पर्यो। त्यसरी अब मितिनीज्यूलाई बिचमा ल्याउने कुरा त भएन नि, मितज्यू त अति नै भयो नि होइन र?
0: चर्चित नृत्यङ्गना तथा नायिका तेरिया मगरको साथमा हास्य कलाकार खबबु चञ्चल मगरसँगै उत्कृष्ट कलाकारहरूको बेजोड प्रस्तुति रहेको छ।
1: चलचित्र प्रदर्शन हुने मिति 2083 साल जेठ 8 गतेदेखि।
0: स्थान रोल्पाको लिबाङ स्थित जिल्ला समन्वय समितिको हलमा।
1: टिकट शुल्क ₹200 मात्र।
0: टिकट सो हुने समय बिहान 8 बजेदेखि 11 बजेसम्म, दिउँसो 12 बजेदेखि 3 बजेसम्म र अपराह्न 4 बजेदेखि साँझ 7 बजेसम्म।
1: टिकट आजै रोक्नुहोस्।
0: थप जानकारीको लागि सम्पर्क व्यक्ति र मोबाइल नम्बर अशोक आचार्य, मोबाइल नम्बर 98 4 77 62 042
1: र टेकेन्द्र सेन, सम्पर्क नम्बर 98 66 93 95।

0: नसर्ने रोगहरूको जाँच स्क्रिनिङ सम्बन्धी सूचना।
1: स्वास्थ्य कार्यालय रोल्पा र रोल्पा जिल्लाका स्थानीय तहहरूको संयुक्त आयोजनामा 30 वर्ष माथिका व्यक्तिहरूको नसर्ने रोगहरू उच्च रक्तचाप, मधुमेह, मृगौलाको रोग तथा मोटोपनको जाँच गर्ने कार्यक्रम स्थानीय तह अन्तर्गतका स्वास्थ्य संस्थाहरूबाट समुदायमै गई सञ्चालन हुन गइरहेको हुँदा आफ्नो स्वास्थ्य अवस्था जाँच गरी मौकाको फाइदा लिनु हुन अनुरोध गर्दछौ। थप जानकारीको लागि नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गर्नु हुन अनुरोध गर्दछौ।
0: अनुरोधक स्वास्थ्य कार्यालय रोल्पा। रोल्पा
2: होइन सन्ध्या, बल्ल बल्ल लिबाङ बजार पनि आइपुग्यो। गाडीले उफार्दा उफार्दा मलाई त साह्रै भोक लाग्यो, तिमीलाई लागेको छैन?
3: भोक त मलाई पनि लागेको छ नि। बिहान खाएको जति गाडीले उफारेर सबै माथिबाट आइसक्यो। पेट पनि कस्तो खाली खाली भएको छ, साह्रै भोक लागिरहेको छ। जाऊँ न कतै नास्ता खान।
2: ओली नास्ता पसल। ओए सन्ध्या, उता हेर न, ओली नास्ता पसलमा जाऊ है त।
3: जाऊ जाऊ, जहाँ भए पनि नास्ता खाने त हो नि।
4: हजुर, हामी कहाँ भेज चाउमिन, अन्डा चाउमिन, चिकन मोमो, चिकन लेग पिस, आलु परौठा, अन्डा बर्गर, चिकन चिल्ली, ब्रेड पकौडा, भेज पकौडा, रोटी तरकारी, रोटी मासु, चिउरा मासु, दुध चिया, कालो चिया र कफी पाइनुका साथै होम डेलिभरीको पनि सुविधा रहेको छ।
2: मिन बहादुर ओली, सम्पर्क मोबाइल नम्बर 97618 36758।
4: ओली नास्ता पसल, रोल्पा नगरपालिका 2 पिपल चौतारा लिबाङ रोल्पा।
0: नोट, विगत लामो समयदेखि होटल तथा रेस्टुरेन्ट क्षेत्रमा काम गरेर अनुभव प्राप्त गर्नुभएका प्युठानी कुकद्वारा सम्पूर्ण परिकारहरू तयार गरिन्छ।
2: वाह, नास्ता होस् त यस्तो, ओली नास्ता पसल जस्तो।

0: ओ काकु कहाँ जान लाग्नु भयो? बिहानै हिँडिराख्नु भएको छ चिटिक्कै परेर।
1: ओ त्यहाँ आइरहेछु कहाँ जाने अब? तैँलाई खोज्दै आइरहेछु।
0: ओहो केही काम थियो कि काकु?
1: अब कुरा के भने नि केटा, बगालोसँग सल्लाह गरिदियो, भोलि नै अब कामको लागि बाहिरै जानुपर्नेछ। आफू बाहिरै जाँदाखेरि घरमा पनि दुःख बिरानो त सोध्नु पर्ला, त्यसको लागि भएको एउटा मोबाइल मैले लगेर जाने भयो कि। अब घरमा एउटा मोबाइल राखिदिन पाएपछि ढुक्कले फोनसन गर्दा हुन्थ्यो, बाहिर गए पनि गाह्रो साह्रो बुझ्न हुन्थ्यो भनेको। एउटा अलिक गतिलो मोबाइल किन्ने ठाउँ कहाँ होला? त अलिक थाथा भाथा मान्छे केही मिसो लगाइदिन्थिस् कि भनेर।
0: ओहो काकु तपाईँले थाहै नै रहेनछ, म पनि क्लबको काम लिएर त्यही ठाउँमा जाँदै थिएँ। तपाईँ चिन्ता नगर्नुहोस्, हाम्रै गाउँमा रहेको न्यू रोलपाली मोबाइल इलेक्ट्रोनिक पसल तथा रोलपाली सोलर एन्ड प्रिन्ट सेन्टरमा गए त तपाईँ र मेरो समस्या सबै त्यही समाधान हुन्छ। बरु जाउँ, हिँड्नु सँगै जाउँ।
2: हाम्रा सेवाहरू, हामी कहाँ सबै कम्पनीका सोलर सेट, साउन्ड सिस्टम, टिभी, डिस होम, वाइफाई, बिक्री मर्मत तथा प्रमाण पत्र, सूचना टाइपिङ, प्रिन्टिङ गरिन्छ।
3: प्रोपराइटर खबर कुमार घरती मगर, सम्पर्क मोबाइल नम्बर 9849502664 र 9849477300। न्यू रोलपाली मोबाइल एन्ड इलेक्ट्रोनिक्स सेन्टर तथा रोलपाली सोलर एन्ड प्रिन्ट सेन्टर, सुनछहरी गाउँपालिका 3, जरबाङ बाहिरी गाम रोल्पा।

0: अनि बाबे कति दुखेको रात दिन दुखेको दुखै छ।
1: हैन बाजे, के भयो र यस्तरी छटपटाइरहनु भएको छ तपाई?
0: के हुनु र बाबु, रात दिन दात दुखेर पुरानै जला जस्तो भइसक्यो। न खाना खान दिन्छ, न तातो चिसो खान दिन्छ।
1: ए बाजे पनि यति सानो कुरामा किन चिन्ता मान्नुहुन्छ? मेरो पनि त गुटका पान खाएर दाँत कस्तो भएको थियो, त्यही माथि किराले दाँत सका पारिदिएको थियो। अहिले मेरो दाँत हेरौँ त टिलिक्क टल्किया छ, कति खुसी छु। हेरौँ पो भएको छु त म त।
0: दाँत दुखेर हैरानु भएको बेला किन जिस्किस जस्तै बाबु?
1: ए बाजे पनि जिस्केको पो भन्नुहुन्छ, सत्य कुरा त कहाँ पच्छ र बाजे? तपाईँ त्यति जाबो कुरामा किन अलमल पर्नुहुन्छ? सेभेन हेभन डेन्टलमा जानु न, त्यहाँ त भारतमा रहेको एसियाकै सबैभन्दा ठुलो डेन्टल हस्पिटल क्लोब डेन्टलमा लामो समय कार्यरत रही आर्मी हस्पिटल काठमाडौँ लगायत देशका विभिन्न डेन्टल हस्पिटलमा समेत काम गरिसकेका अनुभवी चिकित्सकद्वारा नदुखाइ दाँतको सफल उपचार गरिन्छ नि।
0: उसो भए म त्यतै जानु पर्ला। अनि अरू सेवा सुविधा के छ बा? मेरो नाति पनि लाउरेमा नापिन जान्छु भन्थ्यो, उसको दाँत बाङ्गो छ, उसको दाँत पनि सिधा बनाउनु पर्नेछ।
1: यता सुन्नुहोस् है बाजे, दाँत राख्ने, बाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने, दाँत बाँध्ने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँत नभएको ठाउँमा दाँत रोप्ने, दाँत नदुखाइ निकाल्ने र किराले खाएको दाँत भर्ने, साथै त्यहाँ त फिक्स दाँत पनि राखिन्छ।
2: सेभेन हेभन डेन्टल, सुनिल स्मृति, गाउँपालिका 4, सोलिचौर, रोल्पा। सम्पर्क मोबाइल 98677467 र 97093 98409।

0: तपाईको लाभ लिने मौका आजै भनौ सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स को बीमा अभिकर्ता सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स खुलेर जिउँ।
1: फोहोर संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्त जरुरी सूचना। प्रस्तुत विषयमा यस गाउँपालिकाको वडा नम्बर 3 रुइनीबाङ बजार र वडा नम्बर 4 सुलिचोर बजार परिसरबाट निस्कने फोहोरहरू हरेक हप्ताको आइतबार बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गरिँदै आएको कुरा अवगत नै छ। तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्याई संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गरिने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियम अनुसारको कारबाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। नगेन्द्र प्रसाद रिजाल प्रमुख प्रशासकीय अधिकृत सुनिल स्मृति गाउँपालिकाको कार्यालय सुलिचौर रोल्पा।
2: बाबु एउटा राम्रो घरको नक्सा बनाउनु पर्यो।
3: राम्रो सँगसँगै बलियो बस्न योग्य र किफायती घर पनि बनाउनु पर्छ नि काकी।
2: बस्न योग्य र किफायती भन्या चाहिँ के हो बाबु?
3: हेर्नुस् काकी, हाम्रा पूर्वजहरूले हिमाल पहाड र तराईमा हावापानी अनुकूल घर बनाउँथे, तर अचेल सबैतिर हावापानी अनुकूल नभएका एकै खाले घर बन्न थालेपछि गर्मीमा तातो र जाडोमा असाध्यै चिसो हुने गरेको छ, जसले अनेकौँ स्वास्थ्य समस्या निम्तने। पङ्खा एसी र हिटरहरूको बढी प्रयोग गर्दा बिजुलीको खपत बढी हुन गई बिल धेरै तिर्नुपर्ने भइरहेको हुनाले आर्थिक भार बढिरहेको छ।
2: तिमीले त बडो गम्भीर कुरा पो गर्यौ बाबु।
3: हो काकी, बस्न योग्य घरमा स्वास्थ्य राम्रो हुन्छ, आर्थिक भार कम पर्छ र यस्तो घर बनाउन बैंकबाट सहुलियत दरमा कर्जा पनि पाइन्छ। थप जानकारी चाहिएमा आफ्नो पालिका वा पिन परियोजनाको फोन नम्बर 01-5421-760 सम्पर्क गर्नुहोस्।
4: अब बन्ने घर बस्न योग्य घर युरोपियन युनियनको आर्थिक सहयोगमा पिन परियोजना तथा रोल्पा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
5: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर हजुर, रोल्पा तथा प्युठान क्षेत्रमा बसोबास गर्ने सम्पूर्ण दाजुभाइ तथा दिदी बहिनीहरूका लागि सिपमूलक तालिमको सुनौलो अवसर आएको छ। वैशाख 16 गतेदेखि रोल्पाको लिबाङमा तथा जेठ महिनामा सुलिचौर र प्युठानको बिजुवारमा हातैले बनाइने चप्पल तथा जुत्ता ह्यान्डमेड बनाउने 10 दिने तालिम सञ्चालन हुँदैछ। तालिमका विशेषताहरू, तालिममा सहभागी भई तपाईँले आफ्नै हातले चप्पल जुत्ता बनाउन सिक्न सक्नुहुनेछ। सिप सिकेर आफ्नै व्यवसाय सुरु गर्न सक्नुहुनेछ, स्वरोजगार बन्ने उत्कृष्ट अवसर प्राप्त गर्नुहुनेछ। साथै प्युठानको भिमरी स्थित प्राची चप्पल पसलमा हातैले बनाइएका चप्पल जुत्ता तथा आवश्यक सम्पूर्ण सामग्रीहरू पनि उपलब्ध रहेको जानकारी गराइन्छ। तालिममा सहभागी हुन इच्छुक महानुभावले आजै सम्पर्क गर्नुहोस्। थप जानकारीका लागि सम्पर्क व्यक्ति चित्रा घरती मगर, सम्पर्क मोबाइल 97625-28990।
1: महिला रोग विशेषज्ञ डाक्टर आउने बारे जीवन अनुमोल मेडिकल हल सुलिचौर रोल्पाको सूचना। हजुर, नेपालगञ्ज मेडिकल कलेजमा कार्यरत महिला रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमडी
6: मिति 2083 जेठ महिनाको 8 गते शुक्रबारका दिन
1: सुनिल स्मृति गाउँपालिका सुलिचौरमा अवस्थित जीवन अनमोल मेडिकल हलमा आउनुहुने भएको हुँदा निम्न समस्या भएका बिरामीहरूले मौकाको फाइदा उठाउनु हुन हार्दिक अनुरोध गरिन्छ। डाक्टरद्वारा दिइने सेवाहरू तल्लो पेट दुख्ने, पिसाब पोल्ने, बारम्बार बच्चा खेर गइरहने, लामो समयसम्म बच्चा नरहने, यौन सम्पर्क पोल्ने गाह्रो हुने, यौन अङ्ग चिलाउने, सेतो पानी बग्ने, महिनावारीको समयमा अत्याधिक पेट दुख्ने, ढाड कम्मर दुख्ने, पाठे घर खसे जस्तो हुने, पाठे घर खसेको, ओखा दुख्ने, स्तनमा गाँठागुठी पलाएको, स्तन दुख्ने आदि महिला सम्बन्धी सम्पूर्ण समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। जीवन अनमोल मेडिकल हल सुलिचौर रोल्पा। हाम्रा दैनिक सेवाहरू भिडियो एक्सरे, डिजिटल एक्सरे, रगत सम्बन्धी सम्पूर्ण चेक जाँच गरिन्छ। थप जानकारीका लागि सम्पर्क मोबाइल 98511-83987।

0: Reliance Life Insurance. Khule Rajiyo.
1: यो मीठो सुगन्धले मेरो मन एकदमै शान्त हुन्छ प्रभु।
2: हप्ताको सात दिन सात छुट्टै सुगन्धले हरेक दिनको एउटा शुभ सुरुवात हुन्छ। मंगलदीप अर्पण 7-in-1 अगरबत्ती अब मात्र 30 रुपैयाँमा।
3: के तपाईँ चलचित्र मिज्यो रोल्पामा हेर्न चाहनुहुन्छ? यदि त्यसो हो भने तपाईँ हाम्रो सुन्दर नगरी रोल्पाको लिबाङबाट प्रदर्शन मितिकै दिनदेखि अर्थात् हिजेट 8 गतेबाट सनिस्टार युवा क्लबको समन्वयमा सुरु हुँदैछ। निर्माता जनक घरतीद्वारा निर्मित कथानाक चलचित्र मिज्योका विभिन्न सोहरू प्रोजेक्टर मार्फत हेरेर मजा लिन सक्नुहुनेछ।
4: चलचित्रका पात्रहरू चर्चित नायक दयाहाङ राई र सौगात मल्ल।
5: हामी पो मितमित भयौँ, अलिअलि थाकथुक पर्नु भनेको सामान्य कुरा लिनु पर्यो। त्यसरी अब मितिनीज्यूलाई बिचमा ल्याउने कुरा त भएन नि, मितज्यू त अति नै भयो नि, होइन र?
3: चर्चित नृत्यङ्गना तथा नायिका तेरिया मगरको साथमा हास्य कलाकार खबबु चञ्चल मगरसँगै उत्कृष्ट कलाकारहरूको बेजोड प्रस्तुति रहेको छ।
4: चलचित्र प्रदर्शन हुने मिति 2083 साल जेठ 8 गतेदेखि।
3: स्थान रोल्पाको लिबाङ स्थित जिल्ला समन्वय समितिको हलमा।
4: टिकट शुल्क ₹200 मात्र।
3: टिकट सो हुने समय बिहान 8 बजेदेखि 11 बजेसम्म, दिउँसो 12 बजेदेखि 3 बजेसम्म र अपराह्न 4 बजेदेखि साँझ 7 बजेसम्म।
4: टिकट आजै रोक्नुहोस्।
3: थप जानकारीको लागि सम्पर्क व्यक्ति र मोबाइल नम्बर अशोक आचार्य, मोबाइल नम्बर 98 4 77 62 042
4: र टेकेन्द्र सेन, सम्पर्क नम्बर 98 66 93 95।

0: नसर्ने रोगहरूको जाँच स्क्रिनिङ सम्बन्धी सूचना
1: स्वास्थ्य कार्यालय रोल्पा र रोल्पा जिल्लाका स्थानीय तहहरूको संयुक्त आयोजनामा 30 वर्ष माथिका व्यक्तिहरूको नसर्ने रोगहरू उच्च रक्तचाप मधुमेह मृगौलाको रोग तथा मोटोपनको जाँच गर्ने कार्यक्रम स्थानीय तह अन्तर्गतका स्वास्थ्य संस्थाहरूबाट समुदायमै गई सञ्चालन हुन गइरहेको हुँदा आफ्नो स्वास्थ्य अवस्था जाँच गरी मौकाको फाइदा लिनु हुन अनुरोध गर्दछौ। थप जानकारीको लागि नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ।
0: अनुरोध हक स्वास्थ्य कार्यालय रोल्पा रोल्पा।
2: होइन सन्ध्या, बल्ल बल्ल लिबाङ बजार पनि आइपुग्यो। गाडीले उफार्दा उफार्दा मलाई त साह्रै भोक लाग्यो, तिमीलाई लागेको छैन?
3: भोक त मलाई पनि लागेको छ नि। बिहान खाएको जति गाडीले उफारेर सबै माथिबाट आइसक्यो। पेट पनि कस्तो खाली खाली भएको छ, साह्रै भोक लागिरहेको छ। जाऊँ न कतै नास्ता खान।
2: ओली नास्ता पसल। ओइ सन्ध्या, उता हेर न, ओली नास्ता पसलमा जाऊ है त।
3: जाऊ जाऊ, जहाँ भए पनि नास्ता खाने त हो नि।
4: हजुर, हामी कहाँ भेज चाउमिन, अन्डा चाउमिन, चिकन मोमो, चिकन लेग पिस, आलु परौठा, अन्डा बर्गर, चिकन चिल्ली, ब्रेड पकौडा, भेज पकौडा, रोटी तरकारी, रोटी मासु, चिउरा मासु, दुध चिया, कालो चिया र कफी पाइनुका साथै होम डेलिभरीको पनि सुविधा रहेको छ।
2: मिन बहादुर ओली, सम्पर्क मोबाइल नम्बर 97618 36758।
4: ओली नास्ता पसल, रोल्पा नगरपालिका 2 पिपल चौतारा लिबाङ रोल्पा।
0: नोट, विगत लामो समयदेखि होटल तथा रेस्टुरेन्ट क्षेत्रमा काम गरेर अनुभव प्राप्त गर्नुभएका प्युठानी कुकद्वारा सम्पूर्ण परिकारहरू तयार गरिन्छ।
2: वाह, नास्ता होस् त यस्तो
3: कस्तो,
2: ओली नास्ता पसल जस्तो।
5: ओ काकु, काजन लाग्नु भयो, बिहान नै हिँडिराख्नु भएको छ चिटिक्कै परेर।
6: ओ तेरासु, कहाँ जाने अब, तैँलाई खोज्दै आइरहेको छु।
5: ओहो, केही काम थियो कि काकु?
6: अब कुरा के भने नि केटा, बगालोसँग सल्लाह गरिदियो, भोलि नै अब कामको लागि बाहिरै जानुपर्ने छ। आफू बाहिरै जाँदाखेरि घरमा पनि दुःख बिरानो त सोध्नु पर्ला, त्यसको लागि भएकै उता मोबाइल मैले लगेर जाने भयो कि। अब घरमा उता मोबाइल राखिदिन पाएपछि ढुक्कले फोनसन गर्न हुन्थ्यो, बाहिर गए पनि गाह्रो साह्रो बुझ्न हुन्थ्यो भनेको। एउटा अलिक गतिलो मोबाइल किन्ने ठाउँ कहाँ होला, त अलिक थाथा भाथो मान्छे केही मिसो लगाइदिन्थ्यो कि भनेर।
5: ओहो काकु, तपाईँलाई थाहै नै रहेनछ, म पनि क्लबको काम लिएर त्यही ठाउँमा जाँदै थिएँ। तपाईँ चिन्ता नगर्नुहोस्, हाम्रै गाउँमा रहेको न्यू रोल्पाली मोबाइल इलेक्ट्रोनिक पसल तथा रोल्पाली सोलर एन्ड प्रिन्ट सेन्टरमा गए त तपाईँ र मेरो समस्या सबै त्यही समाधान हुन्छ। बरु जाउँ, हिँड्नु सँगै जाउँ।
7: हाम्रा सेवाहरू, हामी कहाँ सबै कम्पनीका सोलर सेट, साउन्ड सिस्टम, टिभी, डिस होम, वाइफाई, बिक्री मर्मत तथा प्रमाण पत्र, सूचना टाइपिङ, प्रिन्टिङ गरिन्छ।
0: प्रोप्राइटर खबर कुमार घरती मगर, सम्पर्क मोबाइल नम्बर 98449206664 र 98449773000। न्यू रोल्पाली मोबाइल एन्ड इलेक्ट्रोनिक्स सेन्टर तथा रोल्पाली सोलर एन्ड प्रिन्ट सेन्टर, सुनछहरी गाउँपालिका 3 जरबाङ बाहिरी गाम रोल्पा।
8: कति दुखेको, रात दिन दुखेको दुखै छ।
2: होइन बाजे, के भयो र यस्तरी छटपटाइरहनु भएको छ तपाईँ?
8: के हुनु र बाबु, रात दिन दाँत दुखेर पुरानै जला जस्तो भइसक्यो। न खाना खान दिन्छ, न तातो चिसो खान दिन्छ।
2: ए बाजे, पनि यति सानो कुरामा किन चिन्ता मान्नुहुन्छ? मेरो पनि त गुटका पान खाएर दाँत कस्तो भएको थियो, त्यही माथि किराले दाँत सका पारिदिएको थियो। अहिले मेरो दाँत हेरौँ त, टिलिक्क टल्किया छ, कति खुसी छु, हिरो पो भएको छु त म त।
8: दाँत दुखेर हैरान भएको बेला किन जिस्किस जस्तै बाबु?
2: ए बाजे, पनि जिस्केको पो भन्नुहुन्छ, सत्य कुरा त कहाँ पच्छ र बाजे? तपाईँ त्यति जाबो कुरामा किन अलमल पर्नुहुन्छ? सेभेन हेभन डेन्टलमा जानु न, त्यहाँ त भारतमा रहेको एसियाकै सबैभन्दा ठुलो डेन्टल हस्पिटल क्लोब डेन्टलमा लामो समय कार्यरत रही आर्मी हस्पिटल काठमाडौँ लगायत देशका विभिन्न डेन्टल हस्पिटलमा समेत काम गरिसकेका अनुभवी चिकित्सकद्वारा नदुखाई दाँतको सफल उपचार गरिन्छ नि।
8: उसो भए म त्यतै जानु पर्ला। अनि अरू सेवा सुविधा के छ? मेरो नाति पनि लाउरेमा नापिन जान्छु हुन्थ्यो। उसको दाँत बाङ्गो छ, उसको दाँत पनि सिधा बनाउनु पर्नेछ।
2: यता सुन्नुहोस् है बाजे, दाँत राख्ने, बाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने, दाँत बाँध्ने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँत नभएको ठाउँमा दाँत रोप्ने, दाँत नदुखाई निकाल्ने र किराले खाएको दाँत भर्ने, साथै त्यहाँ त फिक्स दाँत पनि राखिन्छ।
0: सेभेन हेभन डेन्टल, सुनिल स्मृति, गाउँपालिका 4, सोलिचौर, रोल्पा। सम्पर्क मोबाइल 98677467 र 97093 98409।

0: कमाईको लाभ लिने मौका आजै भनौँ सानिमा रिलायन्स लाइफ इन्सुरेन्सको बीमा अभिकर्ता सानिमा रिलायन्स लाइफ इन्सुरेन्स खुलेर जियौँ।
1: स्वर्ग जस्तै रहेछ यो ठाउँ त, खै कहाँबाट सुरु गरौँ? पहिला दर्शनै गर्नु पर्ला जस्तो छ। दर्शन गरे है बागलुङ कालिकामाई, रक्षा गर तिम्रै शिरो भर परे।

फोहोर संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्त जरुरी सूचना। प्रस्तुत विषयमा यस गाउँपालिकाको वडा नम्बर 3 रुइनीबाङ बजार र वडा नम्बर 4 सुलिचोर बजार परिसरबाट निस्कने फोहोरहरू हरेक हप्ताको आइतबार, बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गरिँदै आएको कुरा अवगत नै छ। तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्याई संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गरिने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियम अनुसारको कारबाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। नगेन्द्र प्रसाद रिजाल, प्रमुख प्रशासकीय अधिकृत, सुनिल स्मृति गाउँपालिकाको कार्यालय सुलिचौर रोल्पा।

0: बाबु एउटा राम्रो घरको नक्सा बनाउनु पर्यो।
1: राम्रो सँगसँगै बलियो बस्न योग्य र किफायती घर पनि बनाउनु पर्छ नि काकी।
0: बस्न योग्य र किफायती भन्या चाहिँ के हो बाबु?
1: हेर्नुस काकी, हाम्रा पूर्वजहरूले हिमाल पहाड र तराईमा हावापानी अनुकूल घर बनाउँथे, तर अचेल सबैतिर हावापानी अनुकूल नभएका एकै खाले घर बन्न थालेपछि गर्मीमा तातो र जाडोमा असाध्यै चिसो हुने गरेको छ, जसले अनेकौँ स्वास्थ्य समस्या निम्तने। पङ्खा एसी र हिटरहरूको बढी प्रयोग गर्दा बिजुलीको खपत बढी हुन गई बिल धेरै तिर्नुपर्ने भइरहेको हुनाले आर्थिक भार बढिरहेको छ।
0: तिमीले त बडो गम्भीर कुरा पो गर्यौ बाबु।
1: हो काकी, बस्न योग्य घरमा स्वास्थ्य राम्रो हुन्छ, आर्थिक भार कम पर्छ र यस्तो घर बनाउन बैंकबाट सहुलियत दरमा कर्जा पनि पाइन्छ। थप जानकारी चाहिएमा आफ्नो पालिका वा पिन परियोजनाको फोन नम्बर 01-5421-760 सम्पर्क गर्नुहोस्।
2: अब बन्ने घर बस्न योग्य घर युरोपियन युनियनको आर्थिक सहयोगमा पिन परियोजना तथा रोल्पा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
3: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर। हजुर, रोल्पा तथा प्युठान क्षेत्रमा बसोबास गर्ने सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूका लागि सिपमूलक तालिमको सुनौलो अवसर आएको छ। वैशाख 16 गतेदेखि रोल्पाको लिबाङमा तथा जेठ महिनामा सुलिचौर र प्युठानको बिजुवारमा हातैले बनाइने चप्पल तथा जुत्ता ह्यान्डमेड बनाउने 10 दिने तालिम सञ्चालन हुँदैछ। तालिमका

0: डाक्टर आउने बारे जीवन अनुमोल मेडिकल हल सुलीचौर रोल्पाको सूचना। हजुर, नेपालगञ्ज मेडिकल कलेजमा कार्यरत महिला रोग विशेषज्ञ डाक्टर गोमा रिमाल MBBS MD
1: मिति 2083 जेठ महिनाको 8 गते शुक्रबारका दिन
0: सुनिल स्मृति गाउँपालिका सुलीचौरमा अवस्थित जीवन अनमोल मेडिकल हलमा आउनुहुने भएको हुँदा निम्न समस्या भएका बिरामीहरूले मौकाको फाइदा उठाउनु हुन हार्दिक अनुरोध गरिन्छ। डाक्टरद्वारा दिइने सेवाहरू तल्लो पेट दुख्ने, पिसाब पोल्ने, बारम्बार बच्चा खेर गइरहने, लामो समयसम्म बच्चा नरहने, यौन सम्पर्क गर्दा पोल्ने गाह्रो हुने, यौन अङ्ग चिलाउने, सेतो पानी बग्ने, महिनावारीको समयमा अत्याधिक पेट दुख्ने, ढाड कम्मर दुख्ने, पाठे घर खसे जस्तो हुने, पाठे घर खसेको, कोखा दुख्ने, स्तनमा गाँठागुठी पलाएको, स्तन दुख्ने आदि महिला सम्बन्धी सम्पूर्ण समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। जीवन अनमोल मेडिकल हल सुलीचौर रोल्पा। हाम्रा दैनिक सेवाहरू भिडियो एक्सरे, डिजिटल एक्सरे, रगत सम्बन्धी सम्पूर्ण चेक जाँच गरिन्छ। थप जानकारीका लागि सम्पर्क मोबाइल 98511883987।

0: सानिमा रिलायंस लाइफ इंश्योरेंस खुले राजियों
1: यो मीठो सुगन्धले मेरो मन एकदमै शान्त हुन्छ प्रभु।
2: हप्ताको सात दिन सात छुट्टै सुगन्धले हरेक दिनको एउटा शुभ सुरुवात हुन्छ। मंगलदीप अर्पण 7-in-1 अगरबत्ती अब मात्र 30 रुपियाँमा।

0: के तपाईँ चलचित्र मिज्यू रोल्पामा हेर्न चाहनुहुन्छ? यदि त्यसो हो भने तपाईँ हाम्रो सुन्दर नगरी रोल्पाको लिबाङबाट प्रदर्शन मितिकै दिनदेखि अर्थात् हिजेट 8 गतेबाट सनिस्टार युवा क्लबको समन्वयमा सुरु हुँदैछ। निर्माता जनक घरतीद्वारा निर्मित कथानाक चलचित्र मिज्यूका विभिन्न सोहरू प्रोजेक्टर मार्फत हेरेर मजा लिन सक्नुहुनेछ।
1: चलचित्रका पात्रहरू चर्चित नायक दयाहाङ राई र सौगात मल्ल।
2: हामी पो मितमित भयौँ, अलिअलि थाकथुक पर्नु भनेको सामान्य कुरा लिनु पर्यो। त्यसरी अब मितिनीज्यूलाई बिचमा ल्याउने कुरा त भएन नि मितज्यू, त अति नै भयो नि होइन र?
0: चर्चित नृत्यङ्गना तथा नायिका तेरिया मगरको साथमा हास्य कलाकार खबबु चञ्चल मगरसँगै उत्कृष्ट कलाकारहरूको बेजोड प्रस्तुति रहेको छ।
1: चलचित्र प्रदर्शन हुने मिति 2083 साल जेठ 8 गतेदेखि।
0: स्थान रोल्पाको लिबाङ स्थित जिल्ला समन्वय समितिको हलमा।
1: टिकट शुल्क ₹200 मात्र।
0: टिकट सो हुने समय बिहान 8 बजेदेखि 11 बजेसम्म, दिउँसो 12 बजेदेखि 3 बजेसम्म र अपराह्न 4 बजेदेखि साँझ 7 बजेसम्म।
1: टिकट आजै रोक्नुहोस्।
0: थप जानकारीको लागि सम्पर्क व्यक्ति र मोबाइल नम्बर अशोक आचार्य, मोबाइल नम्बर 98 74 62 042
1: र टेकेन्द्र सेन, सम्पर्क नम्बर 98 66 93 95 95।

0: नसर्ने रोगहरूको जाँच स्क्रिनिङ सम्बन्धी सूचना
1: स्वास्थ्य कार्यालय रोल्पा र रोल्पा जिल्लाका स्थानीय तहहरूको संयुक्त आयोजनामा 30 वर्ष माथिका व्यक्तिहरूको नसर्ने रोगहरू उच्च रक्तचाप मधुमेह मृगौलाको रोग तथा मोटोपनको जाँच गर्ने कार्यक्रम स्थानीय तह अन्तर्गतका स्वास्थ्य संस्थाहरूबाट समुदायमै गई सञ्चालन हुन गइरहेको हुँदा आफ्नो स्वास्थ्य अवस्था जाँच गरी मौकाको फाइदा लिनु हुन अनुरोध गर्दछौ। थप जानकारीको लागि नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ।
0: अनुरोध हक स्वास्थ्य कार्यालय रोल्पा रोल्पा।
2: होइन सन्ध्या, बल्ल बल्ल लिबाङ बजार पनि आइपुग्यो। गाडीले उफार्दा उफार्दा मलाई त साह्रै भोक लाग्यो, तिमीलाई लागेको छैन?
3: भोक त मलाई पनि लागेको छ नि। बिहान खाएको जति गाडीले उफारेर सबै माथिबाट आइसक्यो। पेट पनि कस्तो खाली खाली भएको छ, साह्रै भोक लागिरहेको छ। जाऊँ न कतै नास्ता खान।
2: ओली नास्ता पसल। ओइ सन्ध्या, उता हेर न, ओली नास्ता पसलमा जाऊ है त।
3: जाऊ जाऊ, जहाँ भए पनि नास्ता खाने त हो नि।
4: हजुर, हामी कहाँ भेज चाउमिन, अन्डा चाउमिन, चिकन मोमो, चिकन लेग पिस, आलु परौठा, अन्डा बर्गर, चिकन चिल्ली, ब्रेड पकौडा, भेज पकौडा, रोटी तरकारी, रोटी मासु, चिउरा मासु, दुध चिया, कालो चिया र कफी पाइनुका साथै होम डेलिभरीको पनि सुविधा रहेको छ।
2: मिन बहादुर ओली, सम्पर्क मोबाइल नम्बर 97618 36758।
4: ओली नास्ता पसल, रोल्पा नगरपालिका 2 पिपल चौतारा लिबाङ रोल्पा।
0: नोट, विगत लामो समयदेखि होटल तथा रेस्टुरेन्ट क्षेत्रमा काम गरेर अनुभव प्राप्त गर्नुभएका प्युठानी कुकद्वारा सम्पूर्ण परिकारहरू तयार गरिन्छ।
2: वाह, नास्ता होस् त यस्तो
3: कस्तो,
2: ओली नास्ता पसल जस्तो।
5: ओ काकु, काजन लाग्नु भयो, बिहान नै हिँडिराख्नु भएको छ चिटिक्कै परेर।
6: ओ तेरासु, कहाँ जाने अब, तैँलाई खोज्दै आइरहेको छु।
5: ओहो, केही काम थियो कि काकु?
6: अब कुरा के भने नि केटा, बगालोसँग सल्लाह गरिदियो, भोलि नै अब कामको लागि बाहिरै जानुपर्ने छ। आफू बाहिरै जाँदाखेरि घरमा पनि दुःख बिरानो त सोध्नु पर्ला, त्यसको लागि भएकै उता मोबाइल मैले लगेर जाने भयो कि। अब घरमा उता मोबाइल राखिदिन पाएपछि ढुक्कले फोनसन गर्न हुन्थ्यो, बाहिर गए पनि गाह्रो साह्रो बुझ्न हुन्थ्यो भनेको। एउटा अलिक गतिलो मोबाइल किन्ने ठाउँ कहाँ होला, त अलिक थाथा भाथा मान्छे केही मिसो लगाइदिन्थिस् कि भनेर।
5: ओहो काकु, तपाईँले थाहै नै रहेनछ, म पनि क्लबको काम लिएर त्यही ठाउँमा जाँदै थिएँ। तपाईँ चिन्ता नगर्नुहोस्, हाम्रै गाउँमा रहेको न्यू रोल्पाली मोबाइल इलेक्ट्रोनिक पसल तथा रोल्पाली सोलर एन्ड प्रिन्ट सेन्टरमा गए त तपाईँ र मेरो समस्या सबै त्यही समाधान हुन्छ। बरु जाउँ, हिँड्नु सँगै जाउँ।
7: हाम्रा सेवाहरू, हामी कहाँ सबै कम्पनीका सोलर सेट, साउन्ड सिस्टम, टिभी, डिस होम, वाइफाई, बिक्री मर्मत तथा प्रमाण पत्र, सूचना टाइपिङ, प्रिन्टिङ गरिन्छ।
0: प्रोप्राइटर खबर कुमार घरती मगर, सम्पर्क मोबाइल नम्बर 98449206664 र 98449773000। न्यू रोल्पाली मोबाइल एन्ड इलेक्ट्रोनिक्स सेन्टर तथा रोल्पाली सोलर एन्ड प्रिन्ट सेन्टर, सुनछहरी गाउँपालिका 3 जरबाङ बाहिरी गाम रोल्पा।
8: कति दुखेको, रात दिन दुखेको दुखै छ।
2: होइन बाजे, के भयो र यस्तरी छटपटाइरहनु भएको छ तपाईँ?
8: के हुनु र बाबु, रात दिन दाँत दुखेर पुरानै जला जस्तो भइसक्यो। न खाना खान दिन्छ, न तातो चिसो खान दिन्छ।
2: ए बाजे, पनि यति सानो कुरामा किन चिन्ता मान्नुहुन्छ? मेरो पनि त गुटका पान खाएर दाँत कस्तो भएको थियो, त्यही माथि किराले दाँत सका पारिदिएको थियो। अहिले मेरो दाँत हेरौँ त, टिलिक्क टल्किया छ, कति खुसी छु, हेरौँ पो भएको छु त म त।
8: दाँत दुखेर हैरान भएको बेला किन जिस्किन्छ जस्तै बाबु?
2: ए बाजे, पनि जिस्केको पो भन्नुहुन्छ, सत्य कुरा त कहाँ पच्छ र बाजे? तपाईँ त्यति जाबो कुरामा किन अलमल पर्नुहुन्छ? सेभेन हेभन डेन्टलमा जानु न, त्यहाँ त भारतमा रहेको एसियाकै सबैभन्दा ठुलो डेन्टल हस्पिटल क्लोब डेन्टलमा लामो समय कार्यरत रही आर्मी हस्पिटल काठमाडौँ लगायत देशका विभिन्न डेन्टल हस्पिटलमा समेत काम गरिसकेका अनुभवी चिकित्सकद्वारा नदुखाई दाँतको सफल उपचार गरिन्छ नि।
8: उसो भए म त्यतै जानु पर्ला। अनि अरू सेवा सुविधा के छ? मेरो नाति पनि लाउरेमा नापिन जान्छु हुन्थ्यो। उसको दाँत बाङ्गो छ, उसको दाँत पनि सिधा बनाउनु पर्नेछ।
2: यता सुन्नुहोस् है बाजे, दाँत राख्ने, बाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने, दाँत बाँध्ने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँत नभएको ठाउँमा दाँत रोप्ने, दाँत नदुखाई निकाल्ने र किराले खाएको दाँत भर्ने, साथै त्यहाँ त फिक्स दाँत पनि राखिन्छ।
0: सेभेन हेभन डेन्टल, सुनिल स्मृति, गाउँपालिका 4, सोलिचौर, रोल्पा। सम्पर्क मोबाइल 98677467 र 97093 98409।

0: तपाईको लाभलिने मौका आजै भनौ सानीमा रिलायन्स लाइफ इन्स्योरेन्स को बीमा अभिकर्ता सानीमा रिलायन्स लाइफ इन्स्योरेन्स खुलेर जियौ।
1: फोहोर संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्त जरुरी सूचना। प्रस्तुत विषयमा यस गाउँपालिकाको वडा नम्बर 3 रुइनीबाङ बजार र वडा नम्बर 4 सुलीचोर बजार परिसरबाट निस्कने फोहोरहरू हरेक हप्ताको आइतबार बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गरिँदै आएको कुरा अवगत नै छ। तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्याई संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गरिने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियम अनुसारको कारबाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। नगेन्द्र प्रसाद रिजाल प्रमुख प्रशासकीय अधिकृत सुनिल स्मृति गाउँपालिकाको कार्यालय सुलीचौर रोल्पा।
2: बाबु एउटा राम्रो घरको नक्सा बनाउनु पर्यो।
3: राम्रो सँगसँगै बलियो बस्न योग्य र किफायती घर पनि बनाउनु पर्छ नि काकी।
2: बस्न योग्य र किफायती भन्या चाहिँ के हो बाबु?
3: हेर्नुस् काकी, हाम्रा पूर्वजहरूले हिमाल पहाड र तराईमा हावापानी अनुकूल घर बनाउँथे, तर अचेल सबैतिर हावापानी अनुकूल नभएका एकै खाले घर बन्न थालेपछि गर्मीमा तातो र जाडोमा असाध्यै चिसो हुने गरेको छ, जसले अनेकौँ स्वास्थ्य समस्या निम्तने। पङ्खा एसी र हिटरहरूको बढी प्रयोग गर्दा बिजुलीको खपत बढी हुन गई बिल धेरै तिर्नुपर्ने भइरहेको हुनाले आर्थिक भार बढिरहेको छ।
2: तिमीले त बडो गम्भीर कुरा पो गर्यौ बाबु।
3: हो काकी, बस्न योग्य घरमा स्वास्थ्य राम्रो हुन्छ, आर्थिक भार कम पर्छ र यस्तो घर बनाउन बैंकबाट सहुलियत दरमा कर्जा पनि पाइन्छ। थप जानकारी चाहिएमा आफ्नो पालिका वा पिन परियोजनाको फोन नम्बर 01-5421-760 सम्पर्क गर्नुहोस्।
4: अब बन्ने घर बस्न योग्य घर युरोपियन युनियनको आर्थिक सहयोगमा पिन परियोजना तथा रोल्पा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
5: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर हजुर, रोल्पा तथा प्युठान क्षेत्रमा बसोबास गर्ने सम्पूर्ण दाजुभाइ तथा दिदी बहिनीहरूका लागि सिपमूलक तालिमको सुनौलो अवसर आएको छ। वैशाख 16 गतेदेखि रोल्पाको लिबाङमा तथा जेठ महिनामा सुलीचौर र प्युठानको बिजुवारमा हातैले बनाइने चप्पल तथा जुत्ता ह्यान्डमेड बनाउने 10 दिने तालिम सञ्चालन हुँदैछ। तालिमका विशेषताहरू, तालिममा सहभागी भई तपाईँले आफ्नै हातले चप्पल जुत्ता बनाउन सिक्न सक्नुहुनेछ। सिप सिकेर आफ्नै व्यवसाय सुरु गर्न सक्नुहुनेछ, स्वरोजगार बन्ने उत्कृष्ट अवसर प्राप्त गर्नुहुनेछ। साथै प्युठानको भिमरी स्थित प्राची चप्पल पसलमा हातैले बनाइएका चप्पल जुत्ता तथा आवश्यक सम्पूर्ण सामग्रीहरू पनि उपलब्ध रहेको जानकारी गराइन्छ। तालिममा सहभागी हुन इच्छुक महानुभावले आजै सम्पर्क गर्नुहोस्। थप जानकारीका लागि सम्पर्क व्यक्ति चित्रा घरती मगर, सम्पर्क मोबाइल 97625 28990।

0: पहिला रोग विशेषज्ञ डाक्टर आउने बारे जीवन अनुमोल मेडिकल हल सुलिचौर रोल्पाको सूचना। हजुर, नेपालगञ्ज मेडिकल कलेजमा कार्यरत महिला रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमडी
1: मिति 2083 जेठ महिनाको 8 गते शुक्रबारका दिन
0: सुनिल स्मृति गाउँपालिका सुलिचौरमा अवस्थित जीवन अनमोल मेडिकल हलमा आउनुहुने भएको हुँदा निम्न समस्या भएका बिरामीहरूले मौकाको फाइदा उठाउनु हुन हार्दिक अनुरोध गरिन्छ। डाक्टरद्वारा दिइने सेवाहरू तल्लो पेट दुख्ने, पिसाब पोल्ने, बारम्बार बच्चा खेर गइरहने, लामो समयसम्म बच्चा नरहने, यौन सम्पर्क पोल्ने गाह्रो हुने, यौन अङ्ग चिलाउने, सेतो पानी बग्ने, महिनावारीको समयमा अत्याधिक पेट दुख्ने, ढाड कम्मर दुख्ने, पाठे घर खसे जस्तो हुने, पाठे घर खसेको, कोखा दुख्ने, स्तनमा गाँठागुठी पलाएको, स्तन दुख्ने आदि महिला सम्बन्धी सम्पूर्ण समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। जीवन अनमोल मेडिकल हल सुलिचौर रोल्पा। हाम्रा दैनिक सेवाहरू भिडियो एक्सरे, डिजिटल एक्सरे, रगत सम्बन्धी सम्पूर्ण चेक जाँच गरिन्छ। थप जानकारीको लागि सम्पर्क मोबाइल 98511 83987।

0: सानिमा रिलायंस लाइफ इंश्योरेंस खुले राजियों।
1: मीठो सुगन्धले मेरो मन एकदमै शान्त हुन्छ प्रभु।
2: हप्ताको सात दिन सात छुट्टै सुगन्धले हरेक दिनको एउटा शुभ सुरुवात हुन्छ। मंगलदीप अर्पण 7-in-1 अगरबत्ती अब मात्र 30 रुपियाँमा।
3: के तपाईँ चलचित्र मिज्यू रोल्पामा हेर्न चाहनुहुन्छ? यदि त्यसो हो भने तपाईँ हाम्रो सुन्दर नगरी रोल्पाको लिबाङबाट प्रदर्शन मितिकै दिनदेखि अर्थात् यही जेठ 8 गतेबाट सनिस्टार युवा क्लबको समन्वयमा सुरु हुँदैछ। निर्माता जनक घरतीद्वारा निर्मित कथानक चलचित्र मिज्यूका विभिन्न सोहरू प्रोजेक्टर मार्फत हेरेर मजा लिन सक्नुहुनेछ।
4: चलचित्रका पात्रहरू चर्चित नायक दयाहाङ राई र सौगात मल्ल।
5: चर्चित
3: नृत्यङ्गना तथा नायिका तेरिया मगरको साथमा हास्य कलाकार खबबु चञ्चल मगर सँगै उत्कृष्ट कलाकारहरूको बेजोड प्रस्तुति रहेको छ।
4: चलचित्र प्रदर्शन हुने मिति 2083 साल जेठ 8 गतेदेखि।
3: स्थान रोल्पाको लिबाङ स्थित जिल्ला समन्वय समितिको हलमा।
4: टिकट शुल्क ₹200 मात्र।
3: टिकट सो हुने समय बिहान 8 बजेदेखि 11 बजेसम्म, दिउँसो 12 बजेदेखि 3 बजेसम्म र अपराह्न 4 बजेदेखि साँझ 7 बजेसम्म।
4: टिकट आजै रोक्नुहोस्।
3: थप जानकारीको लागि सम्पर्क व्यक्ति र मोबाइल नम्बर अशोक आचार्य, मोबाइल नम्बर 98 4 72 62 42
4: र टेकेन्द्र सेन, सम्पर्क नम्बर 98 63 95 95।

0: नसर्ने रोगहरूको जाँच स्क्रिनिङ सम्बन्धी सूचना।
1: स्वास्थ्य कार्यालय रोल्पा र रोल्पा जिल्लाका स्थानीय तहहरूको संयुक्त आयोजनामा 30 वर्ष माथिका व्यक्तिहरूको नसर्ने रोगहरू उच्च रक्तचाप, मधुमेह, मृगौलाको रोग तथा मोटोपनको जाँच गर्ने कार्यक्रम स्थानीय तह अन्तर्गतका स्वास्थ्य संस्थाहरूबाट समुदायमै गई सञ्चालन हुन गइरहेको हुँदा आफ्नो स्वास्थ्य अवस्था जाँच गरी मौकाको फाइदा लिनु हुन अनुरोध गर्दछौ। थप जानकारीको लागि नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गर्नु हुन अनुरोध गर्दछौ।
0: अनुरोधक स्वास्थ्य कार्यालय रोल्पा। रोल्पा
2: होइन सन्ध्या, बल्ल बल्ल लिबाङ बजार पनि आइपुग्यो। गाडीले उफार्दा उफार्दा मलाई त साह्रै भोक लाग्यो, तिमीलाई लागेको छैन?
3: भोक त मलाई पनि लागेको छ नि। बिहान खाएको जति गाडीले उफारेर सबै माथिबाट आइसक्यो, पेट पनि कस्तो खाली खाली भएको छ, साह्रै भोक लागिरहेको छ। जाऊँ न कतै नास्ता खान।
2: ओली नास्ता पसल, ओए सन्ध्या उतार न, ओली नास्ता पसलमा जाऊ है त।
3: जाऊ जाऊ, जहाँ भए पनि नास्ता खाने त हो नि।
4: हजुर, हामी कहाँ भेज चाउमिन, अन्डा चाउमिन, चिकन मोमो, चिकन लेग पिस, आलु परौठा, अन्डा बर्गर, चिकन चिल्ली, ब्रेड पकौडा, भेज पकौडा, रोटी तरकारी, रोटी मासु, चिउरा मासु, दुध चिया, कालो चिया र कफी पाइनुका साथै होम डेलिभरीको पनि सुविधा रहेको छ।
2: मिन बहादुर ओली, सम्पर्क मोबाइल नम्बर 97618 36758।
4: ओली नास्ता पसल, रोल्पा नगरपालिका 2 पिपल चौतारा लिबाङ रोल्पा।
0: नोट, विगत लामो समयदेखि होटल तथा रेस्टुरेन्ट क्षेत्रमा काम गरेर अनुभव प्राप्त गर्नुभएका प्युठानी कुकद्वारा सम्पूर्ण परिकारहरू तयार गरिन्छ।
2: वाह, नास्ता होस् त यस्तो, ओली नास्ता पसल जस्तो।

0: ओ काकु कहाँ जान लाग्नु भयो? बिहान नै हिँडिराख्नु भएको छ चिटिक्कै परेर।
1: ओ त्यहाँ रासु कहाँ जाने अब? तैँलाई खोज्दै आइरहेको छु।
0: ओहो केही काम थियो कि काकु?
1: अब कुरा के भने नि केटा, बगालोसँग सल्लाह गरिदियो, भोलि नै अब कामको लागि बाहिरै जानुपर्ने छ। आफू बाहिरै जाँदाखेरि घरमा पनि दुःख बिरानो त सोध्नु पर्ला, त्यसको लागि भएको एउटा मोबाइल मैले लगेर जाने भयो कि। अब घरमा एउटा मोबाइल राखिदिनु पाएपछि ढुक्कले फोनसन गर्दा हुन्थ्यो, बाहिर गए पनि गाह्रो साह्रो बुझ्नु हुन्थ्यो भनेको। एउटा अलिक गतिलो मोबाइल किन्ने ठाउँ कहाँ होला? त अलिक थाथा भाथा मान्छे केही मिसो लगाइदिन्थिस् कि भनेर।
0: ओहो काकु तपाईँलाई थाहै नै रहेनछ, म पनि क्लबको काम लिएर त्यही ठाउँमा जाँदै थिएँ। तपाईँ चिन्ता नगर्नुहोस्, हाम्रै गाउँमा रहेको न्यू रोलपाली मोबाइल इलेक्ट्रोनिक पसल तथा रोलपाली सोलर एन्ड प्रिन्ट सेन्टरमा गए त तपाईँ र मेरो समस्या सबै त्यही समाधान हुन्छ। बरु जाउँ हिँड्नु सँगै जाउँ।
2: हाम्रा सेवाहरू, हामी कहाँ सबै कम्पनीका सोलर सेट, साउन्ड सिस्टम, टिभी, डिस होम, वाइफाई बिक्री मर्मत तथा प्रमाण पत्र, सूचना टाइपिङ प्रिन्टिङ गरिन्छ।
3: प्रुफ राइटर खबर कुमार घरती मगर, सम्पर्क मोबाइल नम्बर 98449206664 र 98449773000। न्यू रोलपाली मोबाइल एन्ड इलेक्ट्रोनिक्स सेन्टर तथा रोलपाली सोलर एन्ड प्रिन्ट सेन्टर, सुनछहरी गाउँपालिका 3 जरबाङ बाहिरी गाम रोल्पा।
4: अयनी बाबे कति दुखेको, रात दिन दुखेको दुखै छ।
5: होइन बाजे, के भयो र यस्तरी छटपटाइरहनु भएको छ तपाईँ?
4: के हुनु र बाबु, रात दिन दाँत दुखेर पुरानै चाला जस्तो भइसक्यो। न खाना खान दिन्छ, न तातो चिसो खान दिन्छ।
5: ए बाजे पनि यति सानो कुरामा किन चिन्ता मान्नुहुन्छ? मेरो पनि त गुटखा पान खाएर दाँत कस्तो भएको थियो, त्यही माथि किराले दाँत सका पारिदिया थियो। अहिले मेरो दाँत हेरौँ त टिलिक्क टल्किया छ, कति खुसी छु, हेरो पो भएको छु त म त।
4: दाँत दुखेर हैरान भएको बेला किन जिस्किस जस्तै बाबु?
5: ए बाजे पनि जिस्केको पो भन्नुहुन्छ, सत्य कुरा त कहाँ पच्छ र बाजे? तपाईँ त्यति जाबो कुरामा किन अलमल पर्नुहुन्छ? सेभेन हेभन डेन्टलमा जानु न, त्यहाँ त भारतमा रहेको एसियाकै सबैभन्दा ठुलो डेन्टल हस्पिटल क्लोब डेन्टलमा लामो समय कार्यरत रही आर्मी हस्पिटल काठमाडौँ लगायत देशका विभिन्न डेन्टल हस्पिटलमा समेत काम गरिसकेका अनुभवी चिकित्सकद्वारा नदुखाई दाँतको सफल उपचार गरिन्छ नि।
4: उसो भए म त्यतै जानु पर्ला। अनि अरू सेवा सुविधा के छ? मेरो नाति पनि लाउरेमा नापिन जान्छु भन्थ्यो, उसको दाँत बाङ्गो छ, उसको दाँत पनि सिधा बनाउनु पर्नेछ।
5: यता सुन्नुहोस् है बाजे, दाँत राख्ने, बाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने, दाँत बाँध्ने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँत नभएको ठाउँमा दाँत रोप्ने, दाँत नदुखाई निकाल्ने र किराले खाएको दाँत भर्ने, साथै त्यहाँ त फिक्स दाँत पनि राखिन्छ।
3: सेभेन हेभन डेन्टल, सुनिल स्मृति, गाउँपालिका 4, सोलिचौर, रोल्पा। सम्पर्क मोबाइल 98677467 र 97093-98409।
6: ओहो अर्जुन, के हो, किन तनावमा छस् आजकल? फोन पनि उठाउँदैनस् गर्दा, कहाँ छ तेरो ध्यान आजकल भन् त?
7: यो माया भन्ने चिजबाट सन्यास लिउँ कि जस्तो लाग्छ।
6: किन हो सन्यास लिने? बरु जाउन हिँड, फकाउन जाउन हिँड। हजुर
7: आफूले लागेको माया त तरक तरक छ।
6: किन तनाव लिइरहेको छ? हिँड्न फकाउन जाउन हिँड।

0: फोहोर संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्त जरुरी सूचना। प्रस्तुत विषयमा यस गाउँपालिकाको वडा नम्बर 3 रुइनीबाङ बजार र वडा नम्बर 4 सुलिचोर बजार परिसरबाट निस्कने फोहोरहरू हरेक हप्ताको आइतबार, बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गरिँदै आएको कुरा अवगत नै छ। तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्याई संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गरिने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियम अनुसारको कारबाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। नगेन्द्र प्रसाद रिजाल, प्रमुख प्रशासकीय अधिकृत, सुनिल स्मृति गाउँपालिकाको कार्यालय, सुलिचौर, रोल्पा।
1: तपाईँ यति बेला सामुदायिक रेडियो रोल्पा सुन्दै हुनुहुन्छ।
2: बाबु, एउटा राम्रो घरको नक्सा बनाउनु पर्यो।
3: राम्रो सँगसँगै बलियो, बस्न योग्य र किफायती घर पनि बनाउनु पर्छ नि काकी।
2: बस्न योग्य र किफायती भन्या चाहिँ के हो बाबु?
3: हेर्नुस् काकी, हाम्रा पूर्वजहरूले हिमाल, पहाड र तराईमा हावापानी अनुकूल घर बनाउँथे। तर अचेल सबैतिर हावापानी अनुकूल नभएका एकै खाले घर बन्न थालेपछि गर्मीमा तातो र जाडोमा असाध्यै चिसो हुने गरेको छ, जसले अनेकौँ स्वास्थ्य समस्या निम्तने। पङ्खा, एसी र हिटरहरूको बढी प्रयोग गर्दा बिजुलीको खपत बढी हुन गई बिल धेरै तिर्नुपर्ने भइरहेको हुनाले आर्थिक भार बढिरहेको छ।
2: तिमीले त बडो गम्भीर कुरा पो गर्यौ बाबु।
3: हो काकी, बस्न योग्य घरमा स्वास्थ्य राम्रो हुन्छ, आर्थिक भार कम पर्छ र यस्तो घर बनाउन बैंकबाट सहुलियत दरमा कर्जा पनि पाइन्छ। थप जानकारी चाहिएमा आफ्नो पालिका वा पिन परियोजनाको फोन नम्बर 01-5421-760 सम्पर्क गर्नुहोस्।
4: अब बन्ने घर बस्न योग्य घर। युरोपियन युनियनको आर्थिक सहयोगमा पिन परियोजना तथा रोल्पा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
5: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर। हजुर, रोल्पा तथा प्युठान क्षेत्रमा बसोबास गर्ने सम्पूर्ण दाजुभाइ तथा दिदी बहिनीहरूका लागि सिपमूलक तालिमको सुनौलो अवसर आएको छ। वैशाख 16 गतेदेखि रोल्पाको लिबाङमा तथा जेठ महिनामा सुलिचौर र प्युठानको बिजुवारमा हातैले बनाइने चप्पल तथा जुत्ता ह्यान्डमेड बनाउने 10 दिने तालिम सञ्चालन हुँदैछ। तालिमका विशेषताहरू: तालिममा सहभागी भई तपाईँले आफ्नै हातले चप्पल जुत्ता बनाउन सिक्न सक्नुहुनेछ। सिप सिकेर आफ्नै व्यवसाय सुरु गर्न सक्नुहुनेछ। स्वरोजगार बन्ने उत्कृष्ट अवसर प्राप्त गर्नुहुनेछ। साथै प्युठानको भिमरी स्थित प्राची चप्पल पसलमा हातैले बनाइएका चप्पल, जुत्ता तथा आवश्यक सम्पूर्ण सामग्रीहरू पनि उपलब्ध रहेको जानकारी गराइन्छ। तालिममा सहभागी हुन इच्छुक महानुभावले आजै सम्पर्क गर्नुहोस्। थप जानकारीका लागि सम्पर्क व्यक्ति: चित्रा घरतीमगर, सम्पर्क मोबाइल 97625-28990।
0: महिला रोग विशेषज्ञ डाक्टर आउने बारे जीवन अनुमोल मेडिकल हल सुलिचौर रोल्पाको सूचना। हजुर, नेपालगञ्ज मेडिकल कलेजमा कार्यरत महिला रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमडी
6: मिति 2083 जेठ महिनाको 8 गते शुक्रबारका दिन
0: सुनिल स्मृति गाउँपालिका सुलिचौरमा अवस्थित जीवन अनमोल मेडिकल हलमा आउनुहुने भएको हुँदा निम्न समस्या भएका बिरामीहरूले मौकाको फाइदा उठाउनु हुन हार्दिक अनुरोध गरिन्छ। डाक्टरद्वारा दिइने सेवाहरू: तल्लो पेट दुख्ने, पिसाब पोल्ने, बारम्बार बच्चा खेर गइरहने, लामो समयसम्म बच्चा नरहने, यौन सम्पर्क गर्दा पोल्ने गाह्रो हुने, यौन अङ्ग चिलाउने, सेतो पानी बग्ने, महिनावारीको समयमा अत्याधिक पेट दुख्ने, ढाड कम्मर दुख्ने, पाठे घर खसे जस्तो हुने, पाठे घर खसेको, कोखा दुख्ने, स्तनमा गाँठा गुठी पलाएको, स्तन दुख्ने आदि महिला सम्बन्धी सम्पूर्ण समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। जीवन अनमोल मेडिकल हल सुलिचौर रोल्पा। हाम्रा दैनिक सेवाहरू: भिडियो एक्सरे, डिजिटल एक्सरे, रगत सम्बन्धी सम्पूर्ण चेक जाँच गरिन्छ। थप जानकारीका लागि सम्पर्क मोबाइल 98511-83987।

0: रिलायंस लाइफ इंश्योरेंस खुले राजियो
1: मीठो सुगन्धले मेरो मन एकदमै शान्त हुन्छ प्रभु।
2: हप्ताको सात दिन सात छुट्टै सुगन्धले हरेक दिनको एउटा शुभ सुरुवात हुन्छ। मंगलदीप अर्पण 7-in-1 अगरबत्ती अब मात्र 30 रुपियाँमा।

0: के तपाईँ चलचित्र मिज्यु रोल्पामा हेर्न चाहनुहुन्छ? यदि त्यसो हो भने तपाईँ हाम्रो सुन्दर नगरी रोल्पाको लिबाङबाट प्रदर्शन मितिकै दिनदेखि अर्थात् हिजेट 8 गतेबाट सनिस्टार युवा क्लबको समन्वयमा सुरु हुँदैछ। निर्माता जनक घरतीद्वारा निर्मित कथानाक चलचित्र मिज्युका विभिन्न सोहरू प्रोजेक्टर मार्फत हेरेर मजा लिन सक्नुहुनेछ।
1: चलचित्रका पात्रहरू चर्चित नायक दयाहाङ राई र सौगात मल्ल।
2: हामी पो मितमित भयौँ, अलिअलि थाकथुक पर्नु भनेको सामान्य कुरा लिनु पर्यो। त्यसरी अब मितिनीज्यूलाई बिचमा ल्याउने कुरा त भएन नि, मितज्यू त अति नै भयो नि होइन र?
0: चर्चित नृत्यङ्गना तथा नायिका तेरिया मगरको साथमा हास्य कलाकार खबबु चञ्चल मगरसँगै उत्कृष्ट कलाकारहरूको बेजोड प्रस्तुति रहेको छ।
1: चलचित्र प्रदर्शन हुने मिति 2083 साल जेठ 8 गतेदेखि।
0: स्थान रोल्पाको लिबाङ स्थित जिल्ला समन्वय समितिको हलमा।
1: टिकट शुल्क ₹200 मात्र।
0: टिकट सो हुने समय बिहान 8 बजेदेखि 11 बजेसम्म, दिउँसो 12 बजेदेखि 3 बजेसम्म र अपराह्न 4 बजेदेखि साँझ 7 बजेसम्म।
1: टिकट आजै रोक्नुहोस्।
0: थप जानकारीको लागि सम्पर्क व्यक्ति र मोबाइल नम्बर अशोक आचार्य, मोबाइल नम्बर 98 4 77 62 042
1: र टेकेन्द्र सेन, सम्पर्क नम्बर 98 66 93 95।

0: नसर्ने रोगहरूको जाँच स्क्रिनिङ सम्बन्धी सूचना।
1: स्वास्थ्य कार्यालय रोल्पा र रोल्पा जिल्लाका स्थानीय तहहरूको संयुक्त आयोजनामा 30 वर्ष माथिका व्यक्तिहरूको नसर्ने रोगहरू उच्च रक्तचाप, मधुमेह, मृगौलाको रोग तथा मोटोपनको जाँच गर्ने कार्यक्रम स्थानीय तह अन्तर्गतका स्वास्थ्य संस्थाहरूबाट समुदायमै गई सञ्चालन हुन गइरहेको हुँदा आफ्नो स्वास्थ्य अवस्था जाँच गरी मौकाको फाइदा लिनु हुन अनुरोध गर्दछौ। थप जानकारीको लागि नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गर्नु हुन अनुरोध गर्दछौ।
0: अनुरोधक स्वास्थ्य कार्यालय रोल्पा। रोल्पा
2: होइन सन्ध्या, बल्ल बल्ल लिबार बजार पनि आइपुग्यो। गाडीले उफार्दा उफार्दा मलाई त साह्रै भोक लाग्यो, तिमीलाई लागेको छैन?
3: भोक त मलाई पनि लागेको छ नि। बिहान खाएको जति गाडीले उफारेर सबै माथिबाट आइसक्यो। पेट पनि कस्तो खाली खाली भएको छ, साह्रै भोक लागिरहेको छ। जाऊँ न कतै नास्ता खान।
2: ओली नास्ता पसल। ओए सन्ध्या, उता हेर न, ओली नास्ता पसलमा जाऊ है त।
3: जाऊ जाऊ, जहाँ भए पनि नास्ता खाने त हो नि।
4: हजुर, हामी कहाँ भेज चाउमिन, अन्डा चाउमिन, चिकन मोमो, चिकन लेग पिस, आलु परौठा, अन्डा बर्गर, चिकन चिल्ली, ब्रेड पकौडा, भेज पकौडा, रोटी तरकारी, रोटी मासु, चिउरा मासु, दुध चिया, कालो चिया र कफी पाइनुका साथै होम डेलिभरीको पनि सुविधा रहेको छ।
2: मिन बहादुर ओली, सम्पर्क मोबाइल नम्बर 97618 36758।
4: ओली नास्ता पसल, रोल्पा नगरपालिका 2 पिपल चौतारा लिबाङ रोल्पा।
0: नोट, विगत लामो समयदेखि होटल तथा रेस्टुरेन्ट क्षेत्रमा काम गरेर अनुभव प्राप्त गर्नुभएका प्युठानी कुकद्वारा सम्पूर्ण परिकारहरू तयार गरिन्छ।
2: वाह, नास्ता होस् त यस्तो, ओली नास्ता पसल जस्तो।

0: काकु कहाँ जान लाग्नु भयो? बिहानै हिँडिराख्नु भएको छ चिटिक्कै परेर।
1: ओ तेरासु कहाँ जाने अब? तैलाई खोज्दै आइरहेको छु।
0: ओहो, केही काम थियो कि काकु?
1: अब कुरा के भने नि केटा, बगालोसँग सल्लाह गरिदियो, भोलि नै अब कामको लागि बाहिरै जानुपर्ने छ। आफू बाहिरै जाँदाखेरि घरमा पनि दुःख बिरानो त सोध्नु पर्ला, त्यसको लागि भएको एउटा मोबाइल मैले लगेर जाने भयो कि। अब घरमा एउटा मोबाइल राखिदिनु पाएपछि ढुक्कले फङ्सन गर्दा हुन्थ्यो, बाहिर गए पनि गाह्रो साह्रो बुझ्न हुन्थ्यो भनेको। एउटा अलिक गतिलो मोबाइल किन्ने ठाउँ कहाँ होला? त अलिक थाथो भाथो मान्छे केही मेसो लगाइदिन्थिस् कि भनेर।
0: ओहो काकु, तपाईँले थाहै नै रहेनछ, म पनि क्लबको काम लिएर त्यही ठाउँमा जाँदै थिएँ। तपाईँ चिन्ता नगर्नुहोस्, हाम्रै गाउँमा रहेको न्यू रोलपाली मोबाइल इलेक्ट्रोनिक पसल तथा रोलपाली सोलर एन्ड प्रिन्ट सेन्टरमा गए त तपाईँ र मेरो समस्या सबै त्यही समाधान हुन्छ। बरु जाउँ, हिँड्नु सँगै जाउँ।
2: हाम्रा सेवाहरू, हामी कहाँ सबै कम्पनीका सोलर सेट, साउन्ड सिस्टम, टिभी, डिस होम, वाइफाई बिक्री मर्मत तथा प्रमाण पत्र, सूचना टाइपिङ, प्रिन्टिङ गरिन्छ।
3: प्रुफ राइटर खबर कुमार घरती मगर, सम्पर्क मोबाइल नम्बर 9849206664 र 9849477300। न्यू रोलपाली मोबाइल एन्ड इलेक्ट्रोनिक्स सेन्टर तथा रोलपाली सोलर एन्ड प्रिन्ट सेन्टर, सुनछहरी गाउँपालिका 3, जरबाङ बाहिरी गाम, रोल्पा।
4: अयनी बाबे, कति दुखेको, रात दिन दुखेको दुखै छ।
5: होइन बाजे, के भयो र यस्तरी छटपटाइरहनु भएको छ तपाईँ?
4: के हुनु र बाबु, रात दिन दाँत दुखेर पुरानै चाला जस्तो भइसक्यो। न खाना खान दिन्छ, न तातो चिसो खान दिन्छ।
5: ए बाजे पनि यति सानो कुरामा किन चिन्ता मान्नुहुन्छ? मेरो पनि त गुटका पान खाएर दाँत कस्तो भएको थियो, त्यही माथि किराले दाँत सका पारिदिएको थियो। अहिले मेरो दाँत हेरौँ त, टिलिक्क टल्किया छ। कति खुसी छु, हिरो पो भएको छु त म त।
4: दाँत दुखेर हैरान भएको बेला किन जिस्किन्छ जस्तै बाबु?
5: ए बाजे पनि जिस्केको पो भन्नुहुन्छ, सत्य कुरा त कहाँ पर्छ र बाजे? तपाईँ त्यति जाबो कुरामा किन अलमल पर्नुहुन्छ? सेभेन हेभन डेन्टलमा जानु न, त्यहाँ त भारतमा रहेको एसियाकै सबैभन्दा ठुलो डेन्टल हस्पिटल क्लोब डेन्टलमा लामो समय कार्यरत रही आर्मी हस्पिटल काठमाडौँ लगायत देशका विभिन्न डेन्टल हस्पिटलमा समेत काम गरिसकेका अनुभवी चिकित्सकद्वारा नदुखाई दाँतको सफल उपचार गरिन्छ नि।
4: उसो भए म त्यतै जानु पर्ला। अनि अरू सेवा सुविधा के छ? मेरो नाति पनि लाउरेमा नापिन जान्छु हुन्थ्यो, उसको दाँत बाङ्गो छ, उसको दाँत पनि सिधा बनाउनु पर्नेछ।
5: यता सुन्नुहोस् है बाजे, दाँत राख्ने, बाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने, दाँत बाँध्ने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँत नभएको ठाउँमा दाँत रोप्ने, दाँत नदुखाई निकाल्ने र किराले खाएको दाँत भर्ने, साथै त्यहाँ त फिक्स दाँत पनि राखिन्छ।
3: सेभेन हेभन डेन्टल, सुनिल स्मृति, गाउँपालिका 4, सोलिचौर, रोल्पा। सम्पर्क मोबाइल 9876767467 र 9703998409।

0: आफ्नो कमाईको लाभ लिने मौका आजै बनौ सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको बीमा अभिकर्ता। सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स, खुलेर जियौ।
1: फोहोर संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्त जरुरी सूचना। प्रस्तुत विषयमा यस गाउँपालिकाको वडा नम्बर 3 रुइनीबाङ बजार र वडा नम्बर 4 सुलिचोर बजार परिसरबाट निस्कने फोहोरहरू हरेक हप्ताको आइतबार, बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गरिँदै आएको कुरा अवगत नै छ। तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्याई संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गरिने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियम अनुसारको कारबाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। नगेन्द्र प्रसाद रिजाल, प्रमुख प्रशासकीय अधिकृत, सुनिल स्मृति गाउँपालिकाको कार्यालय, सुलिचौर, रोल्पा।
2: बाबु, एउटा राम्रो घरको नक्सा बनाउनु पर्यो।
3: राम्रो सँगसँगै बलियो, बस्न योग्य र किफायती घर पनि बनाउनु पर्छ नि काकी।
2: बस्न योग्य र किफायती भन्या चाहिँ के हो बाबु?
3: हेर्नुस् काकी, हाम्रा पूर्वजहरूले हिमाल, पहाड र तराईमा हावापानी अनुकूल घर बनाउँथे। तर अचेल सबैतिर हावापानी अनुकूल नभएका एकै खाले घर बन्न थालेपछि गर्मीमा तातो र जाडोमा असाध्यै चिसो हुने गरेको छ, जसले अनेकौँ स्वास्थ्य समस्या निम्तने। पङ्खा, एसी र हिटरहरूको बढी प्रयोग गर्दा बिजुलीको खपत बढी हुन गई बिल धेरै तिर्नुपर्ने भइरहेको हुनाले आर्थिक भार बढिरहेको छ।
2: तिमीले त बडो गम्भीर कुरा पो गर्यौ बाबु।
3: हो काकी, बस्न योग्य घरमा स्वास्थ्य राम्रो हुन्छ, आर्थिक भार कम पर्छ र यस्तो घर बनाउन बैंकबाट सहुलियत दरमा कर्जा पनि पाइन्छ। थप जानकारी चाहिएमा आफ्नो पालिका वा पिन परियोजनाको फोन नम्बर 01-5421-760 सम्पर्क गर्नुहोस्।
4: अब बन्ने घर बस्न योग्य घर। युरोपियन युनियनको आर्थिक सहयोगमा पिन परियोजना तथा रोल्पा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
5: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर। हजुर, रोल्पा तथा प्युठान क्षेत्रमा बसोबास गर्ने सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूका लागि सिपमूलक तालिमको सुनौलो अवसर आएको छ। वैशाख 16 गतेदेखि रोल्पाको लिबाङमा तथा जेठ महिनामा सुलिचौर र प्युठानको बिजुवारमा हातैले बनाइने चप्पल तथा जुत्ता ह्यान्डमेड बनाउने 10 दिने तालिम सञ्चालन हुँदैछ। तालिमका विशेषताहरू: तालिममा सहभागी भई तपाईँले आफ्नै हातले चप्पल जुत्ता बनाउन सिक्न सक्नुहुनेछ। सिप सिकेर आफ्नै व्यवसाय सुरु गर्न सक्नुहुनेछ। स्वरोजगार बन्ने उत्कृष्ट अवसर प्राप्त गर्नुहुनेछ। साथै प्युठानको भिमरी स्थित प्राची चप्पल पसलमा हातैले बनाइएका चप्पल, जुत्ता तथा आवश्यक सम्पूर्ण सामग्रीहरू पनि उपलब्ध रहेको जानकारी गराइन्छ। तालिममा सहभागी हुन इच्छुक महानुभावले आजै सम्पर्क गर्नुहोस्। थप जानकारीका लागि सम्पर्क व्यक्ति: चित्रा घरती मगर, सम्पर्क मोबाइल 97625-28990।
1: महिला रोग विशेषज्ञ डाक्टर आउने बारे जीवन अनुमोल मेडिकल हल सुलिचौर रोल्पाको सूचना। हजुर, नेपालगञ्ज मेडिकल कलेजमा कार्यरत महिला रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमडी,
6: मिति 2083 जेठ महिनाको 8 गते शुक्रबारका दिन
1: सुनिल स्मृति गाउँपालिका सुलिचौरमा अवस्थित जीवन अनमोल मेडिकल हलमा आउनुहुने भएको हुँदा निम्न समस्या भएका बिरामीहरूले मौकाको फाइदा उठाउनु हुन हार्दिक अनुरोध गरिन्छ। डाक्टरद्वारा दिइने सेवाहरू: तल्लो पेट दुख्ने, पिसाब पोल्ने, बारम्बार बच्चा खेर गइरहने, लामो समयसम्म बच्चा नरहने, यौन सम्पर्क पोल्ने गाह्रो हुने, यौन अङ्ग चिलाउने, सेतो पानी बग्ने, महिनावारीको समयमा अत्याधिक पेट दुख्ने, ढाड कम्मर दुख्ने, पाठे घर खसे जस्तो हुने, पाठे घर खसेको, कोखा दुख्ने, स्तनमा गाँठा गुठी पलाएको, स्तन दुख्ने आदि महिला सम्बन्धी सम्पूर्ण समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। जीवन अनमोल मेडिकल हल सुलिचौर रोल्पा। हाम्रा दैनिक सेवाहरू: भिडियो एक्सरे, डिजिटल एक्सरे, रगत सम्बन्धी सम्पूर्ण चेक जाँच गरिन्छ। थप जानकारीका लागि सम्पर्क मोबाइल 98511-83987।

0: সানিমা রিলায়েন্স লাইফ ইন্স্যুরেন্স খুলে রাজিও
1: यो मीठो सुगन्धले मेरो मन एकदमै शान्त हुन्छ प्रभु।
2: हप्ताको सात दिन सात छुट्टै सुगन्धले हरेक दिनको एउटा शुभ सुरुवात हुन्छ। मंगलदीप अर्पण 7-in-1 अगरबत्ती अब मात्र 30 रुपैयाँमा।
3: के तपाईँ चलचित्र मिज्यू रोल्पामा हेर्न चाहनुहुन्छ? यदि त्यसो हो भने तपाईँ हाम्रो सुन्दर नगरी रोल्पाको लिबाङबाट प्रदर्शन मितिकै दिनदेखि अर्थात् हिजेट 8 गतेबाट सनिस्टार युवा क्लबको समन्वयमा सुरु हुँदैछ। निर्माता जनक घरतीद्वारा निर्मित कथानाक चलचित्र मिज्यूका विभिन्न सोहरू प्रोजेक्टर मार्फत हेरेर मजा लिन सक्नुहुनेछ।
4: चलचित्रका पात्रहरू चर्चित नायक दयाहाङ राई र सौगात मल्ल।
5: चर्चित
3: नृत्यङ्गना तथा नायिका तेरिया मगरको साथमा हास्य कलाकार खबबु चञ्चल मगर सँगै उत्कृष्ट कलाकारहरूको बेजोड प्रस्तुति रहेको छ।
4: चलचित्र प्रदर्शन हुने मिति 2083 साल जेठ 8 गतेदेखि।
3: स्थान रोल्पाको लिबाङ स्थित जिल्ला समन्वय समितिको हलमा।
4: टिकट शुल्क ₹200 मात्र।
3: टिकट सो हुने समय बिहान 8 बजेदेखि 11 बजेसम्म, दिउँसो 12 बजेदेखि 3 बजेसम्म र अपराह्न 4 बजेदेखि साँझ 7 बजेसम्म।
4: टिकट आजै रोक्नुहोस्।
3: थप जानकारीको लागि सम्पर्क व्यक्ति र मोबाइल नम्बर अशोक आचार्य, मोबाइल नम्बर 94-72-0-42
4: र टेकेन्द्र सेन, सम्पर्क नम्बर 98-66-93-95।

0: नसर्ने रोगहरूको जाँच स्क्रिनिङ सम्बन्धी सूचना
1: स्वास्थ्य कार्यालय रोल्पा र रोल्पा जिल्लाका स्थानीय तहहरूको संयुक्त आयोजनामा 30 वर्ष माथिका व्यक्तिहरूको नसर्ने रोगहरू उच्च रक्तचाप मधुमेह मृगौलाको रोग तथा मोटोपनको जाँच गर्ने कार्यक्रम स्थानीय तह अन्तर्गतका स्वास्थ्य संस्थाहरूबाट समुदायमै गई सञ्चालन हुन गइरहेको हुँदा आफ्नो स्वास्थ्य अवस्था जाँच गरी मौकाको फाइदा लिनु हुन अनुरोध गर्दछौ। थप जानकारीको लागि नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ।
0: अनुरोधक स्वास्थ्य कार्यालय रोल्पा।

0: हैन सन्ध्या, बल्ल बल्ल लिबाङ बजार पनि आइपुग्यो। गाडीले उफार्दा उफार्दा मलाई त साह्रै भोक लाग्यो, तिमीलाई लागेको छैन?
1: भोक त मलाई पनि लागेको छ नि। बिहान खाएको जति गाडीले उफारेर सबै माथिबाट आइसक्यो, पेट पनि कस्तो खाली खाली भएको छ, साह्रै भोक लागिरहेको छ। जाम न कतै नास्ता खान।
0: ओली नास्ता पसल, ओइ सन्ध्या उतार न, ओली नास्ता पसलमा जाऊ है त।
1: जाऊ जाऊ, जहाँ भए पनि नास्ता खाने त हो नि।
2: हजुर, हामी कहाँ भेज चाउमिन, अन्डा चाउमिन, चिकन मोमो, चिकन लेग पिस, आलु परौठा, अन्डा बर्गर, चिकन चिल्ली, ब्रेड पकौडा, भेज पकौडा, रोटी तरकारी, रोटी मासु, चिउरा मासु, दुध चिया, कालो चिया र कफी पाइनुका साथै होम डेलिभरीको पनि सुविधा रहेको छ।
1: प्रोप्राइटर
0: मिन बहादुर ओली, सम्पर्क मोबाइल नम्बर 97618 36758।
2: ओली नास्ता पसल, रोल्पा नगरपालिका 2 पिपल चौतारा लिबाङ रोल्पा।
3: नोट, विगत लामो समयदेखि होटल तथा रेस्टुरेन्ट क्षेत्रमा काम गरेर अनुभव प्राप्त गर्नुभएका प्युठानी कुकद्वारा सम्पूर्ण परिकारहरू तयार गरिन्छ।
0: वाह, नास्ता होस् त यस्तो
1: कस्तो,
0: ओली नास्ता पसल जस्तो।
4: ओ काकु, का जान लाग्नु भयो? बिहान नै हिँडिराख्नु भएको छ चिटिक्कै परेर।
5: ओ तेरासु, कहाँ जाने अब, तैँलाई खोज्दै आइरहेछु।
4: ओहो, केही काम थियो कि काकु?
5: अब कुरा के भने नि केटा, बगालोसँग सल्लाह गरिदियो, भोलि नै अब कामको लागि बाहिरै जानुपर्ने छ। आफू बाहिरै जाँदाखेरि घरमा पनि दुःख बिराना त सोध्नु पर्ला, त्यसको लागि भएको एउटा मोबाइल मैले लगेर जाने भयो कि। अब घरमा एउटा मोबाइल राखिदिनु पाएपछि ढुक्कले फोनसन गर्दा हुन्थ्यो, बाहिर गए पनि गाह्रो साह्रो बुझ्नु हुन्थ्यो भनेको। एउटा अलिक गतिलो मोबाइल किन्ने ठाउँ कहाँ होला, त अलिक थाथा भाथा मान्छे केही मिसो लगाइदिन्थिस् कि भनेर।
4: ओहो काकु, तपाईँले थाहै नै रहेनछ, म पनि क्लबको काम लिएर त्यही ठाउँमा जाँदै थिएँ। तपाईँ चिन्ता नगर्नुहोस्, हाम्रै गाउँमा रहेको न्यू रोल्पाली मोबाइल इलेक्ट्रोनिक पसल तथा रोल्पाली सोलर एन्ड प्रिन्ट सेन्टरमा गए त तपाईँ र मेरो समस्या सबै त्यही समाधान हुन्छ। बरु जाउँ, हिँड्नु सँगै जाउँ।
6: हाम्रा सेवाहरू, हामी कहाँ सबै कम्पनीका सोलर सेट, साउन्ड सिस्टम, टिभी, डिस होम, वाइफाई, बिक्री मर्मत तथा प्रमाण पत्र, सूचना टाइपिङ, प्रिन्टिङ गरिन्छ।
3: प्रोप्राइटर खबर कुमार घरती मगर, सम्पर्क मोबाइल नम्बर 9849502664 र 9849477530। न्यू रोल्पाली मोबाइल एन्ड इलेक्ट्रोनिक्स सेन्टर तथा रोल्पाली सोलर एन्ड प्रिन्ट सेन्टर, सुनछहरी गाउँपालिका 3, जरबाङ बाहिरी गाम रोल्पा।

0: ni babe kati dukhe ko raat din dukhe ko dukhe chu
1: haina baje ke bhayo ra estri chhatpatai run baako chha tapai
0: ki hunu re babu raat din daat dukhe ra porani jala jasto bhaisako na khana khana din chha na taato chiso khana din chha
1: ए बाजी पनि यति सानो कुरामा किन चिन्ता मान्नुहुन्छ मेरो पनि त गुटका पान खाएर दाँत कस्तो बाथ्यो त्यही माथि किराले दाँत सका पार्दै थियो अहिले मेरो दाँत हेरौ त टिलिक्क टल्ग्या छ कति खुसी छु हेरौ पो बाछु त म त
0: दाँत दुखेर हैरान भएको बेला किन जिस्किस जस्तै बाबु
1: ए बाजे पनि जिस्केको पो भन्नुहुन्छ सत्य कुरा त कहाँ पच्छ र बाजे तपाईँ त्यति जाबो कुरामा किन अलमल पर्नुहुन्छ सेभेन हेभन डेन्टलमा जानु न त्यहाँ त भारतमा रहेको एसियाकै सबैभन्दा ठुलो डेन्टल हस्पिटल क्लोब डेन्टलमा लामो समय कार्यरत रही आर्मी हस्पिटल काठमाडौँ लगायत देशका विभिन्न डेन्टल हस्पिटलमा समेत काम गरिसकेका अनुभवी चिकित्सकद्वारा नदुखाई दाँतको सफल उपचार गरिन्छ नि
0: उसो भए म त्यतै जानु पर्ला अनि अरू सेवा सुविधा के छ बा मेरो नाति पनि लाउरेमा नापिन जान्छु भन्थ्यो उसको दाँत बाङ्गो छ उसको दाँत पनि सिधा बनाउनु पर्नेछ
1: यता सुन्नुहोस् है बाजे दाँत राख्ने बाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने दाँत बाँध्ने दाँत सफा गर्ने दाँतमा सिमेन्ट भर्ने दाँत नभएको ठाउँमा दाँत रोप्ने दाँत नदुखाई निकाल्ने र किराले खाएको दाँत भर्ने साथै त्यहाँ त फिक्स दाँत पनि राखिन्छ
2: सेभेन हेभन डेन्टल सुनिल स्मृति गाउँपालिका चार सोलिचौर रोल्पा सम्पर्क मोबाइल 98677467 र 97093 98409

फोहोर संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्त जरुरी सूचना। प्रस्तुत विषयमा यस गाउँपालिकाको वडा नम्बर 3 रुइनीबाङ बजार र वडा नम्बर 4 सुलिचोर बजार परिसरबाट निस्कने फोहोरहरू हरेक हप्ताको आइतबार बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गरिँदै आएको कुरा अवगत नै छ। तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्याई संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गरिने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियम अनुसारको कारबाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। नगेन्द्र प्रसाद रिजाल, प्रमुख प्रशासकीय अधिकृत, सुनिल स्मृति गाउँपालिकाको कार्यालय सुलिचौर रोल्पा।

0: तपाईको रेडियो सामुदायिक रेडियो रोल्पा 93.8 मेगाहर्ज।
1: स्टुडियो टाइम
2: अहिले दिउँसोको 3 बज्यो।
3: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
4: Where do we begin?
3: With international news you can trust, BBC News.
5: Journeys into the heart of global events.
3: And voices from around the globe.
6: The whole region is in the grip of a severe water crisis, and I am here to find out why.
3: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
7: नमस्कार, म भोजेन्द्र बस्नेत। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईँलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। राष्ट्रपति सभापति लामिछाने र भारतीय प्रधानमन्त्री मोदी बीच भेटवार्ता, साझा समृद्धिका लागि नेपालसँग सहकार्य गर्न तयार रहेको मोदीको भनाई। सरकारले सीमाबाट ल्याउन पाउने वस्तु मूल्यको सीमा बढायो, अब 500 रुपियाँको सामान ल्याउँदा भन्सार नलाग्ने। तराई मधेसका जिल्लामा गर्मी बढ्यो, केही दिन गर्मी कायम रहने, यस वर्ष उच्च गर्मीको सम्भावना रहेकोले ताप लहर प्रतिकार योजना सुदृढ गर्नुपर्नेमा विज्ञको जोड। कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी ड्रोन र मिसाइल आक्रमण, विमानस्थल संरचनामा गम्भीर क्षति, उडानहरू रोकिए। र न्युजिल्यान्ड र भारत बीच 12 खेलको ऐतिहासिक श्रृङ्खला हुने। नेपाल खबरमा अब पूरा खबर। भारत भ्रमणमा रहनुभएका राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाका सभापति रवि लामिछाने र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बीच भेटवार्ता भएको छ। लामिछानेले आज दिउँसो भारतीय प्रधानमन्त्री कार्यालयमा मोदीसँग भेटवार्ता गर्नुभएको हो। भेटबारे भारतीय प्रधानमन्त्री मोदीले सामाजिक सञ्जाल एक्स मार्फत जानकारी दिनुभएको हो। भेटमा आपसी सम्बन्ध र द्विपक्षीय हितका बारेमा कुराकानी भएको छ। भेटबारे जानकारी दिँदै भारतीय प्रधानमन्त्री मोदीले सभापति लामिछानेसँग भेट गर्न पाउँदा अत्यन्त खुसी लागेको बताउनु भएको छ। उहाँले साझा समृद्धि र उज्जवल भविष्यका लागि मिलेर नजिकबाट काम गर्ने लामिछानेको इच्छालाई स्वागत र पूर्ण रूपमा समर्थन गर्ने उल्लेख गर्नुभएको छ। छिमेकी पहिला नीति अन्तर्गत नेपाल भारतको प्राथमिक साझेदार रहेको मोदीले बताउनु भएको छ। दुई देशबीच रहेको विशेष र बहुआयामिक सम्बन्धलाई अझ उच्च तहमा पुर्याउन नयाँ सरकारसँग सहकार्य गर्न आफूहरू उत्सुक रहेको पनि उहाँको भनाइ छ। राष्ट्रपाका सभापति रवि लामिछानेले भारतीय जनता पार्टी भाजपाका अध्यक्ष नितिन नवीन निमन्त्रणामा 5 दिने भारत भ्रमण गर्दै हुनुहुन्छ। उहाँ अस्ति सोमबार भारत जानुभएको हो। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनावको अप्रत्याशित परिणामपछि लोकतान्त्रिक शक्ति र एमाले ठूलो धक्का खाएको बताउनु भएको छ। काठमाडौँमा आजदेखि सुरु भएको 2 दिने कार्यशालामा बोल्दै उहाँले चुनावको परिणामले देशभक्ति अभियानलाई गम्भीर धक्का दिएको जिकिर गर्नुभयो। उहाँले भदौ 23 र 24 गतेको घटना सामान्य आन्दोलन वा क्रान्ति नभई तत्कालीन सरकारलाई विस्थापित गर्न रचिएको पूर्व नियोजित षड्यन्त्र भएको आरोप समेत लगाउनुभयो। अध्यक्ष ओलीले राष्ट्रिय मानवाधिकार आयोगको प्रतिवेदनको सार संक्षेपलाई गर्दै ती घटनाहरू प्रायोजित र अपराधिक क्रियाकलापको हिस्सा भएको दावी गर्नुभएको हो। अध्यक्ष ओलीले सम्पत्ति छानबिन आयोग नस्वीकार्ने भन्दै आफूले आयोगलाई बयान पनि नदिने बताउनुभयो। विपक्षीलाई फसाउन आयोग गठन गरेको उहाँको आरोप छ। राष्ट्रपति रामचन्द्र पौडेल सरकारको रबर स्ट्याम्प बन्नुभएको आरोप लगाउँदै ओलीले उहाँको भूमिकाप्रति पनि असन्तुष्टि जनाउनु भएको छ। फागुन 21 गतेको चुनावमा हार बिहोरेपछि उहाँ पहिलोपल्ट सार्वजनिक कार्यक्रममा बोल्नु भएको हो। नवयुवा आन्दोलनमा भएको मानवीय क्षतिको अभियोगमा उहाँ चैत 14 गते पक्राउ परि चैत 26 गते रिहा हुनुभएको थियो। त्यसपछि उहाँको पत्थरीको शल्यक्रिया गरेर आराम गर्दै हुनुहुन्थ्यो। सांसदहरूको विरोधका कारण आज राष्ट्रिय सभाको बैठक कार्यसूचीमा नै प्रवेश नगरी स्थगित भएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधि सभा बैठकमा दिनुभएको नेपालले पनि भारतको सीमा मिचेको छ भन्ने अभिव्यक्ति फिर्ता गर्नुपर्ने माग राख्दै विपक्षी दलले अवरोध गरेपछि बैठक अवरुद्ध भएको हो। राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले पटक पटक आफ्नो आसनमा बस्न आग्रह गरे पनि सांसदहरूले नमानेपछि बैठक आउँदो 26 गते मङ्गलबार दिउँसो 1 बजीसम्मका लागि स्थगित गर्नुभएको छ। बैठकमा बजेटमाथि छलफल गर्ने कार्यसूची थियो। यसअघि हिजो प्रतिनिधि सभाको बैठक पनि विपक्षीको अवरोधका कारण आउँदो सोमबारसम्मका लागि स्थगित गरिएको थियो। प्रधानमन्त्री बालेन्द्र शाहले जेठ 17 गतेको प्रतिनिधि सभा बैठकमा सांसदहरूको प्रश्न उत्तरमा सांसदका प्रश्नको जवाफ दिने बेलामा नेपालले पनि भारतको सीमा मिचेको बताउनु भएको थियो। उहाँको त्यो भनाइको विरोध हुँदै आएको छ। सरकारले स्थलमार्गबाट आउँदा भन्सार नतिरी 100 रुपियाँ भन्दा बढीको सामान भित्राउन नपाउने नियमको सीमा बढाएको छ। अर्थ मन्त्रालयले साबिकमा 100 रुपियाँसम्म रहेको सीमा बढाएर 500 रुपियाँ पुर्याएको हो। राजपत्रमा प्रकाशित सूचनामा 500 रुपियाँसम्मका निजी प्रयोगका वस्तु साथै ल्याए वा लगेमा भन्सार प्रमुखले औषित हेरी महसुल नली छाड्न सक्ने उल्लेख छ। सरकारले भारतबाट किनमेल गरेर नेपाल ल्याउने सामानमा भन्सार लाग्ने व्यवस्थाको कडाइका साथ कार्यान्वयन गरेपछि सीमावर्ती क्षेत्रका बासिन्दाले घरायसी सामानको खरिदमा केही सहुलियत दिनुपर्ने माग गरेका थिए। स्थलमार्गबाट सीमा ओहोर दोहोर गर्ने व्यक्तिलाई भन्सार छुट नदिइने भनी अघिल्लो वर्षको जेठमा राजपत्रमा प्रकाशित व्यवस्था यस वर्ष कडाइका साथ कार्यान्वयनमा गएपछि सीमा क्षेत्रमा तनाव समेत देखिएको थियो। अघिल्लो वर्ष नै 100 रुपियाँको सीमा तोकिएको भए पनि साना किनमेलमा व्यवहार त भन्सार नलाग्ने अभ्यास थियो। नयाँ सरकारले कार्यान्वयनमा कडाई गरेको हो। तराई मधेसका बासिन्दा धेरै यसो दैनिक उपभोग्य वस्तु किन्न सीमा पारी जाने गरेका थिए। यस्तै कतिपयको सीमा पारी वैवाहिक सम्बन्ध समेत रहेकाले माइतीबाट ल्याएको उपहार समेत भन्सार तिर्नु परेको गुनासो आएको थियो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबरसहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
4: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छुटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभए छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौँ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
8: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
9: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
8: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
10: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
11: फोन 0556943334955।
7: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा। अब थप खबरहरू। आज तराई मधेस तथा मध्य पहाडी क्षेत्रमा गर्मी निकै बढेको छ। मितेको 12 घण्टामा तराई मधेसको एकाध बाहेक ठाउँमा पानी नपरेपछि गर्मी निकै बढेको हो। मौसम पूर्वानुमान महाशाखा अनुसार तराई मधेसका धेरै ठाउँमा अधिकतम तापक्रम 40 डिग्री सेल्सियस आसपाससम्म पुगेको छ। यसैबीच यस वर्ष गर्मी निकै बढ्न सक्ने चेतावनीका बीच विज्ञ एवं सरकारवालाहरूले हिट एक्सन प्लान अर्थात् ताप लहर प्रतिकारी योजना सुदृढ गर्नुपर्नेमा जोड दिएका छन्। काठमाडौँमा आयोजित एक कार्यक्रममा उनीहरूले पूर्व सूचना प्रणालीलाई थप प्रभावकारी बनाउँदै योजना कार्यान्वयनलाई चुस्त बनाउनु पर्ने बताएका हुन्। नेपाल रेडक्रस सोसाइटीका महासचिव मिनबहादुर मल्लले तराईका धेरैसो जिल्ला तातो हावाको उच्च जोखिममा रहेका भन्दै सचेतना कार्यक्रममा जोड दिनुभयो। यस्तै नेपाल विपद पूर्व तयारी सञ्जालका अध्यक्ष प्राध्यापक डाक्टर वसन्तराज अधिकारीले पालिकामा तापक्रम र आर्द्रताको तथ्याङ्क नियमित रूपमा सङ्कलन तथा विश्लेषण नगरेसम्म एकै मापदण्डमा आधारित दृष्टिकोणले नेपालको ताप लहर समस्या समाधान गर्न सम्भव नभएको बताउनु भयो। जलवायु परिवर्तनका कारण विश्वव्यापी रूपमै तापक्रम बढ्दा त्यसको असर नेपालमा पनि परेको छ। यस्तै यो वर्ष शक्तिशाली एलनिनोका कारण दक्षिण एसियामा सामान्यभन्दा बढी गर्मी हुने र मनसुनी वर्षा कम हुने अनुमान छ। जल तथा मौसम विज्ञान विभागले यसअघि नै यो वर्षको मनसुनमा कम वर्षा र बढी गर्मीको पूर्वानुमान गरेको छ। अब विदेशको खबर। कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा इरानले ड्रोन र मिसाइल आक्रमण गर्दा धेरै मानिस घाइते भएका छन्। आक्रमणपछि उडानहरू रोकिएका र विमानहरूलाई अन्य विमानस्थलमा डाइभर्ट गरेको समाचार संस्था एपीले जनाएको छ। घाइतेको संख्या सार्वजनिक भएको छैन। आक्रमणबाट विमानस्थल संरचनामा गम्भीर क्षति पुगेको कुवेतले जनाएको छ। इरानसँगको युद्धका कारण अस्थायी रूपमा बन्द रहेको यो विमानस्थल सोमबारदेखि मात्र पुनः सञ्चालनमा आएको थियो। इरान र अमेरिकाले पछिल्ला दिनहरूमा एक अर्का विरुद्ध ड्रोन र मिसाइल आक्रमण गरिरहेका बेला यो घटना भएको हो। गैराति अमेरिकी सेनाले कुवेत र बहराइनमा इरानी क्षेपियास्त्र आक्रमणको जवाबस्वरूप इरानी सैन्य संरचनामा प्रहार गरेको बताएको थियो। इरानको इस्लामिक रिभोल्युसनरी गार्ड्सले बहराइन र अन्य क्षेत्रमा अमेरिकी सैन्य उपस्थिति भएका ठाउँलाई लक्षित गरेको दावी गरेको छ। यद्यपि कुवेतको नाम भने प्रत्यक्ष रूपमा उल्लेख गरेको छैन। अमेरिकी सेन्ट्रल कमान्डले हर्मुज जलमार्ग नजिकै इरानी सैन्य सञ्चार तथा नियन्त्रण केन्द्रमा जवाफी कार्यवाही गरेको जनाएको छ। कुवेत विमानस्थलमा भएको यो आक्रमणले मध्यपूर्वको सैन्य तनाव अझै नियन्त्रण बाहिर जान सक्ने चिन्ता बढाउँदै नागरिक संरचना र अन्तर्राष्ट्रिय उडान सुरक्षामाथि थप दबाव सृजना गरेको छ। अब खेल खबर। न्युजिल्यान्ड र भारतको क्रिकेट टोलीबीच 12 खेलको ऐतिहासिक श्रृङ्खला हुने भएको छ। न्युजिल्यान्डले यस वर्ष आफ्नो घरेलु अन्तर्राष्ट्रिय सिजनको सुरुवात भारतसँगको श्रृङ्खलाबाट गर्ने भएको हो। न्युजिल्यान्ड र भारतबीचको 5 टी20, 4 एकदिवसीय र 2 टेस्ट क्रिकेट आउँदो अक्टोबर 22 डिसेम्बर 1 चल्नेछ। न्युजिल्यान्ड क्रिकेटका अनुसार खेल सङ्ख्याका आधारमा यो श्रृङ्खला ऐतिहासिक हो। यसपछि न्युजिल्यान्डले जनवरी र फेब्रुअरीमा श्रीलङ्कासँग 3 एकदिवसीय र 3 टी20 क्रिकेट खेल्नेछ। चार भन्ज्याङभित्रका खबर सुरु गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। राष्ट्रपा सभापति लामिछाने र भारतीय प्रधानमन्त्री मोदी बीच भेटवार्ता। साझा समृद्धिका लागि नेपालसँग सहकार्य गर्न तयार रहेको मोदीको भनाई। सरकारले सीमाबाट ल्याउन पाउने वस्तु मूल्यको सीमा बढायो। अब 500 रुपियाँसम्मको सामान ल्याउँदा भन्सार नलाग्ने। तराई मधेसका जिल्लामा गर्मी बढ्यो, केही दिन गर्मी कायम रहने। यस वर्ष उच्च गर्मीको सम्भावना रहेकाले तापलहर प्रतिकार योजना सुदृढ गर्नुपर्नेमा बिकेको जोड। कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी ड्रोन र मिसाइल आक्रमण। विमानस्थल संरचनामा गम्भीर क्षति, उडानहरू रोकिए। र न्युजिल्यान्ड र भारत बीच 12 खेलको ऐतिहासिक श्रृङ्खला हुने।
11: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधासहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौँ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
12: नेहरूले मिरमिरे लघुवित्त वित्तीय संस्थाको अत्यन्त जरुरी सूचना। यस नेहरूले मिरमिरे लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 पुस मसान्तसम्ममा 365 दिन भन्दा बढी अवधिले भाका नागेका ग्राहक सदस्यहरूलाई 2083 साल असार मसान्तसम्ममा आकर्षक ब्याज र हर्जना छुटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्न वा नियमित गर्न अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहक सदस्यहरूले आफूले कारोबार गरेको यस वित्तीय संस्थाको शाखा कार्यालय मा जानु भई छुट सुविधाको लाभ लिनु हुन अनुरोध गर्दछौं। शर्त तथा बन्देजहरू लागू हुनेछ। नेरुडे मिरमिरे लघुवित्त वित्तीय संस्था लिमिटेड।
7: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार भन्ज्याङभित्र खबरमा तपाईँलाई स्वागत छ। काठमाडौँ महानगरपालिका कार्यवाहक मेयर सुनिता डङ्गोलले नगर प्रहरीलाई नमुना नगर प्रहरी बन्ने गरी काम गर्न निर्देशन दिनुभएको छ। आज महानगर प्रहरी प्रमुखको पदोन्नति तथा जिम्मेवारी हस्तान्तरण कार्यक्रममा उहाँले नागरिकसँग नम्र व्यवहार गर्दै सेवा प्रवाह गर्न आग्रह गर्नुभएको हो। नगर प्रहरी काठमाडौँ महानगरको ब्रान्ड एम्बेसडर भएको उल्लेख गर्दै उहाँले चेन अफ कमान्डको पूर्ण पालना गर्न निर्देशन दिनुभयो। कार्यवाहक मेयर डङ्गोलले बर्खायाममा सम्भावित विपद तथा उद्धार कार्यका लागि तयारी अवस्थामा रहन, दिनमा कम्तीमा 3 पटक गस्ती सञ्चालन गर्न तथा सडक, फुटपाथ अतिक्रमण र फोहोर व्यवस्थापनमा निरन्तर निगरानी राख्न निर्देशन दिनुभयो। उहाँले नगर प्रहरीको सरुवा, बढुवा तथा तह मिलानका विषय कानुन सम्मत रूपमा अगाडि बढाइने पनि बताउनुभयो। महानगरले आज नगर प्रहरी उपरीक्षक विष्णु प्रसाद जोशीलाई वरिष्ठ उपरीक्षक पदमा पदोन्नति गरी जिम्मेवारी हस्तान्तरण गरेको हो। उद्योग तथा वाणिज्य कार्यालय भक्तपुर र भक्तपुर उद्योग वाणिज्य सङ्घको संयुक्त आयोजनामा भएको 2 दिने ई कमर्स तालिम सम्पन्न भएको छ। हिजो आयोजित समापन कार्यक्रममा भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापतिले डिजिटल युगमा समय अनुसार नबदलिने व्यक्ति र व्यवसाय पछाडि पर्ने बताउँदै व्यवसायीहरूलाई कानुन बमोजिम व्यवसाय सञ्चालन गर्न आग्रह गर्नुभयो। कार्यालय प्रमुख रामप्रसाद कुस्माले तालिमबाट सिकेको सिप व्यवहारमा उतार्न र सङ्घका अध्यक्ष कृष्ण मुरारी नेपालले विश्व बजारमा प्रतिस्पर्धाका लागि ई कमर्स ज्ञान अपरिहार्य भएको बताउनुभयो। तालिम संयोजक अनिल कोटीले अनलाइन पसल मार्फत आम्दानी बढाउने ज्ञान प्रदान गर्नु तालिमको मुख्य उद्देश्य रहेको जानकारी दिनुभयो। वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिने भन्दै झन्डै 3 करोड रुपियाँ ठगी गरेको अभियोगमा प्रहरीले 9 जनालाई पक्राउ गरेको छ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार पक्राउ पर्नेमा बर्दियाका राजेश छेत्री, मकवानपुरका तीर्थमान भोलन, नुवाकोटका गोवर्धन नेपाली र उपेन्द्र तामाङ, गोर्खाका रोशन बाबु मल्ल, सुनसरीका उज्ज्वल थापा मगर, बर्दियाका प्रकाश सिमखडा, लम्जुङकी ज्योति गुरुङ र पाल्पाका राजीव नेउपाने छन्। राजेशले मौरिसस र सेसेल्स पठाइदिने भन्दै 31 जनाबाट 1 करोड 40 लाख रुपियाँभन्दा धेरै, तीर्थमान र गोवर्धन सेसेल्स पठाइदिने भन्दै थप 1 करोड 41 लाख रुपियाँ बढी असुलेका थिए। रोशनले अमेरिका, उज्जवलले क्यानाडा, प्रकाशले कम्बोडिया, ज्योतिले युएई र राजीवले क्यानाडा र पठाइदिने भन्दै रकम लिएर सम्पर्कविहीन भएका उज्जवलका आधारमा पक्राउ गरेको प्रहरी उपरीक्षक शरद कुमार थापाले जानकारी दिनुभयो। र पछिल्लो 24 घण्टामा काठमाडौँ उपत्यकामा 2,279 जना गाडी चालक ट्राफिक नियम उल्लङ्घनको कारवाहीमा परेका छन्। यसबाट 23,71,042 रुपियाँ जरिवाना सङ्कलन भएको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार जाँड रक्सी खाएर गाडी चलाउने 119 जना, नियम विपरीत राइड सेयरिङ गर्ने 160 जना, सङ्केत बत्ती उल्लङ्घन गर्ने 134, तीव्र गतिमा गाडी चलाउने 118 जनालाई कारवाही गरेको छ। यसै गरी अनुशासन पालना नगर्ने 114, निषेधित क्षेत्रमा हर्न बजाउने 94, सडक पेटीमा गाडी पार्किङ गर्ने 120, एकतर्फी सडकमा गाडी चलाउने 144 र अरू नियम पालना नगर्ने 1,296 जना कारवाहीमा परेका छन्। दिउँसो 3 बजेको राष्ट्रिय र 4 भन्ज्याङभित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। तराई मधेसका जिल्लामा गर्मी बढ्यो, केही दिन गर्मी कायमै रहने। यस वर्ष उच्च गर्मीको सम्भावना रहेकोले तापलहर प्रतिकार योजना सुदृढ गर्नुपर्नेमा बिग्रिएको जोड। नागरिकसँग नम्र व्यवहार गर्न काठमाडौँ नगर प्रहरीलाई कार्यवाहक मेयर डङ्गलको निर्देशन, कानुन सम्मत रूपमा सरुवा र वृद्धि विकास अगाडि बढाइने भनाई। र काठमाडौँ उपत्यकामा ट्राफिक कारवाहीबाट एकै दिन झन्डै 24,00,000 रुपियाँ जरिवाना सङ्कलन। अहिलेलाई 4 भन्ज्याङभित्रका खबर यति नै। बेलुका 6 बजे नेपाल दर्पण लिएर फेरि आउनेछौँ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौँ। नमस्कार।

0: तपाईं यति बेला सामुदायिक रेडियो रोल्पा सुन्दै हुनुहुन्छ।
1: बाबु, एउटा राम्रो घरको नक्सा बनाउनु पर्यो।
2: राम्रो सँगसँगै बलियो, बस्न योग्य र किफायती घर पनि बनाउनु पर्छ नि काकी।
1: बस्न योग्य र किफायती भन्या चाहिँ के हो बाबु?
2: हेर्नुस् काकी, हाम्रा पूर्वजहरूले हिमाल, पहाड र तराईमा हावापानी अनुकूल घर बनाउँथे। तर अचेल सबैतिर हावापानी अनुकूल नभएका एकै खाले घर बन्न थालेपछि गर्मीमा तातो र जाडोमा असाध्यै चिसो हुने गरेको छ, जसले अनेकौँ स्वास्थ्य समस्या निम्तने। पङ्खा, एसी र हिटरहरूको बढी प्रयोग गर्दा बिजुलीको खपत बढी हुन गई बिल धेरै तिर्नुपर्ने भइरहेको हुनाले आर्थिक भार बढिरहेको छ।
1: तिमीले त बडो गम्भीर कुरा पो गर्यौ बाबु।
2: हो काकी, बस्नु

0: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर हजुर रोल्पा तथा प्युठान क्षेत्रमा बसोबास गर्ने सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूका लागि सिपमूलक तालिमको सुनौलो अवसर आएको छ। वैशाख 16 गतेदेखि रोल्पाको लिबाङमा तथा जेठ महिनामा सुलीचौर र प्युठानको बिजुवारमा हातैले बनाइने चप्पल तथा जुत्ता ह्यान्डमेड बनाउने 10 दिने तालिम सञ्चालन हुँदैछ। तालिमका विशेषताहरू, तालिममा सहभागी भई तपाईँले आफ्नै हातले चप्पल जुत्ता बनाउन सिक्न सक्नुहुनेछ। सिप सिकेर आफ्नै व्यवसाय सुरु गर्न सक्नुहुनेछ, स्वरोजगार बन्ने उत्कृष्ट अवसर प्राप्त गर्नुहुनेछ। साथै प्युठानको भिमरी स्थित प्राची चप्पल पसलमा हातैले बनाइएका चप्पल जुत्ता तथा आवश्यक सम्पूर्ण सामग्रीहरू पनि उपलब्ध रहेको जानकारी गराइन्छ। तालिममा सहभागी हुन इच्छुक महानुभावले आजै सम्पर्क गर्नुहोस्। थप जानकारीका लागि सम्पर्क व्यक्ति चित्रा घरती मगर, सम्पर्क मोबाइल 97625 28 990। महिला रोग विशेषज्ञ डाक्टर आउने बारे जीवन अनुमोल मेडिकल हल सुलीचौर रोल्पाको सूचना। हजुर, नेपालगञ्ज मेडिकल कलेजमा कार्यरत महिला रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमडी,
1: मिति 2083 जेठ महिनाको 8 गते शुक्रबारका दिन
0: सुनिल स्मृति गाउँपालिका सुलीचौरमा अवस्थित जीवन अनमोल मेडिकल हलमा आउनुहुने भएको हुँदा निम्न समस्या भएका बिरामीहरूले मौकाको फाइदा उठाउनु हुन हार्दिक अनुरोध गरिन्छ। डाक्टरद्वारा दिइने सेवाहरू तल्लो पेट दुख्ने, पिसाब पोल्ने, बारम्बार बच्चा खेर गइरहने, लामो समयसम्म बच्चा नरहने, यौन सम्पर्क गर्दा पोल्ने गाह्रो हुने, यौन अङ्ग चिलाउने, सेतो पानी बग्ने, महिनावारीको समयमा अत्याधिक पेट दुख्ने, ढाड कम्मर दुख्ने, पाठे घर खसे जस्तो हुने, पाठे घर खसेको, कोखा दुख्ने, स्तनमा गाँठा गुठी पलाएको, स्तन दुख्ने आदि महिला सम्बन्धी सम्पूर्ण समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। जीवन अनमोल मेडिकल हल सुलीचौर रोल्पा। हाम्रा दैनिक सेवाहरू भिडियो एक्सरे, डिजिटल एक्सरे, रगत सम्बन्धी सम्पूर्ण चेक जाँच गरिन्छ। थप जानकारीका लागि सम्पर्क मोबाइल 98511 83 987।

0: सानिमा रिलायंस लाइफ इंश्योरेंस खुले राजियों।
1: मीठो सुगन्धले मेरो मन एकदमै शान्त हुन्छ प्रभु।
2: हप्ताको सात दिन सात छुट्टै सुगन्धले हरेक दिनको एउटा शुभ सुरुवात हुन्छ। मंगलदीप अर्पण 7-in-1 अगरबत्ती अब मात्र 30 रुपियाँमा।
3: नसर्ने रोगहरूको जाँच स्क्रिनिङ सम्बन्धी सूचना
4: स्वास्थ्य कार्यालय रोल्पा र रोल्पा जिल्लाका स्थानीय तहहरूको संयुक्त आयोजनामा 30 वर्ष माथिका व्यक्तिहरूको नसर्ने रोगहरू उच्च रक्तचाप मधुमेह मृगौलाको रोग तथा मोटोपनको जाँच गर्ने कार्यक्रम स्थानीय तह अन्तर्गतका स्वास्थ्य संस्थाहरूबाट समुदायमै गई सञ्चालन हुन गइरहेको हुँदा आफ्नो स्वास्थ्य अवस्था जाँच गरी मौकाको फाइदा लिनु हुन अनुरोध गर्दछौ। थप जानकारीको लागि नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ।
3: अनुरोधक स्वास्थ्य कार्यालय रोल्पा।

0: होइन सन्ध्या, बल्ल बल्ल लिबाङ बजार पनि आइपुग्यो। गाडीले उफार्दा उफार्दा मलाई त साह्रै भोक लाग्यो, तिमीलाई लागेको छैन?
1: भोक त मलाई पनि लागेको छ नि। बिहान खाएको जति गाडीले उफारेर सबै माथिबाट आइसक्यो, पेट पनि कस्तो खाली खाली भएको छ, साह्रै भोक लागिरहेको छ। जाऊँ न कतै नास्ता खान।
0: ओली नास्ता पसल, ओए सन्ध्या उता हेर न, ओली नास्ता पसलमा जाऊ है त।
1: जाऊ जाऊ, जहाँ भए पनि नास्ता खाने त हो नि।
2: हजुर, हामी कहाँ भेज चाउमिन, अन्डा चाउमिन, चिकन मोमो, चिकन लेग पिस, आलु परौठा, अन्डा बर्गर, चिकन चिल्ली, ब्रेड पकौडा, भेज पकौडा, रोटी तरकारी, रोटी मासु, चिउरा मासु, दुध चिया, कालो चिया र कफी पाइनुका साथै होम डेलिभरीको पनि सुविधा रहेको छ।
0: मिन बहादुर ओली, सम्पर्क मोबाइल नम्बर 97618 36758।
2: ओली नास्ता पसल, रोल्पा नगरपालिका 2, पिपल चौतारा, लिबाङ रोल्पा।
3: नोट, विगत लामो समयदेखि होटल तथा रेस्टुरेन्ट क्षेत्रमा काम गरेर अनुभव प्राप्त गर्नुभएका प्युठानी कुकद्वारा सम्पूर्ण परिकारहरू तयार गरिन्छ।
0: वाह, नास्ता होस् त यस्तो
1: कस्तो,
0: ओली नास्ता पसल जस्तो।
4: ओ काकु, कहाँ जान लाग्नु भयो? बिहान नै हिँडिराख्नु भएको छ चिटिक्कै परेर।
5: ओ तेरासु, कहाँ जाने अब, तैँलाई खोज्दै आइरहेको छु।
4: ओहो, केही काम थियो कि काकु?
5: अब कुरा के भने नि केटा, बगालोसँग सल्लाह गरिदियो, भोलि नै अब कामको लागि बाहिरै जानुपर्नेछ। आफू बाहिरै जाँदाखेरि घरमा पनि दुःख बिरानो त सोध्नु पर्ला, त्यसको लागि भएको एउटा मोबाइल मैले लगेर जाने भयो कि। अब घरमा एउटा मोबाइल राखिदिन पाएपछि ढुक्कले फोनसन गर्दा हुन्थ्यो, बाहिर गए पनि गाह्रो साह्रो बुझ्न हुन्थ्यो भनेको। एउटा अलिक गतिलो मोबाइल किन्ने ठाउँ कहाँ होला, त अलिक थाथा भाथो मान्छे केही मेसो लगाइदिन्थेस् कि भनेर।
4: ओहो काकु, तपाईँले थाहै नै रहेनछ, म पनि क्लबको काम लिएर त्यही ठाउँमा जाँदै थिएँ। तपाईँ चिन्ता नगर्नुहोस्, हाम्रै गाउँमा रहेको न्यू रोल्पाली मोबाइल इलेक्ट्रोनिक पसल तथा रोल्पाली सोलर एन्ड प्रिन्ट सेन्टरमा गए त तपाईँ र मेरो समस्या सबै त्यही समाधान हुन्छ। बरु जाउँ, हिँड्नु सँगै जाउँ।
6: हाम्रा सेवाहरू, हामी कहाँ सबै कम्पनीका सोलर सेट, साउन्ड सिस्टम, टिभी, डिस होम, वाइफाई, बिक्री मर्मत तथा प्रमाण पत्र, सूचना टाइपिङ, प्रिन्टिङ गरिन्छ।
3: प्रोपराइटर खबर कुमार घरती मगर, सम्पर्क मोबाइल नम्बर 98449206664 र 98449773000। न्यू रोल्पाली मोबाइल एन्ड इलेक्ट्रोनिक्स सेन्टर तथा रोल्पाली सोलर एन्ड प्रिन्ट सेन्टर, सुनछहरी गाउँपालिका 3, जरबाङ बाहिरी गाम रोल्पा।
7: कति दुखेको, रात दिन दुखेको दुखै छ।
0: होइन बाजे, के भयो र यस्तरी छटपटाइरहनु भएको छ तपाईँ?
7: के हुनु र बाबु, रात दिन दाँत दुखेर पुरानै जला जस्तो भइसक्यो। न खाना खान दिन्छ, न तातो चिसो खान दिन्छ।
0: ए बाजे, पनि यति सानो कुरामा किन चिन्ता मान्नुहुन्छ? मेरो पनि त गुटखा पान खाएर दाँत कस्तो भएको थियो, त्यही माथि किराले दाँत सका पारिदिएको थियो। अहिले मेरो दाँत हेरौँ त, टिलिक्क टल्किया छ, कति खुसी छु, हेरौँ पो भएको छु त म त।
7: दाँत दुखेर हैरानु भएको बेला किन जिस्किन्छस्तै बाबु?
0: ए बाजे, पनि जिस्केको पो भन्नुहुन्छ, सत्य कुरा त कहाँ पच्छ र बाजे? तपाईँ त्यति जाबो कुरामा किन अलमल पर्नुहुन्छ? सेभेन हेभन डेन्टलमा जानु न, त्यहाँ त भारतमा रहेको एसियाकै सबैभन्दा ठुलो डेन्टल हस्पिटल क्लब डेन्टलमा लामो समय कार्यरत रही आर्मी हस्पिटल काठमाडौँ लगायत देशका विभिन्न डेन्टल हस्पिटलमा समेत काम गरिसकेका अनुभवी चिकित्सकद्वारा नदुखाई दाँतको सफल उपचार गरिन्छ नि।
7: उसो भए म त्यतै जानु पर्ला, अनि अरू सेवा सुविधा के छ? मेरो नाति पनि लाउरेमा नापिन जान्छु हुन्थ्यो, उसको दाँत बाङ्गो छ, उसको दाँत पनि सिधा बनाउनु पर्नेछ।
0: यता सुन्नुहोस् है बाजे, दाँत राख्ने, बाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने, दाँत बाँध्ने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँत नभएको ठाउँमा दाँत रोप्ने, दाँत नदुखाई निकाल्ने र किराले खाएको दाँत भर्ने, साथै त्यहाँ त फिक्स दाँत पनि राखिन्छ।
3: सेभेन हेभन डेन्टल सुनिल स्मृति गाउँपालिका चार सुलिचौर रोल्पा सम्पर्क मोबाइल 98677464 67 र 97093998409

0: तपाईको लाभ लिने मौका आजै भनौ सानीमा रिलायन्स लाइफ इन्स्योरेन्स को बीमा अभिकर्ता सानीमा रिलायन्स लाइफ इन्स्योरेन्स खुलेर जियौ।
1: फोहोर संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्त जरुरी सूचना प्रस्तुत विषयमा यस गाउँपालिकाको वडा नम्बर 3 रुइनीबाङ बजार र वडा नम्बर 4 सुलिचोर बजार परिसरबाट निस्कने फोहोरहरू हरेक हप्ताको आइतबार बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गरिँदै आएको कुरा अवगत नै छ। तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्याई संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गरिने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियम अनुसारको कारबाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। नगेन्द्र प्रसाद रिजाल प्रमुख प्रशासकीय अधिकृत सुनिल स्मृति गाउँपालिकाको कार्यालय सुलिचौर रोल्पा।
2: बाबु एउटा राम्रो घरको नक्सा बनाउनु पर्यो।
3: राम्रो सँगसँगै बलियो बस्न योग्य र किफायती घर पनि बनाउनु पर्छ नि काकी।
2: बस्न योग्य र किफायती भन्या चाहिँ के हो बाबु?
3: हेर्नुस् काकी, हाम्रा पूर्वजहरूले हिमाल पहाड र तराईमा हावापानी अनुकूल घर बनाउँथे, तर अचेल सबैतिर हावापानी अनुकूल नभएका एकै खाले घर बन्न थालेपछि गर्मीमा तातो र जाडोमा असाध्यै चिसो हुने गरेको छ, जसले अनेकौँ स्वास्थ्य समस्या निम्तने। पङ्खा एसी र हिटरहरूको बढी प्रयोग गर्दा बिजुलीको खपत बढी हुन गई बिल धेरै तिर्नुपर्ने भइरहेको हुनाले आर्थिक भार बढिरहेको छ।
2: तिमीले त बडो गम्भीर कुरा पो गर्यौ बाबु।
3: हो काकी, बस्न योग्य घरमा स्वास्थ्य राम्रो हुन्छ, आर्थिक भार कम पर्छ र यस्तो घर बनाउन बैंकबाट सहुलियत दरमा कर्जा पनि पाइन्छ। थप जानकारी चाहिएमा आफ्नो पालिका वा पिन परियोजनाको फोन नम्बर 01-5421-760 सम्पर्क गर्नुहोस्।
4: अब बन्ने घर बस्न योग्य घर युरोपियन युनियनको आर्थिक सहयोगमा पिन परियोजना तथा रोल्पा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।

0: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर हजुर रोल्पा तथा प्युठान क्षेत्रमा बसोबास गर्ने सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूका लागि सीपमूलक तालिमको सुनौलो अवसर आएको छ। वैशाख 16 गतेदेखि रोल्पाको लिबाङमा तथा जेठ महिनामा सुलीचौर र प्युठानको बिजुवारमा हातैले बनाइने चप्पल तथा जुत्ता ह्यान्डमेड बनाउने 10 दिने तालिम सञ्चालन हुँदैछ। तालिमका विशेषताहरू, तालिममा सहभागी भई तपाईँले आफ्नै हातले चप्पल जुत्ता बनाउन सिक्न सक्नुहुनेछ। सिप सिकेर आफ्नै व्यवसाय सुरु गर्न सक्नुहुनेछ, स्वरोजगार बन्ने उत्कृष्ट अवसर प्राप्त गर्नुहुनेछ। साथै प्युठानको भिमरी स्थित प्राची चप्पल पसलमा हातैले बनाइएका चप्पल जुत्ता तथा आवश्यक सम्पूर्ण सामग्रीहरू पनि उपलब्ध रहेको जानकारी गराइन्छ। तालिममा सहभागी हुन इच्छुक महानुभावले आजै सम्पर्क गर्नुहोस्। थप जानकारीका लागि सम्पर्क व्यक्ति चित्रा घरती मगर, सम्पर्क मोबाइल 97625 28 990। महिला रोग विशेषज्ञ डाक्टर आउने बारे जीवन अनुमोल मेडिकल हल सुलीचौर रोल्पाको सूचना। हजुर, नेपालगञ्ज मेडिकल कलेजमा कार्यरत महिला रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमडी
1: मिति 2083 जेठ महिनाको 8 गते शुक्रबारका दिन
0: सुनिल स्मृति गाउँपालिका सुलीचौरमा अवस्थित जीवन अनमोल मेडिकल हलमा आउनुहुने भएको हुँदा निम्न समस्या भएका बिरामीहरूले मौकाको फाइदा उठाउनु हुन हार्दिक अनुरोध गरिन्छ। डाक्टरद्वारा दिइने सेवाहरू तल्लो पेट दुख्ने, पिसाब पोल्ने, बारम्बार बच्चा खेर गइरहने, लामो समयसम्म बच्चा नरहने, यौन सम्पर्क पोल्ने गाह्रो हुने, यौन अङ्ग चिलाउने, सेतो पानी बग्ने, महिनावारीको समयमा अत्याधिक पेट दुख्ने, ढाड कम्मर दुख्ने, पाठे घर खसे जस्तो हुने, पाठे घर खसेको, कोखा दुख्ने, स्तनमा गाँठागुठी पलाएको, स्तन दुख्ने आदि महिला सम्बन्धी सम्पूर्ण समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। जीवन अनमोल मेडिकल हल सुलीचौर रोल्पा। हाम्रा दैनिक सेवाहरू भिडियो एक्सरे, डिजिटल एक्सरे, रगत सम्बन्धी सम्पूर्ण चेक जाँच गरिन्छ। थप जानकारीका लागि सम्पर्क मोबाइल 98511983987।

0: सानिमा रिलायंस लाइफ इंश्योरेंस खुले राजियों।
1: मीठो सुगन्धले मेरो मन एकदमै शान्त हुन्छ प्रभु।
2: हप्ताको सात दिन सात छुट्टै सुगन्धले हरेक दिनको एउटा शुभ सुरुवात हुन्छ। मंगलदीप अर्पण 7-in-1 अगरबत्ती अब मात्र 30 रुपियाँमा।

0: नसर्ने रोगहरूको जाँच स्क्रिनिङ सम्बन्धी सूचना
1: स्वास्थ्य कार्यालय रोल्पा र रोल्पा जिल्लाका स्थानीय तहहरूको संयुक्त आयोजनामा 30 वर्ष माथिका व्यक्तिहरूको नसर्ने रोगहरू उच्च रक्तचाप मधुमेह मृगौलाको रोग तथा मोटोपनको जाँच गर्ने कार्यक्रम स्थानीय तह अन्तर्गतका स्वास्थ्य संस्थाहरूबाट समुदायमै गई सञ्चालन हुन गइरहेको हुँदा आफ्नो स्वास्थ्य अवस्था जाँच गरी मौकाको फाइदा लिनु हुन अनुरोध गर्दछौ। थप जानकारीको लागि नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ।
0: अनुरोधक स्वास्थ्य कार्यालय रोल्पा।

0: होइन सन्ध्या, बल्ल बल्ल लिबाङ बजार पनि आइपुग्यो। गाडीले उफार्दा उफार्दा मलाई त साह्रै भोक लाग्यो, तिमीलाई लागेको छैन?
1: भोक त मलाई पनि लागेको छ नि। बिहान खाएको जति गाडीले उफारेर सबै माथिबाट आइसक्यो, पेट पनि कस्तो खाली खाली भएको छ, साह्रै भोक लागिरहेको छ। जाऊँ न कतै नास्ता खान।
0: ओली नास्ता पसल, ओए सन्ध्या उता हेर न, ओली नास्ता पसलमा जाऊ है त।
1: जाऊ जाऊ, जहाँ भए पनि नास्ता खाने त हो नि।
2: हजुर, हामी कहाँ भेज चाउमिन, अन्डा चाउमिन, चिकन मोमो, चिकन लेग पिस, आलु परौठा, अन्डा बर्गर, चिकन चिल्ली, ब्रेड पकौडा, भेज पकौडा, रोटी तरकारी, रोटी मासु, चिउरा मासु, दुध चिया, कालो चिया र कफी पाइनुका साथै होम डेलिभरीको पनि सुविधा रहेको छ।
0: मिन बहादुर ओली, सम्पर्क मोबाइल नम्बर 97618 36758।
2: ओली नास्ता पसल, रोल्पा नगरपालिका 2, पिपल चौतारा, लिबाङ रोल्पा।
3: नोट, विगत लामो समयदेखि होटल तथा रेस्टुरेन्ट क्षेत्रमा काम गरेर अनुभव प्राप्त गर्नुभएका प्युठानी कुकद्वारा सम्पूर्ण परिकारहरू तयार गरिन्छ।
0: वाह, नास्ता होस् त यस्तो
1: कस्तो,
0: ओली नास्ता पसल जस्तो।
4: ओ काकु, कहाँ जान लाग्नु भयो? बिहान नै हिँडिराख्नु भएको छ चिटिक्कै परेर।
5: ओ तेरासु, कहाँ जाने अब, तैँलाई खोज्दै आइरहेको छु।
4: ओहो, केही काम थियो कि काकु?
5: अब कुरा के भने नि केटा, बगालोसँग सल्लाह गरिदियो, भोलि नै अब कामको लागि बाहिरै जानुपर्नेछ। आफू बाहिरै जाँदाखेरि घरमा पनि दुःख बिरानो त सोध्नु पर्ला, त्यसको लागि भएको एउटा मोबाइल मैले लगेर जाने भयो कि। अब घरमा एउटा मोबाइल राखिदिन पाएपछि ढुक्कले फोनसन गर्दा हुन्थ्यो, बाहिर गए पनि गाह्रो साह्रो बुझ्न हुन्थ्यो भनेको। एउटा अलिक गतिलो मोबाइल किन्ने ठाउँ कहाँ होला, त अलिक थाथा भाथो मान्छे केही मेसो लगाइदिन्थिस् कि भनेर।
4: ओहो काकु, तपाईँलाई थाहै नै रहेनछ म पनि क्लबको काम लिएर त्यही ठाउँमा जाँदै थिएँ। तपाईँ चिन्ता नगर्नुहोस्, हाम्रै गाउँमा रहेको न्यू रोल्पाली मोबाइल इलेक्ट्रोनिक पसल तथा रोल्पाली सोलर एन्ड प्रिन्ट सेन्टरमा गए त तपाईँ र मेरो समस्या सबै त्यही समाधान हुन्छ। बरु जाउँ, हिँड्नुसँगै जाउँ।
6: हाम्रा सेवाहरू, हामी कहाँ सबै कम्पनीका सोलर सेट, साउन्ड सिस्टम, टिभी, डिस होम, वाइफाई, बिक्री मर्मत तथा प्रमाण पत्र, सूचना टाइपिङ, प्रिन्टिङ गरिन्छ।
3: प्रोपराइटर खबर कुमार घरती मगर, सम्पर्क मोबाइल नम्बर 98449206664 र 98449773000। न्यू रोल्पाली मोबाइल एन्ड इलेक्ट्रोनिक्स सेन्टर तथा रोल्पाली सोलर एन्ड प्रिन्ट सेन्टर, सुनछहरी गाउँपालिका 3, जरबाङ बाहिरी गाम रोल्पा।

0: भैयानि बाबै कति दुखेको रात दिन दुखेको दुखै छ।
1: होइन बाजे, के भयो र यस्तरी छटपटाइरहनु भएको छ तपाईँ?
0: के हुनु र बाबु, रात दिन दाँत दुखेर पुरानै जला जस्तो भइसक्यो। न खाना खान दिन्छ, न तातो चिसो खान दिन्छ।
1: ए बाजे, पनि यति सानो कुरामा किन चिन्ता मान्नुहुन्छ? मेरो पनि त गुटका पान खाएर दाँत कस्तो भएको थियो, त्यही माथि किराले दाँत सका पारिदिया थियो। अहिले मेरो दाँत हेरौँ त टिलिक्क टल्किया छ, कति खुसी छु। हेरौँ पो भएको छु त म त।
0: दाँत दुखेर हैरान भएको बेला किन जिस्किस जस्तै बाबु?
1: ए बाजे, पनि जिस्केको पो भन्नुहुन्छ, सत्य कुरा त कहाँ पच्छ र बाजे? तपाईँ त्यति जाबो कुरामा किन अलमल पर्नुहुन्छ? सेभेन हेभन डेन्टलमा जानु न, त्यहाँ त भारत रहेको एसियाकै सबैभन्दा ठुलो डेन्टल हस्पिटल क्लोब डेन्टलमा लामो समय कार्यरत रही आर्मी हस्पिटल काठमाडौँ लगायत देशका विभिन्न डेन्टल हस्पिटलमा समेत काम गरिसकेका अनुभवी चिकित्सकद्वारा नदुखाई दाँतको सफल उपचार गरिन्छ नि।
0: उसो भए म त्यतै जानु पर्ला। अनि अरू सेवा सुविधा के छ बा? मेरो नाति पनि लाउरेमा नापिन जान्छु भन्थ्यो, उसको दाँत बाङ्गो छ, उसको दाँत पनि सिधा बनाउनु पर्नेछ।
1: यता सुन्नुहोस् है बाजे, दाँत राख्ने, बाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने, दाँत बाँध्ने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँत नभएको ठाउँमा दाँत रोप्ने, दाँत नदुखाई निकाल्ने र किराले खाएको दाँत भर्ने, साथै त्यहाँ त फिक्स दाँत पनि राखिन्छ।
2: सेभेन हेभन डेन्टल, सुनिल स्मृति, गाउँपालिका 4, सोलिचौर, रोल्पा। सम्पर्क मोबाइल 98677467467 र 97093998409।

0: आफ्नो कमाईको लाभ लिने मौका आजै बनौ सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको बीमा अभिकर्ता। सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स, खुलेर जियौ।
1: फोहोर संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्त जरुरी सूचना। प्रस्तुत विषयमा यस गाउँपालिकाको वडा नम्बर 3 रुइनीबाङ बजार र वडा नम्बर 4 सुलिचोर बजार परिसरबाट निस्कने फोहोरहरू हरेक हप्ताको आइतबार, बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गरिँदै आएको कुरा अवगत नै छ। तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्याई संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गरिने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियम अनुसारको कारबाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। नगेन्द्र प्रसाद रिजाल, प्रमुख प्रशासकीय अधिकृत, सुनिल स्मृति गाउँपालिकाको कार्यालय, सुलिचौर, रोल्पा।
2: अहिले तपाईँ सामुदायिक रेडियो रोल्पा सुन्दै हुनुहुन्छ।
3: अब सुन्नुहोस् पुरा समाचार।
4: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसङ्ख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जङ्क फुड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
3: नियमित रूपमा हिँडडुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मद्दत गर्छ।
4: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
3: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौँ।
4: चिल्लो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफुल खाऊ।
3: मद्यपान र धूम्रपान सेवन नगरौँ।
4: स्वस्थ रहौ, सुखमय जीवन बिताऊ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: नमस्ते डाक्टर सर।
7: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
6: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन। बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
7: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
6: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
7: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो। बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्। यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य सङ्गठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2-4 वर्षका बालबालिकालाई दैनिक 1 घन्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
6: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
7: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
6: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
7: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
4: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अमलबाट जोगाऊ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: ओहो काकी, के को सिङ्गर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त।
9: छोरीको बिहे आउनै लाग्यो, त्यही भएर।
8: के रे, नानी त भर्खर 17 की लागि होइन र?
9: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै छे, त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौँ।
8: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ। उमेर नपुगी गरेको बिहे सो त बदर पनि हुन्छ।
9: ए हो र, नेपाल सरकार विज्ञापन बोर्ड।
10: एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 11 बजेको छ।
11: Extreme energy drink. Taste the difference. Feel the energy.
12: Subha prabhat, Guru Ama.
6: Subha prabhat. Bosa. आज हामी के विषयमा छलफल गर्छौ?
12: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
6: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? पालै पालो भन त।
13: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
6: हो, अरू भन त।
14: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
15: वैधानिक रूपमा प्रमाणपत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
6: स्याबास, कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
16: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानुनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ।
17: कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
15: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
6: हो, वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
18: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
19: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थल हो नि सांसदज्यू। तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पुरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
20: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैङ्गिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
21: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
22: सङ्घदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिताबारे प्रश्न गरौँ। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।
11: नेपाल सरकार विज्ञापन बोर्ड।
4: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
3: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र सेयर नगरौँ।
4: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौँ।
3: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौँ।
4: अरूलाई होच्याउने, निज देखाउने

0: यो हुलाको अवस्था कस्तो छ खै कुनी?
1: हो आमा, मैले पनि सुनेको हुँ। त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
0: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
1: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्। ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक ईएमएस सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा। विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
0: ए हो र बाबु?
1: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
0: ए
1: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
0: हस् हस् बाबु, हरे कृष्ण कृष्ण कृष्ण।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: फागुनदेखि वैशाखसम्म आगलागी बढी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
4: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउँ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बालबालिकाले भेट्ने ठाउँमा नराखौँ। खाना पकाउने ग्यास सुरक्षित राखौँ।
3: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊँ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौँ।
4: गाउँघर तथा सहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौँ। पानीका स्रोतलाई व्यवस्थित गरौँ। समुदायसँग सहकार्य गरौँ।
3: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊँ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौँ।
4: चुरोट बिँडीको प्रयोग पश्चात आगो निभाऊँ। ठुटा जथाभावी नफालौँ। वन जङ्गल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई, लाइटर तथा आगोको प्रयोग नगरौँ।
3: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊँ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौँ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
5: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
6: त्यही धुम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
7: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरेतुल्य भए। म अलिकति पनि हिँड्न सक्दिनँ, श्वास प्रश्वासमै समस्या देखियो।
8: धुम्रपान गर्न छोडौँ, स्वस्थ जीवन बाँचौँ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
9: सुहाना सुन्न सुन, हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो रे नि।
10: हो र? होइन होला त्यस्तो त।
11: सोहिता, तिमीहरूको के खासखुस कुरा हुँदैछ? के भयो भन त?
10: के भएन मिस,
11: मैले सुनिसके। हेर, बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो, बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीडा दिनु वा गाली बेजती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीडा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अङ्गभङ्ग गर्नेलाई 10 वर्ष कैदसँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
10: हुन्छ।
12: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौँ, समाजलाई सभ्य बनाऊ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
13: मन्जु, तिमी त विदेश जान लाग्यौ रे?
14: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन, अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो 2-4 पैसा कमाइ हुन्छ कि भनेर नि दिदी।
13: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको 1 हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर, जाने नै भए बुझेर मात्र जाऊ।
14: खै के गर्ने गर्ने दिदी।
15: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखनमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौँ र बुझेर मात्र

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: हेलो
2: हेलो बहिनी, सन्चै छौ?
1: हजुर सन्चै छु, हजुरलाई कस्तो छ?
2: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
1: अनि हुलाकमा पो जानु?
2: हो नि, हुलाकमा जाऊ न।
1: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
2: हैट, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
1: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
2: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भरपर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
1: ए, सहरमा मात्र होला नि?
2: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
1: थ्याङ्क यू मेरो दाइ, आज राम्रो कुरा थाहा भयो।
3: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
2: अब वर्षा लाग्न थाल्यो, यस्तो पानीले त झाडा पखाला, आउँ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
1: हैन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
2: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनुपर्छ, खाने पानी सधैँ छोपेर राख्नुपर्छ नि।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
5: डर लाग्नु, निद्रा नलाग्नु,
4: अनौठा विचार आउनु,
5: निराशा बढ्नु, खुसी नहुनु,
4: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
5: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
4: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
5: छटपटी हुनु, चिटचिट पसिना आउनु,
4: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
5: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
4: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
5: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौँ, बिरामीलाई हौसला बढाउँ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
6: खै, जन्म दर्ता दिनुहोस् त।
7: जन्म दर्ता गरेको छैन नि म्याडम।
6: लौ, जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
7: हो र, मलाई त थाहा नै थिएन म्याडम।
6: बालबालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
7: ए, पहिला कसैले भनेनन्?
8: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
5: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
4: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
5: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
9: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
10: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी ललाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान्, होस गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार, आफन्त र वडा कार्यालयमा जानकारी दियौं।
9: बेचबिखन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
3: नेपाल सरकार विज्ञापन बोर्ड।

0: भएका बालक बालिकालाई काममा लगाएको पाइएमा कानुन अनुसार कडा कारबाही हुने व्यवस्था रहेको छ।
1: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुहोस्।
2: व्यक्ति वा संस्थालाई किन खोज्नु भएको होला हजुर? को पर्नुभयो?
1: रेडियोमा बालबालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
2: हजुर, रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब भयो र यस्तो कुरा?
1: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका हौ। तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी परेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
2: होइन हजुर, होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, त्यो यसो नगरौँ न हजुर।
3: तपाईँले पनि बालबालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कारबाहीमा पर्न सक्नुहुन्छ।
4: 14 वर्ष मुनिका बालबालिकालाई काममा लगाएको पाइए 10,000 रुपैयाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
5: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौँ, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दियौ।
6: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ए लौ न लौ लौ चट्याङ पर्न आटो सबै जाने यता आउ त यता यो ठुलो रुखको फेदमा बसौ।
2: हुन्न हुन्न चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
3: हो र
2: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
3: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
2: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रोओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
3: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
2: धेरै जसो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: एक युनिट रगतले 3 जनासम्मको ज्यान बचाउन सकिन्छ।
6: प्रत्येक स्वस्थ व्यक्तिले हरेक 3-3 महिनामा रक्तदान गर्न मिल्छ।
5: 45 किलोभन्दा बढी तौल भएका 18-60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
6: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
5: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरुरी हुन्छ।
6: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
5: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
6: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
7: ए के भयो, के को हल्ला खल्ला भयो?
8: के हुनु, डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
9: के सकिनु नि, गाउँमा सडक बने पनि बसाई हिँड्नु पर्ला भन्ने डर छ, रातभरि सुत्न सके होइन?
7: होइन, किन माइली भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नुपर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
9: सडक बन्दैमा के नै भइहाल्छ र, जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, पर्तिरको मुहानको धारो पनि सुक्यो, अब पानीले न 2 घन्टा तल खोलामा पुग्नुपर्छ, बाटो मात्र भएर के गर्ने?
8: हो त है, हामीले त ध्यानै नदिएको।
9: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
10: विकासका नाममा विनाश ननिम्त्याउँ। नेपाल सरकार विज्ञापन बोर्ड।
11: ओए साथी, हेर न क्या खतरा समाचार आइसक्यो।
12: बाप रे, अब चाहिँ के हुने हो?
13: के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन, सामाजिक सञ्जालमा आउँदैमा यत्तिकै पत्याउनु पर्छ त, मिथ्या र भ्रामक सूचना हुनसक्छ, यसै नआत्तिन, यस्तो त जसले नि लेखिहाल्छ नि।
12: अरे मिथ्या भ्रामक भन्छ, के हो यो भनेको चाहिँ?
13: तिमीलाई थाहा थिएन?
12: थाहा थिएन।
13: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
12: ओहो, त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है?
13: हो नि, भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन। सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
14: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ,
15: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
16: हेलो
17: हजुर। हेलो,
16: म हजुरको बैंकबाट बोलेको। तपाईँको म्यासेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त, तपाईँको खाता अपडेट गरिदिन्छु।
17: हुन्छ हुन्छ, पठाउनुहोस् है। ए ए नानी, छोरी।
18: हजुर,
17: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ, दे त नानी, ल
18: दिन त। हेलो, भन्नुहोस् त।
16: हेलो हजुर।
18: हजुर,
16: त्यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
18: ए, मलाई मूर्ख बनाउन खोज्नुभएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
17: ए नानी, के भनेर छ? के हो के भयो?
18: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन। अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन्। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
17: ल ल ल, म किन दिन्थे?
5: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैङ्कको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिउँ।
19: बलियो पासवर्ड राखौँ र समय समयमा परिवर्तन गरौँ।
5: ठगीको शङ्का लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्युरोमा उजुरी वा जानकारी गराउँ।
19: अनलाइन ठगीबारे सचेत बनाऊ, यसबाट आफू पनि जोगियौँ र अरूलाई पनि जोगाऊ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
16: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि। भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्ने।
8: होइन, के भन्नुभएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
16: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन्। अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
20: अङ्कल, अङ्कल आउनुहोस्, म हजुरलाई बाटो काटाइदिन्छु।
21: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियो।
18: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
16: भइगो भइगो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवाद है बाबु।
22: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानुनी रूपमा दण्डनीय अपराध पनि हो।
23: अरूको सम्मान गरौँ, सम्मानित जीवन बिताउँ, सभ्य समाज निर्माण गरौँ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
24: आफ्ना बालबालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौँ।
25: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौँ।
24: बालबालिकालाई उचित शिक्षा, संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
25: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
24: बालबालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन, सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौँ।
25: माया र सद्भावले मात्र बालबालिकालाई सकारात्मक बनाउन सकिन्छ।
0: नेपाल सरकार, विज्ञापन बोर्ड।
26: बाबा, मलाई आज स्कुल जाने मन छैन, आज जाँदिन नि है।
27: लो, किन नि? के भयो, सन्चो भएन?
26: होइन, यतिकै जानै मन लागेन।
27: यतिकै पनि हुन्छ?
26: मैले साइन्सको कन्ठे गर्न सकिन, सरले कुट्नुहुन्छ।
27: ए, कुरा त्यस्तो पो? ल हिँड, म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
28: नमस्ते, कति कामले पाल्नु भयो?
27: आज रिनाले स्कुल जान्न भने साइन्सको कण्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए।
28: ओहो, हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे 1 वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु। रिना, तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
26: हस् म्याडम।
0: नेपाल सरकार, विज्ञापन बोर्ड।
18: म सानै उमेरमा बेचिए, बाध्यतावश यौन कर्मी बने, बल्ल देश फर्किए बाँचेर। तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु, न घर परिवारले न समाजले मलाई स्वीकार्छ। यही आश्रय मेरो जीवन हो। सबैबाट म र मबाट सबै टाढा त भए, त्यति मात्र कहाँ हो र? खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए।
29: दिदी, म पनि 12 वर्षमा बेचिएँ, आफन्तले नै फकाएर लगे। झन्डै 10 वर्ष बिताएँ, रोग लाग्यो, निकालिएँ। अब हजुरकै जस्तो न जाने ठाउँ, न इष्टमित्र, न साथी सङ्गति। जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु दिदी।
1: तपाईं तथा तपाईंका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन्। कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर कापमा पार्नु, अङ्ग झिक्नु अपराध हो।
2: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद, 5 लाखसम्म जरिवाना हुन सक्छ। वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।
1: मानव बेचबिखन अपराध हो। यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ। बेचबिखन हुनबाट आफू पनि जोगियौ, अरूलाई पनि जोगाऊ।
3: हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
25: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
24: उनीहरूमा रहेको ज्ञान, सीप र अनुभवलाई पुस्तान्तरण गरौं।
25: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेर विचार, माया र सम्मान गरौं।
24: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार, सरसफाई र उपचारमा ध्यान पुर्याउँ।
25: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
24: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
25: सजग रहौं, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार देऊ।
0: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: नमस्कार स्वयंसेविका दिदी।
19: नमस्कार नमस्कार। दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
16: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
19: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
6: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफुल, सागसब्जी, अन्डा, माछा मासु खानुपर्छ। यस्ता पोसिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
19: हो त,
16: हामीले बच्चाको नाम समेत जुराइसक्यौँ नि दिदी।
19: आहा, कस्तो राम्रो। यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छरछिमेकका अरूलाई पनि बताउनुपर्छ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: मुए ल ल ल एता न आवै बुहारी तलै बस छाचुत नगर आज कति दिन रे
1: तीन दिन भयो
0: तिमीलाई थाहा छ रिन अझै पनि धेरै ठाउँमा महिनावारी भएका पाँच दिनमा फरक फरक व्यवहार गरिन्छ कतै घर बाहिर राखिन्छ कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ
1: केही हुन्न मुए छुनै नहुने होइन कि सफा गरे भइहाल्यो नि
0: आ जेसुकै भन म छाउन्जेल चाहिँ चार दिन चाहिँ बार्नुपर्छ है पछि जेसुकै गर
1: मुए महिनावारी भएको बेला खान नदिनु भान्सा वा पूजा कोठामा जान नदिनु केही कुरा छुन नदिनु यी सबै विभेद हुन् यस्ता कार्य कानुन र संविधान विपरीतका काम हुन् अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुवा पहिलाको जस्तो छैन अहिले
2: हो तिमीले ठिक भन्यौ बुहारी महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ यस्तो काम समानता स्वतन्त्रता महिला हक विरुद्ध छ यस्तो विभेद मानसिक शारीरिक युजन हिंसामा पनि जोडिएको हुन्छ कस्तो नबुझेको
0: भो भो ससुरा बुहारी मिल्नु पर्दैन मैले बुझेँ अबदेखि गर्दिनँ हामीले जे सिक्यौँ त्यही भनेको त हो नि के गर्नु हाम्रो पालामा जस्तो कहाँ हुन्छ र अहिले
3: महिनावारीलाई मर्यादित बनाउनु विभेद अन्त्य गर्नु
4: नेपाल सरकार विज्ञापन

0: लगभग सबैजना आइसक्नुभयो। आजको वडा स्तरको छलफल सुरु गरौँ न त।
1: हुन्छ
2: हुन्छ ल हुन्छ।
0: आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौँ।
1: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
3: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेतभन्दा पहिरो जाने सङ्केत थाहा हुने रहेछ है।
1: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठुलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रुख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
0: पहिरो जाने सङ्केत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न।
1: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने सङ्केत देखियो भने तुरुन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
3: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
1: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्नेतर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
0: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
6: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
5: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
6: हो र, मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होला नि भनेर।
5: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
6: त्यसो भए अब म चुप बस्दिनँ, सहायता खोज्छु।
7: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहरिएमा सजाय दोब्बर हुन्छ।
8: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारबाहीको दायरामा ल्याउन सकिन्छ।
9: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ए बाबु, अँध्यारो

0: जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि।
1: है, बल्ल सम्झे। सर्पको टुकाइबाट बच्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने र झुल हालेर मात्रै सुत्ने बानी बसा।

0: मिसले त घर वरिपरि दुलोहरू पुर्ने र तालतलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
1: हो, सावधानी अपनाउँदा सर्पको टोकाइबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
2: सतर्कता अपनाउने गरौं, सुरक्षित बनौं।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्तीकरणी हो। कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मञ्जुरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्तीकरणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ, खबरदारी गरौं। कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानुनी कारवाही गरौं।
2: नेपाल सरकार विज्ञापन बोर्ड।

0: ए श्याम भाइ, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हँ? तिमीलाई केही थाहा छ?
1: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
0: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उपप्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ।
1: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउँ न।
0: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
1: यता आइजाऊ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
2: कहाँ जाने दिदी? उपप्रमुखलाई भेट्न।
0: नमस्कार उपप्रमुखज्यू।
3: ओहो, नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौँ बसौँ, कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
0: खासमा कुरा के हो भने उपप्रमुखज्यू, हाम्रो गाउँपारीको बाटो बन्दै थियो, बन्दा भन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुन्यो, खास कुरा चाहिँ के रहेछ त भनेर यहीँ आएको बुझ्नलाई।
3: ए त्यो पारीको बाटो बन्दै छ त, बनिहाल्छ नि, किन हतार गर्नु भा? हामी त बाटो बनाउनै भनेर त आएका हौ नि, हतार नगरौँ न साथीहरू, बन्छ।
1: रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिउँ भनेर उपप्रमुखज्यू।
3: बाटो बन्छ, समयमै बन्छ, म अरू के भनौँ हेर्नुहोस्, अहिले अलि हतारमा छु, पछि कुरा गरौँ न, अहिले चाहिँ म निस्केँ है।
1: अब यतिकै छोड्नुहुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छाड्नुपर्छ।
0: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नु भयो।
4: अब यसो गरौँ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौँ न के भएको रहेछ।
5: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो, तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सडक, धारा वा अन्य योजनाको निगरानी गरौँ, शङ्का लागे उजुरी गरौँ, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौँ।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
7: ए दाई पख्नुस् त पख्नुस्, के गर्नु भएको?
8: ले देख्नु भएन, औषधि हालेको।
7: लौ न, शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ, यत्तिकै बोट बिरुवामा बिसाल्ने?
8: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
7: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ।
8: हजुर,
7: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
8: ए विषादीले धेरै नै जोखिम हुन्छ है क्या नानी?
7: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफुल तरकारी खानेलाई रिङटार लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
8: ए अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ हाल्नु त पर्यो नि।
7: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्, यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
8: ए हस् नानी, मैले बुझेँ, म परम्परागत विषादी नै प्रयोग गर्छु।
9: नेपाल सरकार विज्ञापन बोर्ड।
7: ए दाई पख्नुस् त पख्नुस्, के गर्नु भएको?
8: ले देख्नु भएन, औषधि हालेको।
7: लौ न, शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ, यत्तिकै बोट बिरुवामा बिसाल्ने?
8: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
7: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ।
8: हजुर,
7: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
8: ए विषादीले धेरै नै जोखिम हुन्छ है क्या नानी?
7: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफुल तरकारी खानेलाई रिङटार लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
8: ए अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ हाल्नु त पर्यो नि।
7: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्। यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
8: ए हस् नानी, मैले बुझेँ। म परम्परागत विषादी नै प्रयोग गर्छु।
9: नेपाल सरकार विज्ञापन बोर्ड।

0: अब सुन्नुहोस् पूरा समाचार।
1: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसङ्ख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जङ्क फुड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
0: नियमित रूपमा हिँडडुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मद्दत गर्छ।
1: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
0: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौँ।
1: चिल्लो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफुल खाऊ।
0: मद्यपान र धुम्रपान सेवन नगरौ।
1: स्वस्थ रहौ, सुखमय जीवन बिताऊ।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
3: नमस्ते डाक्टर सर।
4: नमस्ते, बस्नुहोस् न। भन्नुहोस् त, के हो?
3: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन। बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ। के गर्ने होला?
4: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
3: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
4: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो। बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्। यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2-4 वर्षका बालबालिकालाई दैनिक 1 घन्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
3: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
4: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
3: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
4: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
1: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अमलबाट जोगाऊ।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: ओहो काकी, के को सिङ्गर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त।
6: छोरीको बिहे आउनै लाग्यो, त्यही भएर।
5: के रे, नानी त भर्खर 17 की लागि होइन र?
6: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै छे, त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
5: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुबईलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ। उमेर नपुगी गरेको बिहे सो त बदर पनि हुन्छ।
6: ए हो र?
7: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 11 बजेको छ।
9: Extreme energy drink. Taste the difference. Feel the energy.
10: Subha prabhat guru ama.
3: Subha prabhat. Basa. Aaja hami ke bishayma chhalphal garchau?
10: Baideshik rozgari ko bishayma guru ama.
3: Baideshik rozgari ma janu agi dhyan dinu parne kura haru ke ke hun? पालै पालो भन त।
11: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
3: हो, अरू भन त।
12: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
13: वैधानिक रूपमा प्रमाणपत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
3: स्याबास, कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
14: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानुनका बारेमा जानकारी राख्नुपर्छ।
1: सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ। कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
13: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
3: हो, वैदेशिक रोजगारीमा जाँदा अपनाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
14: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
15: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थलो हो नि सांसदज्यू। तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पुरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
16: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैङ्गिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
17: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
18: सङ्घदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिताबारे प्रश्न गरौँ। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।
19: नेपाल सरकार विज्ञापन बोर्ड।
1: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
0: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र सेयर नगरौँ।
1: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौँ।
0: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौँ।
1: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बङ्ग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
0: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानुनी कारवाही हुन्छ।
1: सचेत बनाऊ।
0: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
20: हरे कृष्ण कृष्ण, ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुनि?
21: हो आमा, मैले पनि सुनेको हुँ, त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
20: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
21: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्, ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक EMS सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा। विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
20: ए हो र बाबु?
21: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
20: ए
21: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
20: हस् हस् बाबु, हरे कृष्ण कृष्ण कृष्ण।
19: नेपाल सरकार विज्ञापन बोर्ड।

0: फागुनदेखि वैशाखसम्म आगलागी बढी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
1: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बालबालिकाले भेट्ने ठाउँमा नराखौँ। खाना पकाउने ग्यास सुरक्षित राखौँ।
0: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौँ।
1: गाउँघर तथा सहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौँ। पानीका स्रोतलाई व्यवस्थित गरौँ। समुदायसँग सहकार्य गरौँ।
0: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौँ।
1: चुरोट बिँडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौँ। वन जङ्गल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई, लाइटर तथा आगोको प्रयोग नगरौँ।
0: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौँ।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
3: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
4: त्यही धुम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो। दोस्रो बच्चा पनि जोगाउन सकिन।
5: मलाई मुख र घाँटीको क्यान्सर छ। बाँचेर पनि म मरेतुल्य भए। म अलिकति पनि हिँड्न सक्दिनँ। श्वास प्रश्वासमै समस्या देखियो।
6: धुम्रपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: सुहाना सुन्न सुन, हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो रे नि।
8: हो र? होइन होला त्यस्तो त।
9: सोइता, तिमीहरूको के खासकुस कुरा हुँदैछ? के भयो भन त?
8: के भएन मिस,
9: मैले सुनिसके। हेर, बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो। बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीडा दिनु वा गाली बेइज्जती गर्नु हुँदैन। त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीडा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट, अङ्गभङ्ग गर्नेलाई 10 वर्ष कैदसँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
8: हुन्छ।
10: बोक्सी अन्धविश्वास हो। बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौँ, समाजलाई सभ्य बनाऊ।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
11: मन्जु, तिमी त विदेश जान लाग्यौ रे?
12: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन। अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो 2-4 पैसा कमाइ हुन्छ कि भनेर नि दिदी।
11: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु? अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको 1 हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर। जाने नै भए बुझेर मात्र जाऊ।
12: खै के गर्ने गर्ने दिदी।
13: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखनमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौँ र बुझेर मात्र विदेश जाउँ।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
14: हेलो
15: हेलो बहिनी, सन्चै छौ?
14: हजुर, सन्चै छु। हजुरलाई कस्तो छ?
15: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु। हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
14: अनि हुलाकमा पो जानु?
15: हो नि, हुलाकमा जाऊ न।
14: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
15: है, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
14: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
15: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू, चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भर पर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
14: ए, सहरमा मात्र होला नि
15: कहाँ हुनु अहिले त नेपालका सबै जिल्ला अनि 753 वटै स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि
14: थ्याङ्क यू मेरो दाई आज राम्रो कुरा थाहा भयो
16: नेपाल सरकार विज्ञापन बोर्ड

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
2: अब वर्षा लाग्न थाल्यो, यस्तो पानीले त झाडा पखाला, आउँ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
1: हैन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
2: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनुपर्छ, खाने पानी सधैँ छोपेर राख्नुपर्छ नि।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
5: डर लाग्नु, निद्रा नलाग्नु,
4: अनौठा विचार आउनु,
5: निराशा बढ्नु, खुसी नहुनु,
4: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
5: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
4: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
5: छटपटी हुनु, चिटचिट पसिना आउनु,
4: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
5: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
4: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।

0: सबैको रेडियो सामुदायिक रेडियो रोल्पा 93.8 MHz।
1: स्टुडियो टाइम
2: अहिले बेलुकीको 6 बज्यो।
3: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
4: Where do we begin?
3: With international news you can trust, BBC News.
4: Journeys into the heart of global events.
3: And voices from around the globe.
5: The whole region is in the grip of a severe water crisis, and I am here to find out why.
3: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
6: नेपाल दर्पण सुरु गरौँ मुख्य खबरका शीर्षकहरूबाट।
7: रासोपा सभापति लामिछाने र भारतीय प्रधानमन्त्री मोदी बीच दिल्लीमा भेटवार्ता। नेपालको नयाँ सरकारसँग सहकार्य गर्न उत्सुक रहेको मोदीको भनाई। लामिछानेको भ्रमण भाजपा र सरकार दुवैको महत्त्वमा।
6: पार्टी अध्यक्षबाट राजीनामा नदिने एमाले अध्यक्ष ओलीको घोषणा। नेतृत्वको विकल्प खोजे कारवाही गर्ने चेतावनी।
7: तराई मधेसका जिल्लामा गर्मी बढ्यो, केही दिन गर्मी कायम रहने। यस वर्ष उच्च जोखिमको सम्भावना रहेकोले तापलहर प्रतिकारी योजना सुदृढ गर्नुपर्ने विज्ञको जोड।
8: आधिकारिक सूचनाहरूलाई नै विश्वास गरेर त्यही अनुसार काम गर्नुपर्ने हुन्छ। एउटा भने आम जनताले सपोर्ट गर्नुपर्ने हुन्छ, उहाँहरूको सहयोग बिना हामी पनि विपदमा हामी सक्लाउन सक्दैनौँ।
6: भारतको दिल्लीमा रहेको एक होटलमा आग लागी हुँदा कम्तीमा 21 जनाको ज्यान गयो। कैयौँ घाइते भएकाले ज्यान गुमाउनेको संख्या बढ्न सक्ने।
7: र साफ महिला च्याम्पियनसिपको सेमी फाइनलमा नेपाल र बङ्गलादेशको खेल चल्दै न्युजिल्यान्ड र भारत बीच 12 खेलको ऐतिहासिक श्रृङ्खला हुने।
9: पिपल्स क्याम्पस काठमाडौँको भर्ना सम्बन्धी सूचना।
10: 45 वर्षको विश्वास बोकेको देशकै अग्रणी सामुदायिक क्याम्पस पिपल्स क्याम्पस काठमाडौँ पकनाजोलमा व्यवस्थापन तर्फ कक्षा 11 मा भर्ना खुल्यो।
9: अनुभवी शिक्षक शिक्षिका, स्मार्ट पढाइ र उज्जवल भविष्य अब सबै एकै ठाउँमा।
10: यहाँ TU अन्तर्गतका MBS, BBA, BBM र BBS कार्यक्रमहरू पनि सञ्चालनमा छन्।
9: थप जानकारीका लागि फोन नम्बर 01-5351-990 मा सम्पर्क गर्नुहोला।
11: नेपाल बैंक लिमिटेड का कर्जा ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
12: सुन त, मेरो कपडा प्याकिङ गर्दिऊ त। श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
13: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार CMC क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 6D काउच र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठे घरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1 लाखसम्मको छुटको व्यवस्था पनि छ।
12: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन CMC क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
14: क्यान्सर विरुद्ध आशाको किरण, CMC क्यान्सर इन्स्टिच्युट।
15: फोन 056-494-3333, 493-5555।
6: नेपाल दर्पणमा अब खबरको सिलसिला। सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाका सभापति रवि लामिछाने र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बीच भेटवार्ता भएको छ। पाँच दिने भ्रमणका लागि भारतमा रहनुभएका लामिछानेसँग दिल्लीमा भएको भेटबारे सामाजिक सञ्जालमा लेख्दै प्रधानमन्त्री मोदीले एक साझा र समृद्ध भविष्यका लागि मिलेर काम गर्ने लामिछानेको चाहनालाई स्वागत गर्ने र त्यसमा आफू पूर्ण रूपमा सहमत रहेको उल्लेख गर्नुभएको छ। उहाँले आफूहरूको छिमेकी पहिलो नीति अन्तर्गत नेपाल प्राथमिकतामा रहेको साझेदार भन्दै दुई देशबीचको विशिष्ट एवं बहुआयामिक सम्बन्धलाई थप उचाइमा पुर्याउन नयाँ सरकारसँग सहकार्य गर्न उत्सुक रहेको पनि बताउनु भएको छ। भेटवार्ताका क्रममा भारतका तर्फबाट विदेश मन्त्री एस जयशंकर, राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल, विदेश मन्त्री विक्रम मिश्री लगायत सहभागी हुनुभएको छ। नेपालको तर्फबाट राष्ट्रपाका सांसदहरू विपिन आचार्य, दीपक बोहरा, दिल्लीमा रहेको नेपाली राजदूतावासका कार्यवाहक राजदूत सुरेन्द्र थापा, लामिछानेकी पत्नी निकिता पौडेल लगायत सहभागी बन्नुभएको छ। लामिछाने भारतको सत्तारूढ दल भारतीय जनता पार्टी भाजपाको निमन्त्रणामा पाँच दिने भ्रमणका लागि सोमबार दिल्ली पुग्नु भएको हो। भाजपा र भारत सरकार दुवैले लामिछानेको भ्रमणलाई विशेष महत्व दिएको देखिएको छ। राष्ट्रपा सभापति लामिछानेले हिजो भाजपा अध्यक्ष नितिन नवीन, भारतका गृहमन्त्री अमित शाह र विदेश मन्त्री एस जयशंकरसँग पनि भेट गर्नुभएको छ। भारतका गृहमन्त्री अमित शाहले विदेशी नेताहरूलाई विरलै मात्र भेट्ने गर्नुभएकोले भारतले लामिछानेको भ्रमणलाई महत्व दिएको रूपमा बुझिने बीबीसीले उल्लेख गरेको छ। भारतीय अखबार द हिन्दुकी कूटनीतिक सम्पादक सुहासिनी हैदरले आफ्नो ट्विटरमा नेपालका प्रधानमन्त्री बालेन्द्र शाहले भारतीय विदेश सचिव मिश्रलाई भेट्न अस्वीकार गरेपछि दिल्लीले उहाँको पार्टीका प्रमुखलाई बिछ्याएको रातो कार्पेट रोचक रहेको उल्लेख गर्नुभएको छ। नेपालमा भएको चुनावमा राष्ट्रपाले झण्डै दुई तिहाई सिट जितेपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सभापति लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह बालिन दुवैजनालाई टेलिफोन गरेर बधाई दिनुभएको थियो। नवयुवा आन्दोलनबाट राजनीतिक अवस्था बदलिए पछि नेपालबाट भारत भ्रमण गर्ने लामिछाने सबैभन्दा वरिष्ठ नेता हुनुहुन्छ। लामिछानेको भारत भ्रमणकै बेला दुई देश बीचको सीमाबारे पनि नयाँ बहस सुरु भएको छ। लामिछाने भारत जाने अघिल्लो दिन आइतबार प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधि सभाको बैठकमा बोल्दै नेपालले पनि भारतको भूमि मिसेको बताउनु भएको थियो। उहाँले नेपाल भारत सीमा विवाद समाधानमा बेलायतको पनि भूमिका हुन सक्ने उल्लेख गर्नुभएको थियो। तर हिजो दिल्लीमा आयोजित पत्रकार सम्मेलनमा भारतको विदेश मन्त्रालयका प्रवक्ताले नेपाल भारत सीमाको विषयमा तेस्रो पक्ष को भूमिका नरहने प्रतिक्रिया दिनुभएको छ। यस्तै लामिछानेले आफ्नो भ्रमणकै समयमा हिजो भारतबाट अङ्ग्रेजी भाषामा प्रकाशित हुने पत्रिका द हिन्दुस्तान टाइम्समा प्रकाशित एक लेखमा सीमा विवाद लम्बी रहन नहुने भन्दै ऐतिहासिक तथ्य र आपसी समझदारीमा व्यवहारिक तथ्यमा आधारित संवाद मार्फत समाधान गर्नुपर्ने उल्लेख गर्नुभएको छ।
7: एमालेभित्र नेतृत्व पुनर्गठनको माग सरको रूपमा उठ्न थालेको बेला अध्यक्ष केपी शर्मा ओलीले भने तत्काल नेतृत्व नछाड्ने बताउनु भएको छ। काठमाडौँमा आजदेखि सुरु भएको एमालेको दुई दिने कार्यशालामा उपाध्यक्ष विष्णु पौडेलले पार्टीभित्र फरक मतलाई सम्मान गर्दै आन्तरिक एकता हुनुपर्ने माग गरेपछि ओली आक्रामक रूपमा प्रस्तुत हुँदै पार्टी नेतृत्व र आधिकारिक निर्णय विरुद्ध गतिविधि गर्नेमाथि कारवाही गर्ने चेतावनी दिनुभएको हो। केन्द्रीय सदस्यहरू, प्रदेश अध्यक्ष र सचिव, जिल्ला कमिटी अध्यक्ष र सचिव, संगठन विभागका प्रमुख रहेको कार्यशालामा ओलीले आफू गएको पुसमा भएको महाधिवेशनबाट अध्यक्षमा निर्वाचित भएकोले बीचमै नेतृत्व नछाड्ने बताउनुभयो। उपाध्यक्षहरू विष्णु पौडेल, गोकर्णा विष्ट, पृथ्वी सुब्बा गुरुङ, उपमहासचिव योगेश भट्टराई लगायत नेताहरूले पार्टी पुनर्गठनको आवाज उठाइरहेका छन्। एमालेभित्र नेतृत्व हस्तान्तरणका लागि भएको हस्ताक्षर र पुनर्जागरण अभियानले पार्टीलाई अन्यलमा पारेको ओलीको टिप्पणी छ। नेतृत्व फेरेर नभई नीति र विश्लेषण विचारमा एकताबद्ध भएर संगठन चुस्त दुरुस्त हुनुपर्ने ओलीको तर्क छ। यस्तै कार्यक्रममा बोल्दै अध्यक्ष केपी शर्मा ओलीले चुनावको अप्रत्याशित परिणामपछि लोकतान्त्रिक शक्ति र एमाले ठूलो धक्का खाएको बताउनुभयो। भदौ 23 र 24 गतेको घटना सामान्य आन्दोलन वा क्रान्ति नभई तत्कालीन सरकारले विस्थापित गर्न रचिएको पूर्व नियोजित षड्यन्त्र भएको उहाँको आरोप छ। अध्यक्ष ओलीले सम्पत्ति छानबिन आयोग नस्वीकार्ने भन्दै आफूले आयोगलाई बयान नदिने बताउनुभयो। फागुन 21 गतेको चुनावमा हार बेहोरेपछि उहाँ पहिलोपल्ट सार्वजनिक कार्यक्रममा बोल्नुभएको हो।
6: सांसदहरूको विरोधका कारण राष्ट्रिय सभाको बैठक कार्यसूचीमा नै प्रवेश नगरी आउँदो 26 गते मङ्गलबारसम्मको लागि स्थगित भएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधि सभा बैठकमा दिनुभएको नेपालले पनि भारतको सीमा मिचेको छ भन्ने अभिव्यक्ति फिर्ता लिनुपर्ने माग राख्दै विपक्षी दलले विरोध गरेपछि बैठक अवरुद्ध भएको हो। राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले पटक पटक आफ्नो आसनमा बस्न आग्रह गरे पनि सांसदहरूले नमानेपछि बैठक मङ्गलबार दिउँसो 1 बजेसम्मका लागि स्थगित गर्नुभएको हो। बैठक 26 गतेसम्मका लागि स्थगित भएसँगै राष्ट्रिय सभामा विधेयक पास हुने नसकेको नयाँ रेकर्ड बनेको छ। प्रतिनिधि सभाले जेठ 7 गते पारित गरेर पठाएको वैकल्पिक विकास वित्त परिचालन विधेयक यही जेठ 22 गते अर्थात् भोलिसम्म राष्ट्रिय सभाबाट पास हुनुपर्ने थियो, तर सदन कार्यसूचीमा प्रवेश नै गर्न नसकेसँगै राष्ट्रिय सभाले संवैधानिक समय सीमाभित्र पारित गर्न नसकेको हो। राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले अर्थमन्त्री र दलका नेताहरू बीच सहमति जुटाउने प्रयास गरे पनि निकास ननिस्किएको बताउनुभयो। प्रतिनिधि सभाले राष्ट्रिय सभाको सुझाव बिना नै यो विधेयक प्रमाणीकरणका लागि राष्ट्रपति समक्ष पेश गर्न सक्नेछ। तत्कालीन अर्थमन्त्री रामेश्वर खनालले ल्याउनु भएको यो विधेयक गएको पुष 18 गते संसद सचिवालयमा दर्ता भएको थियो।
7: लुम्बिनी प्रदेश सरकारका 4 जना मन्त्रीको राजीनामा स्वीकृत भएको छ। एमालेबाट मन्त्री बनेका भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकाल, स्वास्थ्य मन्त्री खेमबहादुर सारुमगर, कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थी र ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्री सीता शर्मा चौधरीले बिहान सामूहिक राजीनामा दिनुभएको थियो। मुख्यमन्त्री चेतनारायण आचार्यले 4 जना मन्त्रीको राजीनामा स्वीकृत गरेर नयाँ मन्त्री नियुक्तिको प्रक्रिया अघि बढाउनु भएको छ, तर प्रदेश प्रमुख कृष्णबहादुर घरतीमगर लुम्बिनी प्रदेश बाहिर रहनु भएकोले आजै नयाँ मन्त्रीको शपथ हुने सम्भावना कम छ। लुम्बिनी प्रदेशमा अहिले एमाले संसदीय दलका नेता चेतनारायण आचार्य मुख्यमन्त्री हुनुहुन्छ। काङ्ग्रेसले पूर्व सहमति अनुसार नेतृत्वसहित सरकार परिवर्तन गर्ने अडान लिँदै आएको छ, तर एमालेका मन्त्रीले राजीनामा दिएपछि काङ्ग्रेसमा पनि मन्त्री फेर्ने दबाव बढेको छ। लुम्बिनी प्रदेश सरकारले 1 गतेदेखि 8 मन्त्रालय कायम गर्ने निर्णय गरेको छ।
6: सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा मनसुनका बेला हुने विपदको पूर्व तयारी बारेको कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
15: नेरुडे मिरमिरे लघुवित्त वित्तीय संस्थाको अत्यन्त जरुरी सूचना। यस नेरुडे मिरमिरे लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 पुष मसान्तसम्ममा 365 दिनभन्दा बढी अवधिले भाका नागेका ग्राहक सदस्यहरूलाई 2083 साल असार मसान्तसम्ममा आकर्षक ब्याज र हर्जना छुटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्न वा नियमित गर्न अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहक सदस्यहरूले आफूले कारोबार गरेको यस वित्तीय संस्थाको शाखा कार्यालयमा जानुभई छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौँ। शर्त तथा बन्देजहरू लागू हुनेछ। नेरुडे मिरमिरे लघुवित्त वित्तीय संस्था लिमिटेड।
16: बेटर अप्लायन्सेस का एसी, कूलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नुहुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेचर अप्लायन्सेस, बेचरको बानी लाग्छ।
15: ह्युमन रिसोर्स डेभलपमेन्ट एन्ड रिसर्च इन्स्टिच्युट बबर महल काठमाडौँको भर्ना सम्बन्धी सूचना।
17: प्राविधिक शिक्षा विकल्पमा होइन समृद्धिको संकल्पको रूपमा पढौ भन्दै विगत 31 वर्षदेखि प्राविधिक शिक्षामा समर्पित यस कलेजमा शैक्षिक सत्र 2083 का लागि प्रमाणपत्र तहका शैक्षिक कार्यक्रमहरू हेल्थ असिस्टेन्ट, ल्याब टेक्निसियन र फिजियोथेरापी सहायकमा भर्ना खुल्यो।
15: कोर्सका विशेषताहरू, 3 वर्षभित्रै कोर्स उत्तीर्ण गरी विभिन्न स्वास्थ्य संस्थाहरूमा प्राविधिक नायब सुब्बा सरहको जागिर वा स्वरोजगारी मार्फत आत्मनिर्भर बन्न सकिने, देश विदेशमा सहज रूपमा आकर्षक रोजगारी पाइने, पढ्दै कमाउँदै मोडलमा सम्बन्धित विषयमा स्नातक तह अध्ययन पनि गर्न सकिने।
17: थप जानकारीका लागि ह्युमन रिसर्च डेभलपमेन्ट एन्ड रिसर्च इन्स्टिच्युट बबरमल काठमाडौँमा सम्पर्क गर्नुहुन वा कलेजको वेबसाइट www.hrdri.edu.np मा लगइन गर्नुहुन वा मोबाइल नम्बर 9851177619 वा 9856211314 सम्पर्क गर्नुहुन अनुरोध छ।
6: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले राष्ट्रपा सभापति लामिछाने र भारतीय प्रधानमन्त्री मोदीबीच दिल्लीमा भेटवार्ता, नेपालको नयाँ सरकारसँग सहकार्य गर्न उत्सुक रहेको मोदीको भनाई, लामिछानेको भ्रमण भाजपा र सरकार दुवैको महत्त्वमा, पार्टी अध्यक्षबाट राजीनामा नदिने एमाले अध्यक्ष ओलीको घोषणा, नेतृत्वको विकल्प खोजे कारवाही गर्ने चेतावनी, लुम्बिनी प्रदेशमा एमालेका चारजना मन्त्रीको राजीनामा स्वीकृत, राष्ट्रिय सभाको बैठक आउँदो मङ्गलबारसम्मका लागि स्थगित लगायतका खबर प्रस्तुत गरे।
7: नेपाल दर्पणमा अब बाँकी खबर। सरकारले स्थल मार्गबाट आउँदा भन्सार नतेरी 100 रुपियाँ भन्दा बढीको सामान भित्राउन नपाइने नियमको सीमा बढाएको छ। अर्थ मन्त्रालयले साबिकमा 100 रुपियाँसम्म रहेको सीमा बढाएर 500 रुपियाँ पुर्याएको हो। राजपत्रमा प्रकाशित सूचनामा 500 रुपियाँसम्मका निजी प्रयोगका वस्तु साथै साथीलाई वा लगेमा भन्सार प्रमुखले औचित्य हेरी महसुल नलिई छाड्न सक्ने उल्लेख छ। सरकारले भारतबाट किनमेल गरेर नेपाल ल्याइने सामानमा भन्सार लाग्ने व्यवस्थाको कडाइका साथ कार्यान्वयन गरेपछि सीमावर्ती क्षेत्रका बासिन्दाले घरायसी सामानको खरिदमा केही सहुलियत दिनुपर्ने माग गरेका थिए। स्थलमार्गबाट सीमा ओहोर दोहोर गर्ने व्यक्तिलाई भन्सार छुट नदिइने भनी अघिल्लो वर्षको जेठमा राजपत्रमा प्रकाशित व्यवस्था यस वर्ष कडाइका साथ कार्यान्वयन गरेपछि सीमा क्षेत्रमा तनाव समेत देखिएको थियो। अघिल्लो वर्ष नै 100 रुपियाँको सीमा तोकिएको भए पनि साना किनमेलमा व्यवहार त भन्सार नलाग्ने अभ्यास थियो। नयाँ सरकारले कार्यान्वयनमा कडाई गरेको हो। तराई मधेसका बासिन्दा धेरैजसो दैनिक उपभोग्य वस्तु किन्न सीमा पारी जाने गरेका थिए। यस्तै कतिपयको सीमा पारी वैवाहिक सम्बन्ध समेत रहेकोले माइतीबाट ल्याएको उपहारमा समेत भन्सार तिर्नु परेको गुनासो गरेका थिए।
6: आज तराई मधेस तथा मध्य पहाडी क्षेत्रमा गर्मी निकै बढेको छ। बितेको 12 घण्टामा तराई मधेसको एकाध बाहेक ठाउँमा पानी नपरेपछि गर्मी निकै बढेको हो। मौसम पूर्वानुमान महाशाखा अनुसार तराई मधेसका धेरै ठाउँमा अधिकतम तापक्रम 40 डिग्री सेल्सियस आसपाससम्म पुगेको छ। अझै केही दिन गर्मी बढ्ने मौसमविदहरूले अनुमान गरेका छन्। यसैबीच यस वर्ष गर्मी निकै बढ्न सक्ने चेतावनीका बीच विज्ञ एवं सरकारवालाहरूले हिट एक्सन प्लान अर्थात् तापलहर प्रतिकार योजना सुदृढ गर्नुपर्नेमा जोड दिएका छन्। काठमाडौँमा आयोजित एक कार्यक्रममा उनीहरूले पूर्व सूचना प्रणालीलाई थप प्रभावकारी बनाउँदै योजना कार्यान्वयनलाई चुस्त बनाउनु पर्ने बताएका हुन्। नेपाल विपद पूर्व तयारी सञ्जालका अध्यक्ष प्राध्यापक डाक्टर वसन्तराज अधिकारीले पालिकामा तापक्रम र आर्द्रताको तथ्याङ्क नियमित रूपमा सङ्कलन तथा विश्लेषण नगरेसम्म एकै मापदण्डमा आधारित दृष्टिकोणले नेपालको ताप लहर समस्या समाधान गर्न सम्भव नभएको बताउनुभयो। यो वर्ष शक्तिशाली एलनिनो विकास भइरहेकाले दक्षिण एसियामा सामान्यभन्दा बढी गर्मी हुने र मनसुनी वर्षा कम हुने अनुमान छ। जल तथा मौसम विज्ञान विभागले यस अघि नै यो वर्षको मनसुनमा कम वर्षा र गर्मीको पूर्वानुमान गरेको छ।
7: यसैबीच मनसुनमा कम वर्षा र बढी गर्मीको अनुमान रहे पनि वर्षाजन्य विपदका घटना समेत बढ्न सक्ने विज्ञहरू बताउँछन्। पछिल्ला वर्षहरूमा छोटो समयमा धेरै पानी पर्ने, कुनै ठाउँमा वर्षा केन्द्रित भएर जनधनको क्षति गराउने जस्ता घटना बढेकोले यस वर्ष पनि सचेत हुनुपर्ने उनीहरूको भनाइ छ। समग्रमा सुक्खा समय र गर्मी बढ्ने भने पनि कुनै बेला छोटो समयमा पर्ने अत्यधिक वर्षा झनै जोखिम हुने विज्ञहरू बताउँछन्। केही वर्षदेखि यस्ता घटनाले ठूलो क्षति पुर्याउँदै आएका छन्। यस वर्षको मनसुनमा आउन सक्ने त्यस्ता विपदको व्यवस्थापनको लागि तयारी कस्तो छ भनेर साथी हृदय रिमालले राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता शान्ति महतलाई सोध्नु भएको छ।
18: बाढी पहिरो डुबान चट्याङ लगायतका विपदमा चाहिँ सङ्घ प्रदेश स्थानीय तह र गैर सरकारी समुदाय नै कसरी परिचालित हुने, तिनले सुरक्षा निकायलाई चाहिँ तयारी अवस्थामा राखेको छ। उहाँहरूलाई तालिम प्राप्त सेवा कर्मीहरू राहत उद्धारको लागि जुन खोजको लागि सामग्रीहरू पनि पहिलो वर्षको भन्दा अलिकति थप गरेर अलिकति एडभान्स इक्विपमेन्टहरू सहित तयारी अवस्थामा हुनुहुन्छ भने हामीले प्रभावित हुने जिल्ला भनेर पहिचान गरेर त्यसलाई बढी निरन्तर निगरानीमा र त्यसको सिडिओ कार्यालय प्लस त्यहाँका पालिकालाई पनि हामीले निरन्तर कोर्डिनेसन र तयारी अवस्थामा रहन
19: पूर्व सूचना प्रणालीको प्रभावकारी कार्यान्वयन नहुँदा अथवा त्यो पहुँच नहुँदा हुने देखिन्छ। 81 आकस्मिक रूपमा राति बाढी आउने अथवा पहिरो जाने, पानी पर्ने र बिहान एकचोटि घटना भएपछि मात्र थाहा हुने खालको, यसका लागि के छ तयारी?
18: यो मेट्रोलोजी र हाइड्रोलोजीसँग सम्बन्धित स्टेसनहरू चाहिँ धेरैवटा प्राधिकरणले पनि 49 वटामा अहिले थप भएर 55 वटा चाहिँ हामीले जस्तो जमिन सतहमा चाहिँ भारी वर्षा कति भयो भनेर मिलिमिटर नाप्ने चाहिँ यन्त्रहरू जडान गरेका छौँ र त्यसले चाहिँ बढी पानी परेर अलिक हुने अवस्थामा चाहिँ उसले चाहिँ हामीलाई साइरन बजाएर त्यो समुदायलाई अलर्ट गर्ने विषय पनि छ भने स्टेसनहरू राखेर चाहिँ त्यसबाट पनि अलिकति पानीको बहाव गर्ने बित्तिकै त्यहाँका जन समुदायहरूलाई सजिलो हुने गरी वार्डिङको कामहरू पनि सिस्टम पनि गराउनु भएको छ। सम्बन्धित कुन ठाउँमा आउन सक्ने त्यो ठाउँमा चाहिँ विशेष गरी फोकस गरेर हामीले यो गर्नु, डुबानबाट यसरी बच्न सकिन्छ, बाढीबाट यो बच्न सकिन्छ भनेर हामीले सबै जनचेतनाहरू फैलाएको पनि हुन्छौँ। र विपद सम्बद्ध निकायहरू हुनुहुन्छ, उहाँहरू सबैले पनि सुरक्षा निकायले चाहिँ माइकिङ गरेर पनि त्यहाँका जनसमुदायलाई अवेर गराएर सुरक्षित स्थानमा राख्न लगाएको अवस्था थियो भने यो वर्ष पनि हामीले त्यो र अझै थप्यो भनेर पनि बढीमा काम गर्ने।
19: अब आम नागरिकले चाहिँ के गर्ने?
18: पाइन त नेपालभरिमा पर्ने हो, मनसुनको करिब 4 महिनाको अवधिमा कुनै ठाउँमा कुनै बेला पर्ला, अर्को ठाउँमा अर्को समयमा पर्न सक्छ। त्यही भएर सबैले सचेत हुनुपर्छ। मुख्य कुरा के हो भन्दाखेरि आधिकारिक सूचनाहरू हेरेर त्यही आधिकारिक सूचनाहरूलाई नै विश्वास गरेर त्यही अनुसार काम गर्नुपर्ने हुन्छ। एउटा भने हामीले गभर्मेन्ट साइडबाट यो गर्नु नगर्नु भनेका विषयहरूमा पनि यहाँले जस्तो पोहोरको केसमा पनि ठुलो क्षति हुने सम्भावना छ भनेर यात्रा रोकिसकेपछि कतिले सपोर्ट गरेर पनि सक्सेस भएको अवस्था छ भने आम जनताले सपोर्ट गर्नुपर्ने हुन्छ। उहाँहरूको सहयोग बिना हामी विपदमा हामी सक्लाउन सक्दैनौँ। एउटा स्थानीय समुदायहरू जो हुनुहुन्छ उहाँहरू आफै पनि सचेत हुनु पर्यो, एक अर्कालाई छरछिमेकमा पर्दा सहयोग गर्नु पर्यो। आवश्यकै पर्यो भने छ हाम्रो 1149 विशेष गरी यो प्राकृतिक विपदको क्षेत्रमा अहिले बढी क्रियाशील भएको नम्बर छ हाम्रो 3 नम्बर हो 1149 वा नजिकको प्रहरी, स्थानीय पालिका, स्थानीय प्रशासन 100 नम्बरमा पनि उहाँले कल गर्न सक्नुहुन्छ। आफू बसेको स्थान कस्तो छ, हामी आफू चाहिँ विपदको जोखिममा छु कि छैन, कस्तो खालको जोखिममा छु म बसेको भन्ने कुरा पनि आफूले अलिकति क्लियर हुनुपर्छ भने त्यही सँगसँगै अवेर भएर चाहिँ त्यो विपदबाट जोगिने आफूले अलिक सुरुमै तयारी

0: व्यक्तिको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा। वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353।
1: सबैका लागि दृष्टि, सबैका लागि दृष्टि।
2: नेपाल अब पालो हाम्रा चेलीहरूको साफ महिला च्याम्पियनसिपको हरेक गोल, हरेक रोमाञ्चक पल अब सिधै तपाईँहरूको मोबाइलमा मात्र डिगो एपमा। आज नै एप स्टोर वा प्ले स्टोरबाट डिगो एप डाउनलोड गर्नुहोस् र नेपाली महिला फुटबललाई साथ दिनुहोस्। समय छ, जोस छ, अब समर्थन गर्ने पालो तपाईँको। डिगो, राष्ट्रको खेल तपाईँको हातमा। आज नै डाउनलोड गर्नुहोस्।
0: के तपाईँ ढाड, कम्मर, घुँडा, गर्दन दुख्ने समस्या, युरिक एसिड, बाथ रोग, नसा सम्बन्धी समस्या वा अन्य कुनै दीर्घ रोगबाट पीडित हुनुहुन्छ?
3: यस्ता समस्याको आयुर्वेदिक पद्धतिबाट सर्वसुलभ उपचारका लागि बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय मातहतको आयुर्वेद तथा वैकल्पिक चिकित्सालयलाई आजै सम्झनुहोस्।
0: हाम्रा सेवाहरू:
3: ओपिडी सेवा,
0: विशेषज्ञ ओपिडी सेवा,
3: निशुल्क औषधि वितरण,
0: सशुल्क फार्मेसी सेवा,
3: फिजियोथेरापी सेवा,
0: अकुपंचर सेवा,
3: योग परामर्श सेवा,
0: क्रियाकल्प सेवा,
3: पूर्वकर्म पञ्चकर्म सेवा,
0: छार सूत्र सेवा,
3: जलौका सेवा,
0: अग्निकर्म लगायत अन्य विभिन्न सेवाहरू,
3: प्रयोगशाला सेवा बिहान 8 बजेदेखि 3 बजेसम्म।
0: विस्तृत जानकारीका लागि
3: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, बागमती करिडोर, गैरीगाउँ, काठमाडौँ। फोन नम्बर 01-4110-6096, 98-514-2463।
4: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेसन, उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
0: अब बाँकी खबर। सेयर बजार आज सामान्य बढेको छ। सेयर बजार परिसूचक नेप्से 2.66 अङ्कले बढेर 2780.25 बिन्दुमा पुगेको छ। आज बैङ्क, फाइनान्स, जलविद्युत, लगानी, अन्य र व्यापार बाहेक सबै समूहका सूचक बढेकामा निर्जीवन बिमा समूहको सूचक 3.37% उकालो लागेको छ। आज नेप्सेसँग कारोबार रकम पनि बढेको छ। हिजो 5 अर्ब 26 करोडको कारोबार भएकोमा आज 347 वटा कम्पनीका 1 करोड 35 लाख कित्ता सेयर 5 अर्ब 73 करोड रुपियाँमा किनबेच भएको छ।
4: विशेष अदालतले मध्य प्रदेशका सांसद एवं पूर्व राज्य मन्त्री सरोज कुमार सिंहलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दामा सुनवाई गर्दै विशेष अदालतले सिंहलाई 4 वर्ष 1 महिना कैद र 38,50,100 रुपियाँ बराबर बिगो र जरिवाना हुने फैसला गरेको छ। विशेष अदालतका न्यायाधीशहरू सुदर्शन देव भट्ट, उमेश कोइराला र विदुर कोइरालाको इजलासले थप 1,54,000 क्षतिपूर्ति बापत शुल्क भराउने फैसला समेत गरेको छ। आयोगले जसपा नेपाल मध्य प्रदेशका सांसद सिंह सहित 16 जना विरुद्ध 2082 सालको असोज 30 गते भ्रष्टाचार मुद्दा दायर गरेको थियो। उनीमाथि उपभोक्ता समितिमा गएको बजेट आफ्नो खातामा ल्याएको आरोप लागेको थियो।
0: सरकारले 23 वटा समस्याग्रस्त घोषणा भएका सहकारी संस्थाका सञ्चालकहरूको नामावली सार्वजनिक गरेको छ। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गतको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले उनीहरूको विवरण सार्वजनिक गरेको हो। समितिले सार्वजनिक भएका सञ्चालकहरूले सहकारीको बचत रकम वा सम्पत्ति हिनामिना गरी परिवार, आफन्त वा अन्य व्यक्तिको नाममा लुकाएको जानकारी भएमा सूचित गर्न सर्वसाधारणसँग अनुरोध समेत गरेको छ। समितिले सञ्चालकहरूलाई सम्बन्धित सहकारीको दायित्व फरफारक, ऋण असुली र सम्पत्ति व्यवस्थापनमा सहयोग गर्न निर्देशन दिँदै बचत फिर्ता र दायित्व व्यवस्थापनमा समितिसँग समन्वय गर्न निर्देशन दिँदै यसो नगरेमा कानुनी कारवाही हुने चेतावनी दिएको छ।
4: काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले गएको साउनपछि 592 वटा मोटरसाइकल तथा स्कुटर फेला पारेर सम्बन्धित धनीलाई फिर्ता गरेको छ। उपत्यकाका विभिन्न ठाउँमा चोरी भएका मध्ये आज 40 वटा फिर्ता गरेसँगै साउनपछि फिर्ता गरेका मोटरसाइकल र स्कुटरको संख्या 592 पुगेको हो। कार्यक्रममा कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले असुरक्षित पार्किङका कारण मोटरसाइकल तथा स्कुटर चोरी हुने भएकोले सुरक्षित ठाउँ मात्र पार्किङ गर्न आग्रह गर्नुभयो। पार्किङ गर्दा सिसिटिभी निगरानी भएको ठाउँ छनौट गर्न, ह्यान्डल लक तथा अन्य सुरक्षा प्रणाली प्रयोग गर्न र गाडीमा जिपिएस जडान गर्न उहाँको सुझाव छ।
0: पर्वतको महाशिला गाउँपालिकाले बढ्दो बसाइसराई रोक्न गाउँ फर्क प्यारा प्यारी कार्यक्रम सञ्चालन गरेको छ। बसाइसराई रोक्न र गाउँ फर्कन प्रोत्साहन गर्ने उद्देश्यले बसाई सरेर गाउँ आउनेलाई आकर्षित गर्न सुरु भएको कार्यक्रम अन्तर्गत अहिलेसम्म 15 परिवार गाउँ फर्किएका गाउँपालिकाका अध्यक्ष ईश्वरी प्रसाद भुसालले जानकारी दिनुभयो। त्यसरी गाउँ फर्केका परिवारको सहजताका लागि गाउँपालिकाले 1,00,000 रुपियाँ अनुदान र सुरुको 6 महिनाका लागि आवश्यक खाद्यान्न दिने गरेको छ।

0: सरायका कारण गाउँ रित्तिनुका साथै जग्गा बाजिँदै गएपछि यो कार्यक्रम थालिएको अध्यक्ष भुसालले बताउनुभयो। एक दशक यता बढेको बसाइसराईले गाउँका धेरै घर खाली भएका छन् भने खेतीयोग्य जमिन बुट्यान र झाडीले भरिएको छ। गाउँमा सडक, खानेपानी, बिजुली, स्वास्थ्य सेवा लगायतको पहुँच बढ्दै गए पनि बसाइसराई गरेर जाने क्रम नरोकिएपछि गाउँ फर्काउनका लागि अनुदान दिने कार्यक्रम लागू गरिएको अध्यक्ष भुसालले बताउनुभयो। अघिल्लो आर्थिक वर्ष मात्रै 93 परिवारका 325 गाउँपालिकाबाट बसाइसराई गरेका थिए।
1: नेपाल दर्पणमा अब विदेशको खबर। भारतको राजधानी नयाँ दिल्लीमा रहेको एउटा होटलमा भएको आगलागीमा कम्तीमा 21 ज्यान गएको छ। अरू कयौँ व्यक्ति घाइते भएकाले ज्यान गुमाउनेको संख्या बढ्न सक्ने बीबीसी हिन्दीले जनाएको छ। मालवीय नगर क्षेत्रमा रहेको फ्लोरिस स्टे नामको होटलमा बिहान आगलागी भएको हो। होटलको तल रहेको लेमन ग्रिन नामको रेस्टुरेन्टबाट सुरु भएको आगलागीको कारण अझै खुल्न सकेको छैन। आगलागीमा घाइते तथा जलेका व्यक्तिहरूलाई म्याक्स अस्पतालमा लगिएको थियो। अस्पतालले निकालेको विज्ञप्ति अनुसार अस्पताल पुर्याएका 39 मध्ये 18 अस्पताल पुग्नु अघि नै ज्यान गइसकेको थियो। 15 आइसियूमा उपचाररत छन्, जसमध्ये 8 अवस्था गम्भीर रहेको र उनीहरू भेन्टिलेटरमा रहेका खबरमा उल्लेख छ। घटनाप्रति भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, दिल्लीका मुख्यमन्त्री रेखा गुप्ता र उपराज्यपाल तरणजीत सिंह सन्धुले दुःख व्यक्त गर्नुभएको छ। आगलागीमा ज्यान गुमाउनेको पहिचान खुलेको छैन। होटलमा प्राय विदेशी नागरिक पुग्ने गरेका थिए।
0: नेपाल दर्पणमा अब खेल खबर। साफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा नेपाल बङ्गलादेशसँग पराजित भएको छ। भारतको गोवामा रहेको जवाहरलाल नेहरू रङ्गशालामा आज भएको खेलमा नेपाल बङ्गलादेशसँग 2-1 गोलले पराजित भयो। खेलको 23 मिनटमा गीता राणाले गोल गर्दै नेपाललाई अग्रता दिलाएकी थिइन्। तर पहिलो हाफको इन्जुरी समयमा बङ्गलादेशले गोल गर्दै खेल बराबरीमा फर्काएको थियो। त्यसपछि दोस्रो हाफको इन्जुरी समयमा बङ्गलादेशले अर्को गोल गर्यो। प्रतियोगिताको दोस्रो सेमिफाइनलमा आज राति भारत र भुटान खेल्दैछन्। अब बङ्गलादेशले उपाधिका लागि फाइनलमा यो खेलको विजेतासँग खेल्नेछ। फाइनल खेल पर्सि हुनेछ।
1: र न्युजिल्यान्ड र भारतको क्रिकेट टोलीबीच 12 खेलको ऐतिहासिक श्रृङ्खला आउने भएको छ। न्युजिल्यान्डले यस वर्ष आफ्नो घरेलु अन्तर्राष्ट्रिय सिजनको सुरुवात भारतसँगको श्रृङ्खलाबाट गर्ने भएको हो। न्युजिल्यान्ड र भारतबीचको 5 T20, 5 एकदिवसीय र 2 टेस्ट क्रिकेट आउँदो अक्टोबर 22 डिसेम्बर 1 चल्नेछ। न्युजिल्यान्ड क्रिकेटका अनुसार खेल सङ्ख्याका आधारमा यो श्रृङ्खला ऐतिहासिक हो। यसपछि न्युजिल्यान्डले जनवरी र फेब्रुअरीमा श्रीलङ्कासँग 3 एकदिवसीय र 3 T20 खेल्नेछ। खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौँ। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
0: राष्ट्रपा सभापति लामिछाने र भारतीय प्रधानमन्त्री मोदीबीच दिल्लीमा भेटवार्ता। नेपालको नयाँ सरकारसँग सहकार्य गर्न उत्सुक रहेको मोदीको भनाई। लामिछानेको भ्रमण भाजपा र सरकार दुवैको महत्त्वमा।
1: पार्टी अध्यक्षबाट राजीनामा नदिने एमाले अध्यक्ष ओलीको घोषणा। नेतृत्वको विकल्प खोजे कारवाही गर्ने चेतावनी।
0: तराई मधेसका जिल्लामा गर्मी बढ्यो, केही दिन गर्मी कायम रहने। यस वर्ष उच्च गर्मीको सम्भावना रहेकोले ताप लहर प्रतिकारी योजना सुदृढ गर्नुपर्नेमा विज्ञको जोड।
1: भारतको दिल्लीमा रहेको एक होटलमा आगलागी हुँदा कम्तीमा 21 ज्यान गयो। कैयौँ घाइते भएकाले ज्यान गुमाउनेको संख्या बढ्न सक्ने।
0: र साफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा नेपाल बङ्गलादेशसँग पराजित। न्युजिल्यान्ड र भारतबीच 12 खेलको ऐतिहासिक श्रृङ्खला हुने।
1: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी दिनेश निरौलासँगै हामी महेश गेवाली र भजेन्द्र बस्नेत पनि बिदा हुन्छौँ। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौँ। नमस्कार।

0: तपाईं यति बेला सामुदायिक रेडियो रोल्पा सुन्दै हुनुहुन्छ।
1: अब सुन्नुहोस् पूरा समाचार।
2: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
1: नियमित रूपमा हिडुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मद्दत गर्छ।
2: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
1: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
2: चिल्लो पदार्थ, माछा मासु कम खाऊ, खानामा सागपात र फलफूल खाऊ,
1: मद्यपान र धूम्रपान सेवन नगरौ,
2: स्वस्थ रहौ, सुखमय जीवन बिताऊ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: नमस्ते डाक्टर सर।
5: नमस्ते, बस्नुहोस् न। भन्नुहोस् त, के हो?
4: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन। बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
5: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
4: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
5: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो। बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्। यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2-4 वर्षका बालबालिकालाई दैनिक 1 घन्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
4: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
5: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
4: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
5: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
2: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अमलबाट जोगाऊ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: ओहो काकी, के को सिङ्गर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त।
7: छोरीको बिहे आउनै लाग्यो, त्यही भएर।
6: के रे, नानी त भर्खर 17 की लागि होइन र?
7: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै छे, त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
6: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुबईलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ। उमेर नपुगी गरेको बिहे सो त बदर पनि हुन्छ।
7: ए हो र?
8: नेपाल सरकार, विज्ञापन बोर्ड।
9: एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक, अहिले ठीक 11 बजेको छ।
10: Extreme energy drink. Taste the difference. Feel the energy.
11: शुभ प्रभात गुरुआमा।
4: शुभ प्रभात, बस। आज हामी के विषयमा छलफल गर्छौ?
11: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
4: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? पालै पालो भन त।
12: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
4: हो, अरू भन त।
13: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
14: वैधानिक रूपमा प्रमाणपत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
4: स्याबास, कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
15: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानुनका बारेमा जानकारी राख्नुपर्छ।
2: सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ। कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
13: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
4: हो, वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
15: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
16: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थलो हो नि सांसदज्यू। तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पुरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
17: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैङ्गिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
18: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
19: सङ्घदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिताबारे प्रश्न गरौँ। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।
20: नेपाल सरकार विज्ञापन बोर्ड।
2: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
1: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र सेयर नगरौँ।
2: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौँ।
1: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौँ।
2: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बङ्ग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
1: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानुनी कारवाही हुन्छ।
2: सचेत बनाऊ।
1: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
21: हरे कृष्ण कृष्ण, ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुन्नि?
22: हो आमा, मैले पनि सुनेको हुँ, त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
21: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
22: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्, ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक EMS सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा। विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
21: ए हो र बाबु?
22: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
21: ए
22: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
21: हस् हस् बाबु, हरे कृष्ण कृष्ण कृष्ण।
20: नेपाल सरकार विज्ञापन बोर्ड।
2: फागुनदेखि वैशाखसम्म आगलागी बढी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
1: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउँ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बालबालिकाले भेट्ने ठाउँमा नराखौँ। खाना पकाउने ग्यास सुरक्षित राखौँ।
2: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौँ।
1: गाउँघर तथा सहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौँ, पानीका स्रोतलाई व्यवस्थित गरौँ, समुदायसँग सहकार्य गरौँ।
2: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौँ।
1: चुरोट बिँडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौँ। वन जङ्गल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई लाइटर तथा आगोको प्रयोग नगरौँ।
2: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
0: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
5: त्यही धुमपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
6: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरेतुल्य भए। म अलिकति पनि हिँड्न सक्दिनँ, श्वास प्रश्वासमै समस्या देखियो।
23: धुमपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
24: सुहाना सुन्न सुन, हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो रे नि।
25: हो र? होइन होला त्यस्तो त।
26: सोहिता, तिमीहरूको के खासखुस कुरा हुँदैछ? के भयो भन त?
25: के भएन मिस,
26: मैले सुनिसके। हेर, बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो, बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीडा दिनु वा गाली बेजती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीडा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अङ्गभङ्ग गर्नेलाई 10 वर्ष कैदसँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
25: हुन्छ।
27: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौँ, समाजलाई सभ्य बनाऊ।
19: नेपाल सरकार, विज्ञापन बोर्ड।
28: मन्जु, तिमी त विदेश जान लाग्यौ रे।
29: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन, अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो 2-4 पैसा कमाइ हुन्छ कि भनेर नि दिदी।
28: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको 1 हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर, जाने नै भए बुझेर मात्र जाऊ।
29: खै के गर्ने गर्ने दिदी।
30: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखनमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौँ र बुझेर मात्र विदेश जाउँ।
19: नेपाल सरकार, विज्ञापन बोर्ड।
31: हेलो
22: हेलो बहिनी, सन्चै छौ?
31: हजुर सन्चै छु। हजुरलाई कस्तो छ?
22: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
31: आहा, अनि हुलाकमा पो जानु?
22: हो नि, हुलाकमा जाऊ न।
31: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
22: हैट, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
31: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
22: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू, चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भरपर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
31: ए, सहरमा मात्र होला नि?
22: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 वटै स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
31: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।
20: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
2: अब वर्षा लाग्न थाल्यो। यस्तो पानीले त झाडा पखाला, आउ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
1: हैन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
2: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनु पर्छ, खाने पानी सधैँ छोपेर राख्नु पर्छ नि।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: बाबु, एउटा राम्रो घरको नक्सा बनाउनु पर्यो।
5: राम्रो सँगसँगै बलियो, बस्न योग्य र किफायती घर पनि बनाउनु पर्छ नि काकी।
4: बस्न योग्य र किफायती भन्या चाहिँ के हो बाबु?
5: हेर्नुस् काकी, हाम्रा पूर्वजहरूले हिमाल, पहाड र तराईमा हावापानी अनुकूल घर बनाउँथे। तर अचेल सबैतिर हावापानी अनुकूल नभएका एकै खाले घर बन्न थालेपछि गर्मीमा तातो र जाडोमा असाध्यै चिसो हुने गरेको छ, जसले अनेकौँ स्वास्थ्य समस्या निम्तने। पङ्खा, एसी र हिटरहरूको बढी प्रयोग गर्दा बिजुलीको खपत बढी हुन गई बिल धेरै तिर्नुपर्ने भइरहेको हुनाले आर्थिक भार बढिरहेको छ।
4: तिमीले त बडो गम्भीर कुरा पो गर्यौ बाबु।
5: हो काकी, बस्न योग्य घरमा स्वास्थ्य राम्रो हुन्छ, आर्थिक भार कम पर्छ र यस्तो घर बनाउन बैंकबाट सहुलियत दरमा कर्जा पनि पाइन्छ। थप जानकारी चाहिएमा आफ्नो पालिका वा पिन परियोजनाको फोन नम्बर 01-5421-760 सम्पर्क गर्नुहोस्।
6: अब बन्ने घर बस्न योग्य घर। युरोपियन युनियनको आर्थिक सहयोगमा पिन परियोजना तथा रोल्पा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
7: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
8: डर लाग्नु, निद्रा नलाग्नु,
7: अनौठा विचार आउनु,
8: निराशा बढ्नु, खुसी नहुनु,
7: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
8: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
7: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
8: छटपटी हुनु, चिटचिट पसिना आउनु,
7: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
8: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
7: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
8: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
9: खै, जन्म दर्ता दिनुहोस् त।
10: जन्म दर्ता गरेको छैन नि म्याडम।
9: लौ, जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
10: हो र, मलाई त थाहा नै थिएन म्याडम।
9: बालबालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
10: पहिला कसैले भनेनन्?
11: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
8: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
7: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
8: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
12: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
13: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी ललाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान्, होस गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार, आफन्त र वडा कार्यालयमा जानकारी दियौं।
12: बेचबिखन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
14: उनका बालक बालिकालाई काममा लगाएको पाइएमा कानुन अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ।
15: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुस्। रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
16: हजुर, रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब भयो र यस्तो कुरा?
15: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका हौ। तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
16: होइन हजुर, होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, त्यो यसो नगरौँ न हजुर।
17: तपाईँले पनि बालबालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कारवाहीमा पर्न सक्नुहुन्छ।
18: 14 वर्ष मुनिका बालबालिकालाई काममा लगाएको पाइए 10,000 रुपैयाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
19: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दिऊ।
20: नेपाल सरकार, विज्ञापन बोर्ड।
21: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर। हजुर, रोल्पा तथा प्युठान क्षेत्रमा बसोबास गर्ने सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूका लागि सिपमूलक तालिमको सुनौलो अवसर आएको छ। वैशाख 16 गतेदेखि रोल्पाको लिबाङमा तथा जेठ महिनामा सुलिचौर र प्युठानको बिजुवारमा हातैले बनाइने चप्पल तथा जुत्ता ह्यान्डमेड बनाउने 10 दिने तालिम सञ्चालन हुँदैछ। तालिमका विशेषताहरू, तालिममा सहभागी भई तपाईँले आफ्नै हातले चप्पल जुत्ता बनाउन सिक्न सक्नुहुनेछ। सिप सिकेर आफ्नै व्यवसाय सुरु गर्न सक्नुहुनेछ, स्वरोजगार बन्ने उत्कृष्ट अवसर प्राप्त गर्नुहुनेछ। साथै प्युठानको भिमरी स्थित प्राची चप्पल पसलमा हातैले बनाइएका चप्पल जुत्ता तथा आवश्यक सम्पूर्ण सामग्रीहरू पनि उपलब्ध रहेको जानकारी गराइन्छ। तालिममा सहभागी हुन इच्छुक महानुभावले आजै सम्पर्क गर्नुहोस्। थप जानकारीका लागि सम्पर्क व्यक्ति चित्रा घरती मगर, सम्पर्क मोबाइल 97625 28990।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: महिला रोग विशेषज्ञ डाक्टर आउने बारे जीवन अनुमोल मेडिकल हल सुलीचौर रोल्पाको सूचना। हजुर, नेपालगञ्ज मेडिकल कलेजमा कार्यरत महिला रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमडी
2: मिति 2083 जेठ महिनाको 8 गते शुक्रबारका दिन
1: सुनिल स्मृति गाउँपालिका सुलीचौरमा अवस्थित जीवन अनमोल मेडिकल हलमा आउनु हुने भएको हुँदा निम्न समस्या भएका बिरामीहरूले मौकाको फाइदा उठाउनु हुन हार्दिक अनुरोध गरिन्छ। डाक्टरद्वारा दिइने सेवाहरू तल्लो पेट दुख्ने, पिसाब पोल्ने, बारम्बार बच्चा खेर गइरहने, लामो समयसम्म बच्चा नरहने, यौन सम्पर्क पोल्ने गाह्रो हुने, यौन अङ्ग चिलाउने, सेतो पानी बग्ने, महिनावारीको समयमा अत्याधिक पेट दुख्ने, ढाड कम्मर दुख्ने, पाठे घर खसे जस्तो हुने, पाठे घर खसेको, कोखा दुख्ने, स्तनमा गाँठा गुठी पलाएको, स्तन दुख्ने आदि महिला सम्बन्धी सम्पूर्ण समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। जीवन अनमोल मेडिकल हल सुलीचौर रोल्पा। हाम्रा दैनिक सेवाहरू भिडियो एक्सरे, डिजिटल एक्सरे, रगत सम्बन्धी सम्पूर्ण चेक जाँच गरिन्छ। थप जानकारीको लागि सम्पर्क मोबाइल 9851183987।
3: ए लौ न लौ लौ, चट्याङ पर्न आटो सबैजना यता आओ त यता, यो ठुलो रुखको फेदमा बसौ।
4: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
5: हो र?
4: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
5: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
4: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
5: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
4: धेरै जसो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतया दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
7: एक युनिट रगतले 3 जनासम्मको ज्यान बचाउन सकिन्छ।
8: प्रत्येक स्वस्थ व्यक्तिले हरेक 3-3 महिनामा रक्तदान गर्न मिल्छ।
7: 45 किलोभन्दा बढी तौल भएका 18-60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
8: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
7: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरुरी हुन्छ।
8: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
7: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
8: त्यसैले रक्तदान गरौँ र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौँ।
9: के भयो? के को हल्ला खल्ला हो यो?
10: के हुनु? डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
11: के सकिनु नि, गाउँमा सडक बने पनि बसा हिँड्नु पर्ला भन्ने डर छ, रातभरि सुत्न सके होइन?
9: होइन, किन माइली भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
11: सडक बन्दैमा के नै भइहाल्छ र? जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, परतिरको मुहानको धारो पनि सुक्यो, अब पानी लिन 2 घन्टा तल खोलामा पुग्नुपर्छ, बाटो मात्र भएर के गर्ने?
10: हो त है, हामीले त ध्यानै नदिएको।
11: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
12: विकासका नाममा विनाश ननिम्त्याउँ। नेपाल सरकार विज्ञापन बोर्ड।
13: ओए साथी, हेर न, क्या खतरा समाचार आइसक्यो। बाफ्रे, अब चाहिँ के हुने हो?
14: के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन, सामाजिक सञ्जालमा आउँदैमा यत्तिकै पत्याउनु पर्छ त, मिथ्या र भ्रामक सूचना हुनसक्छ, यसै नआतिन, यस्तो त जसले लेखिहाल्छ नि।
13: अरे, मिथ्या भ्रामक भन्छ, के हो यो भनेको चाहिँ?
14: तिमीलाई थाहा थिएन?
13: थाहा थिएन।
14: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
13: ओहो, त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है?
14: हो नि, भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन। सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
15: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ,
16: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौँ।
17: नेपाल सरकार विज्ञापन बोर्ड।
18: हेलो
19: हजुर, हेलो,
18: म हजुरको बैंकबाट बोलेको। तपाईँको म्यासेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त, तपाईँको खाता अपडेट गरिदिन्छु।
19: हुन्छ हुन्छ, पठाउनुहोस् है। ए ए नानी छोरी,
20: हजुर,
19: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी, ल
20: दिन त। हेलो, भन्नुहोस् त।
18: हेलो हजुर,
20: हजुर,
18: त्यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
20: ए, मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
19: ए नानी, के भने रहेछ, के भयो?
20: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन, अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन, यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन्। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
19: ल ल ल, म किन दिन्थे?
7: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैङ्कको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ।
21: बलियो पासवर्ड राखौँ र समय समयमा परिवर्तन गरौँ।
7: ठगीको शङ्का लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्युरोमा उजुरी वा जानकारी गराउँ।
21: अनलाइन ठगीबारे सचेत बनाऊ, यसबाट आफू पनि जोगियौँ र अरूलाई पनि जोगाऊ।
6: नेपाल सरकार विज्ञापन बोर्ड।

0: सानिमा रिलायंस लाइफ इंश्योरेंस खुले राजियो
1: हेरन यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि भर्खर खुट्टा नभएको मान्छेले अल्झायो अहिले फेरि आँखा नदेख्ने
2: होइन के भन्नु भएको हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ यसरी अर्कालाई भन्न पाइन्छ
1: होइन ठिकै त भने नि काम त केही गर्न सक्दैनन् सक्दैनन् अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त
3: अङ्कल अङ्कल आउनुहोस् म हजुरलाई बाटो कटाइदिन्छु
4: धन्यवाद बाबु तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ
5: समस्या शरीरमा होइन दाई तपाईँ हाम्रो सोचमा छ
1: भइगयो भइगयो म अलि आवेशमा आएछु अलि हतारमा पनि थिएँ बाबुले आँखा खोलिदिए धन्यवादै बाबु
6: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ जात लिङ्ग अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन कानुनी रूपमा दण्डनीय अपराध पनि हो
7: अरूको सम्मान गरौँ सम्मानित जीवन बिताउँ सभ्य समाज निर्माण गरौँ
8: नेपाल सरकार विज्ञापन बोर्ड
9: आफ्ना बालबालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौ
10: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौ
9: बालबालिकालाई उचित शिक्षा संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो
10: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ
9: बालबालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौ
10: माया र सद्भावले मात्र बालबालिकालाई
9: नेपाल सरकार विज्ञापन बोर्ड

0: बाबा मलाई आज स्कुल जाने मन छैन, आज जाँदिन नि है।
1: लो किन नि, के भो सन्चो भएन?
0: होइन, यतिकै जानै मन लागेन।
1: यतिकै पनि हुन्छ?
0: मैले साइन्सको कन्ठै गर्न सकिन, सरले कुट्नुहुन्छ।
1: ए कुरा त्यस्तो पो, ल हिँड म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
2: नमस्ते, कति कामले पाल्नु भयो?
1: आज रिनाले स्कुल जान्न भनी साइन्सको कण्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए।
2: ओहो हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे 1 वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु। रिना तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
0: हस् म्याडम।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: म सानै उमेरमा बेचिए, बाध्यतावश यौन कर्मी बने, बल्ल देश फर्किए बाँचेर। तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु। न घर परिवारले न समाजले मलाई स्वीकार्छ, यही आश्रय मेरो जीवन हो। सबैबाट म र मबाट सबै टाढा त भए, त्यति मात्र कहाँ हो र? खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए।
5: दिदी म पनि 12 वर्षमा बेचिएँ, आफन्तले नै फकाएर लगे। झन्डै 10 वर्ष बिताएँ, रोग लाग्यो, निकालिएँ। अब हजुरकै जस्तो न जाने ठाउँ, न इष्टमित्र, न साथी सङ्गति। जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु दिदी।
6: तपाईँ तथा तपाईँका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन्। कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर कापमा पार्नु, अङ्ग झिक्नु अपराध हो।
7: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद, 5,00,000 जरिवाना हुन सक्छ। वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।
6: मानव बेचबिखन अपराध हो। यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ। बेचबिखन हुनबाट आफू पनि जोगियौ, अरूलाई पनि जोगाऊ।
8: हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज।
9: नेपाल सरकार विज्ञापन बोर्ड।
10: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
11: उनीहरूमा रहेको ज्ञान, सीप र अनुभवलाई पुस्तान्तरण गरौ।
10: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेर विचार, माया र सम्मान गरौ।
11: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार, सरसफाइ र उपचारमा ध्यान पुर्याउ।
10: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
11: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
10: सजग रहौ, आफ्ना अग्रजको सम्मान गरौ, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार देऊ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
12: नमस्कार स्वयंसेविका दिदी।
13: नमस्कार नमस्कार, दुई जीवको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
14: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
13: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
12: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफुल, सागसब्जी, अन्डा, माछा मासु खानुपर्छ। यस्ता पोसिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
13: हो त,
14: हामीले बच्चाको नाम समेत जुराइसक्यौँ नि दिदी।
13: आहा कस्तो राम्रो, यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छरछिमेकका अरूलाई पनि बताउनुपर्छ।
8: नेपाल सरकार विज्ञापन बोर्ड।
15: मुआ मुआ न ल ल, यता नआऊ है बुहारी, तलै बस, छाछुत नगर। आज कति दिन रे?
16: 3 दिन भयो।
15: तिमीलाई थाहा छ रिन, अझै पनि धेरै ठाउँमा महिनावारी भएका 5 दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
16: केही हुन्न मुआ, छुनै नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
15: आ जेसुकै भन, म छाउन्जेल चाहिँ 4 दिन चाहिँ बार्नुपर्छ है, पछि जेसुकै गर।
16: मुआ महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा छुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानुन र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुवा, पहिलाको जस्तो छैन अहिले।
17: हो, तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, युनजन्य हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
15: भो भो, ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझेँ, अबदेखि गर्दिनँ। हामीले जे सिक्यौँ त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र अहिले।
8: महिनावारीलाई मर्यादित बनाऊ, विभेद अन्त्य गरौँ।
6: नेपाल सरकार विज्ञापन।

0: लगभग सबैजना आइसक्नु भयो, आजको वडा स्तरको छलफल सुरु गरौँ न त।
1: हुन्छ
2: हुन्छ ल हुन्छ।
0: आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौँ।
1: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
3: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने सङ्केत थाहा हुने रहेछ है।
1: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठुलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रुख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
0: पहिरो जाने सङ्केत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न।
1: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने सङ्केत देखियो भने तुरुन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
3: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
1: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्नेतर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
0: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
4: नेपाल सरकार विज्ञापन बोर्ड।

0: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
1: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
0: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
1: हो र, मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
0: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
1: त्यसो भए अब म चुप बस्दिनँ, सहायता खोज्छु।
2: घरेलु हिंसा कसुर र सजाय ऐन 2066ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिनासम्म कैद भोग्नुपर्छ। दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ।
3: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारबाहीको दायरामा ल्याउन सकिन्छ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: ए बाबु, अँ त्यहाँ

0: सर्पको टुकाइबाट बच्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने र झुल हालेर मात्रै सुत्ने बानी बसाल्नुपर्छ भनेर मिसले भन्नुभएको थियो।
1: अनि सर्पको टोकाइबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा झिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन?
0: भन्नुभयो नि। मिसले त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
1: हो, सावधानी अपनाउँदा सर्पको टोकाइबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
2: सतर्कता अपनाउने गरौँ, सुरक्षित बनौँ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: फोहोर संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्त जरुरी सूचना। प्रस्तुत विषयमा यस गाउँपालिकाको वडा नम्बर 3 रुइनीबाङ बजार र वडा नम्बर 4 सुलिचोर बजार परिसरबाट निस्कने फोहोरहरू हरेक हप्ताको आइतबार, बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गरिँदै आएको कुरा अवगत नै छ। तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्याई संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गरिने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियम अनुसारको कारबाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। नगेन्द्र प्रसाद रिजाल, प्रमुख प्रशासकीय अधिकृत, सुनिल स्मृति गाउँपालिकाको कार्यालय सुलिचौर रोल्पा।

0: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्याएर राखिने यौन सम्बन्ध जबरजस्ती करनी हो। कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजुरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्ती करनी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ। खबरदारी गरौं, कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कारवाही गरौं।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: नसर्ने रोगहरूको जाँच स्क्रिनिङ सम्बन्धी सूचना
3: स्वास्थ्य कार्यालय रोल्पा र रोल्पा जिल्लाका स्थानीय तहहरूको संयुक्त आयोजनामा 30 वर्ष माथिका व्यक्तिहरूको नसर्ने रोगहरू उच्च रक्तचाप मधुमेह मृगौलाको रोग तथा मोटोपनको जाँच गर्ने कार्यक्रम स्थानीय तह अन्तर्गतका स्वास्थ्य संस्थाहरूबाट समुदायमै गई सञ्चालन हुन गइरहेको हुँदा आफ्नो स्वास्थ्य अवस्था जाँच गरी मौकाको फाइदा लिनु हुन अनुरोध गर्दछौ। थप जानकारीको लागि नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ।
2: अनुरोधक स्वास्थ्य कार्यालय रोल्पा।
4: ए श्याम भाइ, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हँ? तिमीलाई केही थाहा छ?
5: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
4: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उपप्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ।
5: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउँ न।
4: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
5: यता आइजाऊ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
4: कहाँ जाने दिदी, उपप्रमुखलाई भेट्न। नमस्कार उपप्रमुख ज्यू।
6: ओहो नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौँ बसौँ, कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
7: खासमा कुरा के हो भने उपप्रमुख ज्यू, हाम्रो गाउँपारीको बाटो बन्दै थियो, बन्दा बन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुन्यो। खास कुरा चाहिँ के रहेछ त भनेर यहीँ आएको बुझ्नलाई।
6: ए त्यो पारीको बाटो बन्दै छ त, बनिहाल्छ नि, किन हतार गर्नु भए? हामी त बाटो बनाउनै भनेर त आएका हौ नि, हतार नगरौँ न साथीहरू, बन्छ।
5: रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिउँ भनेर उपप्रमुख ज्यू।
6: बाटो बन्छ, समयमै बन्छ, म अरू के भनौँ, हेर्नुहोस् अहिले अलि हतारमा छु, पछि कुरा गरौँ न, अहिले चाहिँ म निस्केँ है।
5: अब यतिकै छोड्नुहुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छाड्नुपर्छ।
7: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नुभयो। अब यसो गरौँ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौँ न के भएको रहेछ।
8: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो। तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सडक, धारा वा अन्य योजनाको निगरानी गरौँ, शङ्का लागे उजुरी गरौँ, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौँ।
9: नेपाल सरकार विज्ञापन बोर्ड।

0: होइन सन्ध्या, बल्ल बल्ल लिबाङ बजार पनि आइपुग्यो। गाडीले उफार्दा उफार्दा मलाई त साह्रै भोक लाग्यो, तिमीलाई लागेको छैन?
1: भोक त मलाई पनि लागेको छ नि। बिहान खाएको जति गाडीले उफारेर सबै माथिबाट आइसक्यो, पेट पनि कस्तो खाली खाली भएको छ, साह्रै भोक लागिरहेको छ। जाऊँ न कतै नास्ता खान।
0: ओली नास्ता पसल, ओए सन्ध्या उता हेर न, ओली नास्ता पसलमा जाऊ है त।
1: जाऊ जाऊ, जहाँ भए पनि नास्ता खाने त हो नि।
2: हजुर, हामी कहाँ भेज चाउमिन, अन्डा चाउमिन, चिकन मोमो, चिकन लेग पिस, आलु परौठा, अन्डा बर्गर, चिकन चिल्ली, ब्रेड पकौडा, भेज पकौडा, रोटी तरकारी, रोटी मासु, चिउरा मासु, दुध चिया, कालो चिया र कफी पाइनुका साथै होम डेलिभरीको पनि सुविधा रहेको छ।
0: मिन बहादुर ओली, सम्पर्क मोबाइल नम्बर 97618 36758।
2: ओली नास्ता पसल, रोल्पा नगरपालिका 2, पिपल चौतारा, लिबाङ रोल्पा।
3: नोट, विगत लामो समयदेखि होटल तथा रेस्टुरेन्ट क्षेत्रमा काम गरेर अनुभव प्राप्त गर्नुभएका प्युठानी कुकद्वारा सम्पूर्ण परिकारहरू तयार गरिन्छ।
0: वाह, नास्ता होस् त यस्तो
1: कस्तो,
0: ओली नास्ता पसल जस्तो।
4: ओ काकु, कहाँ जान लाग्नु भयो? बिहान नै हिँडिराख्नु भएको छ चिटिक्कै परेर।
5: ओ तेरासु, कहाँ जाने अब, तैँलाई खोज्दै आइरहेको छु।
4: ओहो, केही काम थियो कि काकु?
5: अब कुरा के भने नि केटा, बगालोसँग सल्लाह गरिदियो, भोलि नै अब कामको लागि बाहिरै जानुपर्नेछ। आफू बाहिरै जाँदाखेरि घरमा पनि दुःख बिरानो त सोध्नु पर्ला, त्यसको लागि भएको एउटा मोबाइल मैले लगेर जाने भयो कि। अब घरमा एउटा मोबाइल राखिदिन पाएपछि ढुक्कले फोनसन गर्दा हुन्थ्यो, बाहिर गए पनि गाह्रो साह्रो बुझ्न हुन्थ्यो भनेको। एउटा अलिक गतिलो मोबाइल किन्ने ठाउँ कहाँ होला, त अलिक थाथा भाथो मान्छे केही मेसो लगाइदिन्थिस् कि भनेर।
4: ओहो काकु, तपाईँलाई थाहै नै रहेनछ म पनि क्लबको काम लिएर त्यही ठाउँमा जाँदै थिएँ। तपाईँ चिन्ता नगर्नुहोस्, हाम्रै गाउँमा रहेको न्यू रोल्पाली मोबाइल इलेक्ट्रोनिक पसल तथा रोल्पाली सोलर एन्ड प्रिन्ट सेन्टरमा गए त तपाईँ र मेरो समस्या सबै त्यही समाधान हुन्छ। बरु जाउँ, हिँड्नु सँगै जाउँ।
6: हाम्रा सेवाहरू, हामी कहाँ सबै कम्पनीका सोलर सेट, साउन्ड सिस्टम, टिभी, डिस होम, वाइफाई, बिक्री मर्मत तथा प्रमाण पत्र, सूचना टाइपिङ, प्रिन्टिङ गरिन्छ।
3: प्रोपराइटर खबर कुमार घरती मगर, सम्पर्क मोबाइल नम्बर 98449206664 र 98449773000। न्यू रोल्पाली मोबाइल एन्ड इलेक्ट्रोनिक्स सेन्टर तथा रोल्पाली सोलर एन्ड प्रिन्ट सेन्टर, सुनछहरी गाउँपालिका 3, जरबाङ बाहिरी गाम रोल्पा।
7: अयनी बाबै, कति दुखेको, रात दिन दुखेको दुखै छ।
0: होइन बाजे, के भयो र यस्तरी छटपटाइरहनु भएको छ तपाईँ?
7: के हुनु र बाबु, रात दिन दाँत दुखेर पुरानै जला जस्तो भइसक्यो। न खाना खान दिन्छ, न तातो चिसो खान दिन्छ।
0: ए बाजे, पनि यति सानो कुरामा किन चिन्ता मान्नुहुन्छ? मेरो पनि त गुटखा पान खाएर दाँत कस्तो भएको थियो, त्यही माथि किराले दाँत सका पारिदिएको थियो। अहिले मेरो दाँत हेरौँ त, टिलिक्क टल्किया छ, कति खुसी छु, हेरौँ पो भएको छु त म त।
7: दाँत दुखेर हैरानु भएको बेला किन जिस्किन्छस्तै बाबु?
0: ए बाजे, पनि जिस्केको पो भन्नुहुन्छ, सत्य कुरा त कहाँ पच्छ र बाजे? तपाईँ त्यति जाबो कुरामा किन अलमल पर्नुहुन्छ? सेभेन हेभन डेन्टलमा जानु न, त्यहाँ त भारतमा रहेको एसियाकै सबैभन्दा ठुलो डेन्टल हस्पिटल ग्रुप डेन्टलमा लामो समय कार्यरत रही आर्मी हस्पिटल काठमाडौँ लगायत देशका विभिन्न डेन्टल हस्पिटलमा समेत काम गरिसकेका अनुभवी चिकित्सकद्वारा नदुखाई दाँतको सफल उपचार गरिन्छ नि।
7: उसो भए म त्यतै जानु पर्ला, अनि अरू सेवा सुविधा के छ बा? मेरो नाति पनि लाउरेमा नापिन जान्छु हुन्थ्यो, उसको दाँत बाङ्गो छ, उसको दाँत पनि सिधा बनाउनु पर्नेछ।
0: यता सुन्नुहोस् है बाजे, दाँत राख्ने, बाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने, दाँत बाँध्ने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँत नभएको ठाउँमा दाँत रोप्ने, दाँत नदुखाई निकाल्ने र किराले खाएको दाँत भर्ने, साथै त्यहाँ त फिक्स दाँत पनि राखिन्छ।
3: सेभेन हेभन डेन्टल सुनिल स्मृति गाउँपालिका चार सोलिचौर रोल्पा सम्पर्क मोबाइल 9867767467 र 9703998409

0: को लाभ लिने मौका आज बनो सानिमा रिलायंस लाइफ इंश्योरेंस को बीमा अभिकर्ता सानिमा रिलायंस लाइफ इंश्योरेंस खुले रजियो
1: ए दाई पक्नुस् त पक्नुस् के गर्नु भएको
2: ल देख्नु भएन औषधि हालेको
1: लौ न सरी ढाक्ने कपडा मास्क र पन्जा खोइ यत्तिकै बोट बिरुवामा बिसाल्ने
2: एकैछिन त हो नि धेरै बेर होइन खोइ अहिलेसम्म केही भएको छैन तपाईँ पनि
1: हेर्नुहोस् त यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस जीव जन्तु माटो पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ
2: हजुर
1: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ
2: ए विषादीले धेरै नै जोखिम हुन्छ है क्या हो नानी
1: हो नि रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफुल तरकारी खानेलाई रिङ्गटा लाग्ने टाउको दुख्ने मूर्छा पर्ने थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ
2: ए अनि नानी विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन किरा लाग्छ हाल्नु त पर्यो नि
1: सुन्नुहोस् दाइ रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ यसका धेरै विधिहरू छन् यसले त तपाईँ तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ
2: ए हस् नानी मैले बुझेँ म परम्परागत विषादी नै प्रयोग गर्छु
3: नेपाल सरकार विज्ञापन बोर्ड
1: ए दाई पक्नुहोस् त पक्नुहोस् के गर्नुभएको
2: ल देख्नु भएन औषधि हालेको
1: लौ न सरी ढाक्ने कपडा मास्क र पन्जा खोइ यत्तिकै बोट बिरुवामा बिसाल्ने
2: एकैछिन त हो नि धेरै बेर होइन खोइ अहिलेसम्म केही भएको छैन तपाईँ पनि
1: हेर्नुहोस् त यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस जीव जन्तु माटो पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ
2: हजुर
1: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ
2: ए विषादीले धेरै नै जोखिम हुन्छ है क्या हो नानी
1: हो नि रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफुल तरकारी खानेलाई रिङ्गटा लाग्ने टाउको दुख्ने मूर्छा पर्ने थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ
2: ए अनि नानी विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन किरा लाग्छ हाल्नु त पर्यो नि
1: सुन्नुहोस् दाई रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ यसका धेरै विधिहरू छन् यसले त तपाईँ तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ
2: ए हस् नानी मैले बुझेँ म परम्परागत विषादी नै प्रयोग गर्छु
3: नेपाल सरकार विज्ञापन बोर्ड

0: तपाईं यति बेला सामुदायिक रेडियो रोल्पा सुन्दै हुनुहुन्छ।
1: अब सुन्नुहोस् पूरा समाचार।
2: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
1: नियमित रूपमा हिडुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मद्दत गर्छ।
2: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
1: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौँ।
2: चिल्लो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफुल खाऊ।
1: मद्यपान र धुम्रपान सेवन नगरौँ।
2: स्वस्थ रहौ, सुखमय जीवन बिताऊ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: नमस्ते डाक्टर सर।
1: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
0: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन। बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
1: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
0: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
1: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो। बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्। यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य सङ्गठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घन्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
0: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
1: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
0: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
1: हो नि, बालबालिकाको तिन वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
2: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाऊ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: ओहो काकी, के को सिङ्गर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त।
5: छोरीको बिहे आउनै लाग्यो, त्यही भएर।
4: के रे, नानी त भर्खर सत्रकी लागि होइन र?
5: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै छे, त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौँ।
4: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ। उमेर नपुगी गरेको बिहे स्वत बदर पनि हुन्छ।
5: ए हो र?
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक, अहिले ठीक 11 बजेको छ।
8: एक्सट्रीम एनर्जी ड्रिंक, टेस्ट द डिफरेंस, फील द एनर्जी।
9: शुभ प्रभात गुरुआमा।
0: शुभ प्रभात, बस आज हामी के विषयमा छलफल गर्छौ?
9: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
0: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? पालै पालो भन त।
10: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
0: हो, अरू भन त।
11: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
12: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
0: स्याबास, कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
13: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानुनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ। कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
12: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
0: हो, वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ।
9: हस गुरुआमा।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।